0: स्त्री रोगबाट बच्न लुतो फाल्ने परम्परा पनि आजकै दिन मनाउने गर्छन्। काग भलायो लुते झार पानी अमला कागती लगायत वनस्पति प्रयोग गरी अगोल्टो फाल्ने शंख फुग्ने घण्ट बजाउने र नाङ्लो ठटाउने चलन अझै पनि कायम छ। साउन महिनालाई भगवान शिवको विशेष आराधनाको महिनाका रूपमा मनाइन्छ। यो अवसरमा पशुपतिनाथ सहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको उल्लेखनीय भीड़भाड़ लागेको छ। महिलाले हरियो चूरा मेहन्दी र हरियो पहिरन लगाएर साउन पर्व मनाउने परम्परा पनि छ। साउने संक्रान्तिका अवसरमा कर्णाली प्रदेशमा आज सार्वजनिक विदा पनि दिएको छ भने देशका अन्य कतिपय स्थानीय तहले पनि विदाको घोषणा गरेका छन्। साथै देउडा पर्व समेत हर्षोल्लासका साथ आजै मनाउने परम्परा रहेको छ। लामो समयदेखि छपाई हुन बाँकी रहेका सवारी चालक अनुमति पत्र स्मार्ट लाइसेन्सको छपाई कार्य सम्पन्न भएको छ। साथै अब नयाँ सवारी चालक अनुमति पत्रका लागि यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको 24 घण्टाभित्रै छपाई गरी विभागलाई उपलब्ध गराउने व्यवस्था मिलाइएको सूचना तथा संचार मन्त्रालयले जनाएको छ। मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार मन्त्रालय सुरक्षा मुद्रण केन्द्र र पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागबीच भएका दुई चरणका सम्झौता अनुसार विभागबाट प्राप्त विवरणका आधारमा कुल 27 लाख स्मार्ट लाइसेन्स छाप्ने कार्य सम्पन्न भएको हो। मन्त्रालयले यो सँगै विगतदेखि रहँदै आएको लाइसेन्स छपाईको ब्याकलग पूर्ण रूपमा अन्त्य भएको जनाएको छ। पहिलो चरणमा 2082 कार्तिक 12 गते भएको सम्झौता अनुसार निर्धारित समयभित्र 12 लाख स्मार्ट लाइसेन्स छापिएको थियो। संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पेश गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको समन्वयमा गठित समितिले आफ्नो प्रतिवेदन पेश गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। विक्रम सम्मत 2082 चैत्र 13 गते गठित सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूचीको बुदा नम्बर 4 देशको दीर्घकालीन राजनैतिक तथा संस्थागत सुधार निर्वाचन प्रणाली लगायतका विषयमा संविधान संशोधन सम्बन्धी सहमति राष्ट्रिय सहमति निर्माण गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले 7 दिनभित्र संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गर्ने तथा उक्त बहस समितिलाई सहभागीमूलक पारदर्शी र तथ्यमा आधारित बनाउने उल्लेख छ। सोही अनुसार 2082 चैत्र 16 गतेको मन्त्री परिषद बैठकले उक्त कार्यदल गठन गरेको थियो। कार्यदलले 2082 चैत्र 25 गतेदेखि कार्य प्रारम्भ गरी दोस्रो पटक थपिएको म्यादभित्र अर्थात बिहिबार आफ्नो जिम्मेवारी पूरा गरेको र प्रतिवेदन बुझाएको हो। प्रतिवेदन तयार गर्ने क्रममा कार्यदलले 22 औपचारिक र अन्य अनौपचारिक बैठकहरू सञ्चालन गरेको थियो। न्यायाधीशहरूको सरूवा भएको छ। न्याय परिषदको बिहिबार बसेको बैठकले उच्च अदालतका 50 र जिल्ला अदालतका 157 न्यायाधीशहरूको सरूवा गरेको जनाइएको छ। परिषदको बैठकले न्यायाधीशहरूको सरूवा गर्ने निर्णय गरेको सूचना अधिकारी कुबेर पाण्डेले जानकारी दिनुभयो। न्यायाधीशहरूको सरूवासँगै श्रम अदालत विशेष अदालत यस्तै गरी राजस्व न्यायाधिकरणमा अध्यक्ष तथा कानून सदस्य समेत तोकिएको उहाँले बताउनु भएको छ। सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउताएको छ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। गत मंगलबारको मन्त्री परिषद बैठकले संघीय संसदका पदाधिकारी र सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउताएको कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार सांसदहरूले पहिला जे सुविधा पाउँदै आएका थिए फेरि त्यही कायम गर्ने निर्णय भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले स्वकीय सचिवको व्यवस्था बिउताउन अनुसूची हेरफेरको प्रस्ताव मन्त्री परिषदमा लगे पनि लामो समयसम्म प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रस्ताव अघि बढ़ाएको थिएन। अब अनुसूची हेरफेरको सूचना राजपत्रमा प्रकाशित भएपछि संघीय संसद अन्तर्गत दुवै सदनका सांसदहरूले अधिकृत स्तरको स्वकीय सचिव राख्न पाउनेछन्। सरकार र आन्दोलनरत करार ज्यालादारी र अस्थायी कर्मचारी बीच मौखिक सहमति भएको छ। सरकारले आउटसोर्डिङबाट कर्मचारी राख्न करार ज्यालादारी र अस्थायी कर्मचारी हटाउने तयारी गरेपछि त्यसका विरूद्ध श्रेणीविहीन कर्मचारी आन्दोलनमा उत्रिएका थिए। मंगलबार र बुधबार विरोधमा उत्रिएका श्रेणीविहीन कर्मचारीसँग सरकारले मौखिक सहमति गरेको हो। प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा मौखिक सहमति बनेपछि श्रेणीविहीन कर्मचारीले आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेका हुन्। सरकारले बजेट मार्फत गरेको निजामती र सार्वजनिक सेवामा रहेका कर्मचारीको तलब बढ़ाउने घोषणा आज साउन एक गते अर्थात शुक्रबारबाट कार्यान्वयनमा आउँदैछ। आगामी आर्थिक वर्ष 2083-84 को बजेटमा सरकारले कर्मचारीको आधारभूत तलब 10% बढ़ाउने घोषणा गरेको थियो। साथै बजेटमा कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणाली शुरूआत गर्ने नयाँ तलबमानको मासिक 10% प्रोत्साहन भत्ता व्यवस्था गरिएको थियो। यी दुवै व्यवस्था मार्फत सरकारी कर्मचारीको कुल 21% पारिश्रमिक बढ़दैछ। सरकारी कर्मचारीमा सबैभन्दा तल्लो तह मानिने कार्यालय सहायकको तलब 27,611 रूपियाँ रहेकोमा अब बढ़ेर 30,372 रूपियाँ पुगेको छ। अब उनीहरूले यसअघिकै 5,000 रूपियाँ महँगी भत्ता निरन्तर पाउनेछन् भने करिब 3,000 प्रोत्साहन भत्ता पाउनेछन्। यो आधारमा तल्लो तहका कर्मचारीको आधारभूत तलब 38,409 पुग्नेछ। सरकारी कर्मचारीको तलब बढ़ेसँगै बजारमा महँगी बढ़ने भय सर्वसाधारणमा देखिएको छ। नेपाल र भारतको ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशन समितिको बैठकले नेपालबाट 1,650 मेगावाट बराबरको बिजुली निर्यात गर्ने विषयमा सहमति जनाएका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सरिता दवाड़ी र भारत सरकारको विद्युत मन्त्रालयका सचिव पंकज अग्रवालको सहअध्यक्षतामा निर्देशन समितिको 13 बैठक पोखरामा सम्पन्न भएको हो। हाल संचालनमा रहेको ढल्केबार मुजफ्फरपुर र ढल्केबार सीतामढ़ी अन्तर्देशीय प्रसारण लाइनबाट 1,400 मेगावाट बिजुली आयात गर्ने सहमति भएको छ। यस्तै निर्यातर्फ 1,100 मेगावाटबाट 1,650 मेगावाट पुर्याउने सहमति भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सन्दीप कुमार देवले जानकारी दिनुभयो। नेपाल सरकारले विपन्न वर्गलाई लक्षित गर्दै सञ्चालन गरेको निशुल्क स्वास्थ्य पोर्टल मार्फत उपचार लिन आउने सेवा गराईको संख्या 2,200 नागेको छ। खाद्य तथा स्वास्थ्य स्वच्छ मन्त्रालयका अनुसार पोर्टलमा आबद्ध अस्पतालको संख्या बढ़दै गएको छ। शुरूमा 13 अस्पताल आबद्ध रहेकोमा अहिले यो संख्या बढ़ेर 238 पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। विपन्न बिरामी र उनीहरूका आफन्तले मोबाइल वा कम्प्यूटरबाट कुन अस्पतालमा कति निशुल्क सैया उपलब्ध छन् भन्ने जानकारी लिन सक्ने व्यवस्था गरिएको छ। साथै अस्पतालमा उपलब्ध रगत सम्बन्धी जानकारी पनि पोर्टलबाटै हेर्न सकिनेछ। तिलोत्तमा नगरपालिका वड़ा नम्बर 6 रहेको संगम मार्ग सड़कको उद्घाटन गरिएको छ। नगरपालिकाको एक वड़ा 1 किलोमिटर सड़क अन्तर्गत निर्माण गरिएको उक्त सड़कको बिहीबार नगर प्रमुख रामकृष्ण खाँडले उद्घाटन गर्नुभयो। कार्यक्रममा नगर प्रमुख खाँडले भौतिक विकास शहरको जस्तो र सामाजिक विकास गाउँको जस्तो अवधारणा अनुसार तिलोत्तमाको विकास अघि बढ़िरहेको दावी गर्नुभयो।
1: राजधानी हो यो, मैले के भन्छु भने राजनैतिक राजधानी तिलोत्तमाको मणिराम हो भने आर्थिक राजधानी तिलोत्तमाको जाने कोटिया हो भन्छु मैले। दुईटा राजधानी छन् तिलोत्तमा। हामीले यो जुन किसिमको अहिले सङ्गम बाटो बनाइरहेछौँ अझ यो अपुरो छ, यसलाई पूर्णता गर्नुपर्नेछ। यसलाई चाहिँ हामीले गएर चाहिँ बिबी मार्गसँग जोड्नुपर्नेछ। त्यसले गर्दा त्यो बाटो पनि हामीले बनाउने कुरामा तपाईँहरूलाई विश्वास दिन चाहन्छु, प्रतिबद्ध व्यक्त गर्न चाहन्छु। हाम्रो आधारित गणेश हामीले गर्छौँ त्यो कुरा। हामीले पहिला पनि 1 वर्ष पहिला हामीले यो बाटो हेर्न आयौँ, हेर्न आउँदा हामीले अगाडिसम्म गयौँ, गएर हामीले यो बाटो बनाउने भने हामीले विश्वास पनि दियो, त्यो अनुसार बाटो बन्यो।
0: कार्यक्रममा वडा नम्बर 6 अध्यक्ष गणेश पाठकले अधुरा सड़कलाई पूर्णता दिने सड़क जीर्ण सड़कको मर्मत समारोहलाई आगामी आर्थिक वर्षमा प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो।
2: नगरपालिका 17 वडा मध्ये सबैभन्दा धेरै बाटो भएको वडा वडा नम्बर 6 करिब 490 बाटोहरू छन् हाम्रो वडा नम्बर 6। 490 बाटोलाई कालोपत्री गर्नको लागि त मलाई लाग्छ 5 अरब पैसा चाहिन्छ। त्यो नगरपालिका सबै घोप्टा आयो भने पनि यो सम्भव छैन। त्यसकारण त्यसका लागि के थियो त भन्दा आदरणीय नगर प्रमुखजीको पालामा विगतको 5 वर्ष अगाडिको सरकारले 5 वर्षमा संघ प्रदेश र नगरपालिका आफैले 5 वर्षको पिरियडमा जम्मा 37 किलोमिटर बाटो कालोपत्री भएको थियो भने अहिले यो सरकार आइसकेपछि 65 किलोमिटर भन्दा बढी बाटो कालोपत्री भइसकेको छ र यो एक वर्ष अझै बाँकी नै छ र मलाई लाग्छ कालोपत्रीका हिसाबले हेर्ने भने अघिल्लो सरकारले भन्दा दुगुना लम्बाईको चाहिँ सड़कहरू हामीले कालोपत्री गरेका छौँ यो विकास भन्ने कुरा त्यत्तिकै हुने कुरा होइन त्यसका लागि धेरै प्रक्रियाहरू मिलाउनु पर्ने हुन्छ र जनताले त्यही अनुसार आवाज पनि उठाउनु पर्ने हुन्छ र जसरी यहाँहरूले आवाज उठाउनुभयो यहाँहरूको आवाजको सम्बोधन भएर आज यो बाटो निर्माण सम्पन्न भएको छ फेरि पनि सम्पूर्ण संगम टोलवासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई म बधाई पनि दिन चाहन्छु।
0: कार्यक्रममा वडा नम्बर 6 का वडा सदस्य गोविन्द रिजाल, सीता खनाल, गौतम पूर्णप्रसाद आचार्य, गीता गन्धर्व, रासोपाका किरण गौतम, नेपाली कंग्रेसका युवराज भण्डारी, आनन्दवन टोल विकास संस्थाका अध्यक्ष छवि भण्डारी लगायतको सहभागिता थियो। रूपन्देहीको ओमसतिया गाउँपालिका 2 सरस्वती टोल स्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य 7 घाइते भए। भैरहवाबाट बुटोलतर्फ आउँदै गरेको लु 1 ख 8990 नम्बरको माइक्रोबस अनियन्त्रित भई सड़कमा पल्टिँदा बुटोलका माइक्रोबस सहचालक सन्दीप बरालको मृत्यु भएको हो। दुर्घटनामा परि गम्भीर घाइते भएका बरालको उपचारका क्रममा भीम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गम्भीर घाइते कृष्ण कुमारी बेलवासे र हेमिसरा खाम्चाको अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेहरूको अवस्था सामान्य छ। दुर्घटनापछि फरार भएका चालक तिलोतमा 6 का 46 वर्षीय छविलाल थापालाई प्रहरीले नियन्त्रण लिएको छ। दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तिलोत्तमामा दोस्रो तिलोत्तमा कोरा 2083 आयोजना गरिएको छ। आउँदो साउन 2 गते अर्थात भोलि तिलोत्तमा राइडर्सको आयोजनामा हुन लागेको तिलोत्तमा कोराको दोस्रो संस्करण गत वर्षको भन्दा अझ व्यवस्थित भव्य र व्यापक सहभागितासहित आयोजना गरिएको आयोजकले जनाएका छन्। पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष शंकर मल्लले कोराका सहभागी 55 किलोमिटर साइकल यात्रा गर्ने जानकारी दिनुभयो। कोरामा सहभागिताका लागि 175 जनाले नाम दर्ता गराइसकेकोमा यो संख्या करिब 200 पुग्ने सचिव सुभाष थापाले बताउनुभयो। साइकल यात्रामा रूपन्देहीसँगै कपिलवस्तु र नलप्राचीका राइडर क्लबहरू सहभागी हुने आयोजकले जनाएका छन्। यो वर्षको कोरामा विश्व साइकल यात्री पुष्कर शाह विशेष आकर्षणका रूपमा सहभागी हुने अध्यक्ष मल्लले बताउनुभयो। ड्राइभर टोलबाट शुरू हुने कोरा यात्राले तिलोत्तमाका प्रमुख धार्मिक र पर्यटकीय स्थलहरूको परिक्रमा गर्ने कार्यक्रम संयोजक कृष्ण बहादुर कार्कीले बताउनुभयो। र विश्वकप फुटबलको दोस्रो सेमी फाइनलमा साबेक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा पुनरागमन गर्दै इंग्ल्याण्डलाई हराएसँगै अब उसको ध्यान फाइनल जितका लागि केन्द्रित भएको छ। स्पेनसँग अर्जेन्टिनाले उपाधिका लागि यही साउन 4 गते बिहान 12:45 प्रतिस्पर्धा गर्दैछ भने इंग्ल्याण्डले तेस्रो स्थानका लागि साउन 3 गते बिहान 12:45 खेल्दैछ। खास गरिकन अर्जेन्टिनाको विषयमा कुराकानी गर्नुपर्दा धारधार खेलाड़ीहरूले भरिएको अर्जेन्टिना स्पेनको बल पासिङका सामु निरीह हुन सक्ने सम्भावना पनि रहेको छ। दुवै टोली आफ्नै लयमा छन्। उत्कृष्ट बल पोजिशनका कारण स्पेन अग्रस्थानमा देखिएको छ भने अर्जेन्टिनाको एट्याकिङ पावर पनि उस्तै बलियो र घातक देखिएको छ। रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरको हामी अन्त्यमा आइपुग्यौं। हाल खबर सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक पुनः एकपटक। आज साउने संक्रान्ति मनाइँदै शिवालयहरूमा भक्तजनको भीड़भाड़ लुतुप हाल्ने दिनका रूपमा पनि आजै मनाइँदै सरकारी कर्मचारीको बढ़ेको तलब आजैबाट कार्यान्वयनमा सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन आयोगको काम पूर्ण रूपमा रोकियो। सांसदहरूले स्वकीय सचिव राख्न पाउने संसदका पदाधिकारी र सांसदहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनको अनुसूची परिमार्जन। उच्च अदालतका 50 र जिल्लाका 157 न्यायाधीश सरूवा संविधान संशोधन बहसपत्र तयार कार्यदलले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन। पुराना सबै स्मार्ट लाइसेन्स सफाई सम्पन्न, अब नयाँलाई 24 घण्टा भित्रै लाइसेन्स दिइने। आन्दोलनरत करार जलाधारी र अस्थायी कर्मचारीसँगको सरकारको मौखिक सहमति। नेपाल र भारतबीच विद्युत निर्यात क्षमता 1650 मेगावाट पुर्याउने सहमति। रूपन्देहीको ओमसतियामा माइक्रोबस दुर्घटना एकजनाको मृत्यु। तिलोत्तमा वडा नम्बर 6 संगम मार्ग सड़कको उद्घाटन। विपन्न वर्गलाई लक्षित निशुल्क स्वास्थ्य पोर्टलबाट 2000 भन्दा धेरैले लिए उपचार सेवा। तिलोत्तमामा दोस्रो तिलोत्तमा कोरा 2083 आयोजना हुँदै उपाधि का लागि विश्वकप फुटबल में स्पेन र अर्जेन्टिना आमने सामने हुँदै दुबई टोली सशक्त रूप में मैदान में उतरने। हाल खबर सकियो। सूचना सन्देश र मनोरंजन का लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। रेडियो लुम्बिनी अब केही बेरमै सीआईएन साझा खबर सुन्न सकिन्छ। नमस्कार।

0: खबर सीआईएन खबर डट कम सीआईएन को फेसबुक तथा यूट्यूब चैनल सुन्न सकिन्छ।
1: आज 2083 साल साउन 1 गते शुक्रवार जुलाई 17 तारीख सन् 2026 नेपाल सम्बत 1146 असार शुक्ल पक्षको तृतीया तिथि साउने संक्रान्ति लुतो फाल्ने दिन।
0: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: संविधान संशोधन बहस पत्र तयार पार्न गठित कार्यदलले प्रतिवेदन बुझायो। 44,000 भन्दा धेरै सुझाव डिजिटल माध्यमबाट प्राप्त। मिटर ब्याच पीड़ित र सरकार बीच आज निर्णायक वार्ताको तयारी।
0: सांसदहरूलाई सुखी सचिवको सुविधा दिने सरकारको निर्णय। विशेष अदालतको अध्यक्षका लागि न्यायाधीश वासुदेव आचार्यको नाममा सिफारिश। व्यावसायिक दीपक भट्ट र सुलभ अग्रवाललाई धरोटीमा छाड्न अदालतको आदेश।
1: कञ्चनपुरमा जापानिज इन्सेफ्लाइटिसको जोखिम। तेह्रथुममा सामुदायिक वनको नेतृत्वमा सिस्नोको प्रशोधन। खेर गएको अरू प्राकृतिक स्रोतको उपयोग गर्नुपर्ने सरोकारवालाको माग।
0: बंगलादेशका अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने तयारी गर्दा राजनैतिक हलचल। अमेरिका र इरान बीच पुनः वार्ताका लागि मध्यस्थकर्ता पाकिस्तानको ताकता। हर्मुजमा अमेरिकी कडाई।
1: र एसीसी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेटमा नेपालले आज युएईसँग खेल्दै आईसीसीद्वारा भारतीय तीव्र गतिका बलरमाथि आचार संहिता उल्लंघनको कार्यवाही। मरिसस आईसीसीको 111 सदस्य देश।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरको सबैभन्दा शुरूमा संविधान संशोधन बहस पत्र तयार पार्न गठित कार्यदलले प्रतिवेदन बुझाएको प्रसंग।
0: संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुझाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्व संयोजकत्वमा गठन कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको हो। 2082 चैत 13 गते गठित सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी 100 बुधे कार्यसूचीको बुधा नम्बर 4 देशको दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधार, निर्वाचन प्रणाली लगायतका विषयमा संविधान संशोधन सम्बन्धी विषयहरूमा राष्ट्रिय सहमति निर्माण गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले 7 दिनभित्र संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गर्ने तथा उक्त बहस प्रक्रियालाई सहभागितामूलक, पारदर्शी र तथ्यमा आधारित बनाउने उल्लेख गरिएको थियो। त्यस अनुसार 2082 चैत 16 गते मन्त्री परिषद बैठकले कार्यदल गठन गरेको थियो। कार्यदलले 2082 चैत 25 गतेदेखि कार्य प्रारम्भ गरी दोस्रो पटक थपिएको म्यादभित्र अर्थात हिजो आफ्नो जिम्मेवारी पूरा गरेर प्रतिवेदन बुझाएको हो। प्रतिवेदन तयार गर्ने क्रममा कार्यदलले 22 औपचारिक र अन्य अनौपचारिक बैठकहरू सञ्चालन गरेको थियो। त्यसक्रममा पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, विभिन्न राजनैतिक दलका नेतृत्व, संविधानविद, कानूनविद, पूर्व न्यायाधीश, पूर्व महान्यायाधिवक्ता, पूर्व कानून सचिव, पूर्व प्रशासक, विभिन्न क्षेत्रमा क्रियाशील महिला, संचारकर्मी र निजी क्षेत्रका प्रतिनिधिहरू सहित 184 जना विज्ञ व्यक्तिहरूसँग प्रत्यक्ष रूपमा छलफल गरेको थियो। संवैधानिक निकाय, महान्यायाधिवक्ताको कार्यालय, प्रदेश तथा स्थानीय सरकार, नेपाल बार एसोसिएशन, विभिन्न धार्मिक संघ संस्थाहरू लगायतका 150 भन्दा बढ़ी संघ संस्थाहरूसँग लिखित सुझाव पनि माग गरिएको थियो। स्वदेश तथा विदेशमा रहेका नेपालीहरूबाट इमेल र वाट्सएप मार्फत कुल 44,613 डिजिटल सुझावहरू पनि प्राप्त भएको र टेलिफोन र अन्य विद्युतीय माध्यमबाट पनि सुझावहरू संकलन गरिएको कार्यदलले जनाएको छ। नेपालको संविधान निर्माणमा ऐतिहासिक दस्तावेज, संविधान सभाका समितिहरूका प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास र नजीरहरूको अध्ययन गरी प्राप्त सुझावहरूलाई विभिन्न 20 विषय क्षेत्र वर्गीकरण गरेर कार्यकारी सारम सहितको प्रतिवेदन तयार गरिएको कार्यदलले जनाएको छ।
1: मिटर ब्याच विदित र सरकारबीच आज निर्णायक वार्ता हुने भएको छ। सिंहदरबारमा हिजो पनि सरकारको वार्ता टोली र मिटर ब्याच विदित प्रतिनिधिमण्डलबीच वार्ता भएको थियो। सकारात्मक रूपमा अघि बढ़ेको वार्तालाई आज सहमतिमा टुंग्याउने तयारी भएको वार्तामा सहभागी सरकारी प्रतिनिधिहरूले बताएका छन्। काठमाण्डुमा बसेको पहिलो चरणको यो वार्ता सकारात्मक भएको मिटर ब्याच विदितका तर्फ

0: अध्यादेश दिनुपर्ने पनि पीड़ित पक्षको माग छ। यसमा पनि सरकार सहमत भएको नवीनले बताउनुभयो। मिटर ब्याज पीड़ितहरूले यसपटक मूल रूपमा 6 बुँदे माग राखेर न्याय मार्च थालेका थिए।
1: सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको हो। विगतमा पनि सांसदहरूले स्वकीय सचिवको सुविधा पाउने गरेका थिए, तर यो सुविधा सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारले खारेज गरेको थियो। सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 को अनुसूचीमा हेरफेर गरेर संसदका स्वकीय सचिवको सुविधा राखेको थियो। खर्च कटौती अन्तर्गत तत्कालीन सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरे पनि नयाँ सरकार गठन भएसँगै स्वकीय सचिवको स्वकीय सुविधाको माग गर्दै सांसद सभामुख राष्ट्रिय सभाका अध्यक्ष संसदीय समितिका सभापति लगायतका बीच पटक पटक छलफल भएको थियो। 5 असोज 2082 बसेको मन्त्री परिषद बैठकले अनुत्पादत खर्च कटौती तथा मितव्ययता कायम गर्ने भनेर विभिन्न निर्णय गरेको थियो, जसमा अनुत्पादत खर्च कटौती र मितव्ययता कायम गर्ने निर्णय गरेर नेपाल सरकार सबै मन्त्रालय तथा निकाय प्रदेश सरकार तथा सबै स्थानीय तहमा लागू हुने भनिएको छ। यसका आधारमा सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको पद खारेज भएको थियो। संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 को दफा 25 नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी पदाधिकारी वा सदस्यलाई मर्का नपर्ने किसिमबाट अनुसूचीमा हेरफेर गर्न सकिने उल्लेख गरिएको छ। यही अधिकार प्रयोग गरेर सरकारले अनुसूची 2 को क्रम संख्या 2 र 3 हेरफेर गर्दै सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खोसेको थियो। अहिलेको सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 को दफा 25 अनुसार अनुसूचीमा हेरफेर गरेर स्वकीय सचिवको सुविधा दिने व्यवस्था ब्युत्याएको हो। संघीय संसद अन्तर्गत प्रतिनिधि सभामा 275 सदस्य र राष्ट्रिय सभामा 59 सदस्य छन्। यसैबीच न्यायाधीशहरूले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुल्सीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने सरकारलाई सुझाव दिएको छ। परिषदको बैठकले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको व्यापक सरूवा गर्दै उच्च अदालतमा पनि अध्यक्ष फेर्न सिफारिश गरेको हो। राजस्व न्यायाधिकरणका कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश ध्रुव राजचन्दलाई काठमाडौँ, उच्च अदालत पोखराकी न्यायाधीश अञ्जु प्रेती ढकाललाई राजस्व न्यायाधिकरण पोखरा र उच्च अदालत विराटनगरका दिपेन्द्र बहादुर बमलाई राजस्व न्यायाधिकरण विराटनगरमा तोक्नका लागि सरकारलाई परामर्श दिएको छ।
0: यसअघि प्रसारित समाचारमा न्याय परिषदको बैठकले सिफारिश गरेको हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ। बिचौलिया भनिएका दीपक भट्ट र व्यापारी सुलभ अग्रवाललाई धितोपत्र तथा बीमा सम्बन्धी कसुरमा धरोटीमा छाड्ने आदेश भएको छ। जिल्ला अदालत काठमाडौँले हिजो साता लामो सुनवाईपछि थुन्चे एक आदेश दिएको हो। न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बीमा सम्बन्धी कसुरमा अग्रवालसँग 2 करोड़ तथा 1.5 करोड़ धरोटी माग गरेको छ। छुट्टाछुट्टै रूपमा धितोपत्रको कसुरमा अग्रवाललाई 1.5 करोड़ तथा भट्टसँग 1 करोड़ धरोटी माग गरिएको हो। नकली अंशबण्डा गरेर हिमालयन री इन्स्योरेन्सको संस्थापक शेयर बिक्री गरेको अर्को मुद्दामा सुलभसँग अदालतले 2.30 करोड़ धरोटी माग गरेको हो। धरोटी माग भए पनि तत्काल रिहा भने नहुने देखिएको छ स्थिति। सम्पत्ति शुद्धिकरणको कसुरमा यसअघि विशेष अदालतले उनीहरूलाई पूर्वपक्षीमा थुनामा पठाएको थियो। उनीहरू विरूद्ध बिहिबार एमाले नेता विष्णु पौडेलसँग जोड़िएको कारोबारमा पनि छुट्टै मुद्दा दायर भएको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा समानुपातिक र प्रत्यक्ष सांसदलाई के अहिले पनि विभेद छ?
1: एउटै स्ट्यान्डर्ड हो, एउटै हाम्रो कार्यक्षेत्र हो, होइन? अब हामीले लाउने लोगो पनि एकै किसिमको छ, तर हेर्ने दृष्टिकोण फरक हुन्छ।
2: कञ्चनपुरमा जापानिज इन्सेफलाइटिसको जोखिम, तेह्रथुमका सामुदायिक वनको नेतृत्वमा सिस्नुको प्रशोधन शुरू, खेर गएको अरू प्राकृतिक स्रोतको उपयोग गर्नुपर्ने सरोकारवालाको जोट लगायतका खबर बाँकी नै छन्।

0: गर्नुहोला।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
3: सबैका लागि दृष्टि सबैका लागि दृष्टि।
4: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
6: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
7: पहिले जंगलमा त्यसै खेर जाने सिस्नु अहिले पूर्वी पहाड़का स्थानीयवासीका लागि आमदानीको भरपर्दो स्रोत बनेको छ। तेह्रथुमको लालीगुराँस नगरपालिकामा सामुदायिक वन उपभोक्ता समूहले सञ्चालन गरेको प्रशोधन उद्योगले सिस्नुलाई बजारसम्म जोड्दै स्थानीयको जीवन स्तर नै परिवर्तन गर्न थालेको छ।
8: कुनै समयमा सिस्नु हुने खानेको नभई हुँदा खानेको मात्रै बाध्यताको छाक टार्ने आधार थियो। हिजो आज सिस्नु सम्पन्नदेखि विपन्न व्यक्तिको रोजाईमा पर्न थालेपछि सिस्नुले नै जीवन स्तर परिवर्तनको आधार बन्न लागेको हो। लालीगुराँस नगरपालिका एक तेह्रथुमका सिस्नो किसान रेणुका खड्का:
9: आफै उम्रेको सिस्नोहरू प्रशस्त छ, त्यसमा हामी टिप्न जान्छौँ। हामी उपभोक्ताहरू टिपेर ल्याएर धुने पखाल्ने काम हुन्छ, त्यस पछाडि हामीले के अरे भित्र लगेर सुकाउने काम गर्छौँ, सुकाएर पिठो बनाउँछौँ, पिठो बनाएर प्याकेजिङ गर्छौँ।
8: लालीगुराँस नगरपालिका एक स्थित चैते सामुदायिक वन क्षेत्रमा प्रशस्त पाइने सिस्नो संकलन गरेर स्थानीयले बसन्तपुर स्थित प्रशोधन उद्योगमा बिक्री गरिरहेका छन्। उद्योगले जति ल्याए पनि खरिद गर्ने भएपछि किसानलाई बजारको चिन्ता छैन। गाउँमै रोजगारी सिर्जना गर्नुका साथै वन पैदावारको सदुपयोग गर्दै ग्रामीण अर्थतन्त्रलाई समेत बलियो बनाउन सिस्नो माध्यम बनेको छ। लालीगुराँस नगरपालिका दुई बसन्तपुर बजार तेह्रथुमका उपभोक्ता हेमराज बानिया:
10: तीन पाते मुना मात्रै टिपेर ल्याउँछौँ, अब त्यस पछाडि हामीले ल्याइसकेपछि यहाँ आएर पहिलो हाम्रो प्रशोधन भनेको धुने काम हुन्छ। किन धुनु पर्छ भनेदेखि त्यहाँ बालुवाका कोड परेका हुन्छन्, पात पतिङार परेका हुन्छन्, हावा बतासले उडाएर ल्याएका हुन्छन्। त्यसको कारणले गर्दा हामी पहिला सर्वप्रथम धुन्छौँ। अब यहाँदेखि हाम्रो फर्स्ट चरणको प्रशोधनको काम भयो, यस पछाडि लगेर यसलाई तार्ने काम हुन्छ।
8: वनमा त्यसै खेर गइरहेको सिस्नोलाई आमदानीसँग जोड्ने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहले उद्योग सञ्चालन गरेको हो। उद्योगका लागि आवश्यक उपकरण खरिद गर्न डिभिजन वन कार्यालयले 10 लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। पाउडरका रूपमा वर्षभरि सिस्नो उपलब्ध हुन थालेपछि होटल व्यवसायी र उपभोक्तालाई समेत सजिलो भएको छ। चैते सामुदायिक वन उपभोक्ता समूह तेह्रथुमका अध्यक्ष इन्द्र बहादुर खड्का:
11: खोला खोल्सामा भएको सिस्नोलाई चाहिँ प्रशोधन गरेर हामीले धुलो पाउडर बनाएर हाम्रा नेपालका बजारहरूमा त अहिले प्याकेजिङ राम्रो व्यवस्थापन भइ नसक्दा पनि धेरै माग आइरहेको छ र खुल्ला पनि हामी बेचिरहेका छौँ र भोलिका दिनमा हामी दर्ता प्रक्रियाहरू गरिसकेर यसका लोगाहरू सबै बनाइसकेपछि अन्तर्राष्ट्रिय सुम्मा लगेर हामी अन्तर्राष्ट्रको डलर ल्याएर यहाँका सर्वसाधारण गरिब दुखी जनताहरूले खोला खाल्सीको सिस्नोलाई प्रशोधन गरेर त्यहाँ चाहिँ दुई पैसा आयोजन गरेर एउटा रोजगारको व्यवस्थापन गर्ने र त्यो अहिले पनि हामीले मिसिन जुन जोडिराख्दाखेरि दुई चारजना मान्छेले चाहिँ रोजगार पाइरहेको अवस्था छ।
8: खेर गइरहेको सिस्नोलाई प्रशोधन गरेर बजारसँग जोड्न सक्दा गाउँमै रोजगारी आमदानी र आत्मनिर्भरता बढ्न थालेको स्थानीयले अनुभव गर्न थालेका छन्। सिस्नो जस्तै अन्य प्राकृतिक वनस्पतिको पनि पहिचान गरी उद्योग स्थापना गर्न सकिए गाउँघरको अर्थतन्त्रमा सुधार आउने विश्वास उनीहरूमा देखिन थालेको छ। विकास गुरुङ, सीआईएन रेडियो तिन्जुरे, बसन्तपुर 13 थुम।
6: सरकारले आर्थिक वर्ष 2083-84 लागि ल्याएको 21 खर्ब 24 अर्ब 34 करोड़ रूपियाँको बजेट आजदेखि कार्यान्वयनमा आएको छ। नयाँ आर्थिक वर्ष 2083-84 आजदेखि शुरू भएसँगै बजेट पनि कार्यान्वयनमा आएको हो। सरकारले चालू आर्थिक वर्षका लागि कुल 21 खर्ब 24 अर्ब 34 करोड़ रूपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै बजेटको आकार सार्वजनिक गर्नुभएको थियो। कुल बजेट मध्ये चालू खर्चतर्फ 12 खर्ब 70 अर्ब 58 करोड़ रूपियाँ अर्थात 59.8% विनियोजन गरिएको छ। पूँजीगत खर्चतर्फ 4 खर्ब 31 अर्ब 10 करोड़ रूपियाँ अर्थात 20.3% र वित्तीय व्यवस्थातर्फ 4 खर्ब 22 अर्ब 24 करोड़ रूपियाँ अर्थात 19.9% छुट्याइएको छ। बजेटका लागि सरकारले राजस्वबाट 14 खर्ब 5 अर्ब 31 करोड़ रूपियाँ जुटाउने लक्ष्य राखेको छ। वैदेशिक अनुदानबाट 61.74 अर्ब रूपियाँ प्राप्त हुने अनुमान गरिएको छ भने वैदेशिक ऋणबाट 2 खर्ब 47 अर्ब रूपियाँ जुटाइनेछ। बाँकी 4 खर्ब 19 अर्ब रूपियाँ आन्तरिक ऋणबाट व्यवस्थापन गरिने पनि सरकारको योजना रहेको छ।
7: सरकारले मिटर ब्याज पीड़ितको समस्या समाधानका लागि वार्ता टोली बनाएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा सरकारी वार्ता टोली गठन गरेको हो। गठित वार्ता टोलीमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहनु भएको छ। मिटर ब्याज पीड़ित नागरिकको माग सम्बोधन गर्ने र उनीहरूसँग आवश्यक संवाद अघि बढ़ाउने सम्बन्धमा मन्त्री परिषदले वार्ता टोली गठन गर्ने निर्णय गरेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले बताउनुभयो।
0: अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री पुष्कर सापकोटाको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी, संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेको वार्ता टोली गठन गर्ने, रु 1 र रु 2 का नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति प्रदान गर्ने, कानून सूचना पाइलट प्रणाली स्थापनाका लागि कोरिया सरकारबाट प्राप्त हुने 1.81 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकृत गर्ने, नेपाल सरकार मन्त्री परिषदबाट संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रहेका रूख पोल हटाउन स्वीकृति लिएका क्षेत्रभित्र थप रूख पोल हटाउन प्रचलित कानूनी प्रक्रिया पूरा गरी मन्त्रालयले स्वीकृति दिन सक्ने, विभिन्न मन्त्रालयको संगठन संरचना र दरबन्दी स्वीकृति गर्ने, नीति अनुसन्धान प्रतिष्ठान विकास समिति गठन पहिलो संशोधन आदेश 2083 स्वीकृत गर्ने, सेवा करारमा कार्यरत कर्मचारीको व्यवस्थापन सम्बन्धी व्यवस्था स्वीकृत गर्ने।
6: मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशका विभिन्न स्थानमा सामान्यदेखि ठूलो पानी पर्ने सम्भावना रहेकाले त्यस अनुसारको सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखा मौसमविदहरूले बताएका छन्। हाल देशभरमा मनसूनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ। मनसूनको न्यूनचापी रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको छ। यसको प्रभावले देशभरमा साधारणतया बादल लागेको बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागको केही स्थानमा, कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा मध्यम खालको पानी परिरहेको छ। आज दिउँसो देशभरमा साधारणतया बादल लाग्नेछ तर हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यम खालको पानी पर्ने सम्भावना छ। पहाड़ी भूभागका धेरै स्थानमा चट्याङसहितको मध्यम खालको पानी पर्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङसहितको मध्यम खालको पानी पर्नेछ। पहाड़ी भूभाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागको 1-2 स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउनु पर्नेछ। आज राति देशभर साधारणतया बादल लागे पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङ सहितको मध्यम खालको पानी पर्ने सम्भावना छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा मधेस प्रदेश तथा कोशी प्रदेशका पहाड़ी र तराई भूभागका साथै कर्णाली प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा चट्याङ सहित मध्यम खालको पानी पर्नेछ। बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
7: साझा खबरमा अब विदेशका खबर। बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने दृढ़ता व्यक्त गरेपछि बंगलादेशमा राजनैतिक बहस शुरू भएको छ। उहाँको सम्भावित फिर्तीले दल अवामी लीगको नाटकीय पुनरागमनको बाटो खुल्न सक्ने समेत आकलन गरिएको छ। विश्लेषकका अनुसार हसिनाको फिर्तीले प्रतिबन्धित अवामी लीग र सत्तासीन पार्टी बीचको परम्परागत प्रतिद्वन्दीलाई पुनः बिउताउन सक्ने पनि आकलन भएको हो। यसले बंगलादेशमा कट्टरपन्थी इस्लामवाद राजनीतिक शक्तिहरूको बढ़दो प्रभावलाई नियन्त्रण गर्न समेत भूमिका खेल्ने अनुमान गरिएको छ। करिब दुई वर्ष अघि विद्यार्थी नेतृत्वको जनआन्दोलनबाट सत्ताच्युत भएकी 78 वर्षीय हसिना छिमेकी मुलुक भारतमा शरण लिइरहनु भएको छ। पाकिस्तानले अमेरिका र ईरानबीच जारी सैन्य तनाव अन्त्य गरी दुवै पक्षलाई पुनः वार्ताको टेबलमा ल्याउन आफ्नो कूटनीतिक पहल जारी राख्ने जनाएको छ। पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ताले गत महिना हस्ताक्षर भएको समझदारी पत्र कार्यान्वयनमा चुनौती देखिए पनि पाकिस्तानले हिंसा अन्त्य र प्राविधिक तहको वार्ता पुनः शुरू गराउन प्रयास जारी राख्ने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरान वार्तामा नफर्किए थप कडाई का साथ सैन्य कार्यवाही गर्ने चेतावनी दिइरहेका बेलामा अमेरिकाले हर्मुज जलमार्गमा ईरानको सैन्य क्षमता लक्षित गर्दै नयाँ हवाई आक्रमण शुरू गरेको छ। यससँगै करिब एक महिना अघि भएको अमेरिका ईरान समझदारीपछि रोकिएको प्रत्यक्ष सैन्य टकराव फेरि तीव्र रूपमा अघि बढ़ने अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
6: साझा खबरमा अब खेल खबर। एसीसी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो सेमी फाइनलमा आज नेपालले संयुक्त अरब इमिरेट्स यूएईसँग खेल्दैछ। यो खेल मलेसियाको बायोमास ओभल मैदानमा नेपाली समयअनुसार दिउँसो 1:45 शुरू हुनेछ। प्रतियोगिताकै प्रमुख दावेदारका रूपमा मलेसिया पुगेका दुवै टोलीले अहिलेसम्म उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो बलियो उपस्थिति साबित गरिसकेका छन्। नेपालको 19 वर्ष मुनिको महिला क्रिकेट टोलीले जापानमाथि 9 विकेटको शानदार जित दर्ता गर्दै सेमी फाइनल यात्रा तय गरिसकेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले भारतीय तीव्र गतिका बलर गुरनूर ब्रारलाई आचार संहिता उल्लंघन गरेको भन्दै चेतावनी दिएको छ। एज बास्टनमा घरेलु टोली इंग्ल्याण्डसँगको पहिलो एक दिवसीय क्रिकेटमा 26 वर्षीय ब्रारले आचार संहिता उल्लंघन गरेको आईसीसीको भनाइ छ। उनलाई 1 डिमिरेट अंक दिएको छ। अन्तर्राष्ट्रिय खेलका क्रममा अनुचित वा खतरनाक तरिकाले खेलाड़ीतर्फ वा खेलाड़ीको नजिक बल प्रहार गर्ने कार्यसँग सम्बन्धित धाराको उल्लंघन गरेकोमा दोषी देखाइएको हो। इंग्ल्याण्डको पारीको 8 ओभरमा भारतीय बलर ब्रारले फिल्डिङका क्रममा बल उठाएर ब्याटरतर्फ बल फ्याँक्नु भएको थियो। र मरिसस आईसीसीको 111 सदस्य देश बनेको छ। स्कटल्याण्डको राजधानी एडिनबर्गमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको वार्षिक बैठकले मरिससलाई 111 सदस्य देशका रूपमा अनुमोदन गरेको हो। बैठकले क्रिकेट वेस्ट इण्डिजलाई 1,28,20,000 अमेरिकी डलरको ऋण दिने प्रस्ताव स्वीकृत गरेको छ। क्रिकेट क्यानाडाको निलम्बन फुकुवा गर्नका लागि आवश्यक शर्तहरू पनि निर्धारण गरिएको छ। यी शर्त पूरा नभएसम्म क्रिकेट क्यानाडा निलम्बनमै रहने पनि बैठकले उल्लेख गरेको छ। आईसीसी सदस्यता मापदण्ड उल्लंघन गरेको भन्दै फ्रान्स क्रिकेटलाई सचेत गराउने निर्णय पनि गरिएको छ।
7: संसदको काम कार्यवाही प्रभावकारी बनाउनका लागि चालिएका कदम र सांसदको अनुभव कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब संसदको काम कारवाहीमा सांसदको बुझाइ र अनुभव। प्रतिनिधि सभाको बैठक 14 दिनका लागि स्थगित भएको छ। बैठक शुरू भएको हालसम्मको अवस्थामा सांसदको बुझाइ कस्तो छ? हामीले नेपाली कांग्रेसका सांसद मनमाया विकसँग कुराकानी गरेका छौं।
4: सांसदको लागि महत्वपूर्ण र चाहिँ सबैभन्दा महत्वपूर्ण कुरा भनेको म जे उद्देश्यको लागि आएको हुँ र मैले जसको आवाज बोल्न जसको हितको निमित्त उपस्थित भएको हो त्यही कुरा महत्वपूर्ण हुन्छ र उहाँहरूसँगको सम्बन्ध चाहिँ सांसद चाहिँ जनप्रतिनिधि हो र जनताका सम्पूर्ण समस्यालाई बुझ्न सक्ने हेर्न सक्ने र जनताका निमित्त आगामी दिनमा के गर्नुपर्छ भन्ने दूरदर्शी क्षमता पनि सांसदले राख्नुपर्छ र जनता प्रतिको उत्तरदायित्व वफादारी।
5: अनि सांसदले र संसदले गर्ने भनेको कानून निर्माणको प्रमुख काम हो। त्यसमा कानून निर्माणमा सहभागिताको हिसाबले तपाईँले व्यक्तिगत रूपमा कसरी सघाइ राख्नु भएको छ अहिले अथवा खबरदारी गरेको?
4: कानून निर्माणमा चाहिँ अब हाम्रो विधायकहरूको काम भनेकै कानून निर्माण हो। विधिले चलेको हुन्छ समाज राज्य। विधि पनि त जनताकै निमित्त हो नि, मान्छेको सहजताको लागि हुनुपर्छ र त्यसका लागि चाहिँ मैले मेरो तर्फबाट सकेसम्म कानून नियमले मान्छेहरूलाई बाँध्दाखेरि अप्ठ्यारो नपरोस् भन्ने हिसाबलाई महत्वपूर्ण दिशामा म केन्द्रित भएर हेर्ने गर्छु र त्यसरी नै सघाउने गरेको छु। मैले मेरो व्यक्तिगत तर्फबाट पनि अभ्यासहरू कस्ता छन् र हाम्रो नेपाली समाजमा चाहिँ कतिपय कानूनहरू चाहिँ सामाजिक कानूनहरू पनि छन्, कानूनका सिद्धान्तहरू त थुप्रै छन् नि त, त्यसमा हाम्रो व्यवहारिक पक्षलाई पनि हेर्नुपर्छ भन्ने लाग्छ मलाई र म त्यसरी नै प्रस्तुत हुने गरेको छु।
5: संसदीय समिति अन्तर्गत तपाईँ कानून न्याय तथा मानव अधिकार समितिमा हुनुहुन्छ र कानूनमै तपाईँले LLB अध्ययन पनि पूरा गर्नुभयो र तपाईँले महिला दलित सीमान्तकृत वर्ग समुदायको क्षेत्रमा वकालत गर्दा गर्दै धेरै समय बिताउनु भयो, त्यसले पनि केही आठ भरोसा अथवा त्यो खालको आत्मविश्वास बढेको हो जस्तो लाग्छ, कस्तो छ?
4: एकदमै, मैले चाहिँ पहिला जब ममा चेतनाको संसार भयो त्यस पछाडि हाम्रो समाजमा भएका कुरीति कुसंस्कार विकृतिलाई त्यसलाई मेरो हृदयदेखि नै मैले नो भन्न थालेँ। त्यस पछाडि म यस्ता समुदायको आवाज भनेर मेरो विभिन्न प्लेटफर्म मार्फत म प्रस्तुत हुन थालेँ। त्यति
2: यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो। 44,000 भन्दा धेरै सुझाव डिजिटल माध्यमबाट प्राप्त। मिटर ब्याज पीड़ित र सरकार बीच आज निर्णायक वार्ताको तयारी।
2: सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने सरकारको निर्णय। विशेष अदालतको अध्यक्षका लागि न्यायाधीश वासुदेव आचार्य नाम सिफारिश। व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई धरोटीमा छोड्न अदालतको आदेश।
3: कञ्चनपुरमा जापानिज इन्सेफलाइटिसको जोखिम। 13 थुममा सामुदायिक वनको नेतृत्वमा सिस्नुको प्रशोधन। खेर गएको अरू प्राकृतिक स्रोतको उपयोग गर्नुपर्ने सरकारवालाको माग।
2: बंगलादेशका अपदस्थ पूर्व प्रधानमन्त्री हसिना स्वदेश फर्किने तयारी गर्दा राजनीतिक हलचल। अमेरिका र इरान बीच पुनः वार्ताका लागि मध्यस्थकर्ता पाकिस्तानको ताकेता। हर्मुजमा अमेरिकी लडाई।
3: र एससीसी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेटमा नेपालले आज युएसँग खेल्दै आईसीसीद्वारा भारतीय तीव्र गतिका बलरमाथि आचार संहिता उल्लंघनको कार्यवाही। मरिसस आईसीसीको 111 सदस्य देश।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले fitkoli.com बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ केही दिन अगाडि केही संचार माध्यम र राजनीतिक नेतृत्वको घरको अगाडिपट्टि त्यहाँ गाड़ी तेर्स्याइएको थियो, पछि ट्राफिक प्रहरीले नियन्त्रणमा लियो र केही जरिवाना गराएर छोडेका खबरहरू सार्वजनिक भए र त्यो कसले त्यहाँ छोडेको थियो र किन राखिएको थियो, कार्यवाही गर्नुपर्ने माग पनि सामाजिक सञ्जालमा आइरहेको छ। यहाँ दुईजना व्यक्ति छन्, एउटा खुल्ला क्षेत्रमा हिँड्दै गरेको अवस्था देखाइएको छ भने त्यहाँ हिँडिरहेका मध्ये एकजना व्यक्तिले हात औंला ठड्याएर नजिक हेराएका अर्को व्यक्तितर्फ केही भन्दैछन्। माथि यस्तो लेखेको छ, घर घरको ढोका ढोकामा गाड़ी पार्किङ गरेर मुख थुन्न खोज्या हो कि लोकतन्त्र बचाउन खोज्या हो?
3: हौस् त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हिलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बूढ़ा बूढ़ी का बात कइल जाता। अका होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल बाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। अहा ई होखे न तरीका सास ससुर के। हाँ तब का, पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई हो जाले, ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
1: देखा, पाथर खोजत के भगवाने मिले जैसन हो गई। और का करे पड़ाला डॉक्टराइन बहनी, तनी बता दत।
0: ठीक बा, सुनल जाए, रेडियो में लगातार बाजत बा।
2: गोस मछली अंडा सबसे बढ़िया बा, गोस मछली अंडा सबसे बढ़िया बा,
0: फल फूल और साग पात बच्चा के खाना साथ साथ
1: सब मिल के खियावल जाए।
0: कमती में दुई साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोस, हरियर साग पात और पियर जात के फल फूल खियावेली।
1: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे, उसे एक जवा बेसी दिहल जाए और बच्चा के महतारी के जितना देत रहल गे रोज, उसे दुई जवा बेसी देवल जाए।
0: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही, बुझलू ने।
1: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपंदेही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपंदेही FM द्वारा सचेतना में जारी संदेश।
3: नमस्ते आए नमस्ते, होइन बुढेस कालमा के कुरामा हो बुढा बुढी गफी तै
4: के हुनु नस्नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या?
3: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
5: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
3: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
6: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
7: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
8: सबै मिलाई खुवाऊ।
7: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
9: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
10: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार FM द्वारा सचेतनाका लागि जारी सन्देश।
11: स्वास्थ्यमा बटवल,
12: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
11: असल अभ्यासदेखि मिटेका कुरा,
12: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
11: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी FM 96.8 MHz
13: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
11: कार्यक्रम स्वास्थ्यमा बुटवल।
14: साउजी गुड्खा दिनु न।
8: ल के भन्नु भएको यस्तो तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ तपाईँलाई थाहा छैन यो कुरा
14: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ जरिवानाको किसिम प्रथम पटक डिलरलाई रु 10,000 अन्य व्यवसायीलाई रु 1,500 दोस्रो पटक जरिवाना डिलरलाई रु 20,000 अन्य व्यवसायीलाई रु 3,000 र तेस्रो पटक जरिवाना डिलरलाई रु 50,000 र अन्य व्यवसायीलाई रु 5,000
15: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
16: सिकल सेल रोगको एक जानकारी
17: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन यसरी रगत बग्न नसक्दा शरीरका भित्री अङ्गहरूमा अक्सिजनको मात्रा कम भई ती अङ्गहरूमा खराबी हुन्छ र ती अङ्गको भागमा कडा खालको दुखाइ हुन्छ सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्
16: सिकल सेल रोगका लक्षणहरू
18: छिटो छिटो थकाइ लाग्ने सास फेर्न गाह्रो हुने छाती दुख्ने
17: छाती पेट हात खुट्टा ढाडमा अचानक र कडा खालको दुखाइ हुने
18: जन्डिस हुने
17: आँखाका समस्याहरू देखा पर्ने
18: संक्रमणहरू भइरहने
17: पक्षघात समेत हुने
18: ज्वरो आउने वाक वाक लाग्ने बान्ता हुने खोकी लाग्ने
17: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस् सिकल सेल रोगको उपचार
18: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ
17: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू
18: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ
17: आँखाको नियमित परीक्षण गर्नुपर्छ
18: रक्त अल्पताको उपचार गराउनु पर्छ
17: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ
18: पानी प्रशस्त मात्रामा पिउनु पर्छ
17: धेरै तनाव लिनु हुँदैन
18: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन
17: सिकलसेल रोगको रोकथाम
18: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने
17: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने
18: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने
17: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने
18: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
19: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
20: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं
19: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
20: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
19: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
20: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ
19: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ
20: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
19: प्रत्येक छ छ महिनामा जन्मेको छ महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
15: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
2: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
3: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
2: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
3: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
1: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
4: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
5: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।

0: आजको सन्दर्भ
1: नमस्कार, रेडियो लुम्बिनीको नियमित कार्यक्रम आजको सन्दर्भ स्तम्भबाट प्रविधिका सुन्दर बस्याल सँगसँगै प्रकाश पाण्डेको हार्दिक स्वागत छ। आजको सन्दर्भ स्तम्भ हरेक दिन बिहान यसै समयमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्ज, रेडियोको आफ्नै वेबसाइट www.radiolumini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। आजको सन्दर्भ स्तम्भमा हामी समसामयिक नयाँ ताजा जनचासो र जल्दाबल्दा विषयवस्तुलाई कुराकानीको प्रसंग बनाउने गर्दछौ र हाम्रा अतिथि महानुभावसँग प्रत्यक्ष संवादमा जोड़िने गर्दछौ। आज साउने संक्रान्ति अर्थात कर्कट संक्रान्ति, आजकै दिनबाट सूर्य दक्षिणायनमा प्रवेश गर्छन् र सनातन परम्परा अनुसार स्नान दान शिव पूजा तथा लुतो फाल्ने जस्ता सांस्कृतिक अभ्यासहरू देशभर गरिन्छ। साउन महिनालाई भगवान शिवको विशेष आराधनाको महिनाका रूपमा पनि मानिन्छ भने हरियो चुरा पोते र बोलबम यात्राले पनि यो पर्वलाई थप विशेष र भव्य बनाउँछ। साउने संक्रान्तिको धार्मिक सांस्कृतिक र वैज्ञानिक महत्व के हो, लुतो फाल्ने परम्पराले के सन्देश दिन खोजेको हो, यो महत्वपूर्ण विषयमा चर्चा गर्न यति बेला हामीसँग धार्मिक अभियन्ता तथा पुराणवाचक भीमकान्त भागवत हाम्रो सम्पर्कमा हुनुहुन्छ। भीमकान्त भागवतज्यू, यहाँलाई स्वागत छ रेडियो लुम्बिनीमा।
2: नमस्कार, जय शम्भु शंकर सबैमा। ओम।
1: आज यो मनाइँदै गरेको साउने संक्रान्तिको धार्मिक र वैदिक महत्व के हो?
2: श्रावण भन्नु नै शिव हो, शिव नै श्रावण, श्रावण नै शिव। अणु अणुमा भगवान्, परमाणु परमाणुमा भगवान्, पृथ्वीका हरेक कणमा भगवान्। त्यसैले हाम्रो शैव साधना परम्परामा पृथ्वीका सम्पूर्ण कणलाई, सम्पूर्ण अणु अणुलाई, परमाणु परमाणुलाई भगवान शिवको स्वरूप मानिन्छ, शिवलिङ्ग मानिन्छ। अनन्तानन्त स्वरूपमा रहेका पृथ्वीका सारा शिवलिङ्गहरूमा आकाशबाट निर्मल जल, जेठ असारको जलमा दोष हुन्छ भन्छ। किन भन्दा निर्मल जल भइसकेको हुन्न, ग्रीष्म ऋतु, शरद ऋतु, हेमन्त ऋतु र शिशिर ऋतु हुँदै वसन्त ऋतुसम्मको दूषितताबाट आकाश परिपूर्ण हुन्छ, त्यो बेलाको जलधारा प्रतिशुद्ध हुन्न। अब साउनको जलधारा निर्मल हुन्छ, पृथ्वीका अनन्तानन्त शिवलिङ्गहरूमा आकाशबाट स्वत जलवृष्टि भएर जलाभिषेक हुने, रुद्राभिषेक हुने। यो महिना भगवान शिवको पावन महिना हो, शिव नै श्रावण हो, श्रावण नै शिव हो। त्यस कारणले यो श्रावण महिनामा भगवान सदाशिवको आराधना उपासना गर्नाले धन धान सुख समृद्धि आयु आरोग्य मनमा शान्ति मुहारमा कान्ति र विचारमा आध्यात्मिक सत्क्रान्ति हुन्छ भन्ने हाम्रो शास्त्रीय प्रमाण हो। त्यही आधारमा हामीले श्रावणमा शिव साधना गर्छौँ। हजुर,
1: यो सूर्य कर्कट राशिमा प्रवेश गर्नु र दक्षिणायन शुरू हुनेको यो आध्यात्मिक महत्व के छ, अर्थ के छ, के भन्नुहुन्छ?
2: हो, भगवान सदाशिवका पाँचवटा मुख छन्, पञ्चवत्रम दशभुजम त्रिनेत्रम कमलासनम भन्छ। पाँचवटा मुखहरू मध्येमा दक्षिणपट्टिको मुख भगवानको अघोर मुख हो। अघोरेभ्यो त घोरेभ्यो, घोर घोर तरेभ्यो, सर्वेभ्य सर्वसर्वेभ्यो नमस्ते रुद्र रूपेभ्य भन्छ। त्यहाँ भगवान सदाशिवको सबभन्दा पावरफुल शक्तिशाली मुख भनेको दक्षिण मुख हो। दक्षिणायनको सुरुमै भगवान सदाशिवको आराधना उपासना गर्नाले कालाकाल महाकाल परमात्मा परम पुरुषको उपासना गर्नाले सम्पूर्ण अकाल मृत्यु दोष, मृत्यु दोषहरू सम्पूर्ण रोग व्याधिबाट मुक्ति हुने र जीवनमा शान्ति सुख समृद्धि प्राप्त हुने जनविश्वास छ। उत्तरायणलाई सम्यताको प्रतीक मानिन्छ भनेदेखि दक्षिणायनलाई संघर्ष या कष्टको पनि प्रतीक मानिन्छ। त्यस कारणले सुरुमै भगवान सदाशिवको आराधना उपासना गर्नाले ती आउने मानसिक र शारीरिक आधय व्याधय भन्नु मानसिक समस्याहरू आदि शरीरका समस्याहरू व्याधि सबैबाट मुक्ति हुने, तिनमाथि पख्न नपर्ने जनविश्वास छ। र यो चाहिँ कर्कट संक्रान्ति अर्थात् बाह्र महिनाका बाह्रवटा चाहिँ राशि हुन्छन्, हरेक महिनामा एक एकवटा राशिमा सूर्यले भोग गर्नुहुन्छ। वैशाख जेठ असारसम्म मेष वैशाख जुन कर्क, अहिले यो श्रावणमा चाहिँ सूर्य चाहिँ कर्क राशिमा प्रवेश भइसकेपछि यो पावन महिनामा भगवान सदाशिवको आराधना उपासना गर्नाले शिवमय हुन सकिन्छ। शिवको अर्थ दुईवटा अक्षरले भन्नु, स र व, स्वको अर्थ कल्याण, वको अर्थ अमृत। त्यो शिवत्व त्यो अमृतत्व प्राप्त गर्न सकिन्छ। असतोमा सद्गमय, तमसोमा ज्योतिर्गमय, मृत्युमा अमृतम गमय, असत्यबाट सत्यतर्फ, अँध्यारोबाट उज्यालोतर्फ र मृत्युबाट अमृततर्फ प्राप्ति हुन सकिन्छ भनेर ऋषि मुनिहरूले बताएका छन्।
1: हजुर, अब यो साउने संक्रान्तिलाई लुतो फाल्ने दिनका रूपमा पनि मनाइन्छ, यसको उत्पत्ति कसरी भएको हो र यसको धार्मिक आधार केही छ कि यो हाम्रो समाजमा यतिकै शुरू गरिएको पर्व या एउटा अनुष्ठान हो, के भन्नुहुन्छ?
2: अब यो प्राचीन कालमा जस्तै प्राकृतिक रूपमा हाम्रो रोग व्याधिका विरुद्धमा लडिन्थ्यो, जस्तै महामारी आयो भने थाल बजाउने, घन्टी बजाउने, काँसका भाँडा बजाउने चलन थियो
1: होइन।
2: काँसको भाँडो बजायो भनेदेखि वातावरणमा भएका दूषितताहरू नष्ट हुन्छन्, वातावरणमा भएका जीवाणु विषाणुहरू नष्ट हुन्छन् र वातावरण परिशुद्ध हुन्छ भन्नाको कारणले चाहिँ महामारी अघिको प्राचीन कालमा, अहिले यो विज्ञानमा आउँदै अनि थालहरू घन्टीहरू बजाउन चलन थियो, अहिले नै हामीले पूजामा घन्टीहरू बजाउँछौँ। कानका चाहिँ स्नायु तन्तुहरू अथवा श्रवण तन्त्रहरू सक्रिय हुन्छन् भने त्यस्तै जस्तो साउनमा बढी अब यो असार पछि साउन आउने बेलामा जता कति लामखुट्टे लाग्ने, पिउस भुसुनाले परिपूर्ण हुने होइन, हिलो गजल गुजेल एकदमसँग समस्या हुने र सम्पूर्ण जीवाणु विषाणु रोगका कीटाणु मार्न सक्ने शक्ति आगोमा हुन्छ। त्यही भएर लौ लुतो गयो भनेर अनि रातिमा बेलुकी पख अँध्यारो हुन्छ पहाडमा, विशेष अब मधेसमा त्यो चलन थिएन पहाडमा, अनि बाहिर आउनेर झरिलो औल्टो बनाएर जाल बोल्दै अनि वारी पारी तल माथिका लौ लुतो फाल्ने बेला भयो, लौ तल्ला रे उपल्ला रे मास्ला घरे वारीका पारीका डाँडा पारीका सब आइजाओ बाहिर भएर, त्यसपछि अनि हातमा औल्टो समात्र सबैले झाल पार्दै फालेपछि त आगोमा चाहिँ किटाणु विषाणु जीवाणु ती किट पतङ्गहरू अनि जान्छन्, त्यसपछिबाट ती चाहिँ आगोमा परेर मर्ने भए, यसको अर्थ एउटा चाहिँ हाम्रो यो विषाणु जीवाणुबाट महामारीबाट बसे एउटा चाहिँ पुर्खाले चाहिँ चलन चलाए। लुतो भएर किन नाम दिए भन्दाखेरि जे समस्या भए पनि माछाले टोक्यो भने चिरायो, उडुसे टोक्यो भने चिरायो, जेले टोक्यो भने चिरायो, किटाणु विषाणु गरेर तिमी सतर्क भन, सफा भन, सावधान भन भनेर हाम्रो पुर्खाले स्वास्थ्यप्रति सचेतता बनाएको पनि हो यो, र कण्डारकको पूजा गरेर लुतो फाल्नाले रोग लाग्दैन भनेको छ एउटा राक्षस।
1: कतिपयले त गुरु यो लुतो फाल्ने परम्परालाई अविश्वास पनि भन्छन्, कतिपयले यो स्वास्थ्यसँग जोडिएको संस्कृति पनि भन्छन्, यो फरक फरक व्याख्या चाहिँ गरिएको छ। अब यो कान्डारक राक्षसको पूजा गरेर अगुल्टो फाल्ने चलनको चाहिँ वास्तविक अर्थ चाहिँ जसरी हामीले मनाएका छौँ त्यो सही अर्थमा सही छ कि छैन?
2: सही छ, सही छ। जस्तै हाम्रो यो क्षेत्रमा चाहिँ हाम्रै बुवा हजुरबाका पालामा पनि लुतो फाल्ने भने औल्टो फाल्ने मात्र चलन थियो, खाँची पाल्टो पाल्नु सबैमा, अहिले पनि त्यही छ।
1: हजुर,
2: सुदूरपश्चिममा चाहिँ काँडा कुँडीहरू राम्रो दाउरा जम्मा गरेर हरेक घरको अगाडि आगो बालिन्छ कि, सुदूरपश्चिममा अहिले पनि हरेक घरको अगाडि आगो बाल्दाखेरि त सम्पूर्ण लामखुट्टे अनि भुसुना पिउसा के हुन्छ नि जो नराम्रा किरा फटेङ्ग्राहरू अधिकांश आगा परेर मर्ने भए, त्यो चाहिँ दूषित किराहरू फटेङ्ग्राहरूको जो चाहिँ नियन्त्रण गर्ने एउटा हाम्रो प्राकृतिक एउटा गाउँले चलाउनु हो, यो चाहिँ नराम्रो छैन, अहिले पनि यो उत्तिकै सान्दर्भिक छ।
1: अब यो जस्तो साउन महिनालाई भगवान शिवको विशेष महिनाका रूपमा पनि मानिन्छ, शिव भक्तहरूले यो महिनामा के कस्ता नियम पालना गर्नु पर्ला र साउन महिना नै शिवको विशेष महिना बन्नुको या हुनुको कारण के हो?
2: मैले अघि नै भने हरेक महिनाका आफ्ना देवता हुन्छन्, वैशाखको देवता, जेठको देवता भने चाहिँ यो साउनको महिना चाहिँ साउन महिनाको जस्तो पुरुषोत्तम मास चाहिँ भर्खर हामीले मनायौँ, पुरुषोत्तमको चाहिँ मासको मल्ल मासको देवता कृष्ण भए चाहिँ यो साउन महिनाको देवता आराध्य हुनुहुन्छ भगवान सदाशिव। शिव भन्नु नै श्रावण हो, श्रावण भन्नु नै शिव हो, त्यस कारण एक त भगवान सदाशिव आशुतोष हुनुहुन्छ, हरेक पल हरेक क्षणमा भगवानको आराधना उपासना गर्नु विशेष साउनमा गर्नु भनेर हाम्रो पुर्खाले बताएका छन्, र भगवान सदाशिवको यो साउनमा उपासना गर्नाले एक त भगवान्लाई एकपल्ट सम्झनाले लाखौंपल्ट सम्झेको पुण्यफल प्राप्ति हुने, र अब अहिले त यो बृहस्पति अस्त भएर नत्र भनेदेखि गृह वास्तुका कर्महरू घरमा रुद्रार्चनहरू गर्न विशेष शिव साधना गर्न मिल्नेछ। अब कसरी गर्ने भन्नाले बिहान उठ्ने नाइधाई गर्ने पवित्र हुने, सबभन्दा पहिला टोयलेट जाने होइन, अब व्यापारी हो भने व्यापार दोकान खोल्न पर्ला, कृषक के हो आफ्ना काम सकेर सर्लक्क पवित्र हुने, नुहाएर शरीर पवित्र हुन्छ, मन्त्र जपेर मन पवित्र हुन्छ, र आफ्नो घरमा जुन शालिग्राम शिला अथवा शिवलिङ्ग के राखेर पूजा गर्ने गरिरहेको छ, चन्दन अक्षता फूल जल दुध दही घिउ चिनी मह अष्टगन्ध चन्दन आदिहरू फूल बेलपत्र तयारी गर्ने र भगवान सदाशिवको आराधना उपासना गर्न सकिन्छ, र हामी गृहस्थहरूले ठुलो शिवलिङ्ग लिएर आउनुहुन्न, आफ्नो दाहिने हातको बुढी औँला प्रमाणको चाहिँ शिवलिङ्ग लिएर आउने र राम्रोसँग पूजा गर्ने, जति ठुलो श्री विग्रह भयो जति ठुलो मूर्ति या शिवलिङ्ग भयो त्यति धेरै सेवा गर्नुपर्छ भन्छ हामी गृहस्थीले सघाउँछौँ, बिहान त्यसरी पूजा गर्ने अनि सादा खाना खाने चोखो खाना खाने दिनभरि ओम शिव शिव शिव शिव शिव ओम शिव शिव शिव शिव ओम नमः शिवाय त्यसपछि मन्त्र जपिरहने, बेलुकीमा घिउ बत्ती बालेर साँझमा आरती गर्ने, राति जागरण गरेर अखण्ड ब्रह्मचर्यमा रहन सकिन्छ। सोमबार विशेष चाहिँ पूजा गर्न सकिन्छ। अब आफूले कस्तो सकिन्छ, कति सकिन्छ, कम्तीमा पनि यो साउन महिनामा लसुन प्याज भान्टो मसुरी च्याउ बासी होइन अशुद्ध कुराहरू नखाने, शाकाहारी कुराहरू खाने, जस्तै माछा मासु अन्डा नखाने, मदिरा पान नगर्ने, र कम्तीमा पनि महिनाभरि चाहिँ सम्भव नभए पनि कम्तीमा सोमबार चाहिँ ओछ्यान बार्ने ब्रह्मचर्यमा रहने र झुट नबोल्ने, मनबाट शुद्धता, वचनबाट शुद्धता, शारीरिकबाट शुद्धता, शारीरिक शुद्धता, मानसिक शुद्धता र वाचिक शुद्धता, तीन थरी शुद्धताबाट त्यो पवित्रता बाँच्ने, त्यो महानता प्राप्ति गर्न सकिन्छ, त्यो मोहनीयता प्राप्ति गर्न सकिन्छ। त्यो मोहनीयता त्यो महानता भनेको भगवान सदाशिवको आराधना हो, उपासना हो, भगवानलाई प्राप्ति गरेर यसरी सकिन्छ। आराधना गर्ने तरिका त्यही छन्। विशेष गरी भगवानलाई जलधारा अतिथि शिव भन्छ। जलधारा नै भगवान परमात्मालाई सबभन्दा महत्वपूर्ण छ। जलधारा जस्तो अरू प्यारो केही पनि छैन। जलधारा र बेलपत्र अर्पण गर्ने, दुधको धारा लाउने, ओम शिव शिव शिव शिव भगवानको नाम जप्ने गर्नाले पनि भगवान प्रसन्न भई बक्सिन्छ।
1: अब यो बोलबम यात्रा गर्ने भक्तजनहरूले पनि पालना गर्नुपर्ने नियम अनुशासन र सावधानी यही हो गुरु?
2: हो, अब बोल बमको अर्थ के हो भन्दाखेरि, बम भनेको भगवान सदाशिवको मन्त्र हो। बम जस्तै भन्दाखेरि बम भने तापनि लेख्दाखेरि व लेखिन्छ, वम हुन्छ। बम भनेको भगवान सदाशिवको मन्त्र हो। ओम बम भन्नाले जस्तै ओम बम भनेर भगवान गणेशको मन्त्र भयो नि, ओम बम भन्नाले भगवान सदाशिवको मन्त्र हो। बोल बमको अर्थ के हो भन्दाखेरि, बोल बम भनेको बम भन, शिव शिव भन, शिवजीको भजन गर भनेर त्यो एउटा नारा हो। हाम्रा पुस्ताले चाहिँ बोलबम भनेर चाहिँ अभियान चलाए। अब काँवड यात्री भन्छ हिन्दीमा, हाम्रा बोलबम यात्री भन्छ। बोलबमका चाहिँ यात्रीहरूको नियम के हो त भन्दाखेरि, पहिला घरबाट हिँड्ने बेलामा फलानु तीर्थमा गएर जल लिएर आएर फलानु ठाउँको भगवान सदाशिवलाई मैले जल चढाउने छु भनेर सङ्कल्प गर्ने, घर मेला नहुने, पवित्र कपडा लाउने, जनै लाउने, जनै फेर्ने, र घरबाट ओम शिव शिव शिव शिव हरि हरि भन्दै भगवानको नाम जप्दै ओम नमः शिवाय भन्दै भन्दै कुन तीर्थमा जाने हो त्यहाँ जाने, बाजामा माया प्रतिका गीत सुन्दै नाच्दै मादल बजाउँदै मा जाने, मादल बजाएर भजन गाउनु पर्यो, उहाँ गएर फेरि तीर्थमा नहुने, नआएर त्यसपछि आफ्नै पितृ एउटा तर्पण दिने, कुलदेवताहरूलाई जलसल चढाउने, भगवान सदाशिवको नाम लिने र पवित्र भाँडोमा अनि जल भर्ने, बाटोमा आल्टु फाल्टु गफ गर्ने, ठट्टा गर्ने, जिस्कनी गर्ने होइन, माया प्रत्या गीतमा नाच्ने, सालजी गाउने होइन, सालजी गाउने बेला फेरि फेरि आउँछ, जहिले गाउने तहिले गाउने हो, त्यो पनि हाम्रो संस्कृति हो। तर यो बेला भजन र बाटामा चोखो खाना खाएर सकेसन आफ्नै घरबाट तातो जाने होइन, आफैले पकाएर खाने चोखो खाना खाएर पवित्र भाव बाटो जल बोकेर कुन मन्दिरमा कुन के नामको भगवान्लाई चाहिँ चढाउने भनेर तयारी गरिरहेको छ, जल लिएर आउने र अब आउँछ भनेदेखि संस्कृतका वैदिक ऋचाहरू पढ्ने, नभए ओम नमः शिवाय भन्दै भगवानलाई जल चढाउने। जल चढाइसकेपछि कन्याकुमारी ब्राह्मण गुरुलाई दक्षिणा त्यहाँ दिन सक्यो, नभए घरमा गएर आफ्नो भान्जा भान्जी ज्वाइँ चेला कन्याकुमारीहरूलाई दक्षिणाहरू दिन, अथवा घरमा भगवान सदाशिवका भक्त सन्यासी या आफ्नो गुरु ब्राह्मणलाई बोलाएर भोजन गराउन पनि सकिन्छ। सामान्यतया नियम यही हो काँवड यात्री गर्नु।
1: आज साउने संक्रान्ति अर्थात कर्कट संक्रान्ति, यही दिनबाट सूर्य दक्षिणायण प्रवेश गर्छन् भने सनातन परम्परा अनुसार स्नान दान शिव पूजा र लुतो फाल्ने जस्ता सांस्कृतिक अभ्यास देशभर मनाइन्छ। साउन महिनालाई भगवान शिवको विशेष आराधनाको महिनाका रूपमा पनि पूज्ने गरिन्छ भने हरियो चुरा पोते र बोलबम यात्राले पनि यो पर्वलाई थप विशेष बनाएको छ। साउने संक्रान्तिको धार्मिक सांस्कृतिक र वैज्ञानिक महत्व के हो, लुतो फाल्ने परम्पराले के सन्देश दिन्छ, यी महत्वपूर्ण विषयमा चर्चा गर्न हामीले धार्मिक अभियन्ता तथा पुराण वाचक भीमकान्त भागवतलाई हाम्रो टेलिफोन सम्पर्कमा डाकेका छौं। यहाँलाई मैले फेरि कुराकानीतर्फ डोर्याउन चाहे, जस्तो महिलाले साउनभर हरियो चुरा पोते र हरियो वस्त्र लगाउने परम्परा पनि हामी कहाँ छ, यसको कुनै धार्मिक र सांस्कृतिक महत्व छ कि यो फेसन जस्तै हो, के भन्नुहुन्छ?
2: यो धार्मिक उहाँहरू ठ्याक्कै शिव पुराणमा, लिङ्ग पुराणमा, अथवा शैवागमका कुनै ग्रन्थमा, कुनै तन्त्रमा लेखेको चाहिँ छैन। तर यो लोक परम्परा हो। नारी भनेको प्रकृति हुन्, आमा दिदी भने नारीहरू प्रकृति हुन्, जो प्रकृति चाहिँ यो स्थानमा हरि रहन्थ्यो होइन,
1: हजुर,
2: त्यस कारणले गर्दा प्रकृति सम्बन्ध वस्त्र धारण गरौँ भनेर एउटा चाहिँ परम्परा चलेको। नारी पनि प्रकृति हुन्, आमाको कारणबाट हामी यो संसारमा छौँ। हामीलाई 9 महिना गर्भमा राखेर 10,000 दुध पिलाएर होइन यो संसारमा जन्माउने, हुर्काउने, बढाउने आमा पनि प्रकृति र यो महाप्रकृति पनि प्रकृति। त्यस कारणले प्रकृति हरियो भएको हुनाले गर्दा साउना हरियो चुरा लाउँ। एक दुई नम्बरमा प्रकृति स्वरूप भएर भगवान सदाशिवको आराधना उपासना गरौँ भन्ने अर्थमा पछिल्लो अवस्थामा लोक परम्परामा यो चलन चलेको छ। कुल आचरण लोक आचरण देश आचरण समाचारण भन्छ, कुलको आचार लोकको आचार देशको आचार हो। हरियो चुरो लाउनेमा बर्बाद हुने खत्म हुने डुब्ने केही पनि छैन, लाउनै पर्छ भने ठ्याक्कै पुरानो धर्मशास्त्रमा लेखेको पनि छैन, लाएर बर्बाद हुन्छ भन्ने पनि छैन। छोरी मान्छेहरूले रहरले हरियो चुरा हरियो साडी ब्लाउज कुर्ताहरू लाउने अब प्रकृतिसम्म कहिले काहीँ एउटा अहिले विज्ञानले के भन्छ भन्दा कलर थेरापी भन्ने आएछ, जस्तो प्रकृति छ त्यही खालको चाहिँ कलर लाउनाले राम्रो हुन्छ पनि भन्छ क्या हजुर। जस्तै आइतबार रातो कपडा लाउनु, सोमबार पहेँलो कपडा लाउनु, मङ्गलबार कलेजी कलरको रातो कपडा लाउनु भने जस्तो, साउनमा हरियो कलरको कपडा लाउनाले त्यो रङ थेरापी एउटा चाहिँ कलर थेरापी पनि हुन्छ। यो त्यस्तो नराम्रो केही पनि छैन, यसको असर केही पनि छैन, राम्रो छ। अब नारीहरू घरमा रमाउनाले आमा दिदीबहिनी श्रीमती छोरी भान्जीहरू रमाउनाले हामी पुरुषहरूको पनि त्यो रमाइलो त्यही हो, आफ्ना छोरी दिदीबहिनी श्रीमती आमा आमा खुसी भए घर भनेदेखि हामीलाई पनि रमाइलो भयो। नारीहरू प्रकृति स्वरूप भएर भगवान सदाशिवको आराधना उपासना गर्नाले नारीहरू प्रकृति स्वरूप भएर रङ थेरापी पनि हो यो, अनि पछि बाटो गएर खुसी भएर रहनाले नराम्रो केही पनि छैन, राम्रो छ। त्यस्तो धर्मशास्त्रमा ट्वाक्कै शिवजीको पूजा गर्दा हरियो कपडा लाएर पूजा गर्न उहाँले लेखेको छैन, तर यसको जुन पछिल्लो अवस्थामा धुमधाम आलोचना गरिरहेको छ, आलोचना पनि आवश्यक छैन। त्यही हो कुरा।
1: साउन महिनामा चाहिँ यो सोमबारको व्रत, यो जस्तो जलाभिषेक भनिन्छ, रुद्राभिषेक लगायतको विशेष महत्व छ भनिन्छ, के भनेको यो खासमा यसको अर्थ के हो?
2: जल प्लस अभिषेक जलाभिषेक, रुद्र प्लस अभिषेक रुद्राभिषेक। भगवान सदाशिवलाई महले अभिषेक हुन्छ, दुधले अभिषेक हुन्छ, दहीले अभिषेक हुन्छ, घिउले अभिषेक हुन्छ, अनि सरसिउका तेलले अभिषेक हुन्छ, दुबुका रसले अभिषेक हुन्छ। अब यस्तो छ, अब कसको के छ इच्छा, कसको के छ त्यो अनुसारको चाहिँ अभिषेक हुन्छ। अभिषेक भनेको नुहाउनु, अभिषेक गर्नु साउन महिनामा, विशेष गरी साउन महिनाको सोमबार, यसैमा श्रावण शिव, उसैमा सोमबार भगवान शिवको बार, होइन कति राम्रो छ। साउनको सोमबार भगवान सदाशिवलाई अभिषेक गर्नाले अर्थात् परमात्मालाई अखण्ड रुद्राभिषेक भन्छ। यता रुद्री पाठ भर ओम नमस्ते रुद्र भन्ने भाउ ततै खे नम बाहु भ्याम ततै नम ओम नम शम्भवाय च मयो भवाय च नम शङ्कराय च महेश्वराय च नम शिवाय शिवतराय च, यी रुद्रका मन्त्रहरू वैदिक मन्त्रहरू लय छन्द मिलाएर यता भर्र गुरुहरूले पढ्ने, उता अखण्ड रुद्राभिषेक गर्ने, र जसले रुद्राभिषेक गराउनु भएको छ कर्ताले ओम नम शिवाय जपिरहने, कस्तो खालको मानसिक वाचिक अनि श्रवण भन्ने कानको सारा कुराको त्यहाँ समायोजन गरिएको छ। सम्पूर्ण इन्द्रियहरूमा चाहिँ पुष्टि भर्नेवाला एउटा चाहिँ दिव्य आराधना पद्धति हो। वैज्ञानिक महत्त्व पनि उत्तिकै छ, धार्मिक महत्त्वमा त भगवान सदाशिव प्रसन्न भएपछि प्राप्ति नहुने कुरा केही पनि छैन। साउन महिनाको सोमबार भगवान सदाशिवको पूजा गर्नका निम्ति सबभन्दा ज्वाइन्ट पोइन्ट हो कि, त्यस कारणले यो दिन पूजा गर्नाले जस्तै शरीरका सन्त सबै शरीर महत्त्वपूर्ण छ, अझ जुन घोडा कुहिनु महत्त्वपूर्ण छ नि किन, त्यस्तै जस्तो यसै त सबै समय महत्त्वपूर्ण छ, उसैमा साउन महत्त्वपूर्ण छ, उसैमा सोमबार अझ विशेष महत्त्वपूर्ण छ। त्यस कारणले सोमबार विशेष भगवान्को रुद्राभिषेक माने भगवान सदाशिवलाई नुहाइ दिनाले केले नहुने भन्ने कुरो आफ्नो रुचिले हुन्छ, आफ्नो गुरुलाई सोध्ने, सन्तान प्राप्तिका निम्ति भगवान्को रुद्राभिषेक गर्ने हो कि, धन प्राप्तिका निम्ति गर्ने हो कि, आरोग्यता प्राप्तिका निम्ति गर्ने हो कि, पितृमोक्षका निम्ति गर्ने हो कि, त्यो इच्छाले चाहिँ कुन द्रव्यले कसरी गर्ने, कति आवृत्ति पढ्ने, कुन कुन मन्त्र कन्डिकाहरू प्रयोग गर्ने भन्ने कुरा गुरुलाई सोधेर गर्नु पर्यो। अभिषेकको महत्त्व यही हो।
1: अब जस्तो हामी कुराकानीको अन्तमा पनि छौं, अन्तमा जस्तो अब पछिल्लो समय युवा पुस्तामा यो धार्मिक आस्था र परम्परा प्रतिको आकर्षण बढेको छ कि घटेको छ यहाँको विचारमा, र अहिले पछिल्लो समय जस्तो आरती गर्ने भजन कीर्तन गाउनेमा युवा पुस्ताहरू विभिन्न नाम दिएर अगाडि आएको देखिन्छ। अब यही बुटोलमा पनि एमआरआर भजन भनेपछि उनीहरू जहाँ पुग्छन् त्यहाँ ठूलो भीड़भाड़ जम्मा हुने गरेको छ, यसलाई कसरी हेर्नु भएको छ?
2: अब युवाहरूले बल्ल सांस्कृतिक जागरण भइरहेछ। यो नेपालमा प्रजातन्त्रको रङ्ग चलेपछि 1997 सालबाटै हिन्दू धर्म बेकार हो भन्ने खालको एउटा मानसिकता बढेर जति पनि राजनीतिक दलहरू छन्, जति पनि नेता छन्, सबले हिन्दू धर्मलाई निन्दा गर्ने, उल्ल्याउने, हेला गर्ने गर्दै आएको अवस्था थियो। र 10 वर्ष जनयुद्धमा त हिन्दू हुनु नै यो देशमा अभिशाप जस्तो भएको थियो। पछिल्लो अवस्थामा जब हाम्रो युवाहरूले पढे, संसार जाने, अमेरिका गए, बेलायत गए, क्यानाडा गए, संसारमा कसैले धर्म छोडेको छैन, संसारमा कसैले आफ्नो सभ्यताको निन्दा गर्दैन, तर केवल हिन्दूले मात्र धर्म छोड्छ र हिन्दूले मात्र आफ्नो सभ्यतालाई निन्दा गर्छ र हिन्दूले मात्र आफ्नो देवतालाई अपमान गर्छ। यो कुरो हाम्रो युवाले पत्ता लाए कि, संसारका विभिन्न देशमा गए, पढे, बुझे, आधुनिक विषय पढे, र अहिले गुगलको माध्यमबाट ChatGPT जस्ता चाहिँ माध्यमबाट अन्यान्य माध्यमबाट हिन्दू सनातन धर्मको महत्व बुझे। आज संसारमा सबभन्दा ज्ञानमा सबैभन्दा धनी हामी छौँ र विज्ञानमा पनि 2 नम्बरमा हामी छौँ कि, त्यो महानता त्यो गरिमा त्यो मोहनीयता बुझेपछि ओहो कस्तुरी मृगले आफ्नो नाइटोमा रहेको सुगन्ध चाहिँ अन्त सुँदै हिँडे जस्तो संसारमा सबभन्दा ज्ञान विज्ञानमा धनी भएर पनि हामी चाहिँ अरूमा पछि लागेको छौँ भन्ने कुरो अहिलेको चेतनशील युवावर्गले बुझ्यो। त्यही भएर अहिले चेतनशील युवाहरू जो पढा लेखा युवाहरू छन् उनीहरू चाहिँ सर्लक्क फर्केर आफ्नो मौलिक संस्कृति जोगाउन अगाडि सरेको अवस्था छ। यो चाहिँ सकारात्मक कुरा हो। यहाँ नारायण भजन भएको छ, आरतीका कुराहरू छन्। अहिले कथा जस्तै सप्ताह भन्न म जान्छु, सप्ताह नभए भन्ने ठाउँमा पनि पहिला युवा पुस्ता टक्कै आएर सुन्दैन थियो, अहिले युवा पुस्ता आउने सुन्ने क्वेसनहरू सोध्ने, अनि अब अहिले चिना हेराउन पनि युवाहरू बढी आउने, युवा नारीहरू हाम्रो छोरीहरू चाहिँ बढी आउने, अनि साधना गरेर पनि अब अहिले चाहिँ मेसेज आइरहेको हुन्छन् व्हाट्सएपमा मेसेन्जरमा मसिन जोडी लगभग 150-160 जति हिजोबाट मेसेज आएको छ, कुन मन्त्र जपौँ, कसरी साधना गरौँ, कता फर्कने, के गर्ने भनेर बुढाबुढीले भन्दा पनि यो चाहिँ यो बिचको पुस्ता हाम्रो यो यता न उता भएर गयो कि स्वास्थ्य बुढा पुस्ताले चाहिँ धर्म संस्कृति मानेको छ कि अहिले आइरहेको नयाँ पुस्ता 20-22 वर्षभन्दा पछाडिको पुस्ताले चाहिँ धर्म मानिरहेको छ। बिचको पुस्ता चाहिँ न विज्ञानतिर न धर्मतिर त्यसै ल्याङ्न लुङ छ सिधा कुरो गर्दा। यो पछिल्लो जुन 20-25 वर्षभित्रको पुस्ता छ यो चाहिँ एकदम तत्पर भएर स्वधर्मका निम्ति अगाडि बढेको छ हजुर, यो चाहिँ खुसीको कुरा हो।
1: अब यो कतिपय त नयाँ नयाँ आविष्कार गर्नुपर्ने बेलामा, एउटा भविष्यको सुन्दर बाटो कोर्ने बेलामा, आफ्नो समयको पहिचान गर्नुपर्ने बेलामा, अब यो धर्म संस्कृतिमा लट्ठिएर भजन कीर्तनमा लागेर अब यो समय व्यर्थ फाल्नु हो, खेर फाल्नु हो भन्नेहरू पनि हाम्रो समाजमा छन् नि, के भन्नुहुन्छ?
2: अब यहाँ यो मिडियामा बोलिरहेको छु म, अब कति भन्नु मिल्दैन, यी सम्पूर्ण यो चाहिँ विदेशी धर्मका घरेलु दलालहरू हुन्, यिनले जे पनि भन्छन् कि यिनका कुरै पत्याउन हुन्न, यिनले आफूले केही गर्दैन होइन, यिनका घर आएर हेर्ने हो भने यिनले घरमा आफू सुत्ने बेर मिलाउन्नन्, आफूले खाएको थाल उठाउन्नन्, यिनका घरमा यिनकी आमा र यिनकी श्रीमती पीडित भएर बसेका छन्, यी आफू आफ्नो परिवारलाई पीडित गराउने

0: सबभन्दा बढी वैज्ञानिक, सबभन्दा बढी दार्शनिक होइन, पछिल्लो अवस्थामा यहुदी धर्मबाट निक्ले, संसारमा सबभन्दा यहुदी जस्तो आफ्नो धर्ममा कट्टर कोही छ? यो ज्ञानमा सबभन्दा अगाडि हिन्दू, विज्ञानमा सबभन्दा अगाडि यहुदी हो कि? त्यस कारण आफ्नो धर्म छोड्दैमा, संस्कृति छोड्दैमा, जनै फाल्दैमा, टुप्पी काट्दैमा, के को लाउनु छोड्दैमा, आधुनिक र क्रान्तिकारी भइन्छ भने यो चाहिँ विदेशी धर्मका, विदेशी सभ्यताका, विदेशी सिद्धान्तका गुलामहरूले चलाएको हल्ला हो, यसमा हामीले विश्वास गर्नुहुन्न, त्यो कुरा सुन्नुहुन्न, त्यसले आफूले पनि गर्दैनन्, अर्काले पनि, घरमा एउटा खुर्सानी बुटो लाउँदैन, घरमा एउटा पोथा लाउँदैन, बढाउँदैन, आफ्नो बेर मिलाउँदैन, तिनी जसले त्यस्तो भन्छन् तिनको चाहिँ निजी जिन्दगी गरेर अध्ययन गरेर भेल्यु पर्फेक्ट हुन् तिनका बारेमा नसोचौँ। हामीले सकारात्मकता, सुधारात्मकता र रचनात्मकतामा ध्यान दिनुपर्छ। धर्म, संस्कृति, सभ्यता, आफ्नो स्वत्व, आफ्नो पहिचान, आफ्नो पूर्वजले अस्मिता यो संसारमा जसले मचायो त्यसैले चाहिँ यो संसारको विकास गरेको छ। आज अफ्रिकाले स्वत्व बचाउन थालेको छ, आज क्यानाडाले स्वत्व बचाउन थालेको छ, आज अफ्रिकी देशले आफ्नो स्वत्वतिर फर्केका छन्, आज भारत आफ्नो स्वत्वतिर फर्केको छ, होइन? त्यति मात्रै होइन, संसारमा सबभन्दा छिटो विकास गरेको जापानले आफ्नो धर्म, आफ्नो भाषा, आफ्नो कला कौशल केही पनि छोडेको छैन। चीनले पहिला धर्म शर्म केही होइन भएर उधुम मच्चा पनि अहिले छैन, कन्फ्युसियसको चाहिँ सिद्धान्त र ताओइज्मलाई अगाडि बढाइरहेछ। संसारमा धर्म छोड्ने, आफ्नो मौलिकता छोड्ने, उल्टो पुल्टो कुरा गर्ने यो रोग केवल हामी हिन्दूमा मात्रै छ। यो रोगमा हामी फख्नुहुन्न, यो रोगको उपचार गर्ने, आफ्नो मौलिकता, आफ्नो संस्कृतिको उन्नयन गर्ने, वैज्ञानिक विकासतिर लाग्ने, आफ्नो पूर्वले धर्म, संस्कार, सभ्यता र आधुनिक विज्ञानको गुड कोअर्डिनेसन बनाएर अगाडि बढ्ने हो। अब हजुर
1: हामी कुराकानीको अन्तमै छौँ र खास गरी साउने संक्रान्तिको धार्मिक, सांस्कृतिक र वैज्ञानिक महत्व, लुतो फाल्ने परम्पराको खास सन्देश र बोलबम धामको विशेष महत्वको विषयमा हामीले कुराकानीको प्रसंग जोड़िरहेका छौं। हामीसँग धार्मिक अभियन्ता तथा पुराणवाचक भीमकान्त भागवत हुनुहुन्छ। गुरु, अन्तमा छौं, जस्तो अब अन्त्यमा साउने संक्रान्ति, बोलबम यात्रा र साउन महिनाको अवसरमा हाम्रोसँग बाँधिनुभएका, हाम्रो रेडियो सुनिरहनुभएका तमाम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यहाँको केही भन्नुपर्ने या शुभकामना केही छ कि?
0: आफ्नो स्वास्थ्यको रक्षा गरेर, आफ्नो स्वास्थ्य बचाएर यहाँले धर्म कर्म गर्नुहोला। जस्तै सुगर छ भने भात खान भएन, गुलियो वस्तु खान भएन, प्रेसर छ भने राति धेरै बेरसम्म नाच्ने, अनि दुबहन गर्न भने टाइममा सुत्नु पर्यो, होइन? यस्तो चाहिँ आफ्नो स्वास्थ्यलाई ख्याल गरेर हामीले धर्म गर्नुपर्छ, कर्म गर्नुपर्छ। धर्म गरेन भनेदेखि मानसिक शान्ति हुन्न, मुक्ति हुन सकिन्न, कर्म गरेन भने खान पाइन्न, भोकै मरिन्छ। त्यस कारणले कर्म र धर्मलाई सँगै लिएर जानु पर्यो, हातमा काम र मुखमा राम, यो तालमेल गराइरहनु पर्छ। यो साउन महिना शिव महिना हो, शिव भनेको कल्याण हो, शिव भनेको अमृत हो, शिव भनेको परमानन्द हो, शिव भनेको त्यो सर्वोत्तम मोहनीयता हो, शिव भनेको परब्रह्म, परम पुरुष, परमात्मा, त कन्ट्रोलर, डाइरेक्टर, म्यानेजर अफ द ओल्ड हो। यो संसारको कन्ट्रोलिङ गर्ने, डाइरेक्टिङ गर्ने, म्यानेजिङ गर्ने त्यो सुप्रियर पावर, त्यो परम तत्व, परम शक्ति, महाशक्तिको नाम भगवान सदाशिव। त्यस कारण त्यो महाशक्तिलाई आफ्नो शरीरमा रियलाइज गर्ने, आत्मसात गर्ने, त्यो महाशक्तिसँग गएर एकाकार हुने, जसरी सानो नदी गएर ठुलो नदीमा मिसियो भनेदेखि ठुलो नदीको नामले बोलाइन्छ, जस्तै बडीगाड भन्ने खोलो आएर, नदी आएर कृष्ण गण्डकीमा मिसिएपछि काली गण्डकी, कृष्ण गण्डकी भनिन्छ। त्यसै जस्तो यो जीवात्मा पनि गएर शिव रूप परमात्मामा मिलेपछि, अनि जीव र शिवका बीचको भिन्नता हट्छ र जीव पनि शिवमय हुन्छ। त्यस कारणले नरनारायण भन्ने, जनजनार्दन भन्ने, होइन, जीव शिव भन्ने, यो चाहिँ शुभ अवसर हो। सबै साधनाशील बनौ, सबै सम्यक बनौ, आफ्नो धर्म, आफ्नो सभ्यता, आफ्नो संस्कृति, आफ्नो पुर्खौली अस्मिता, आफ्नो महनीयता, आफ्नो विशिष्टता, आफ्नो वैशिष्ट्यतामा विश्वास गरौं, त्यसमा आधारित बनौ र यो श्रावण महिनालाई साधनामय बनाऊ। साधनाबाटै भगवान्लाई प्राप्ति गर्ने शक्ति प्राप्ति हुन्छ। जसको आध्यात्मिक जीवन सफल हुन्छ त्यसैको भौतिक जीवन पनि सफल हुन्छ। बिना अध्यात्म भौतिकताको विकास सम्भव छैन, बिना भौतिकता अध्यात्म पनि परिपूर्ण हुन्न। त्यस कारण यो अध्यात्म र भौतिकताको तालमेल, हातमा राम्रो के अरे हातमा काम र मुखमा रामको तालमेल, कर्म र धर्मको तालमेल यो साउनले हामीलाई सिकाउँछ। त्यस्तो कर्म र धर्म, राम र काम, आध्यात्मिकता र भौतिकता, जीवनका जुन दुईवटा पाटा छन्, दुईवटा पाटालाई सँगसँगै अगाडि लिएर गएर जीवनलाई पूर्ण सफल बनाउने दिशामा सबै अगाडि बढौं। जसले यो एफएम सुनिरहनु भएको छ, रेडियो सुनिरहनु भएको छ, उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। जय जय शम्भु, शिव शिव शिव ओम।
1: हुन्छ, यो महत्वपूर्ण समय, साथ र संवादका लागि यहाँलाई धेरै धन्यवाद छ।
0: धन्यवाद, शम्भु शंकर, शिव शिव।
1: यहाँ हुनुहुन्थ्यो धार्मिक अभियन्ता तथा पुराणवाचक भीमकान्त भागवत, हामीसँग आजको सन्दर्भ स्तम्भमा कुराकानी गर्नुहुँदै। यही महत्वपूर्ण कुराकानी सँगसँगै आजलाई आजको सन्दर्भका लागि छुट्याइएको समय सीमा सकिएको छ। भोलि पनि नयाँ नौला र जल्दा बल्दा विषयवस्तुमा छलफल, बहस र कुराकानीका लागि आउने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।
2: संदर्भ

0: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
1: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सासुरको मेसो खोल्दैछौ क्या
0: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाई खुवाऊ
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
5: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
6: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
7: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ पन्ध्र दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई सोह्र वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगर
8: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ
9: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855050934
10: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँसा वनमा आगो लाग्यो भने जीव जन्तुको नासा वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डरा

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नति भएन।
3: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको
5: दबाईले त सन्चो। शान्तिको आवाज रेडियो।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: बर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।

0: मदिरा सन्देश।
1: नमस्कार, कार्यक्रम मदिरा सन्देशमा यहाँलाई स्वागत छ। प्रविधिमा रोम पोखरेलसँगै म बिन्दु भट्टराई। मदिरा सन्देश सिविन नेपाल र रेडियो लुम्बिनीको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम हो। तपाई यो कार्यक्रम रेडियो लुम्बिनी 96.8 MHz, हाम्रो वेबसाइट www.radiolumbini.org, हाम्रो पात्रो र रेडियो लुम्बिनीको आफ्नै मोबाइल एप्लिकेशन र फेसबुक पेजबाट पनि सुन्न सकिन्छ। समाजमा घट्ने थुप्रै हिंसाका घटनाको एक मुख्य कारक हो मदिरा। खास गरी महिला र बालबालिकामा यसले सबैभन्दा बढी नकारात्मक असर पुर्याएको देख्दै र सुन्दै आएका छौं। मदिरा प्रयोग र हुने हिंसाका विषयमा हामीले कार्यक्रम अवधिभर चर्चा गर्दछौ। आज हामीले यस्तो व्यक्तिहरू तपाईँ माझ ल्याएका छौं। पहिलो व्यक्ति हुनुहुन्छ सन्तोष, जो लामो समय मदिरा सेवन गरेर निकै हानि बेहोर्नु परेको अनुभव सुनाउँदै हुनुहुन्छ।
2: आफ्नो अनुभव सुनाउन पाउँदाखेरि खुसी नै लाग्छ।
1: हजुर,
2: किन भनेपछि जोखिम होइन, यस्तो दलदलमा फसेको एउटा म पनि हो होइन।
1: हजुर,
2: त्यो दलदलबाट निस्किन घरै बसेर पनि उपायहरू गर्न सकिन्थ्यो, तर चाहिँ घर बसेर नसक्दो रहेछ। आफू जस्तो होइन पीडितहरू जहाँ खोजीमा हामी थियौँ, हुन त अहिले पनि साथीहरू बाहिर चाहिँ त्यही हालतमै छन् होइन।
1: हजुर हजुर,
2: तर एउटा तिनीहरूको बीचबाट म निस्किन पाउँदा होइन, आज तिनै साथीहरूले नि हेरिदियोस्, हाम्रो ग्रुपबाट एकजना चाहिँ सुध्रिएर निस्क्यो भन्दाखेरि अलिकति आफूलाई गर्व पनि फिल हुन्छ।
1: हजुर,
2: र त्यसको लागि घर परिवारको सपोर्ट जरुरी पनि छ होइन।
1: हजुर,
2: प्लस त्यो मात्रै होइन कि घर पर जस्तो हामीले आफूलाई चाहिँ कसैले बाटो देखाइदियो भन्दा होइन, आफ्नो के हुन्छ एउटा आफ्नो भित्री मन हुन्छ नि, जुन त्यो मनबाट निस्किने एउटा चाहिँ एउटा पावर हुने रहेछ क्या। भन्नु त पहिल्यै अब होइन, त्यो सेवन गर्दाखेरि त्यतिसम्म आफ्नो तमाम घरकै मान्छेले पनि भने, साथीभाइहरू अनि अङ्कल आन्टीहरू पनि थुप्रै भने, खाएकै देखे थिए, त्यही भएर चाहिँ त्यही पनि सम्झाउन जरुरी छ भनेर भनिरहेको थिए होइन। त्यो भनेर नलाग्ने रहेछ कि, त्यो इच्छा चाहिँ छोड्ने इच्छा आफूलाई चाहिँ भित्रैबाट जाग्नु पर्ने रहेछ। त्यो मैले जुन दिन फिल गरेँ, अनि म चाहिँ अब चाहिँ यो अति भयो, अब यस्तै तरिकाले मेरो चाहिँ दुर्व्यसन चाहिँ यो लागु बजारप्रति होइन मदिरापानतिर मेरो गयो भने मेरो चाहिँ जिन्दगी सुनिश्चित छैन भनेर थाहा पाएँ होइन। अनि भन्ने दाईहरू हुनुहुन्थ्यो, उहाँहरू पनि एक्सपिरियन्स वाला जुन छोड्नु भएको दाईहरू हुन्थ्यो नि, उहाँहरूले मलाई चाहिँ रियार जस्तो होइन हामीलाई एकचोटि जानुपर्छ तिमी भन्नुभएको थियो। यो भनेको मलाई 4-5 वर्ष अगाडि हो, तर मैले त्यतिखेर होइन हा त्यो भन्दै अनि साथीहरूसँगै हिँड्थेँ, तर कसरी कसरी म भित्र एउटा मिराकल भयो क्या। आउनु पर्ने ठाउँ चाहिँ मैले आफसे आफ होइन त्यो ठाउँमा त्यो ठाउँमा पुगेँ कि म। अब जीवनमा कसरी सोचेको थियो र एउटा चाहिँ हाम्रो रिहाब जस्तो ठाउँ पनि त्यो पढाउतिर गुज्रेर हिँड्नु पर्ने छ भनेर आफ्नै लागि राम्रो जियोस् एउटा लकी भएँ। अनि मैले एउटा हाम्रो एउटा संस्था छ त्यहीँ शान्तिनगर छिन् के अरे टेवा समूह भन्ने, अनि त्यहाँको सरहरूसँग गरे अनि एकदमै लभ एन्ड केयर रहेछ। पछचोटि हो मेरो चाहिँ रिहा भएको, अनि त्यतिखेर भनेपछि जुन दिन म अगर रिहा गरेँ भने त्यही दिन नै मेरो फर्स्ट हुन्छ लास्ट हुन्छ, र त्यहीँबाट चाहिँदो कुराहरू सिक्छु जसले चाहिँ मेरो दुर्व्यसनलाई आफूबाट चाहिँ टाढा राख्छ भनेर के। आज स्थिर म चाहिँ होइन 2-4, 22 महिना, 24 महिना भइसक्यो त्योबाट टाढा छु, र रियाबमा सिकेको कुराहरू जुन छ मैले त्यहाँ आफ्ना जुन साथीहरू ठुलो ब्रदर जुन स्टिल आजको दिन सफरिङमा हिँडिरहेछन् नि, अब आफ्नो सक्दो मैले जनाइरहेको हुन्छु, बताइरहेको हुन्छु त्यहाँको अनुभवहरू।
1: सन्तोष सर, जस्तो कतिपयले चाहिँ यत्तिकै कसैले सिकाएर सिक्ने कुरा होइन यो चाहिँ भन्ने खालको कुरा छ, तर यहाँले साथी सङ्गीबाट सिक्नु एउटा हुन्छ नि सङ्गतको फल भन्ने पनि छ, त्यो तपाईँलाई सिक्नु भयो कि होइन, मैले चाहिँ के रहेछ र फलाल पनि खायो मैले पनि चाख्छु भन्ने के कसरी सुरु भयो यहाँको चाहिँ
2: त्यो क्युरियस म सानैबाट चाहिँ कस्तो मनोरञ्जनात्मक के म सानैबाट अब कलाकारी किसिम के, अनि त्यो मोज मजा जहाँ हुन्छ त्यही ठाउँमा म घुस्ने होला साथीभाइ, त्यसको त्यही माझमा मेरो साथीभाइहरूको पनि भेटघाट भयो होइन। अनि फेरि एउटा पिउने व्यक्तिसँग साथीहरू सबै पिउने व्यक्ति नै हामीले रोजिरहेको हुन्छौँ होइन, र त्यो माझमा हामी हिँड्दाखेरि बस त्यो भित्र घुस्ने मात्रै बाटो थाहा थियो कि, त्यसको आनन्दहरू मात्रै लिने बाटो मात्रै थाहा भयो, तर चाहिँ निस्किनु पर्छ भन्ने चाहिँ त्यो हामीले चाहिँ पछाडिको गन्तव्य थाहा भएन कि त्यसको लास्ट छोर अन्तिम त्यसको स्थिति के हुन्छ त्यसको बारेमा थाहा नै नपाइकन घुसेम तर कति दिन सकिन्छ र सुरु सुरुमा रमाइलो मान्दैकै पछि पैसा पनि अपुग भयो अनि कति दिन लुकाएर लुकिन्छ र मास्क लगाएर हिँड्नु त अब एकदमै गाह्रो हुन थाल्यो पछि सर्पष्ट भयो देखियो खायो अनि त्यसपछि घर पुग्न लाग्दाखेरि कहीँ बाटोमै गिरेको हुन्थ्यौँ यो छ कि आजको दिनमा म चाहिँ झन्नै आफ्नो सकुशल छु होइन क्लिन छु र कुनै दुर्घटना पनि भएन अब आज चाहिँ जीवित छ हस्पिटल जानु परेन जेल परिएन यो अनुभव मैले सुनाउँछु कि सबैलाई साथीहरूलाई आज चाहिँ घरै रहेर पनि अनि यसमा चाहिँ विशेष भूमिका हाम्रो रियापे सरहरूलाई मैले दिन्छु किनभने चाहिँ उहाँहरूको होइन राम्रो अनुभव होइन तालिम लिएको मान्छेहरूसँग आफूभन्दा ओभर क्लिन डेटेड भएको दाईहरूसँग सरहरूसँग चाहिँ होइन बसेर कुराकानी गरेर त्यसैमा हाँसी मजाकमै त्यो कुराहरू चाहिँ आफूलाई चाहिँ त्योबाट टाढा राख्नु के गर्नुपर्छ भनेर घर बसेर पनि म आफ्नो अनलाइन मिटिङहरूमा चाहिँ जोडिरहेको हुन्छु हाम्रो यहाँ भैरवा ठुलो ग्रुपहरू पनि छन् रिकभरीवाला जुन छ त्यस्तो कुराहरूमा अनि यहाँ मिटिङ हुन्छ हाम्रो बुधबारतिर शुक्रबारतिर दुई टाइम हुन्छ हप्तामा त्यहाँमा म प्रायः जसो गइ नै रहेको हुन्छ त्यहाँ गए पनि के हुन्छ मलाई भित्र चार्ज हुन्छ अनि आफू जस्तै दुर्व्यसनमा फसेको जुन पहिलाको दिनहरू मलाई याद आउँछ कि पहिला त म यस्तै थिएँ नि आज दिन म चाहिँ यति सुधेछु अवश्य पनि तिनीहरू पनि यो अब रियावासन पनि सिवरै त्यहाँबाट निस्किन्छन् भन्ने एउटा राम्रो अनुभव त्यहाँ पाइरहेको हुन्छ र त्यसले गर्दाखेरि स्टिल आजको दिनसम्म पनि म चाहिँ होइन स्वच्छै रहेको छु
1: आजभोलि त्यही भनौँ न त्यहाँबाट निस्किँदा पस्दा भन्दा निस्किँदा आनन्द भयो नि त
2: आनन्द भयो नि नयाँ आफ्नो चाहिँ होइन नयाँ पाइला चाले जस्तै भयो किनभने जति पनि मेरो चाहिँ त्यो विगतको कुराहरू जुन छ नि त्यसबाट मैले के पाएँ त आजसम्म के एचिभ गरेँ भनेर सोच्दाखेरि मैले केही देखेन के बस त्यहाँ चाहिँ आफ्नो आफूसँग भएको पैसा पछि बाबा आमालाई छल्ने त्यो एउटा नयाँ किसिमको म मेरो त्यो जुन बानीहरू त्यो सब बानीहरू आज जज गर्छु कि त्यो सबै के गर्दा भन्दा चाहिँ मेरो त्यो दुर्व्यसन के अब के गर्ने त्यो बस हामीले यो दुर्व्यसनलाई हामीले चाहिँ दबाएर राख्ने हो कि किनभने त्यो एक्टिभ मोडमा हुन्छ जतिखेर पनि कहिले सपनातिरबाट आएर झगझगाइरहेको हुन्छ कहिले त्यस्तो निन्द्राबाट उठ्दाखेरि कहिले राति सपनामा त्यो त्यही किसिमको अब खाइरहेको व्यक्ति होइन अनि त्यस्तो किसिमको सपना आउँदाखेरि उठेर यसो बाथरुमतिर जाँदाखेरि पनि त्यो झुरुको उठेर जाँदा त होइन त्योवाला महसुस भइरहेको हुन्छ अनि छ्यास कस्तो किसिमको के हुने रहेछ भनेपछि आज पनि त्यो डिजिज मेरो भित्र चाहिँ सक्रिय भएर रहेको छ तर थ्याङ्क मैले चाहिँ त्यसलाई दबाएर त्यही साथीहरूमा जुन कि भैरवमा कुनै थिएन कि त्यो दारू भट्टी पसलहरू त्यहाँ गएर म नखाएको आज त्यही ठाउँमा गएर चाहिँ त्यही साथीहरूसँग भेट्ने कुराहरू गर्छु हाँसो मजाक गर्छु होइन ल तिमीहरू के हो मैले त आफू मेन सुध्रिने म बिग्रेपछि मै सुध्रिने त मै हो नि होइन अनि मैले त्यो साथीहरूसँग हात हात मिलाएर ल जस जान्छु है भने ए खाएर जान भन्दाखेरि मिला होइन यो त्यो भित्र त्यो चिज मेरो भित्र घुसे पनि म रहन्न म एउटा चाहिँ मेरो भित्रको अर्को प्रवृत्तिको फेरि यहाँ चाहिँ के हुन्छ तहस नहस के हुन्छ झगडा हुन्छ होला अहिले राम्रो बोल्दैछु त्यतिर मलाई पुग्दैन मलाई मुख लगाए कि मलाई यो चिजले मलाई चाहिँ तहस नहस मलाई एकदमै भनेर चाहिँ म केटाहरू हेरेँ थिङ्गा बसेर हेरेको हेरेर गर्छु कि अनि मलाई चाहिँ हो यस्तो किसिमको छु म मलाई किनभने थोरैले पुग्दैन चाहे स्टिल आजको दिनसम्म होइन 22 महिना 24 महिना लगभग अब मेरो 2 सालै हुन थालेछ पहिलो 1 साल चाहिँ मैले आफ्नो रिकभरी आफ्नै संस्थामा मनाएँ यति खुसी भए त्यो पनि नशारहित हुँदाखेरि 14-15 वर्षसम्म रेगुलर खाइरहेको मान्छे होइन नशारहित भएर आफ्नो चाहिँ त्यो रिकभरी बर्थडेमा मनाउँदाखेरि कति खुसी भयो त्यो त मलाई स्टिल आजीवन याद हुन्छ र आउने दिनहरू अब जहिले पनि होस् एउटा स्वच्छ अनि म चाहिँ प्राकृतिक जुन तरको आफ्नो मृत्यु हुन्छ त्यसलाई अँगाल्न पाउँ यो होइन कि खाइरहेको बेलामा गालीको तल परेर मरे थाहा थियो मलाई यो खाने व्यक्ति यो म यस्तै गरेर मर्ने हो भनेर यस्तै गरेर जेल जान्छ यस्तै गरेर हस्पिटल पर्छ भन्ने थाहा थियो तर अहिले जुन होइन तरिकाले स्वच्छ रहेर जुन जीवन बिगार यो सबै देन भनेको मेरो आफ्नो संस्था त्यहाँ बसेको सरहरू हाम्रो चाहिँ होइन प्रोग्राम कोअर्डिनेटरहरूलाई मैले सबै यो श्रेयहरू दिन्छु के किनकि उहाँको मदत आँट गरेँ मैले होइन प्रोग्राम बुझेँ मैले र यसमा चाहिँ मैले गरेँ भनेर आफूलाई भित्र खुसी लाग्छ भनेपछि श्रेय चाहिँ उहाँ सरहरूलाई मैले दिन्छु कि
1: जस्तो यहाँको परिवारमा चाहिँ श्रीमती छोराछोरी हुनुहुन्छ कि हुनुहुन्न
2: मेरो परिवारमा बाबा आमा म र मेरो भाइ थियौँ पछि मेरो चाहिँ म विदेशी वैदेशिकतिर लागे, बिहा गरेर बसे, पछि अहिले म डिभोर्स भएर बसेको, मेरो छोरी छ
0: अनि
2: मेरो छुट्टै अहिले अब डेडी मम्मी पनि हुसिन्न, माथि गइसक्छु, अहिले म चाहिँ एक्लो भए पनि आजको दिन चाहिँ एक्लो रहेर पनि खुसी हुन सकिने रहेछ। जब मन लाग्छ त आफ्नो चाहिँ मनोरञ्जन चाहिँ म साथीभाइहरू बिच फिल्म हेरेर हुन्छ, अनि यस्तो त्यो मनोरञ्जन नै मैले अर्को किसिमले ढालिदिएँ, सानो सानो खुसी त यहाँ पो पाइने रहेछ, खालि त्यो पैसा तिरे दुई चार घन्टाको त्यो रमझम झमझममा चाहिँ बसेर अनि उठेपछि फेरि के हुन्छ शारीरिक समस्या, त्यसपछि पछाडि फर्केर हेर्दाखेरि त्यो बिचको त्यो जुन नसा सेवन गरेर जुन पाएको त्यो आनन्द हुने रहेछ नि, त्यो केही क्षणको र त्यो याद पनि नहुने के, याद पनि नहुने, त्यसरी म बिताइरहेको थिएँ कि, हजुर बिताइरहेको थिएँ त्यसरी, तर यो किसिमको जिन्दगी गलत रहेछ भनेर जब बुझ्न थालेँ, आज स्टिल त्यही कुरालाई फलो गर्दै हिँडिरहेछु र आज म होइन गर्वले भन्न सक्छु कि म आजको दिन स्वच्छ छु, खुसी छु र चाहेको कुराहरूलाई चाहिँ पाउने क्रम मैले जारी गरेको छु। जिरो लेभल भए पनि जुन दिनदेखि मेरो चाहिँ रिहाब बसेर मैले जुन यो सानो सानो कुराबाट खुसी पाउन सिकेँ, मनोरञ्जन लिन सकेँ, मनोरञ्जन वास्तविकमा यहाँ रहेछ, म चाहिँ गलत बाटोमा लागेर मनोरञ्जन लिइरहेछु भन्ने कुराहरू।
0: जस्तो परिवार यहाँले डिभोर्सको कुरा गर्नुभयो, यो अगाडि नै के पछाडि हो, यो हजुरले चाहिँ त्यो भन्दा अगाडि मदिरा सेवन गर्नुहुन्थ्यो?
2: मेरो फ्यामिलीमा कस्तो थियो भनेपछि त्यो हाम्रो लभ मेरिसरिज होइन, बस खालि यस्तो गरेर बाबा आमाले चाहिँ यही गति गर्नुपर्छ, यही गति, अनि हाम्रो मेरो छोरी श्रीमती पनि मम्मीकै गाउँ मम्मीकै जहाँ बहिनी हुनुहुन्थ्यो उहाँसँगै मम्मीलाई भेट्न आइराख्नुहुन्थ्यो, अनि बाबाले चाहिँ उहाँलाई चाहिँ आउनु ए यही हुन्छ है सन्तोष बाबु, तेरो चाहिँ बिहा भयो भने उसँगै हुनुपर्छ है भनेर भन्दा भन्दा डेडी माथि गइसक्यो। मैले के सोचेँ भनेपछि अब केही गर्न नसके पनि डेडी मम्मीको केही कुराहरू मैले मान्न नसकिनँ, एउटा बिहा भन्छ कि बिहा गर्ने, तर त्यो बिहा होइन समयसम्म धेरै समयसम्म चाहिँ मैले टिकाकै हो, 14-15 वर्षसम्म, नानी अहिले 13-14 वर्ष भनेपछि एक साल जति भयो मेरो डिभोर्स हो, त्यतिसम्म मैले टिकाकै हो, पछि पनि म गएर अहिले पनि हाँसेको र एकदम हाँसेर हामी चाहिँ छुट्टिएको हो, अहिले बाटोमा देखेर पनि भेटिन्छ, तर चाहिँ
0: यो मदिराकै कारणले गर्दाखेरि चाहिँ मेरो डिभोर्स भयो भन्ने चाहिँ होइन नि,
2: सायद त्यही होइन, सायद त्यही होला, सायद त्यही होला, किन भनेपछि त्यहाँ कुनै एउटा अप्सनै हुन्थेन कि, म जति पनि सही बोल्न खोजन त्यतिखेर म चाहिँ खारै बोलिरहेको हुन्थेँ, र मेरो पहिलो होइन पहिलो चाहिँ सबैभन्दा त्यो अगाडि कसरी कसले कसरी बताउने भन्नु त, जुन बोलिरहेको छु खालि त्यो तालमै बोलिरहेको हुन्थ्यो, भले राम्रै कुरा बोलिरहेको थियो होला तर चाहिँ त्यो बोलेको एउटा भ्रमपूर्ण कुरा हुन्छ
0: क्या,
2: यसले खाएर बोलेछ नि एकछिन, फेरि जब फ्रेस भएर त्यो कुराहरू म चाहिँ टाढा भएको थिएँ, लुकाउन लुकाउनतिर जान्थेँ मैले, के भने त्यो मलाई कुराहरू याद हुने, हिजो के भन्नुभयो थाहा छ हजुरले, सायद मैले राम्रो भने कि त्यतिखेर कि मैले त्यसलाई गाली गरेँ कि भन्ने, त्यो अवस्थै त्यहाँसम्म त्यो डिलिट भएर जाने रहेछ क्या, अनि म आफै कन्फ्युज पर्थेँ कि मैले यसलाई गाली गरेँ कि, तर त्यहाँ मेरो स्वभावले के रहेछ भनेपछि म गाली गर्ने स्थिति खाले मान्छे नै कि, बस खाइसकेपछि यो हुन्छ नि हो हल्ला, म चुप्लाएर कतै सुत्दिने कहीँ बस्दिने त्यस्तो किसिमले के, त्यसरी पनि कहाँ जिन्दगी जिउन सकिन्छ भने, अनि आज चाहिँ जहाँ डिभोर्स भएर पनि मेरो बारेमा त ख्याल गरिरह्यो हो नि, तर अरूको थ्रुबाट उसले चाहिँ मेसेज पाइरहेछ कि म चाहिँ अहिले होइन बाहिर रहेर पनि सुध्रेछु केही गरिरहेछु भन्ने कुरा चाहिँ उसले थाहा पाउँदाखेरि उसलाई पनि त हल्का फुल्का आवाज भइरह्यो होला कि यही कुरा पहिले किन नगरिदिएको त भनेर भइरह्यो होला नि, होइन यो कुराहरू आउँछ, त्यही हो त्यत्रो समय मेरो लस भयो दूरदर्शनतिर, कहाँ प्रगति हुन्छ र दूरदर्शनमा है, हुन बरु स्वात्तै आफूसँग भएको सब चिज जाने रहेछ कि, दूरदर्शनले कहिले पनि मान्छेलाई सही बाटोमा ल्याउन कि, बस त्यो नेगेटिभिटी नकारात्मक सोचहरूले गर्दा गर्दा भित्र भित्र भित्र एक्लो बनाउने के, एक्लो बनाउने, यही कुराहरू छ हाम्रो मेरो अब आफ्नो वास्तविक जीवनको कुराहरू गर्दाखेरि, अरू कसैमा नहोस् यस्तो नहोस् बरु होइन, देखेँ भने आफ्नै साथीभाइले देखेँ भने ए त्यसरी गर्ने होइन नि हेर मलाई भनेर एउटा चाहिँ म जीवन्त एउटा उदाहरण बनेछु होइन साथीहरूको माझ, थोरै छ यार अहिले खाइराख्ने मान्छेलाई मलाई नभइकन नहुने चिज हो, तर अहिले हेर्नु त्यो चिजलाई देख्ने बित्तिकै यो चिज अगर मेरो भित्र घुसे भने म रहन्न के, हरकत भइहाल्छ मबाट, र आफूले आफैलाई त्यो समयसम्म मलाई याद रहन्न जब जबसम्म त्यसबाट म फेरि बाहिर निस्केको हुन्न, जब त्यसको नसा छुट्छ अर्को दिन मैले कहाँ गएँ म के गरेको थिएँ हिजो, हिजोको पुरै कुराहरू डिलिट भएर जान्छ कि, जसमा चाहिँ याद गर्न खोजे पनि नहुने, भनेपछि के नै गरेछु होला के एकदमै खालि अनि त्यो गिल्टी फिल हुने पक्कै केही न केही नराम्रो गरेकै हुन्छ. सामान अगाडि राख्यो खाकै तलमा सामान राखेको हुन्छु अनि छुटेपछि महिनौ महिनासम्म पनि त्यो सामान राखेको ठाउँ त त्यही हुन्छ. तर अर्को दिन खोज्दा खोज्दा उता बाहिर निक्लेर कहीँ यता यहाँ गर्थेँ त्यहाँ त्यो ठाउँमा राखेँ कि उतातिर त्यो उता साथीलाई दिएँ कि भन्नु त्यही हुन. तर दुई तिन महिनापछि अझै त्यो अनि आफ्नै घरमै त्यो सामान देख्दाखेरि ए अनि बल्ल झलक याद आउँछ यो त यहाँ राखेर गर्थ्यो नि त्यो दिन याद आउँछ कि राखेको ठाउँ अनि त्यो बिलेटहरू के यसरी पनि पुरा होस भएर पनि बिहोस हुनेवाला मान्छे रहेछु म यो कसरी भइरहेछ त ममा भनेर सबै एउटा यसको मुख्य जर चाहिँ मेरो चाहिँ त्यो सेवनको रहेछ क्या.
0: हजुर हजुर हजुर एकदमै सन्तोष सर एकदमै राम्रो कुरा आयो खुसी लाग्यो जे खोजेको थिएँ त्यो चाहिँ आयो होइन एकदमै धेरै धन्यवाद है तपाईँलाई.
1: हो अल्कोहल प्रयोग गर्न जति सहज छ त्यसबाट निस्किन त्यो भन्दा धेरै नै कठिन. पस्न नहुने फस्न नहुनु थियो फसियो तर कुनै पनि लतबाट छोड्दाको आनन्द भने सुनाइ नसक्नु छ भन्नुहुन्छ अर्का व्यक्ति सुनिल पाण्डे.
3: मदिरा अब यस्तो छ के अरे तपाईँको सेवन गर्ने तरिकामा डिपेन्ड गर्छ होइन. मदिरा अब हामीले कसरी सेवन गरिरहेका छौँ एक त अब नर्मल्ली पनि अब समाजमा भन्ने चलन छ मदिराले हामीलाई खाइराखेको छ कि हामीले मदिरालाई खाइरहेको छौँ. अहिलेको जेनेरेसनमा म्याक्सिमम के देखिएको छ भने तपाईँको मदिराको मात्रा एकदम बढ्दै गएर तपाईँको मदिरा धेरै सेवन गर्ने बियर वाइन जस्ता यो हल्का जस्ता मदिराहरू आएको भएर मान्छेले इजिली लिन थालेर खाएको थाहा नहुने गाह्रो नहुने खाँदाखेरि तर पछि चाहिँ अहिले असर गर्दै गर्दै गएर तपाईँको साइकेट्रिक इस्युजहरूसँग पनि देख्ने जस्तो डिप्रेसनमा जाने एन्जाइटी हुने मन आत्तिने होइन त्यस्तो त्यस्तो कुराले गर्दाखेरि तपाईँको एकदमै तपाईँको यो अब रोग ठुलो रोग विकराल रूप लिइरहेको छ. अब यो यसले गर्ने लिभरमा गर्ने किडनीमा गर्ने अन्य विभिन्न कुराहरू त भइहाले साथै तपाईँको अहिले मात्रा बढी भएर खाना नखाइदिने मदिरा मात्रै खाने यसलाई चाहिँ एडिक्सनमै फसेर तपाईँको यसले चाहिँ तपाईँको एकदमै मानसिक रोगहरू पनि निम्त्याउँदै गइरहेछ यो अहिलेको टाइममा. अब यसलाई चाहिँ अब
0: यहाँले आफ्नो अनुभव भन्दाखेरि चाहिँ कसरी सुरु गर्नुभयो र कसरी त्यहाँबाट निस्किनु भयो अलिकति त्यो बिचको भनौँ न यात्राको कुरा गरौँ न अलिकति.
3: अब यो मेरो सुरु हुने क्रममा कस्तो थियो भने तपाईँको स्टार्टिङमा हामीले अब रमाइलोको लागि नै भनेर सुरु गरियो होइन. अब साथीभाइको उसमा बसेर ग्यादरिङको हिसाबले तपाईँको ल खाउन त आज यस्तो आज उस्तो भनेर चाहिँ तपाईँको स्टार्ट गरियो. बिस्तारै यो चाहिँ के भयो भन्दाखेरि हेबिट बन्दै गयो होइन. अब कस्तो हुने भनेपछि खाइसकेपछि सबै कुराहरू बिर्सिने रमाइलो हुने अन्य कुनै पनि टेन्सन नहुनेले गर्दाखेरि चाहिँ तपाईँको बिस्तारै यसको रूप बढ्दै गयो. बढ्दै गइसकेपछि तपाईँको बिचमा झन् तपाईँको बिहानैबाट दिउँसै साँझै केही टेन्सन परे पनि खाइहाल्ने खुसी भए पनि खाइहाल्ने इभन अब तपाईँको अरू काम सबै छोडेर अब हामी चाहिँ मदिरा सेवन गर्न पैसा म्यानेज गर्नतर्फ लाग्ने होइन. अनि त्यसपछि तपाईँको अब धेरै पैसा म्यानेज भएन पहिला राम्रो नै रक्सी खाने राम्रै मदिरा सेवन गर्ने पछि बिस्तारै पैसाको कमी हुँदै गइसकेपछि चाहिँ अब लोकलसम्मका बजारमा पाउने सबै सम्पूर्ण जति पनि लो क्याटेगोरीका रक्सी छन् तिनीहरू पनि बिस्तारै सेवन गर्दै गर्न थालियो. र यसलाई निस्किनलाई चाहिँ म अब रिहेबिलिटेसन सेन्टरले नै सहयोग गरे हो
0: होइन. यहाँको पारिवारिक केही समस्या आयो कि आएन पारिवारिक समस्या भइसके पछाडि चाहिँ म सुध्रिनु पर्छ म चाहिँ यसबाट निस्किनु पर्छ भन्नेतिर जानुभयो या
3: तपाईँको सेवन सुरु गरेर तपाईँको लत बसिसकेपछि चाहिँ हरेक कुरा बहाना हुन्छ हेर्नु समस्या सबैलाई छ होइन सबैको हुन्छ या नर्मल्ली हुन्छ तपाईँको इभन अब त्यो बिचमा के छ भने एडिक्सनमा फसिसकेपछि पहिला ग्यादरिङको लागि भनेर युज गरियो होइन बिस्तारै त्यसपछि दुःख पर्दा पनि खाने सुख पर्दा पनि भनेको तपाईँको त्यो एडिक्सनमा फसिसकेपछि हजुर सुरमा फसिसकेपछि त्यसपछि त्यहाँबाट हामीलाई बहाना खोज्न थाल्थ्यौँ. अब त्यो पारिवारिक समस्या त हामी आफै उत्पन्न गराउँथ्यौँ नि यसले बुझेन यसले मेरो आमाले मलाई बुझेन मेरो श्रीमतीले मलाई बुझेन मेरो बच्चाले मलाई बुझेन समाजले बुझेन होइन मैले किन खाएँ भन्ने कुरा सोच्दैन भन्दै खाँदै गइयो क्या तपाईँको. अब त्यो चाहिँ इस्यु हामी आफै बनाउँथ्यौँ समस्या पर्थेन कि तपाईँको समस्या पार्थ्यौँ बनाउँथ्यौँ समस्या हजुर.
0: हजुर अब हजुर अनि अनि त्योबाट निस्किनका लागि चाहिँ कति सङ्घर्ष गर्नु पर्यो अनि कसरी आयो मनमा चाहिँ म यसबाट निस्किनु पर्छ र मैले चाहिँ समाज सेवामा लाग्नु पर्छ म फरक व्यक्ति हुँ म चाहिँ अर्कैतिर लागेछु मेरो बाटो नै फरक भएछ भने चाहिँ कहिले बुझ्नुभयो
2: मैले चाहिँ तपाईँको त्यसरी नै सेवन गरेर हिँड्ने क्रममा तपाईँको मलाई चाहिँ मेरो घरको परिवारबाट मेरो भाइले मेरो मम्मीले होइन तपाईँको अब चाहिँ होइन यसरी हुँदैन अब चाहिँ रिहेबिलिटेसन सेन्टरै पठाउनु पर्छ भनेर पठाउनु भयो त्यसपछि म दुई दिन मात्रै तपाईँको एउटा नवयात्रा भन्ने तपाईँको संस्था चाहिँ त्यहाँ बसेँ त्यसपछि चाहिँ मेरो एउटा आफ्नो एकदमै मिल्ने साथीले चाहिँ तपाईँको लाइफ केयर भन्ने संस्था सञ्चालन गर्नुभएको होइन उहाँले चाहिँ मेरो भाइ पनि त्यही कार्यरत काउन्सिलरको रूपले अनि उहाँले चाहिँ होइन यतै लिएर अन्त राखेर चाहिँ बरु नसुत्रिएर के होला भनेर त्यसपछि चाहिँ उहाँले चाहिँ मलाई लाइफ केयरमै लिएर जानुभयो अनि त्यहाँ गइसकेपछि उहाँहरूले मलाई बुझाउनु भयो चाहिँ मैले चाहिँ के सोच्थेँ भने म रक्सी खान्छु मैले ड्रग्स त खाँदैन मैले गाँजा त खाँदैन मैले एप्पलहरू त युज गरेको छैन म त दुर्व्यसनी होइन होइन यो त सरकारले तपाईँको अथोराइज गरेको कुरा हो बिग्रिराखेछ भनेर तपाईँको मैले चाहिँ के त्यो त्यो सोच थियो नि त मेरो त्यहाँ गइसकेपछि मैले के बुझेँ भने कुनै पनि लतको चाहिँ कुनै पनि कुराको लत हुनु भनेको एडिक्सन नै हो एडिक्सनमा अब लागिसकेपछि मान्छे तपाईँको होइन बर्बादै हुन्छ अब मैले हिजोको दिनमा के थियो भने म खाएर हिँड्दा मलाई मान्छेले गर्ने विश्वास अविश्वास होइन मलाई पहिला मान्छेले कसरी माया गर्थ्यो कसरी रियाक्ट गर्थ्यो कसरी सम्बोधन गर्थ्यो बिचमा म बिग्रिँदा कसरी सम्बोधन भयो होइन कसरी सम्बोधन गर्यो अनि त्यो कुराहरू थियो मेन अनि त्यसपछि त्यसलाई चाहिँ के भन्छ गरे तपाईँको त्यो त्यति भइसकेपछि अनि प्रोग्रामहरू पनि बुझेँ अब छोड्नलाई के गर्ने कति सङ्घर्ष गर्ने कति कुराहरू गर्नुपर्छ हामीले के के त्याग्नुपर्छ के कुरामा लाग्नुपर्छ होइन कस्तो कुराहरू बुझ्नुपर्छ भनेर त्यसपछि तपाईँको त्यसतर्फ लाग्यो रिहेबिलिटेसन सेन्टरलाई समय दियो होइन त्यहाँ भनेका कुराहरूलाई हामीले मनमा लियो होइन लाग्नुपर्छ गर्नुपर्छ भनेर तपाईँको अलिकति बाहिर निस्किँदा पनि अब रक्सी पसल देख्दा पनि खामखाम लाग्ने होइन थोरै खान्छु कसैले थाहा पाउन जस्तो हुन्थ्यो त्यसपछि फेरि हामी टिफिन टच जस्तै अब तपाईँको नर्मल्ली पेसेन्ट तपाईँको बिरामी हुँदा हस्पिटल जाने अनि त्यसपछि फेरि तपाईँको के भन्छ गरे फलोअपमा बोलाउँदाखेरि जाने गर्थ्यो नि जसरी त्यसरी रिहेबिलिटेसन सेन्टरहरूमा चाहिँ एडिक्टहरू पछि फलोअपमा गइदिन्छन् त्यसले गर्दाखेरि तपाईँको ब्याक टु युज हुने सम्भावना बढी हुन्छ तर मैले के थियो भने जब मैले मदिरा त्याग गरेँ त्यसपछि तपाईँको समाज हिसाबले मलाई फेरि पहिलाकै नजरले होइन यो गर्ने मान्छे हो मेहनती मान्छे हो या सपोर्ट गर्नुपर्छ भनेर जुन हिसाबले समाजले मलाई सपोर्ट गर्यो त्यसपछि मैले यो विश्वास तोड्नुहुन्न है अब मेरो दाजुभाइ साथीभाइ इष्टमित्रको तोड्नुहुन्न भनेर मलाई त्यस्तो इच्छा लागेको हुँदा फेरि म चाहिँ रिहेबिलिटेसन सेन्टरमै गएर बस्ने अहिले हाल चाहिँ हाल पनि तपाईँको म कार्यरत नै छु अहिले समाज सेवामै अब रिहेबिलिटेसन सेन्टर नै सञ्चालन गरेर बसिराखेका छौँ हामीहरू
0: अब यो योभन्दा अगाडि अझै अगाडि फर्क्यो यो त यस पछाडिको कुरा भयो होइन यो पारिवारिक रूपमा कस्तो खालको समस्या चाहिँ आउँदो रहेछ परिवारले बुझ्न जरुरी त होला होइन यहाँले बाहना भने पनि परिवारले चाहिँ केही न केही रूपमा बुझ्न पर्ला भन्ने पनि लाग्छ त्यसरी चाहिँ यहाँले कस्तो हेर्नु भएको छ समाजले के नजरले हेर्नु पर्ला के गरिदिनु पर्ला कस्तो खालको सपोर्ट गरिदिनु पर्ला त जो
2: हजुर कस्तो छ भने पारिवारिक सपोर्ट के हुन्छ भने तपाईँको नर्मल्ली पनि हाम्रो परिवारमा के छ भने एडिक्सनमा लागिसकेपछि फँसिसकेपछि अब परिवारले नै समाजले नै गलत नजरले हेर्ने तरिका छ होइन यसको विकल्प खोज्नुहुन्न उहाँले जस्तो रिहेबिलिटेसन सेन्टर भन्ने बित्तिकै अहिले पनि नर्मल्ली मान्छेले भन्दा ओहो त्यहाँ जानु भनेको त अपराधी नै हो जस्तो तपाईँको बिहेभ गर्नुहुन्छ होइन ज्ञान मारा जस्तो चोर जस्तो बलात्कारी जस्तो त्यो त्यो हिसाबले तिनीहरूलाई जुन नजरले हेरिराख्नु भएको छ रिहेबिलिटेसन सेन्टरको मान्छे त्यति नै गलत नजरले हेर्नुहुन्छ जस्तो इभन भनौँ न कतिपय बाबुआमा चाहिँ कतिपय समाजमा पछि बाबुआमा चाहिँ आफ्नो बच्चालाई रिहाब पठाउन डराउनुको कारण चाहिँ के भन्छ गरे मेरो छोराको बिहा हुन्न कि थाहा पायो भने कसैले होइन यो जनचेतनाको कमीले गर्दाखेरि यो त एउटा हस्पिटल हो होइन
0: एकदमै
2: तपाईँको होइन अनि यो त्यो एउटा हस्पिटल हो त्यहाँ चाहिँ तपाईँको उपचार गर्न पठाउने हो एडिक्ट भनेका चाहिँ अपराधी होइनन् एडिक्टलाई त्यसरी खुल्ला छोडियो अवहेलना गरियो वास्ता गरिएन ए त्यसले ड्रग्स खान्छ छोरीसँग नबोल ए त्यसले त्यतिर फर्केर नहेर फलाना गर्छ र यस्तो आफ्नो आफ्नै आमा बाउले पनि डराएर डरले चाहिँ तपाईँको रिहेबिलिटेसन सेन्टर पठाएन भने अपराधमा परिणत हुन सक्छ अपराधी हुन सक्छ त्यही भएर विभिन्न स्कुलहरूमा पनि मैले यो कुरा सिडिओ कार्यालयहरूमा पनि राख्ने गरेको छु विभिन्न कार्यक्रममा राख्ने गरेको छु स्कुलहरूले पनि जस्तो जनचेतनामूलक कार्यक्रमहरू चलाउनुहुन्छ होइन यस्ता लक्षणहरू यस्ता हुन्छन् भनेर तर मैले के भन्छु भने तपाईँले स्टुडेन्टलाई भनेर हुँदै हुँदैन
3: जो दुर्व्यसनतामा फस्यो उसले मेरो लक्षण यस्ता छन् भन्दैन, उसले त सबै कुरा थाहा पाइसकेको हुन्छ. तपाईँको प्रोग्रामहरू चलाउनु पर्यो, रिहेबिलिटेसन सेन्टरलाई बोलाउनु पर्यो होइन विद्यालयमा तपाईँको, अनि त्यसपछि उनीहरूको फ्यामिलीलाई आमालाई बुवालाई बोलाएर त्यो प्रोग्राममा राख्नु पर्यो, अनि त्यसपछि लक्षणहरू के हुन् सुनाइदिनु पर्यो. जस्तो बच्चा 9 बजेसम्म सुत्छ 8 बजेसम्म सुत्छ भने केही न केही गडबड छ, केही न केही सेवन गरिरहेको छ होइन. बच्चा झोक्किरहेछ, रिसिरहेछ, सानसानो कुरामा इस्यु बनाइरहेछ भने केही न केही कुरामा गडबड छ, कतै लागु औषधमा त फसेन भन्ने लक्षणहरू तब न देखिन्छ, केही थाहा हुन्छ. बुवा आमालाई चाहिँ थाहा हुँदैन यस्ता लक्षण हुन्छन् लागु औषधमा फसेको भनेर. स्टार्टिङमै देखिने लक्षण भयो रोक्न सकिन्थ्यो, त्यो चाहिँ अब बच्चाहरूले चाहिँ गएर भन्दैनन् तपाईँको, अब साथीले गएर भनिदिने कुरा त भएन यसले पनि खान्छ भनेर होइन. त्यसले गर्दाखेरि चाहिँ तपाईँको यसलाई चाहिँ जनचेतनाको कमी भयो, एउटा जनचेतनाको कार्यक्रमहरू चलाउनु भएको छ तर चलाउनु पर्ने ठाउँमा चलाउनु भएन. जस्तो तपाईँले म खान्छु मलाई यतिकै ओपनली सम्झाउनु भयो भने त मैले कहाँ मान्छु, ए अँ हुन्छ हुन्छ भन्छु, एडिक्सनमा फसिसकेको छु अनि त्यसपछि मैले त्यो कुरालाई उडाइदिइहाल्छु ए भनेको थियो भन्ने हुन्छ. त्यही भएर त्यसलाई रोकथाम गर्ने निकायहरूलाई चाहिँ सपोर्ट गर्नु पर्यो, सहयोग गर्नु पर्यो, जनचेतनामूलक कार्यक्रम चलाउनु पर्यो. घरैबाट जस्तो भने नि स्कुलले चाहिँ प्यारेन्ट्सलाई बोलाएर जनचेतनामूलक कार्यक्रमहरू चलाउनु पर्यो.
0: यहाँ चाहिँ अब त्यहाँभित्र बसेर 3 महिनासम्म सायद लाग्छ बस्नुभयो होला, त्यो बिचमा धेरैसँग भेट भयो, यहाँ धेरै साथीहरू यहाँ जस्तो होइन, अथवा यहाँभन्दा पनि अझै भनौँ न अझै अलिक फरक तरिकाले आउनुभएका साथीहरू पनि भेट्नु भयो होला. यो पारिवारिक हिसाबमा हेर्दाखेरि चाहिँ महिला बालबालिकामा चाहिँ यसले कस्तो खालको प्रभाव पार्ला, छोराछोरी भनौँ, यहाँ त अब विवाहित हुनुहुन्छ है, अविवाहितको आफ्नो कुरा भयो, तर कस्तो समस्या पार्ला, यहाँले त्यस्तो खालका कुराहरू पनि देख्नु भयो होला, यहाँहरू बिच कुरा पनि हुन्थ्यो होला नि होइन, विभिन्न छलफलमा हुन्छ होला, कस्तो खालको प्रभाव पर्ने चाहिँ देख्नु भएको छ
3: परिवारमा चाहिँ? तपाईँको मेन्टल्ली असर पर्छ होइन, आर्थिक असर पर्छ, तपाईँको इकोनोमिकल्ली असर पर्छ होइन तपाईँको, अनि त्यसपछि तपाईँको यो कस्तो हुन्छ भने एउटा दुर्व्यसनीले गर्दाखेरि जस्तो तपाईँ दुर्व्यसनतामा फस्नु, सपोज म दुर्व्यसनतामा फसेँ भने मेरो आमालाई चाहिँ तपाईँको चिन्ता भएर मानसिक रोगीसम्म हुने होइन, अब चिन्ताले गर्दा अन्य समस्याहरू देखिने, अन्य रोगहरू आउने होइन, तपाईँको अब घरमा भएको पैसाहरू चोरेर खाने या ढाँटेर लैजाने या खाने आर्थिक अभाव आउने, तपाईँको यस्तो सिचुएसन, घरमा तरकारी पाकेको छ पाकेको छैन, चामल छ छैन होइन, अब त्यो पनि मतलब नहुने, खालि मैले जे युज गर्छु जे कुरामा म फसेको छु त्यो मात्रै मलाई भइदिए पुग्ने होइन. अब त्यो हिसाबको प्रभाव परेको भोलि बिहान कस्तो छ भने अब तपाईँको नर्मल्ली रूपमा पनि अब अहिले एज अ तपाईँको म एउटा दुर्व्यसन भएँ होइन, म रक्सी खाएर या ड्रग्स खाएर हिँडिरहेको छु, मेरो श्रीमती घरमा बसिरहेको छ, मेरो श्रीमती बजारमा हिँड्दा पनि तपाईँको कस्तो नजरले हेर्छ भने समाजले हेप्ने प्रविधिले हेर्छ, तपाईँको के छ भने समाजले हेर्ने
0: प्रविधि सामाजिक रूपमा पनि
3: सामाजिक हिंसामा पनि पर्यो पर्यो, किनभने यसको श्रीमान त दुर्व्यसन हो, रक्सी खान्छ ड्रग्स खान्छ, यसलाई त जे भने पनि हुन्छ, यसको श्रीमान बोल्न आउँदैन होइन, यसको परिवार कोही पनि छैन, त्यसको यसको पक्षमा बोल्ने मान्छे कोही पनि छैन, जिस्काए पनि हुन्छ जे भने पनि हुन्छ भन्ने त्यस्तो असर पर्छ. अब बच्चामा तपाईँको त्यही गएर फेरि बच्चामा के पर्छ भने विद्यालयमा अब खाइसकेपछि कहाँ हिँडिएछ, के गरिएछ, कोसँग पुरिएछ, कस्तो अवस्थामा छ, अगाडि पछाडि मेरो को छ भन्ने कुरा ख्याल गरिँदैन होइन. अब नर्मल मात्रामा खाएको भए त ख्याल गरिन्थ्यो, तर एडिक्टै भइसकेपछि त मात्रा नै बढी हुन्छ, त्यसले गर्दाखेरि तपाईँको के हुन्छ अब मतलब हुँदैन, अनि त्यो बच्चालाई पनि त्यो उसको साथीहरूले जिस्काउनु, तेरो बाबालाई त मैले यहाँ रक्सी खाएर देखेँ, रक्सी आएको अवस्थामा देखेको थिएँ, हल्लेर हिँडेको देखेको थिएँ होइन, छोरी छ भने अब केटाहरूले हेर्ने नजर फरक पर्छ होइन, अनि मेन्टल्ली तपाईँको त्यो हुन्छ नि पढाइमा पनि असर पर्यो होइन, मानसिक रूपमै उनीहरू कमजोर हुँदै जान्छन् क्या तपाईँको, अनि त्यसपछि के गर्छन् भन्दा आफ्नो फ्यामिलीसँग ग्याप राख्न थाल्छ, जस्तो आफ्नो बुवासँग के गर्छन् भने डिस्टेन्स राख्न थाल्छन्.
0: हजुर, अब जति पनि हजुर अहिले जति पनि युवाहरू त्यतातिर भर्खरै आकर्षित हुनु भएको छ अथवा भनौँ त्यसमा खोसिसक्नु भएको छ, के भन्नुहुन्छ यहाँले चाहिँ?
3: अब यस्तो छ हेर्नुहोस्, सकेसम्म त हामी सबैले भन्ने नै त्यही हो, लागु औषधमा कोही पनि नफसे हुन्थ्यो, नगइदिए हुन्थ्यो त्यो बाटोतर्फ होइन, तर लागिसकेपछि यसको उपचार, यसको कुनै पनि मेडिसिन बनिसकेको छैन होइन, वर्ल्ड वाइड नै तपाईँको कुनै पनि प्रकारको यसलाई छोड्ने औषधि बनेको छैन है, अब यसलाई कन्ट्रोल गर्न सकिन्छ भन्ने या रेगुलर रूपमा औषधि खायो भने यसलाई खाइन्न भन्ने कुराहरू अब कति सुनिएको छ, तर प्रमाणित हामीले अझै पनि पाएको छैनौँ, औषधि खाएर पनि खाने मान्छेहरू झन् असर गरेको देखिएको छ. मेरो भनाइ के, जति पनि युवा साथीहरू फस्नु भएको छ या यो बाटोतर्फ लाग्नु भएको छ भने समयमै होइन आपराधिक गतिविधि हुनुभन्दा पहिल्यै प्रहरीको उसमा पर्नुभन्दा पहिल्यै होइन चाहिँ कुनै न कुनै नजिकको रिहेबिलिटेसन सेन्टर आफूलाई पाइ पर्ने आफूले चिनेको जानेको साथीभाइ या अरू कसैसँग कन्सल्ट गरेर कसैसँग सहयोग मागेर चाहिँ तपाईँको रिहेबिलिटेसन सेन्टरको प्रोग्राममा चाहिँ जाँदाखेरि एकदमै राम्रो होला।
0: हजुर,
3: भइसकेपछि के हुन्छ भने इन्भाइरोमेन्ट के हुन्छ भन्दा ड्रग्स छोडौँ भन्ने इन्भाइरोमेन्ट हुन्छ, यसले चाहिँ यति यति कुरा हार्म गरेको हुन्छ, यस्तो अवस्थामा पुगेको हुन्छ, विभिन्न अवस्थाका मान्छेहरू देख्न पाइन्छ होइन, तपाईँको यसले यो अवस्था यो स्टेजसम्म पुर्याउने रहेछ भनेर त्यो त्यो सोचले पनि तपाईँको के हुन्छ भने स्टप हुन सकिन्छ। जस्तो गहिरोमा हाम फाल्दाखेरि डुबिन्छ है भन्ने अलरेडी थाहा भएको मान्छे गरेको पौडी खेल्न नआउने मान्छे हाम फाल्दैन नि, त्यस्तै ड्रग्स खाने मान्छे पनि म खाएँ भने यो हुन्छु है भनेपछि बुझ्ने मान्छे चाहिँ त्यसको दलदलमा फस्दैन। तर बुझ्नको लागि के गर्नु पर्यो भन्दा आफू लागेर र आफूभन्दा पहिला लागेका मान्छेहरू कुन अवस्थामा पुगे कुन सिचुएसनमा पुगे त त्यो कुरालाई हेर्न जरुरी छ।
0: हजुर हुन्छ सुनिल सर, यो महत्वपूर्ण समयका लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ।
3: हजुरलाई पनि धन्यवाद।
1: उहाँहरूको यो अनुभवले भन्छ कुनै पनि लतबाट आनन्द छैन, यो पीड़ामाथिको पनि पीड़ा हो, सकेसम्म यसबाट टाढा रहौं र यदि लतमा फसिसकिएको छ भने पनि दृढ़ संकल्प लिन सकियो भने असम्भव नहुने रहेछ भन्ने प्रयोग गरेर छुटेकाहरूको यो अनुभवबाट पनि थाहा पाइन्छ होइन र। यिनै सन्देशमूलक अनुभवसँगै आजलाई मदिरा सन्देशको समय सकिएको छ। कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो? केही सुझाव जिज्ञासा छन् भने रेडियो लुम्बिनीको अफिसियल नम्बर 0715625012 डायल गरेर जस्तो लाग्छ त्यस्तै भन्न सक्नुहुन्छ। हामीले यहाँले दिनुभएका सुझावलाई जस्ताको तस्तै सम्बन्धित ठाउँमा पुर्याउनेछौ। कार्यक्रम सुन्नुभयो तपाईलाई धेरै धन्यवाद छ। आजलाई भने सिविन नेपाल र रेडियो लुम्बिनीको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम मदिरा सन्देशबाट अर्को कार्यक्रमसम्मका लागि प्रविधिका रोम पोखरेलसँगै म बिन्दु भट्टराई सँगै बिदा हुन्छु। नमस्कार।

0: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
1: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
0: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त? यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
2: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
0: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं। औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
4: कहाँ हुनु नि? वहाँ त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
3: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
4: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
3: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
4: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के।

0: अन्नमाया बिका हुनुहुन्छ, यहाँलाई हार्दिक स्वागत छ मान्यज्यू।
1: धन्यवाद।
0: संसदमा निरन्तर सहभागिता, त्यही अनुसारको छलफलमा पनि यहाँले भाग लिइराख्नु भएको छ, कस्तो छ अनुभव?
1: कोरोना र जेनजी मुभमेन्टदेखि मान्छेहरूमा बढी वितृष्णा, निराशा, युवा वर्गको खास गरेर छ, त्यस्ता खालका समस्याहरू देखिरहेको छ। राज्यले संवेदनशील भएर अगाडि बढ्नुपर्ने अवस्था सृजना भयो।
0: संसदमा यसको क्रिया प्रतिक्रियाहरू पनि निरन्तर आइरहेका छ, तपाईँले आफ्नो तर्फबाट कतिको कुरा उठाए जस्तो लाग्छ, अथवा अझै धेरै कुरा बाँकी छ भन्ने लाग्छ?
1: गर्न त धेरै कुरा बाँकी छ। हामीले प्रतिपक्षको भूमिका चाहिँ रचनात्मक तरिकाबाट निर्वाह गरिरहेका छौँ। खबरदारी गर्ने कुरामा हामीले कुनै कन्जुसै गरेका छैनौँ, जनताको पक्षमा उभिएका छौँ।
0: त्यसमा बोलेर अथवा पार्टीले लिएको विचार सिद्धान्त अनुसार प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गरेर
1: एकदमै अहिले सरकार भर्खरै आफ्नो हनिमुन पिरियड सकेको छ, 100 दिनको कामहरू के कति भयो भनेर समीक्षा पनि सरकारले आफै गरेको छ। त्यसमा हाम्रो सहभागिता चाहिँ रचनात्मक छ, सकारात्मक नै छ, किनभने अब लामो समय पनि भएको छैन, त्यति धेरै उग्र भएर आलोचना गर्नु हुँदैन भन्ने पक्ष नै हाम्रो पार्टी चाहिँ थियो। आगामी दिनमा चाहिँ प्रतिपक्षको हिसाबले प्रस्तुत हुनु पर्दाखेरि सकारात्मक दिशामा चाहिँ नेतृत्वलाई लैजानको लागि पनि हामीले अलिक महत्वपूर्ण भूमिका खेल्नुपर्छ भन्ने हाम्रो पार्टीबाट पनि सुझाव छ, र हामी पनि त्यसरी नै प्रस्तुत भइरहेका छौँ।
0: संसदमा प्रस्तुत हुनको लागि अथवा संसदीय काम कार्यवाहीमा अगाडि बढ्नको लागि, अब्बल रूपमा प्रस्तुत हुनको लागि के कुरा महत्वपूर्ण रहेछ जस्तो लाग्यो? हुन त यो अब भनिहाल्ने अथवा अनुभव लामो सङ्गालेको स्थिति होइन, तैपनि प्रारम्भिक चरणको उपस्थिति हेर्दाखेरि तपाईँले एउटा सांसदको लागि के कुरा महत्वपूर्ण रहेछ जस्तो लागिरहेछ अहिले?
1: सांसदको लागि महत्वपूर्ण चाहिँ सबैभन्दा महत्वपूर्ण कुरा भनेको म जे उद्देश्यको लागि आएको हुँ र मैले जसको आवाज बोल्न, जसको हितको निमित्त उपस्थित भएको हो, त्यही कुरा महत्वपूर्ण हुन्छ। र उहाँहरूसँगको सम्बन्ध चाहिँ, सांसद चाहिँ जनप्रतिनिधि हो र जनताका सम्पूर्ण समस्यालाई बुझ्न सक्ने, हेर्न सक्ने र जनताका निमित्त आगामी दिनमा के गर्नुपर्छ भन्ने दूरदर्शी क्षमता पनि सांसदले राख्नुपर्छ र जनता प्रतिको उत्तरदायित्व वफादारी।
0: अनि सांसदले र संसदले गर्ने भनेको कानून निर्माणको प्रमुख काम हो, त्यसमा कानून निर्माणमा सहभागिताको हिसाबले तपाईँले व्यक्तिगत रूपमा कसरी सघाइ राख्नु भएको छ अहिले अथवा खबरदारी गरेको?
1: कानून निर्माणमा चाहिँ अब हाम्रो विधायकहरूको काम भनेकै कानून निर्माण हो, विधिले चलेको हुन्छ समाज राज्य, विधि पनि त जनताकै निमित्त हो नि, मान्छेको सहजताको लागि हुनुपर्छ र त्यसका लागि चाहिँ मैले मेरो तर्फबाट सकेसम्म कानून नियमले मान्छेहरूलाई बाँध्दाखेरि अप्ठ्यारो नपरोस् भन्ने हिसाबलाई महत्वपूर्ण दिशामा म केन्द्रित भएर हेर्ने गर्छु र त्यसरी नै सघाउने गरेको छु। मैले मेरो व्यक्तिगत तर्फबाट पनि अभ्यासहरू कस्ता छन् र हाम्रो नेपाली समाजमा चाहिँ कतिपय कानूनहरू चाहिँ सामाजिक कानूनहरू पनि छन्, कानूनका सिद्धान्तहरू त थुप्रै छन् नि त, त्यसमा हाम्रो व्यवहारिक पक्षलाई पनि हेर्नुपर्छ भन्ने लाग्छ मलाई र म त्यसरी नै प्रस्तुत हुने गरेको छु।
0: संसदीय समिति अन्तर्गत तपाईँ कानून न्याय तथा मानव अधिकार समितिमा हुनुहुन्छ र कानूनमै तपाईँले LLB सम्मको अध्ययन पनि पूरा गर्नुभयो र तपाईँले महिला, दलित, सीमान्तकृत वर्ग समुदायको क्षेत्रमा वकालत गर्दा गर्दै धेरै समय बिताउनुभयो, त्यसले पनि केही आठ भरोसा अथवा त्यो खालको आत्मविश्वास बढेको हो जस्तो लाग्छ, कस्तो छ?
1: एकदमै, मैले चाहिँ पहिला जब ममा चेतनाको संसार भयो, त्यस पछाडि हाम्रो समाजमा भएका कुरीति, कुसंस्कार, विकृतिलाई यसलाई मेरो हृदयदेखि नै मैले नो भन्न थालेँ। त्यस पछाडि म यस्ता समुदायको आवाज भनेर मेरो विभिन्न प्लेटफर्म मार्फत म प्रस्तुत हुन थाले। त्यति बेलादेखि नै मलाई यो भरोसा जाग्यो र म त्यो ठाउँमा पुग्नुपर्छ, यदि म पुगेँ भने मैले केही न केही मेरो समुदायको लागि, मेरो समाजको लागि गर्न सक्छु भन्ने त्यहीँबाट आशा पलाएको हो मलाई।
0: जुन आशा पलाएको थियो त्यो गतिमै छ, त्यो लाइनमै छ कि अथवा केही अप्ठ्याराहरू पनि हुँदा रहेछन्?
1: अप्ठ्याराहरू चाहिँ जसरी हामीले बाहिरबाट हेर्दाखेरि देखिन्छ, यहाँ आइसकेपछि अप्ठ्याराहरू, व्यवधानहरू चाहिँ हुँदा रहेछन्, तर ती अप्ठ्यारा भित्रको संघर्षमा प्राप्ति पनि छैन भन्ने चाहिँ होइन।
0: अनि संसदमा तपाईँले काम गर्दै गर्दाखेरि अथवा सहभागिता जनाउँदै गर्दाखेरि पहिले पहिले कस्तो सुन्थ्यौं भने समानुपातिक सांसद र प्रत्यक्ष सांसद बीचमा विभेद भयो अथवा त्यो खालको फरक फरक ढंगले चाहिँ सम्बोधन गरियो भन्ने सुन्थ्यौं, अहिले शुरूआती चरणमा तपाईँको उपस्थिति हेर्दै गर्दाखेरि तपाईँलाई कस्तो लागिरहेको छ?
1: विगतका सांसदहरूबाट सुनेको समानुपातिकहरूलाई चाहिँ त्यो दृष्टिकोणले हेरिँदैन भन्ने कुरा, प्रत्यक्षलाई चाहिँ अलगै

0: दृष्टिकोणले हेर्ने समानुपातिकलाई भनेपछि एउटै स्ट्यान्डर्ड हो, एउटै हाम्रो कार्यक्षेत्र हो, होइन? अब हामीले लाउने लोगो पनि एकै किसिमको छ, हाम्रो पहिचान एकै किसिमको छ नि त। समानुपातिक भए पनि हामी भोट देशभरिकै भोटले जितेका हौँ, तर हेर्ने दृष्टिकोण फरक हुन्छ। अब कति त टिके सांसद भनेर पनि भन्छन्, होइन? त्यो कुराले चाहिँ मनमा एकदमै दुखित हुन्छ।
1: अहिले पनि त्यो संसदभित्रै त्यस्तो कुरा सुन्नुपर्छ?
0: संसदभित्र त अहिलेसम्म मलाई चाहिँ भएको छैन, त्यस्तो कुरामा म बढी ध्यान पनि दिन्न, ध्यान केन्द्रित गर्दिनँ म। मलाई नेगेटिभ कुराहरूतिर मलाई जानु मन लाग्दैन, त्यसै भएर पनि होला अहिलेसम्म चाहिँ मलाई चाहिँ त्यस्तो खालको आइलागेको छैन।
1: संसदभित्र सांसदहरूबाट त्यस्तो खालको विभेदको पनि महसुस छैन, बाहिर कसैले कुरा गर्छ भने त्यसको पछि लागिरहेको,
0: पछि लाग्नु पर्दैन।
1: राष्ट्रिय स्वतन्त्र पार्टीको सांसदको संख्या धेरै भयो, नेपाली काँग्रेस प्रमुख प्रतिपक्षी दलको रूपमा छ, र अरू राजनैतिक दल नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी लगायत अरू पनि छन्। नयाँ र पुराना दल बीचको, सांसद बीचको अलि दूरी हो कि अथवा समझदारी बढी हो कि कस्तो चाहिँ हुन्छ तपाईँहरूको अहिलेसम्मको उडबहस अथवा भेटघाटलाई हेर्दा?
0: हाम्रो व्यक्तिगत भेटघाट त राम्रै छ
1: सबै सांसदसँग,
0: सबैसँग होइन, बोलचाल त्यस्तो खालको केही देखिँदैन। पहिले पहिलेको सुन्थे म होइन, एउटा पार्टी अर्को पार्टीसँग नबोल्ने, होइन, बाहिर भेट्दा पनि त्यस्तो खालको हुन्थ्यो अरे भनेको सुनेको मैले चाहिँ, होइन। तर अब अहिले रासपाको सांसदहरूसँग त्यस्तो खालको बाहिरी व्यक्तिगतै चाहिँ त्यस्तो केही दुश्मनी नि देखिँदैन, त्यो त्यस्तो खालको व्यवहार पनि देखिँदैन, बोलचाल राम्रै हुन्छ। तर अब सत्ता पक्ष र प्रतिपक्ष भएपछि आरोप प्रत्यारोप त हुन्छ,
1: त्यहाँबाट निस्किँदाखेरि
0: हाँसीखुसीका साथ एकदमै हात मिलाएर हामी
1: सबै सांसदसँग तपाईँको बराबरै सम्बन्ध हो कि
0: अथवा
1: कसैसँग अलि बढी बाक्लो, कसैसँग अलि पातलो?
0: कसैसँग त चिनजान पनि छैन, अब लामो समय हुँदै जाँदा थाहा होला, तर धेरैजनासँग त चिनजानै हुँदैन, जाने आउने अब त्यो आफ्नो काममा हुने केही अब मान्यजीवहरूसँग चिन्जान, अब जस्तै समितिभित्र भएका साथीहरू हुनुहुन्छ उहाँहरूसँग चिन्जान, बल्लाकुसारी परामर्श हुन्छ, फोन सम्वादहरू पनि हुन्छ, आफ्नो क्षेत्रको सांसदहरूसँग बढी हुन्छ, त्यस्तो चाहिँ हुन्छ।
1: तपाईँले अहिलेसम्म कति पटक विचार राख्नुभयो संसदमा?
0: सुन्ने समय त आफ्नो सधैँ राखेकै छु, अनि आकस्मिक समयमा एकपटक बोल्न त आएको छु, त्यस पछाडि मैले विधेयकमाथिको छलफलमा दुईचोटि बोलेको छु, त्यस्तै छ। अहिले अरू समय चाहिँ मैले विशेष समय र अर्को ढाकढ्याकै भन्ने हुन्छ, त्यो दुईटा समय चाहिँ मैले बोलेको छुइनँ, म बोल्ने तयारीमा छु।
1: अनि यो जति बोल्न चाहेको हुन्छ त्यति सजिलैसँग पाइदो रहेछ कि अथवा कस्तो रहेछ, तपाईँले के महसुस गर्नुभयो?
0: अब जति बोल्ने भनेर मलाई चाहिँ म एकदम संवेदनशील भएर बोल्छु, सधैँ बोलिराख्नु भन्दा नि इस्यु बेसमा बोल्ने हो। आकस्मिक घटना घट्यो भने आफ्नो क्षेत्रको बोल्न पाइहाल्यो आकस्मिक समय मागेर, त्यस पछाडि अरू अरू कुरामा भनेको इस्यु बेसमा बोल्दाखेरि अलिक संवेदनशील भएर सोचेर बोल्ने गर्छु म चाहिँ, बरु कम बोल्दा पनि केही फरक पर्दैन, आफ्नो बोलीबाट कसैलाई प्रत्यक्ष असर नपरोस् भन्ने लाग्छ मलाई। हाम्रो बोलीले त समाजमा भएको अप्ठ्यारालाई फुकोस्, पछि आउने दिनमा पनि हाम्रो बोली भनेको ऐतिहासिक होस् भन्ने लाग्छ, कमजोरी नगरिकन सोचेरै बोलौं भन्ने लाग्छ।
1: अहिले यो संसदको बोलाइलाई हेर्दाखेरि कुनै कुनै सांसदहरूको विचार अथवा शैलीसँग अलि चित्त नबुझ्ने जस्तो, अथवा हामी सांसद भइसकेपछि यो तरिकाले बोलिदिएको भए त्यसले राम्रो हुन्थ्यो भन्ने त्यस्तो महसुस हुन्छ कि हुँदैन?
0: त्यो अब आफूले अर्कालाई जज गर्न चाहिँ सजिलो हुन्छ, अरूले आफूलाई जज गरेका कुरा जब सुन्छौ हामी स्वीकार्दैनौ, त्यो खालको परिपाटी छ। त्यसैले लाग्छ अब कति त संसदीय अभ्यासमा पहिलो पनि हुनुहुन्छ सांसदहरू, हाम्रो मर्यादा मूल्य मान्यता संसदको गरिमा छुट्टै छ, होइन? त्यो गरिमा मर्यादा मूल्य मान्यतालाई चाहिँ अलिकति बुझ्नुपर्छ होला हामीले, हाम्रो अग्रजहरूको के थियो भनेर सिक्नु पनि पर्छ होला, त्यो कुरा चाहिँ खट्केको देख्छु म।
1: भनेको संसदमा फेरि अहिले मिठो र सुस्त भन्दा पनि चर्को र तितो जसले बोल्यो त्यसैलाई बढी हाइलाइट गर्ने अथवा प्राथमिकता दिने परिपाटीले पनि सायद त्यस्तो
0: अलिकति त्यहाँनिर चाहिँ त्यस्तै लाग्छ मलाई, कता कता लाग्छ मिडियाले कभरेज गर्दा हाइलाइट गर्दा पनि अलिक ठुलो स्वरले त्यो भइसकेपछि चाहिँ अलिक हाइलाइट गर्ने बाहिर ल्याइदिने त्यो खालको चाहिँ धेरै देखेँ मैले। हुन त अब राजनीतिमा चर्को भाषण गर्ने होइन अलिकति आलोचनात्मक नै हुनुपर्छ भन्ने पनि होला, तर मेरो दृष्टिकोणमा चाहिँ आलोचना गर्दाखेरि सस्तो हिसाबले पनि गर्न सकिन्छ र ती कुराहरूलाई पनि कभरेज गर्नुपर्छ भन्ने लाग्छ मलाई। कसै सबैको एउटै खालको बोली पनि हुँदैन, सबैले त्यस्तो आवाज निकाल्न पनि सक्दैन। तर पनि वास्तविकता के छ भनेर पृष्ठभूमिमा हेर्दाखेरि चाहिँ थाहा हुन्छ नि त।
1: त्यो शैली मिठो र तितो हुने विषय चाहिँ तपाईँ त अब साहित्यिक गति पनि पर्नुभयो, तपाईँका दुईवटा कृतिहरू प्रकाशित भए र अरू विभिन्न गीत संगीत साहित्यमा तपाईँको रुचि छ, अनि त्यो कारणले पनि कहीँ न केही प्रभाव पारेको होला अथवा यो तितो र मिठोलाई अरू केही प्रभाव पार्ने तत्त्वहरू हुन्छ।
0: मानवीय स्वभाव चाहिँ संसारमै अलग अलग हुन्छ अरे, मान्छे जति पनि संसारभरि जन्मिएका मान्छेहरू छन् उनीहरूको अलग अलग गुण छ भनेर चाहिँ भन्छन् वैज्ञानिकहरूले पनि। त्यसैले मानवको अलग स्वभाव अलग गुणलाई त कसैले नि फेर्न सक्दैन, त्यो अलग अलग स्वभावलाई चाहिँ स्वीकार्नुपर्छ भन्छु म। यो राजनीतिक क्षेत्रमा पनि स्वीकारे हुन्थ्यो भन्ने लाग्छ। कति चाहिँ अब आफ्नो नेता नेतृत्व कस्तो किसिमको प्रस्तुति छ उहाँहरूतिर पनि केन्द्रित हुने रहेछन् कार्यकर्ताहरू, आफूलाई कसरी ट्रेन गरिएको छ। अब मेरो पार्टीको कुरा गर्ने हो भने चाहिँ अब सन्त नेताहरू यहाँ शालीन नेताहरू हुनुहुन्थ्यो, अब बिपीको विचारधारालाई हेर्ने हो भने उहाँको माटो सुहाउँदो सिद्धान्त र उहाँको विचारले चाहिँ कहिले पनि त्यस्तो खालको उश्रृङ्खलता कहीँ देखिँदैन।
1: भनेको तपाईँ साहित्यिक र साङ्गीतिकहरूमा पनि पार्टी नेतृत्व अथवा त्यो खालको विचार सिद्धान्तबाट प्रभावित छ भन्ने?
0: हजुर, एकदमै हुन्छ।
1: तपाईँको यो सुमधुर साँझ र आजको जिन्दगी पहिलो एउटा रचना,
0: यो चाहिँ म विद्यार्थी हुँदाखेरि उमेर चाहिँ त्यति बेला कति एसी त मैले 14 वर्ष
1: कति सालतिर
0: दिएको, यो चाहिँ मेरो 57 सालतिर छापिएको
1: पहिलो रचना। अनि ऐजेरो बीच बुकी पहिलो प्रकाशित कृति, त्यसपछि तपाईँले संयुक्त कृति पनि प्रकाशित, यो दुईटै संग्रहको बारेमा अलिकति सुन्न सकिन्छ?
0: मलाई चाहिँ यो खास गरेर चाहिँ म स्कुलमा हुँदा चाहिँ म एकदमै गाउने होइन नृत्य गर्ने त्यो अवस्था
1: थियो। हजुरले यसलाई साइलेन्समा राखिदिनु पर्ने
0: काट्न मिल्छ?
1: हैन, मिल्छ।
0: ए भइगयो, मलाई त अघि मैले विचार गरेँ।
1: ओके, अब हामी थोरै गर्छ, रेडी भयो, गयो। ओके, साहित्यिक यहाँको यात्राको बारेमा अलिकति तपाईँले नै सुनाउनु।
0: त्यस पछाडि मेरो गायन कला राम्रो थियो पहिले, अनि मेरो भोकल कर्डमा पछिल्लो समय चाहिँ समस्या आयो। लेख्न पनि म लेख्थेँ तर म कवि हुन्छु साहित्यकार हुन्छु भनेर चाहिँ मैले परिकल्पना गरेको थिइनँ। म चाहिँ एकदमै तारा देवी अनि अरुणा लामाको स्वर मन पराउँथे अनि उहाँहरूको कपी गर्थे, गाउँथे स्टेजहरूमा।
1: पहिलो त्यस्तो गीत गाएको केही कुनै गीतको अंश अनि अब अहिले ठ्याक्कै यसरी नै तपाईँलाई स्वरले साथ नदिएको होला बेग्लै कुरा, तर मानिसमा यस्तो पनि कला रहेछ भन्ने त्यो सम्झना गराउनको लागि
0: मैले चाहिँ सबैभन्दा पहिला चाहिँ अरुणा लामाको गीत गाएको थिएँ मैले पहिलोचोटि स्टेजमा।
1: कसरी गाउनु भएको थियो सुनौ?

0: जस अरुला लामा लगायत अरू अग्रज गायकहरूको पछ्याउँदै पछ्याउँदै तपाईँले कोसिस नै गर्नुभयो,
1: हजुर हजुर,
0: पछि केमा समस्या भएर तपाईँ
1: मेरो भोकल कर्डमा रियाज चाहिँ बढी गरेर मैले त त्यो सिकिनँ, घरमा चाहिँ एकदमै गाउने कि जति बेला नि मेरो मुखै खाली हुँदैन थियो
0: भनेको मञ्चहरूमा पनि त्यतिखेर
1: थुप्रै गाउँथे, कलेजमा त कहिल्यै छोड्दिन थिए, स्कुल कलेज अनि त्यस पछाडि अरू प्रोग्रामहरूमा पनि त्यति बेला त लाइभ गाउनु पर्थ्यो हामीले, अहिले जस्तो ट्र्याक म्युजिक थिएन, लाइभ गाउनु पर्थ्यो, त्यति बेला धेरै गाउँथ्यौँ।
0: भनेको सङ्गीतमा अलिकति केही समस्या आएपछि यता साहित्यतर्फ लाग्नु भयो
1: अनि त्यस पछाडि चाहिँ म अलिकति मैले अलि चाँडै मेरो बिहे भयो पछि अब त्यो खालको मसँग त्यो क्षमता रहेछ आफैले थाहा नपाएको कि, अनि मैले लेखेँ अनि निकै लामो समयसम्म लेखेँ लेखेँ, तर म कवि हुन्छु भनेर लेखिनँ, त्यो मनमा भाव आउने बित्तिकै लेख्थेँ, अनि पछि लेख्दै गर्दा मेरो बिहे चाहिँ धनकुटामा भएको, जन्म जिल्लाको स्कुल हो, अनि धनकुटामा आइसकेपछि अलिकति विवाह भइसकेपछिको फरक जीवन, त्यस त्यो कुराले मलाई अलिकति मनमा पीडा पनि भयो,
0: लेख्नलाई सजिलो बनायो कि अप्ठ्यारो बनायो,
1: परिवारबाट पनि टाढा भयो, हस्बेन्ड पनि अब बाहिर वैदेशिक रोजगारीमा जानु, त्यस पछाडि बच्चा हुर्काउँदै बसेँ, पढाइ अलिक बाघ बस्नु पर्यो क्या, त्यति बेला मैले 11-12 सकेर बिहे भएको, त्यस पछाडि मनमा अलिकति पीडा जस्तो भयो, फरक अनुभव भयो, त्यस पछाडि गाउँछु एउटा कलाकार हुन्छु भनेर सपना थियो त्यो पनि टुट्यो, अनि अलिक बढी भावुक भएँ अनि लेख्न थालेछु,
0: त्यसपछि झन्
1: लेख्न थालेछु, अनि लेख्न थालिसकेपछि लेख्दा लेख्दै अनि पछि मैले पढाइलाई त निरन्तर गरेँ, डिप्लोमा एडमिसन गरेर मैले यता स्नातकोत्तर धनकुटा बहुमुखी क्याम्पसबाटै गरेको, अनि पढाइलाई निरन्तर बच्चा सँगसँगै गर्दै लाँदाखेरि अनि एउटा झमक घिमिरेको कार्यक्रम थियो, त्यहाँ चाहिँ मैले बच्चालामा सीता शीर्षकको कविता वाचन गरेँ, त्यो कविता चाहिँ एकदम उत्कृष्ट भनेर कविहरूले भन्नुभयो, अनि
0: त्यसको केही अंशहरू अहिले याद छ कि अथवा फेरि हामी अरू प्रोडक्सन छ,
1: मलाई त्यो याद छैन, मलाई लेख्न मात्रै त्यो कन्ठ आउँदैन,
0: त्यहाँ कविता वाचन गर्नु, त्यसपछि
1: त्यस पछाडि चाहिँ म तपाईँ राम्रो कवि हुनुहुँदो रहेछ भनेर सबैले भन्नुभएपछि अनि मलाई महसुस भयो, अनि पछि एउटा नयाँ प्रकाशनले एउटा विश्वभरि रहेका नेपाली साहित्यकार महिलाहरूलाई चाहिँ समेटेर एउटा ठुलो आयोजना गरे कार्यक्रमको, त्यसमा चाहिँ म धनकुटाको जिल्लाको नेतृत्व गर्न पाएँ, म अध्यक्ष भएँ, त्यस पछाडि त्यो सम्मेलनमा चाहिँ मेरो पुस्तकलाई तिम्रो पुस्तक चाहिँ छाप्नुपर्छ, छापेर यहाँनिर के विमोचन गर्ने भन्ने खालको सल्लाह नरेन्द्र दाईबाट पाएपछि यसो हेर्दाखेरि मसँग कविता चाहिँ त्यो पुस्तक बनाउनु मिल्ने जति कलेक्ट भएको रहेछ, अनि विराटनगरको साहित्यकार विवश पोखरेल हुनुहुन्छ, उहाँ प्राज्ञ पनि हो, अनि उहाँले चाहिँ तिम्रो अब पहिलो लेखाइ हो, कविता खासै राम्रो छैन होला भन्नुभयो, अनि मैले सबै कविता अहिले हतार नगर भन्नुभयो, अनि उहाँलाई सबै कविता पठाएर उहाँलाई पनि ती कविताहरू हेरेपछि तिम्रो कविताहरू उत्कृष्ट छ छाप्न मिल्छ भन्नुभयो, अनि मैले छापेँ अनि पहिलो कृति त्यसरी ल्याएँ,
0: अनि तपाईँ विभिन्न साहित्यिक संघ संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ,
1: एकदमै म गर्गाचार्य विश्वभाषा पुस्तकालय,
0: त्यसले अनि अझ खारिएर लेख्नको लागि सजिलो बनायो कि,
1: धेरै मैले चाहिँ यति धेरै स्रष्टाहरूबाट माया पाएँ अग्रजहरूबाट, त्यस पछाडि उहाँहरूको कारणले मैले अझै परिष्कृत गर्ने मौका पाएँ कविताहरू,
0: पछि चाहिँ संयुक्त संग्रह पनि
1: हजुर हजमरी अक्षर भन्ने कोशी प्रदेशका नारी स्रष्टाहरूको एउटा पुस्तक निस्क्यो, त्यहाँ मेरा कविताहरू छन् अनि यहाँ एकाडेमीले निकाल्ने पुस्तकहरूमा पनि छन्, त्यहाँनिर मेरो बायोग्राफी सहितै छ, अब त्यस धेरैवटा उसले चाहिँ
0: भनेको अब तेस्रो पुस्तकका कृतिहरू पनि आउने,
1: हजुर मेरो तयारीमा छु म
0: कविता संग्रह,
1: हजुर कविता संग्रह
0: भनेको अलि बढी
1: कविता नै, मेरो कविता नै एकदमै राम्रो उत्कृष्ट भएको कारणले कविताबाटै म चिनिएको भएको कारणले म कविता नै बढी लेख्छु,
0: अनि अहिले यो साहित्यिक जुन यात्रा पनि सँगसँगै जोडिएको भएर संसदमा त्यति धेरै तिखो अथवा त्यति चोटिलो अथवा खरो रूपमा उत्रिनको लागि गाह्रो भयो तपाईँलाई,
1: अलिकति यो हाम्रो साहित्यकार कस्तो हुन्छन् भन्ने लाग्छ भने मलाई तपाईँलाई जस्तो मैले देख्छु म त्यस्तै भन्छन् सायद, अलिकति न तपाईँहरूले नदेखेको कुरा पनि देख्छन् साहित्यकारहरूले, त्यो चाहिँ कृतिबाट पनि तपाईँहरूले देख्न सक्नुहुन्छ है,
0: जहाँ पुग्दैन रवि
1: त्यहाँ, त्यो त हो हाम्रै लक्ष्मीप्रसाद देवकोटाले पनि उद्देश्य के लिनु चन्द्रयिका भन्नुभएको थियो, त्यति बेला चन्द्रमामा कोही गएका थिएनन् होइन, उहाँले जुन बेला चाहिँ त्यो दृष्टिकोण राख्नु हो परिकल्पना, एउटा साहित्य आविष्कार पनि हो, त्यो दूरदर्शिता पनि हुन्छ साहित्यकारसँग, पछि हुने कुरा पनि अगाडि, मैले एउटा यो हाम्रो संविधान 72 जारी भइसकेपछि मलाई त्यहाँ थुप्रै कुराहरू खड्किएको महसुस भयो. अनि त्यस पछाडि मैले एउटा कविता एउटा नयाँ युद्ध भनेर कविता लेखेको थिएँ कि. अनि मलाई यो जेएनजी मुभमेन्ट भयो अनि त्यति बेला त्यो कविताको त्यो त्यसलाई हेर्दाखेरि मैले त्यति बेला जुन किसिमको मलाई कुराहरू आयो त्यो भाव आयो होइन, पछि चाहिँ त्यो देखियो कि समाज.
0: तपाईँले पूर्वै परिकल्पना
1: त्यो खालको त्यो खालको परिकल्पना चाहिँ साहित्यकारमा हुन्छ.
0: साहित्यको पाटोलाई पनि सँगसँगै यता सांसदको पाटो पनि सँगसँगै कानुन निर्माणको पाटो पनि सँगसँगै यो सजिलै सम्भव छ त एउटै व्यक्तिमा यस्तो विभिन्न प्रकारको भूमिका.
1: त्यो चाहिँ समयको माग अनुसार मान्छेले आफूलाई बाँड्दो रहेछ. मैले चाहिँ म राजनीतिकै हुन्छु अनि यहाँ आएर यो खालको प्लेटफर्म पाउँछु म यहाँ पुग्छु भनेर चाहिँ मलाई त्यस्तो थिएन. म सुरुमा चाहिँ 14 वर्षको उमेरदेखि सामाजिक क्षेत्रमा काम गरेँ अनि त्यहाँ गर्दै गर्दै आएपछि विशेष गरेर मैले सामाजिक क्षेत्रमै बढी आफूलाई केन्द्रित गरेँ. राजनीतिमा चाहिँ म यता साहित्यको पाटोमै थिएँ. त्यस पछाडि मैले यो भातृ संगठन महिला संघमा आबद्ध भएर काम गरेँ, पार्टीको नेतृत्व त्यसरी गरे. मैले जुन क्षेत्रलाई चाहन्थे त्यही क्षेत्र पार्टीले पनि थियो.
0: सदस्यको रूपमा हुनुहुन्छ कानून न्याय तथा मानव अधिकार समितिमा.
1: हजुर,
0: तपाईँसँग तपाईँले हालै कारागारको पनि केही निरीक्षण गर्नुभयो. त्यो पाटोमा तपाईँले पाएको कुरा समितिमा अथवा संसदमा यो प्रस्तुत भइसक्यो कि अथवा यो निरन्तर रूपमा आइरहेको छ?
1: मैले चाहिँ कानून न्याय समितिमा चाहिँ मानव अधिकारको पनि कुरा आउँछ, त्यहाँ कानूनका कुराहरू आउँछन् विभिन्न खालका. अब कानूनसँग चाहिँ सबै कुरा सम्बन्धित हुँदो रहेछ, बाँच्न पाउने अधिकार होइन, आफूले कानूनी उपचारदेखि लिएर सबै कुरा केन्द्रित हुने भएकोले अहिले मैले अब यहाँबाट समितिबाटै चाहिँ त्यस्तो खालको अवसर मैले अहिलेसम्म पाएको छैन होइन, निरीक्षण गर्ने अनुगमनमा जाने त्यो पाएको छैन समितिले. अब यो फर्स्ट सिफ्टको यो आर्थिक वर्षको
0: अहिले कतिपय सांसदले चाहिँ सायद अवलोकन पनि गर्नुभयो.
1: उपसमितिमा रहेका साथीहरू चाहिँ
0: जानुभयो,
1: म चाहिँ गएँ. उपसमितिमा चाहिँ म छैन, त्यही भएर हामी सबैले चाहिँ अवसर पाइनौ. केही केही सांसदहरू
0: जानुभयो
1: व्यक्तिगत रूपमा. मेरो जिल्लामा गएर मैले सम्बन्धित ठाउँमा निरीक्षण अवलोकन खबरदारी गर्ने काम मेरो चाहिँ भइरहेको.
0: यता नपठाएको भएर त्यो झोकले उतातिर
1: त्यस्तो होइन होइन, मेरो चाहिँ हाम्रो बााउन्ड्री हुन्छ नि होइन, क्षेत्राधिकार हुन्छ. त्यो क्षेत्राधिकारभित्र रहेर म त एउटा सांसद पनि हो होइन, मेरो अधिकार के हो भन्ने कुरा बुझेको पनि छु र मेरो समितिबाट मैले के गर्न पाउँछु भन्ने कुरा नि थाहा छ.
0: तपाईँले व्यक्तिगत रूपमा भेटेको देखेको ठाउँबाट पाउनु भएको छ कि?
1: मैले चाहिँ मैले झापा चाहिँ एकदमै दुर्व्यसनको जोन, किनभने बोर्डर हो त्यहाँ चाहिँ मेक्सिमम युवाहरू चाहिँ लागू पदार्थ दुर्व्यसनीमा फसेका छन्. यो कुराले चाहिँ एकदमै मलाई मनमा पीडा दिएको छ. यसलाई कसरी हामीले न्यूनीकरण गर्न सकिएला भन्ने कुरा चाहिँ मैले तपाईँहरूसँग पनि मैले कुरा गरेको थिएँ क्यास. अब सञ्चार माध्यम पनि मुख्य हो नि त हाम्रो लागि, त्यस पछाडि गरेको थिएँ. अब यसलाई कम गर्नको लागि चाहिँ राज्यको तर्फबाट निभाउनु पर्ने भूमिका समाज परिवार होइन विद्यालय थुप्रै खालका ठाउँहरू छन् कसरी गर्न सकिएला भन्ने र यसलाई किन चाहिँ यो रोकिँदैन त होइन, किन लागु पदार्थ चाहिँ ओसार पसार भएको चाहिँ प्रहरीहरूले पनि देख्दैन कि? जसले ओसार पसार गर्छ र बिक्री वितरण गर्छ त्योसम्म किन प्रशासन पुग्दैन भन्ने प्रश्न चाहिँ मेरो मनमा एकदमै खड्किएको छ र त्यसलाई राज्यले बहुआयामिक ढङ्गबाट चाहिँ हेर्नुपर्छ र बहुआयामिक कार्यक्रमहरू चाहिँ सञ्चालन गर्नुपर्छ भन्ने लाग्छ मलाई यसलाई न्यूनीकरण गर्नको लागि.
0: अनि अहिले अब तपाईँ महिला अब एउटा सीमान्तकृत वर्ग समुदायबाट पनि प्रतिनिधित्व गर्ने यो समान कामको समान ज्याला नपाएको विषय वर्षौंदेखि उठिरहेका छ, तपाईँ यसबारेमा पनि केही बोल्नुपर्छ काम गर्नुपर्छ भन्ने सोचिराख्नु भएको छ कस्तो?
1: एकदमै यो चाहिँ समान काम समान ज्याला चाहिँ महिलाहरूलाई चाहिँ पटक्कै दिँदैन, त्यो त मेरो प्रत्यक्ष आँखाले पनि हेरेको छु होइन, अरू ठाउँमा यो कुरा मैले उठाउने पनि गरेको छु. अब महिलालाई त यति धेरै भार छ कि महिलाले आय आर्जन गरेर आउँदाखेरि पनि घरमा डबल तिर्बल काम गर्नुपर्छ एक त होइन, त्यसलाई राज्यले कुनै हिसाबले पनि महिलाको कामलाई गणना गरेको छैन अहिलेसम्म. र अनि जुन श्रम गर्ने महिलाहरू छन् अब सरकारी निकायमा त पद अनुसार पाइहाल्छन् होइन, तर विशेष गरेर श्रमिक जोहरू हुनुहुन्छ उहाँहरू चाहिँ ठगिनु भएको छ. श्रमिक त एक हिसाबले प्रोफेसनल लाइफमा आउने पनि श्रमिकै नै हुन् होइन, बाहिर लेबरहरू पनि श्रमिकै हुन्, तर एउटै मापदण्ड छैन. उहाँहरूले पाउने ज्यालादारी पनि बराबरी पाउनुहुन्न. पुरुषले त्यही काम गर्दा पुरुष भएकोले बढी पाउनुहुन्छ र महिलाहरूले चाहिँ त्यही काम गर्दाखेरि महिला भएकोले कम पाउनुहुन्छ।
0: अब त्यसको बारेमा यस्तै भाषण गर्दै हिँड्ने कि अथवा अब कानुनी रूपमा पनि लड्नको लागि तपाईँले केही नेतृत्वलाई भूमिका खेल्नु?
1: जस्तै सदनमा हिजो छलफल पनि भएको थियो, त्यो छलफलमा चाहिँ मैले भाग लिइनँ, अन्य मान्यज्यूहरूले चाहिँ कुरा उठाउनु भएको छ, होइन समान कामको समान
0: दीर्घकालीन औषधि के हो त, किनभने
1: त्यो त राज्यले नै कानून बनाएर लागू गर्नु पर्यो र त्यस्ता श्रमलाई विभेद गर्ने ठग्नेहरूलाई चाहिँ कारवाहीको दायरामा ल्याउनु पर्यो र एउटै मापदण्ड बनाउनु पर्यो।
0: कानुन ल्याउनको लागि तपाईँले के गर्नु?
1: उति नै घण्टा काम गरेको हुन्छ नि त, होइन समयको लिमिटेसन हेर्ने भने नि एउटै हुन्छ, तर पनि उसलाई महिला भएका कारणले पारिश्रमिक यति समय कि तपाईँलाई महिलालाई त प्राकृतिक रूपमा पनि विभेद छ पो त, तपाईँलाई यो कुरा कति थाहा छ। मैले एउटा कविता काँक्रा र गट्टा भन्ने लेखेको छु कि, त्यो कवितामा मैले भनेको छु कस्तो लैङ्गिक हिसाबले हेरिन्छ कि, जस्तै तपाईँले बजारमा जानुभयो भने लोकल कुखुरा किन्न खोज्नुभयो भने पोथी अलिक सस्तो दिने रहेछ, होइन भालेको अलिक महँगो पर्दो रहेछ कि, अनि त्यो पशुमै किन विभेद गरेको कि मान्छेले, मान्छेको दृष्टिकोण त्यहाँसम्म छ भनेपछि समाजमा तपाईँलाई समाजमा जति शिक्षित भए पनि हामी त शिक्षित हो नि त, पढ्न लेख्न जान्ने मान्छे शिक्षित हो, तर शिक्षित होइन साक्षर भन्छु कि, शिक्षित हुनलाई त
0: जसले विभेद गर्छ त्यो मान्छे चाहिँ साक्षर मात्रै शिक्षित छैन,
1: मैक्सिमम मान्छेहरू साक्षर मात्रै देख्छु के मेरो समाज।
0: अब त्यसपछि कानुन कस्तो बन्नुपर्छ त मानेजी, यो जुन समान कामको समान ज्याला जुन खालको छैन विभेदको अवस्था छ,
1: त्यो विभेदलाई चिर्नको लागि त कानुन चाहिँ अब दरबिल खालको बनाउनु पर्यो र कार्यान्वयन पक्ष पनि फिकल हुनु भएन। नेपालमा कानुन चाहिँ थुप्रै राम्रा कानुनहरू बन्छन् बनेका पनि छन् जसको कार्यान्वयन फाटो चाहिँ एकदमै विक छ, किनभने त्यो वर्ग समुदायको पहुँचै पुग्दैन, नपुगेपछि कानुन कार्यान्वयन हुँदैन। यहाँ बनेका कानुनहरूले त ठुला मान्छेहरूलाई त एकदमै लाभ पुगेको छ नि, कानुनमा हुने लाभ चाहिँ अरूले लिन्छन् होइन, तर त्यो सीमान्तकृत दलित पिछडि परेको वर्गले त्यो कानुनको लाभै लिन पाएनन् कि, त्यो कानुन घुमाएर उनीहरूमाथि थुपरिएको अवस्था छ।
0: जुन खालको कानुन निर्माणको बाटोमा तपाईँले काम गर्नु पर्दाखेरि यसमा संसदमा रहेका महिला सांसदहरूको बीचमा यस्तो खालको कुनै खालको छलफल केही भएको छ अनौपचारिक उपचार?
1: त्यो पहिले चाहिँ महिला ककस हुन्थ्यो अरे, अहिले चाहिँ महिला समन्वय समिति भन्ने पनि हटेको छ कि,
0: त्यो नहुँदाखेरि
1: महिला ककस पनि छैन। अब यो विषयमा हामी थुप्रै राष्ट्रपतिको सांसदहरूसँग पनि महिला सांसदहरूसँग हाम्रो अधिकारको निमित्त चाहिँ पहिले जति महिलाहरू हुनुहुन्थ्यो उहाँहरू जस्तो जस्तो धरातलबाट आए पनि हाम्रो अधिकारको निमित्त लड्नुभयो खडा हुनुभयो, त्यसलाई स्थापित गर्दै नयाँ कानुन नयाँ विधिको सृजना गर्नको लागि हामी एक हुनुपर्छ भनेर मैले चाहिँ भन्ने गरेको छु, हुन्छ चाहिँ भन्नुहुन्छ तर हाम्रो त्यो खालको ककसहरू बनेको छैन अहिले। अब अहिले त संविधान पुनरावलोकनको बहस ठुलो चलिरहेको छ, यसमा महिलाका मुद्दा के हुने होइन आगामी थप कुराहरू कानुनमा के परिवर्तन गर्नुपर्ने भन्ने बहसहरू चलाउनु पर्ने अवस्था छ, त्यस विषयमा कतिको सचेत हुनुहुन्छ सत्ता पक्षका मान्यज्यूहरू त्यो कुरा बुझ्ने बाँकी छ।
0: अनि जस्तो मैले अघि पनि भन्नुभयो कि एकजना महिला अफिसमा काम गर्छ भने पनि घरमा फर्किँदाखेरि त्यो कामैमा फर्किन्छ भने त्यो खालको अहिलेको जुन
1: सबै
0: एकदमै यो चाहिँ यो घरको कामलाई पनि एउटा मूल्याङ्कन गरेर त्यसको उचित मूल्य र त्यसको उचित पारिश्रमिकको व्यवस्था गर्नको लागि पनि कानुनै हो कि अथवा घरबाट नै केही त्यस्तो सङ्घर्ष अथवा केही गर्न सकिन्छ अभियान चलाउन सकिन्छ?
1: सङ्घर्ष त आफैबाट सुरु गर्ने हो,
0: कसरी गर्ने आफैबाट
1: सङ्घर्ष आफूबाट सुरु गरेपछि नै कानुनमा लड्न पनि सजिलो हुन्छ, किनभने कानुनले एउटा कुरा दियो भने त्यो घरमा मैले यस्तो छ कानुन भनेर त लागू हुँदैन, मान्दैन नि घरको मान्छेहरूले होइन, हाम्रो चाहिँ सांस्कृतिक रूपान्तरणका कुराहरू छन् होइन, संस्कार संस्कृतिदेखि नै त्यो हुँदै हुँदै आयो, कतिपय कुरामा त नजानी म भित्र पनि छ नि, प्रत्येक मान्छे जस्तै मैले चाहिँ घरमा चाहिँ मेरो घरमा हेर्दा चाहिँ मेरो छोरा छ होइन, सबैभन्दा ठुलो मेरो बाबु हो, बाबुलाई चाहिँ मैले सबै काम उसले ठुलो भएको उसले पनि मैले गर्ने कामहरू उसले गर्यो, तर सबै घरमा हेर्दाखेरि देखिँदैन त्यो छोराले
0: परिवारको सदस्यकोमा बुझाइ कमजोर भयो भने पनि
1: श्रीमानले कहीँ कहीँ सहयोग गरेको देखिन्छ, तर प्राय अब 80% श्रीमानहरूले सहयोग गरेको देखिँदैन घरमा,
0: अनि त्यो सहयोग गर्ने कि नगर्ने भन्ने कुरा चाहिँ उसले घरको मानु श्रीमान होला ससुरा होला उसले कति पढेको छ लेखेको छ भन्ने कुरा
1: फरक नपार्ने रहेछ, यो कुरामा त उसले कस्तो संस्कार सिकेको छ र कसरी उसले महिलालाई हेर्छ, उसको हुर्काई कसरी छ होइन, उसले कसरी हुर्कियो र त्यो हिसाबले नै हो कि घरमा त घरमा चाहिँ अहिलेका बच्चाहरूले पनि छोराहरूले त्यस्तो काम गरेको देखिँदैन नि त. किन भन्दाखेरि त्यो काम भनेको चाहिँ महिलाले मात्रै, छोरी हुने बित्तिकै भाँडा अलिचुली सानैदेखि उसले भाँडा माझ्न आमाले गरेको देखेपछि लुगा धुन अघि सरेको हुन्छ के. छोरा त अब बरु बुवाले जे जे गरेको छ त्यो गर्न जान्छ नि त.
0: त्यसो भए छोरा मान्छेलाई कसरी बुझाउने त, त्यो कानुनी बनाएर
1: आपसी समझदारीमा पनि बुझाउन सकिने भयो. अनि अर्को कुरा चाहिँ अब जति पनि हामी कार्यक्रमहरू गर्छौँ नि, जस्तै लैङ्गिकताको सवालमा पुरुषहरू एउटा पनि कुनै कार्यक्रम देखिनुहुन्न नि त,
0: लैङ्गिकता सम्बन्धी
1: कार्यक्रममा देखिनुहुन्न नि त. त्यो बहस चाहिँ पुरुषहरूलाई पनि राखेर चलाउँ.
0: समयको लागि, कुराकानीको लागि धेरै धेरै धन्यवाद सुमनजीलाई.
1: हस् धन्यवाद, मलाई पनि आफ्ना कुराहरू राख्ने मौका दिनुभयो. यहाँलाई धेरै धेरै, यहाँको टिमलाई धन्यवाद दिन चाहन्छु.
0: र यससँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ. संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ. विशेषतः संसद र सांसदलाई जनताप्रति र जनतालाई सांसद र संसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएका छौं. आजको संवाद श्रृंखला हेलो सांसदमा नेपाली कांग्रेसका सांसद मनोमाया विकसँग कुराकानी गर्यौं. संसदको सहभागिताको अनुभव, कानून निर्माण प्रक्रिया र अरू विभिन्न महिलालाई एउटा अधिकारको हिसाबले मूलधारमा ल्याउनको लागि भइरहेका विभेदको प्रसंगमा पनि उहाँसँग कुराकानी गर्यौं. अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद हेलो सांसदमा सुन्नुहुनेछ. तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धिकाललाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.
2: बर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस् मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका. साथै स्योर सर्टमा पाउनुहोस् 100 square feet को सेल्फ इलुजन डिजाइन पनि. शर्तहरू लागू हुनेछन्.
3: होइन पुर्खेबा, किन के
4: भयो?
3: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या. एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो.
5: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति, ईसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल.
3: होइन पुर्खेबा, फेरि दौडिँदै कता हो?
4: ए किरिम यनमा गएको सब ठिक ठाक. अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक.
5: सम्पर्क क्रिम्सन अस्पताल त्रिरोत्तमा छ, मणिग्राम रूपन्देही. फोन 071-562-744, 562-744.
6: आए दैव, फेरि मुद्रा खाएर आएछन्. सबै पैसा जति रक्सीमै सके. अब त घरमा चामल किन्ने पैसा पनि छैन. ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्.
7: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ.
8: धेरै नै ढिला हुन्थ्यो सायद. अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो. उपचार हुन्छ र ठिक पनि हुन्छ. नातिनुहोला. हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि. अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई.
9: आज हामीले एउटा ठूलो पाठ सिक्यौं. मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ.
10: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ.
11: मदिरा त्यागौ, परिवार बचाऊ. स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ.
12: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ. जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा त्रिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश.
13: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले दिदा भाउजूलाई रक्सी खाएर पिटेछन्.
14: ए जान्त जान्त.
15: होइन के भयो बाबु?
16: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो.
15: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त. केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु.
12: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
14: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: खुसीको खबर खुसीको खबर खुसीको खबर
1: होइन के खुसीको खबर हो दाजु?
0: अरे भाई, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
1: हो र?
2: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 0175338323।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
1: ल बारात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

0: जिल्लो तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा पाँच मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कुल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका पाँच मणिग्राम रूपन्देही
5: हामी भोलि निमेशको गाउँ जाँदैछौँ बाँकीको कुरा भिडियोमा हेर्नुहोला।

0: गाउँ त अब देखिस्ने होला, युवाहरू कम छन्, सबैजना यसरी बजार जाँदाखेरि त गाउँ नै नराला जस्तो छ। त्यसैले म पनि अब गाउँमै बस्ने निर्णय लिएको छु। तिमीहरू चाहिँ राम्रोसँग फर्किने।
1: ठिकै छ, अब त नजानिने भने अब तँलाई म रोक्दिनँ पनि। त्यही हो, तेरो गाउँ एकदम राम्रो लाग्यो, हामी सबैले इन्जोय गर्यो, खुसी पनि लाग्यो। अब तँलाई अरू केही दिन नसके नि हाम्रो ब्यान्डको तर्फबाट सानो सिनो राम्ररी राखेस्, हामी कसैले नबिर्सेस्।

0: दिलकुमारी आज त काम गर्ने जागरै छैन।
1: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
6: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षले बीबीएस र बीएड मा भर्ना खुल्यो।
7: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा एक शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
6: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
7: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
6: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा एक शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98570-34-520।
8: यति बेला बिहानको 9 बजे।
9: गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: पहाड़ संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: नयाँ आर्थिक वर्ष शुरू, बजेट कार्यान्वयनमा आउँदै विद्यालय शुल्क तथा विद्युत महसुल बढ्ने, व्यक्तिगत आयकर घट्यो।
0: बितेका 3 महिनामा देशभर 3,500 विपदका घटना, 160 जनाको मृत्यु, पैरू पञ्चायतसँगै नागढुङ्गा मुगलिन सड़क सञ्चालनमा।
1: देशका 405 स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकियो, भूमि वर्गीकरण सम्पन्न गरेका 348 तहमा मात्र कित्ताकाट सुविधा कायम।
0: लगातार 6 औं दिन इरानमा अमेरिकाको आक्रमण, आणविक केन्द्र, पुल लगायत नागरिक पूर्वाधार निशानामा।
1: र भारत विरूद्धको दोस्रो एक दिवसीय क्रिकेटमा इंग्ल्याण्ड 4 विकेटले विजयी।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नयाँ आर्थिक वर्ष 2083-84 आज शुरू भएको छ। यससँगै सरकारले ल्याएको बजेट नीति तथा कार्यक्रम र राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको मौद्रिक नीति कार्यान्वयनमा आएको छ। आजबाट सरकारको आमदानी र खर्चको नयाँ खाता सञ्चालनमा आउनुका साथै संसदका दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणित भइसकेको 21 खर्ब 24 अर्ब 34 करोड़ रूपियाँको नयाँ बजेट कार्यान्वयनमा आएको हो। यसपटकको बजेटमा अर्थमन्त्री डा सोनी मुगले चालूतर्फ 12 खर्ब 70 अर्ब 58 करोड़, पूँजीगततर्फ 4 खर्ब 31 अर्ब 90 करोड़ र वित्तीय व्यवस्थातर्फ 4 खर्ब 22 अर्ब 64 करोड़ रूपियाँ विनियोजन गर्नुभएको छ। बजेटका नयाँ व्यवस्थाहरूमा व्यक्तिगत आयकर छूटको सीमा वार्षिक 10 लाख रूपियाँ पुर्याइएको छ भने कर्मचारीको तलब 21% वृद्धि गरिएको छ। त्यस्तै डिजिटल भुक्तानी गर्दा भ्याटको 10% रकम तुरन्तै फिर्ता हुने व्यवस्था, राइड सेयरिङमा स्थायी लेखा नम्बर पान अनिवार्य र निजी विद्यालय तथा स्वास्थ्य संस्थाको सेवा शुल्कमा थप 3% समता शुल्क लागू गर्ने नयाँ व्यवस्थाहरू समावेश गरिएका छन्। यस्तै घरायसे विद्युत उपभोगमा 5% मूल्य अभिवृद्धि कर भ्याट लागू गर्ने निर्णय पनि कार्यान्वयनमा आएको छ। अब 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने परिवारले 5% भ्याट तिर्नुपर्ने भएको छ।
1: गठबन्धन टुटेपछि सुदूरपश्चिम प्रदेश बजेट होलिडेमा पुगेको छ। आर्थिक वर्ष 2083-84 लागि हिजोसम्म बजेट पारित गरेर आजबाट लागू हुनुपर्नेमा राजनैतिक किचलोका कारण बजेट नै पारित हुन सकेन। अब शुक्रबारदेखि प्रदेश सरकारसँग खर्च गर्ने कानूनी आधार समाप्त भएको छ। यसअघि पनि आर्थिक वर्ष 2081-82 बजेट समयमै पारित हुन नसक्दा प्रदेशले करिब 3 महिना बजेट शून्यताको अवस्था बेहोरेको थियो। बजेटमाथिको विवाद चर्किँदै जाँदा मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार एमालेबाट सरकारमा रहेका एक राज्यमन्त्री सहित 4 मन्त्री बर्खास्त गर्नुभएको थियो। त्यस लगत्तै एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको छ। नेकपाले समेत मुख्यमन्त्रीलाई समर्थन नगरेपछि शाह थप संकटमा पर्नु भएको छ। मुख्यमन्त्री शाहले बजेट शून्यता टार्न अन्तिम समयसम्म नेकपासँग समझदारी गरेर पेस्की विधेयक ल्याउने प्रयास गरिए पनि सहमति जुट्न नसकेको बताउनुभयो। एमालेका प्रमुख सचेतक चक्रबहादुर मल्लले बजेट प्रस्तुत भए लगत्तै सरकारले एकलौटी ढंगले अघि बढ़ेकाले एमाले शुरूमै अस्वीकार गर्ने निर्णय गरेको बताउनुभयो। प्रमुख प्रतिपक्षी नेकपाका संसदीय दलका नेता खगराज भट्टले पनि साझा समस्या समाधानका लागि सरकारबाट औपचारिक पहल नभएको बताउनु भएको छ। बजेट शून्यतासँगै सुदूरपश्चिम प्रदेश फेरि राजनैतिक अस्थिरता र वित्तीय अन्योलमा फँसेको छ।
0: आज साउने संक्रान्ति पर्व घरघरमा परम्परागत रूपमा मनाइँदैछ। सौरमास अनुसार प्रत्येक वर्ष साउन 1 गते मनाइने साउने संक्रान्तिलाई कर्कट संक्रान्ति पर्व पनि भनिन्छ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले आजदेखि दक्षिणायन शुरू हुन्छ। माघ 1 गते शुरू हुने उत्तरायण र साउन 31 शुरू हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्वका साथ मनाइन्छ। आजको दिन लुतो फाल्ने भन्ने परम्परा छ। अधिकांश नेपाली खेतीपातीमा संलग्न हुने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुने र त्यस क्रममा हिलो मैलोका कारण लाग्ने छाला सम्बन्धी रोगबाट बच्न लुतो फाल्ने परम्परा छ। साउन महिनालाई भगवान शिवको विशेष पूजा आराधना गर्ने महिनाका रूपमा पनि लिइन्छ। महिलाले हरियो चुरा तथा हरियो कपड़ा लगाएर प्रकृतिसँगको निकटता झल्काउने परम्परा पनि छ। साउन महिना देवादिदेव भगवान शिवको महिना भएकाले पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो पनि लाग्ने गरेको छ।
1: बितेका तीन महिनामा देशभर विपदका 3,296 घटना भएका छन्। ती घटनामा 160 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख 1 असार 32 गतेसम्म विपदका घटनामा 2 बेपत्ता र 945 जना घाइते भएका छन्। यस अवधिमा 4,375 परिवार प्रभावित भएका छन्। प्राधिकरणले सबैभन्दा बढ़ी 897 आगलागीका घटना भएका तथा 3 मा 17 जनाको मृत्यु 109

0: 9 जनाको मृत्यु भएको छ भने 2 जना बेपत्ता र 9 जना घाइते अनि 396 परिवार प्रभावित भएका छन्। त्यसै गरी लेक लागेका 55 घटनामा 21 जनाको मृत्यु, 35 जना अझै अस्वस्थ छन्। ढुङ्गा खसेर भएको 1 घटनामा 2 जनाको ज्यान गएको छ। 3 महिनामा वन डडेलोका 191 घटना भएका, त्यसमा 1 जनाको मृत्यु र 2 जना घाइते भएका छन्। हिउँ पहिरोका 2 घटनामा 1 जनाको मृत्यु र 1 जना घाइते भएका छन्।
1: गैराती वर्षासँगै खसेको पहिरोले अवरूद्ध बनेको नागढुङ्गा मुगलिन र मुगलिन नारायणगढ सड़क खण्ड सञ्चालनमा आएका छन्। पहिरो पछाएपछि आज बिहानदेखि सड़क दुईतर्फी नै सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुगलिनले जनाएको छ। मुगलिन काठमाडौँ पृथ्वी राजमार्ग अन्तर्गत हुग्दी खोला नजिकै ठूलो पहिरो खसेका कारण सड़क पूर्ण रूपमा अवरूद्ध भएको थियो। सड़क खुले पनि पहिरोको जोखिम कायमै रहेकाले यो सड़क प्रयोग गर्नेले सतर्कता अप्नाएर यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ। केही दिनदेखि पहिरोकै कारण कान्ति लोकपथ पनि अवरूद्ध नै रहेको प्रहरीले जनाएको छ। मकवानपुरको बकैया 11 घट्टे पाखा लगायत स्थानमा पहिरो जाँदा कान्ति लोकपथ पूर्ण रूपमा अवरूद्ध भएको हो। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 4-0 किलोमा पनि पहिरो जाँदा अस्तिदेखि नै अरणीको राजमार्ग पूर्ण रूपमा बन्द छ।
0: देशभरका 405 स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भू उपयोग नियमावली अनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका 30 स्थानीय तहको कित्ताकाट स्वत बन्द गरिएको हो। नापी विभागका अनुसार देशभर हिजोसम्म 348 स्थानीय तहले मात्र भूमिको वर्गीकरण गरी विवरण पठाएका छन्। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टका अनुसार कित्ताकाट बन्द भए पनि अंश बण्डामा भने असर गर्ने छैन। जग्गा टुक्र्याएर बिक्री गर्ने वा व्यावसायिक प्लटिङका लागि हुने कित्ताकाट मात्र रोकिएको हो। भू उपयोग ऐन 2076 र नियमावली 2079 अनुसार स्थानीय तहले आफ्नो क्षेत्रभित्रको जग्गालाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, वन, खानी तथा खनिज लगायत 10 प्रकारमा वर्गीकरण गर्नुपर्ने व्यवस्था छ। सरकारले यसअघि 3 पटकसम्म म्याद थप गरे पनि धेरै स्थानीय तहले वर्गीकरण पूरा गर्न सकेका छैनन्। यससँगै जग्गा कित्ताकाट सम्बन्धी नयाँ मापदण्ड पनि आजदेखि लागू भएको छ। आवासीय जग्गाको न्यूनतम कित्ताकाट सीमा 130 वर्ग मिटरबाट घटाएर 80 वर्ग मिटर कायम गरिएको छ भने कृषि जमीनको कित्ताकाटमा थप कड़ाई गरिएको छ।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घर साथ जीवन
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाका 4 समितिको बैठक आज बस्दैछ। बिहान 11 बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफल गर्ने कार्यसूची छ। छलफलमा अर्थमन्त्री डाक्टर सोनी मुवागले, अर्थ र कानून मन्त्रालयका सचिव र नेपाल राष्ट्र बैंकको अधिकारीलाई बोलाइएको छ। बिहान 11 बजे नै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ। बैठकमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 विषय विज्ञसँग छलफल गर्ने कार्यसूची छ। आदिवासी जनजाति आयोग संस्कृति मन्त्रालयको सचिव, युनेस्को नेपालका प्रतिनिधि र विज्ञहरूलाई छलफलका लागि आमन्त्रण गरिएको छ। कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक आज 2 चरणमा बस्दैछ। पहिलो चरणमा बिहान 9 बजे बस्ने बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयको संक्षिप्त परिचय सहित वन तथा पर्यावरण क्षेत्रमा हालसम्म सम्पादित काम कार्यवाही, आर्थिक वर्ष 2082-83 को प्रगति समीक्षा र आगामी कार्ययोजनाका सन्दर्भमा छलफल हुनेछ। दिउँसो 12 बजे बस्ने दोस्रो चरणको बैठकमा आर्थिक वर्ष 2082-83 रासायनिक मलको खरीद, आयात, वर्तमान मौजदात र स्थानीय तहसम्मको वितरण अवस्थाको समीक्षा तथा आगामी दिनको ढुवानी, भण्डारण र मल आपूर्तिको तरिका एवं सोको कार्यतालिका सम्बन्धी मध्यकालीन र दीर्घकालीन रणनीतिबारे छलफल गर्ने कार्यसूची छ। बिहान 11 बजे बस्ने महिला तथा सामाजिक मामिला समितिमा भने राष्ट्रिय समावेशी आयोगको काम कार्यवाही तथा प्रगति सम्बन्धमा छलफल हुनेछ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले लगातार 6 रात पनि इरान विरूद्ध हवाई आक्रमण जारी राखेको छ। अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले यी आक्रमणको उद्देश्य इरानी सैन्य क्षमतालाई अझ कमजोर बनाउनु रहेको जनाएको छ। यस्तै सेन्टकमले होर्मुज जलमार्गमा लगाइएको नाकाबन्दीका क्रममा एउटा जहाज नियन्त्रणमा लिएको पनि जानकारी दिएको छ। इरानको सरकारी संचार माध्यमका अनुसार अमेरिकाले होर्मुज नजिकै रहेको

0: आफ्नो टापुको आसपास बन्दरबास तथा आणविक विद्युत केन्द्र रहेको बुसेहरमा मिसाइल प्रहार गरेको छ। यस्तै होर्मुजगान प्रान्तका दुईवटा पुलमा आक्रमण भएको इरानी संचार माध्यमले जनाएका छन्। यस साताको शुरूतिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबाटमा नफर्किए देशका पुल र विद्युत केन्द्रमा आक्रमण गर्ने चेतावनी दिनुभएको थियो। अप्रेलमा ट्रम्पले पुल र विद्युत केन्द्र सहित इरानको नागरिक पूर्वाधारमा बम आक्रमण गर्ने चेतावनी दिएपछि संयुक्त राष्ट्रसंघका मानवाधिकार प्रमुख भोल्कर टुर्कले नागरिक र नागरिक पूर्वाधारलाई जानी जानी निशाना बनाउनु युद्ध अपराध भएको प्रतिक्रिया दिनुभएको थियो। युद्ध अन्त्य गर्ने प्रारम्भिक सहमतिमा नयाँ तनावका कारण थप दबाव परिरहेका बेला व्हाइट हाउसकी प्रेस सचिव क्यारोलिना लेविटले राष्ट्रपति डोनाल्ड ट्रम्प अझै पनि इरानसँग वार्ताका लागि खुल्ला रहेको बताउनु भएको छ।
1: अब खेल समाचार। दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारत इंग्ल्याण्डसँग 4 विकेटले पराजित भएको छ। जो रूटको अभिजित 99 रनको इनिङ्सको मदतमा इंग्ल्याण्डले 3 खेलको सिरिजमा 1-1 बराबरी गरेको हो। सोफिया गार्डेन्समा भारतले दिएको 234 रनको लक्ष्य इंग्ल्याण्डले 44.1 ओभरमा 6 विकेट गुमाएर पूरा गर्यो। इंग्ल्याण्डका लागि विल ज्याकले 30, साम कुरनले 26 तथा गुस अटकिन्सनले 23 रन जोड़े। भारतका गुरनूर ब्रारले 2 विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङमा आएको भारत 44 ओभरमा 233 रनमा समेटिएको थियो। भारतका लागि श्रेयस अय्यरले 66 तथा विराट कोहलीले 65 रन बनाएका थिए। अन्य ब्याटरले उल्लेखनीय रन जोड्न सकेनन्। इंग्ल्याण्डका जोफ्रा आर्चरले 3 विकेट लिए। आइतबार लर्ड्समा तेस्रो तथा अन्तिम ओडीआई सिरिजको निर्णायक खेल हुनेछ।
0: अब मौसम गैरातीदेखि देशका विभिन्न क्षेत्रमा पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसून सक्रिय रहेकाले काठमाडौँ उपत्यका सहित बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका केही स्थान तथा कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गैराती परेको अविरल वर्षाले काठमाडौँ उपत्यकाका केही स्थान डुबानमा समेत परेका छन्। देशभर मनसून वायुको प्रभाव कायम रहँदा आज दिउँसो पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। केही प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराईका भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: नयाँ आर्थिक वर्ष शुरू, बजेट कार्यान्वयनमा आउँदै विद्यालय शुल्क तथा विद्युत महसुल बढ़ने, व्यक्तिगत आयकर घट्यो।
0: बितेका 3 महिनामा देशभर 3,500 विपदका घटना, 160 जनाको मृत्यु, पहिरो पञ्चायतसँगै नागढुङ्गा मुगलिन सड़क सञ्चालनमा।
1: देशका 405 स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकियो। भूमि वर्गीकरण सम्पन्न गरेका 348 तहमा मात्र कित्ताकाट सुविधा कायम।
0: लगातार 6 दिन इरानमा अमेरिकाको आक्रमण, आणविक केन्द्र, पुल लगायत नागरिक पूर्वाधार निशानामा।
1: र भारत विरूद्धको दोस्रो एक दिवसीय क्रिकेटमा इंग्ल्याण्ड 4 विकेटले विजयी।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौं। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्।

0: देवदह नगरपालिकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहोर मैला संकलन तथा व्यवस्थापन कार्यनीतिलाई वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न देवदह नगरपालिकामा फोहोर मैलाको स्रोत वर्गीकरण गरी कुहिने र नकुहिने फोहोर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबको दिनमा आफ्नो घर, व्यवसाय, प्रतिष्ठान, धन्दा, उद्योग, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग अलग डस्टबिनको व्यवस्थापन गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड, सिसाजन्य फोहोरलाई छुट्टै झोलामा दिई सोही अनुसार फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकी बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहोर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ। अनुरोधक देवदह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रूपन्देही।
1: सर्पले टोकेको अवस्थामा ध्यान दिनुपर्ने कुराहरू। सर्पले टोकेका व्यक्ति आत्तिन सक्छन्, सान्त्वना दिउँ। सर्पले टोकेका व्यक्तिलाई तुरन्त अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउँ। सवारी साधनमा घाइतेलाई बसाएर सर्पले टोकेको ठाउँलाई मिलेसम्म मुटुको सतहभन्दा तल पारी लैजाउँ। गलत परम्परागत उपचार विधि अर्थात् झार फुकतिर नलागौं। आफ्नो नजिक सर्पदंश उपचार केन्द्र कहाँ छ जानकारी राखौं। आफ्नो घर वरिपरि झाडी नराखौं र सधैं वातावरण सफा राखौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: ओहो ला ल ल ल ल मरेँ के हो
3: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
3: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
2: तिहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
3: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउं
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: नमस्ते डाक्टर साहब
2: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
7: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
2: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
7: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
2: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
7: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
7: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
2: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
3: देख्नु भएन, औषधी हालेको।
2: लौ न, शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने?
3: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
2: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
3: हजुर,
2: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
2: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
4: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल शुरू गरौँ। हुन त
5: हुन्छ,
4: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
0: नेपाल सरकार विज्ञापन भयो। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आग ना लागे देवा जाए और आग लागे से चलाक रहा जाए। खाना बनाए के बाद आग, गैस चूल्हा, स्टोव और हीटर अच्छा से बंद करा जाए। सिलेंडर के रेगुलेटर, पाइप और चूल्हा से गैस लीक होता है कि नहीं होता है, एक ठीक से चेक जांच करा जाए। गैस के गंध आए पे उका व्यवस्था ना करा जाए। सलाई, लाइटर लेके बच्चन के पहुँच से दूर रखा जाए। लकड़ी जलाए की खाना बनाए के बाद पानी से छीटा मार के ओका बुझाई देवा जाए। सिगरेट, तंबाकू, चीलम बीड़ी ना पिया जाए। अगर पिया जाए तो ओका अच्छा से बुझाई देवा जाए। बिजली के तार, प्लग, स्विच और वायरिंग ठीक अवस्था में है कि नहीं है, चेक जांच करा जाए। घर बस्ती के नजीक के पोखरी, टैंकी और कोनो भी तरीका से पानी के जुगाड़ करा जाए। आग लागी और विपत से बचे के लिए चलाक बना जाए। हवा हुरी से होए वाला क्षति कम करे के लिए पहले तैयारी करा जाए और उकरे लिए सतर्कता अपनावा जाए। अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
7: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौ।
8: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बिचैमा नछोडी मात्रा अनुसार औषधि पुरै सेवन गरौ।
7: पछिका लागि भनेर औषधि बचाएर नराखौ।
8: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौ।
7: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
8: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
7: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
9: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
10: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
11: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
10: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
11: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
10: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
11: ठिक भन्नुभयो दाइ, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
10: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
11: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं।
9: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
12: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता? आँखा भनि देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न, सहयोग गर्नुहोस्।
13: ओए बहिनीलाई के गरेको हो? त मान्छे नै रहेनछस्। सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
14: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
15: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
16: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
15: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
17: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
16: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
18: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
19: विश्व शान्तिको मोहन लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।

0: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 9857185188 9857205752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
1: उत्सवको पर्व
2: एसआर गिब्सन क्यानन ब्रान्डको आठ नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
1: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
2: कृषि विकास ब्याङ्कको गल्ली विनन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
1: फोन नम्बर 071-542-6999
3: साउजी क्यूआर भयो
4: मेसेज आएको छैन।

0: फोन पॉइंट सँग सधैँ रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ।
5: हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा।
4: ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
6: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जान्न।
7: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
6: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कुल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
7: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
6: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही।
8: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
9: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
10: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुक ढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोके जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिझो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा, बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी,
8: अस्पताल लाइन बुटवल, पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि, मोबाइल 98026-37111 र 98026-21354।
11: विश्व शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
6: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
5: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
6: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
5: मणिमुकुन्द क्याम्पस, योगीकुटी बुटवल 11 रूपन्देही। फोन 071-424-117, मोबाइल 98-027-88-919। मणिमुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
7: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएडमा भर्ना खुल्यो।
8: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो।
7: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
8: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
7: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
9: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
10: हाम्रा सेवाहरू
9: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
10: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
9: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
10: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
9: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
11: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
12: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
13: ओमिन भाइ, कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
14: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
13: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोत्तमा 8 करैया 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98-470-77-003, 98-470-66-155 र 98-470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
15: कक्षा 12 बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोत्तमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
15: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली प्रणाली, स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
16: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था, त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
15: सम्पर्क 9857016604, 9847078505 र 0175140029।
16: पशुपति कलेज तिलोत्तमा 16 कोटिहोवा बोहिया रूपन्दे।
17: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
18: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी स्यासु सालको मेसो खोज्दै छौ क्या।
17: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
19: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
17: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
20: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
21: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
22: सबै मिलाइ खुवाऊ।
21: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
23: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
24: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: मिस्वा आमा
1: सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
0: हो र? होइन होला त्यस्तो त।
2: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
3: केही भएन मिस,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ मिस।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
7: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
6: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
7: हो र? मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
6: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
7: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
8: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ल ल ल, यता नआऊ है बुहारी, तलै बस।

0: भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
1: हो तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सिकल सेल रोगको एक जानकारी।
6: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्त कोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्त कोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्त कोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्त कोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
5: सिकल सेल रोगका लक्षणहरू:
7: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
6: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाई हुने,
7: जन्डिस हुने,
6: आँखाका समस्याहरू देखा पर्ने,
7: संक्रमणहरू भइरहने,
6: पक्षीघात समेत हुने,
7: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
6: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
7: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
6: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
7: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
6: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
7: रक्त अल्पताको उपचार गराउनु पर्छ,
6: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
7: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
6: धेरै तनाव लिनु हुँदैन,
7: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
6: सिकलसेल रोगको रोकथाम:
7: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
6: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
7: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
6: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
7: अनुरोधक: तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।
8: स्वास्थ्यमा बुटवल।
9: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
8: असल अभ्यासदेखि मिटेका कुरा,
9: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
8: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
9: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
8: कार्यक्रम स्वास्थ्यमा बुटवल।
5: सिकलसेल रोगको एक जानकारी।
6: सिकलसेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्त कोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्त कोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा

0: कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
1: सिकल सेल रोगका लक्षणहरू:
2: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
0: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाइ हुने,
2: जन्डिस हुने,
0: आँखाका समस्याहरू देखा पर्ने,
2: संक्रमणहरू भइरहने,
0: पक्षघात समेत हुने,
2: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
0: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
2: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
0: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
2: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
0: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
2: रक्त अल्पताको उपचार गराउनु पर्छ,
0: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
2: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
0: धेरै तनाव लिनु हुँदैन,
2: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
0: सिकलसेल रोगको रोकथाम:
2: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
0: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
2: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
0: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
2: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
4: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
3: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
4: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
3: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
4: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
3: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
4: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
3: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
5: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
6: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
7: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
6: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
7: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
6: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक स्रोतका साथ समय दिएर सम्बोधन गरौं।
7: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
8: पिसो साइन्टिफिक मोबाइल लुम्बिनी

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो, के पो हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
4: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
4: प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
5: मद्यपान र धूम्रपान सेवन नगरौं,
6: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओ झुम्के माया पख न हौ
1: किन रोक्नियो र
0: पख न तिमीलाई म झुम्का दिन्छु के
1: गीत सकिसक्यो झुम्का दिन्छु रे मेरो मुड चेन्ज भइसक्यो
0: ओ बाँकी छ पख न

0: गर्मी मौसममा संक्रामक रोगबाट बचौं र बचाऊं। गर्मी मौसममा मलेरिया, कालाजार, डेंगू, हैजा लगायतका विभिन्न संक्रामक रोगहरू फैलिन सक्छन्। संक्रामक रोग फैलाउने झिंगा, लामखुट्टे, भुसुना आदिको नियन्त्रण गरौं। संक्रामक रोगबाट बच्न शुद्ध र उमालेको पानी पिऊ। बासी तथा सडे गलेका खाना नखाऊ। घरभित्र र वरपरको सरसफाईमा ध्यान दिऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
5: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
4: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
5: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
4: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
5: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
4: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
8: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
7: दुःख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
8: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
9: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
10: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
11: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुरसारै छैन त।
12: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
11: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने, बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
13: रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
14: किन झोक्राउनु भन्छ काका?
15: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
14: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
15: ए, बुद्ध फाइबर कान्छोली पनि त्यही भन्थ्यो।
16: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ दिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला,
17: फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायतका सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजमेर मोबाइल 98 5 70 21 7 57 र 98 4 72 96 228।
18: सीसीटी कलेज को नया भर्ना संबंधी अत्यंत जरूरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 98 75 88 188 98 75 20 752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।

0: होइन पुर्खे बा, किन के भयो र?
1: बाह्र चौरासी घुमे खैया झम्बे चेक गरेर आउनु न।
0: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन पुर्खे बा, फेरि दौडिँदै कता हो?
1: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
0: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा छ मणिग्राम रूपन्देही। फोन 071-562-744 562-745।
2: हाय दैव, फेरि मदुरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
3: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
4: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला, हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
2: आज हामीले एउटा ठूलो पाठ सिक्यौ, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
3: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
5: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
6: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
7: ए बुढा हेर्नुहोस् त, आज पनि रिसे दाईले रिता भाउजूलाई रक्सी खाएर पिटेछन्।
8: ए जान्त जान्त।
4: होइन के भयो बाबु?
9: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नुभयो।
4: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
6: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
10: सौजी क्युआर भए
11: ए बकुनुस् त, मेसेज आएको छैन।

0: फोन पॉइंट संग सधैं रिवार्डेड।
1: गुप्ता नर्सरी तिलोत्तमाचार ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
2: सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरू, फलफूल खेतीको सिजन शुरूआतसँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, नीलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
3: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
4: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमाचार ड्राइभर टोल रूपन्देही,
2: फोन नम्बर 071-560-205।
5: होइन काका, निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा।
6: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइ हाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
5: के तपाईँको बगैँचामा फल लागेको छैन?
6: अरे हजुर, कलमी बिरुवा फनेरे सुहार बजार से लाएर लगाइहाले हजुर, एक दाना फलेन।
5: जहाँ पायो त्यहीँबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
6: कहाँ पर खोजे त बाबु, हाँ बताइहाल्नु।
5: यी सबै बिरुवाहरू गुप्ता नर्सरीबाट ल्याएको नि?
6: त्यसो भए त म अहिले गइहाल्छ हजुर गुप्ता नर्सरी।
7: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा, होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
4: गुप्ता नर्सरी तिलोत्तमाचार ड्राइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
7: फोन नम्बर 5-2-5।
8: तिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो, छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।

0: अब काम डुब्यो जानुपर्छ।
1: उसो भए बिदा माग्नु पर्ला है। ल है लिम्बुनी कान्छी सेवारो
2: सेवारो।
1: ल है मेरो लिम्बुनी कान्छी सेवारो।
2: लिम्बुनी को लिम्बुनी।
3: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौ।
4: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
5: सधैँ हतारै हतार। ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
6: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
5: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
6: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
5: प्रोप्राइटर प्रताप भण्डारी। मोबाइल 98570042471, फोन 0175625269। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका
7: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
8: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
7: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
9: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
10: फोन नम्बर 0175316041, 535641।
11: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
12: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
13: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
12: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
14: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
15: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ? हँ, 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
16: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
17: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
16: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
17: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्?
15: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
18: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
7: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणि मुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
19: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाई, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खोल्यो।
10: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
20: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
10: मणि मुकुन्द क्याम्पस योगीकुटी बुटवल 11 रूपन्देही। फोन 071-420-117 मोबाइल 98-027-88-919। मणि मुकुन्द क्याम्पस लर्न टुडे लिड टुमोरो।
21: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
22: लुम्बिनी

0: यतिका औषधि लिएर बसिरहेछौ त?
1: के भनौँ दाई, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
0: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
2: हजुर, नेपालमै उत्कृष्ट
0: सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा चार नयाँ मिल रूपन्दै। सम्पर्क फोन 071-592-183, मोबाइल 98-570-68-805, 97-676, 091-99-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
3: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
4: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या?
3: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बचेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
5: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भनिदिउँ त नानी।
3: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
6: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
7: सबै मिलाइ खुवाऊ।
6: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अण्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
8: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
9: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश।
10: हेलो
11: हेलो बहिनी, सन्चै छौ?
10: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
11: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
10: अनि हुलाकमा पो जानु?
11: हो नि, हुलाकमा जाऊ न।
10: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
11: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
10: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
11: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
10: ए, सहरमा मात्र होला नि?
11: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
10: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार स्वयंसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: खै जन्म दर्ता दिनुहोस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: पहिला कसैले भनेनन्?
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
3: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: साउजी गुटखा दिनु न।
8: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
9: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको को कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
10: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
11: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
12: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
11: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
12: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
11: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
12: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
11: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
12: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
11: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
10: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
13: पिसो सान्दिको म

0: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लाइन्स सुक नारायणगढ चितवन, मोबाइल 98550-50934।
3: लामखुट्टेको टोकाईबाट बस्नु नै डेंगू रोगको बस्ने सर्वोत्तम उपाय हो। डेंगूबाट बस्न के गर्ने त? पूरा शरीर ढाकिने गरी कपडा लगाउने, सुतेको समयमा लामखुट्टेको टोकाईबाट बस्न अनिवार्य झुलको प्रयोग गर्ने, घर वरपर वा खेतबारीमा काम गर्दा लामखुट्टेको टोकाईबाट बस्ने, झ्याल र ढोकामा जाली लगाई बन्द राख्ने, लामखुट्टी उत्पन्न हुन नदिन घर वरपर सफा राख्नुको साथै पानी जम्न नदिने, अचानक ज्वरो आए टाउको धेरै दुखेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा जचाउन जाने। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98550-50934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512-40934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजह 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
0: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा, जम्मै बगुडिने के सबै खुट्टा नचल्ने, पनि पुरै काम नि मेडिकल गए वहाँ एक्सरे गरे एक्सरे गरेर दबाई ल्याएर खाए दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु 15 दिनमा बल्ल थाहा हुन्छ 7 दिनसम्म म लगातार गए थेरापी गर्नु अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ उमाल्दो रहेछ अनि त्यो बाफले सेक्दो रहेछ कि 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु
6: शिव अब म व्यस्तरी खुसी म त अहिले
5: अब त म त बचे भनेको छ नि म
6: सुँदा रामराजीपुर कलिपुर भन्छ न तितरमाडी मेरो मलले खाएर गएको के खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतते पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसी भतते पोल्ने दुख्ने बेसी पटाउने सुतेको सुते हुने सुते सुते खाने भात अनि त्यहाँदेखि हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान्छ पनि दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको
7: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 98570-59934 लायन्स चोक नारायणगढ चितवन मोबाइल 98550-50934

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
2: ए हो र।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
5: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
4: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
5: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
4: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
5: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले
4: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: का खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एकमात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9472128 र 9470-24870।
5: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस आईटी, बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस आईटी, बी फार्मेसी, बीएससी एमएलसी, बीएससी नर्सिङ, बीपीएस, बीएनएस, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071410380, 071410479, मोबाइल 9857-85188, 9857-20752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
2: आज पनि रिसे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
6: ए जान्छ जान्छ।
7: होइन, के भयो बाबु?
8: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
7: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
9: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
10: पीस और शांति का मोहन

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न।
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टू ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ।
5: हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा।
4: ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857723997 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जुनो तमाको बढीग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-37-111 र 98-026-21-354।
4: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला नहोस् घटी बढी, काम सानो ठूलो हुन्न, कामलाई सम्मान गरौं, लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौ। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
6: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
7: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले मध्यान्नको 12 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। देशका धेरै ठाउँमा वर्षा, दिउँसो अझै ठूलो पानी पर्ने सम्भावना, 29 जिल्लामा बाढ़ीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह। मिटर ब्याज पीड़ित र सरकार बीचको वार्ता चल्दै, मिटर ब्याज सम्बन्धी छुट्टै कानूनी संरचना निर्माण गर्ने सरकारको तयारी। विकासको अधिकारलाई व्यापार र विकास सहकार्यको मूल प्रक्रियामा समेट्न अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आग्रह। विश्वव्यापी नीति कार्यक्रम र सहकार्यमा जोड़। मध्य पूर्वमा बढ़दो सैन्य तनावप्रति राष्ट्रसंघको चिन्ता, तत्काल वार्ता तथा कूटनीतिको बाटो फर्कन आह्वान। र तेस्रो एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा वेस्ट इण्डिजमाथि न्यूजील्याण्डको अग्रता। नेपाल खबरमा अब पूरा खबर। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ। दिउँसो र बेलुकी पख अझै ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। दिनभर पानी पर्ने भएकाले धेरै ठाउँमा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, नुवाकोट, चितवन, रसुवा, गोर्खा, तनहु, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, नवलपरासी पूर्व, पाल्पा र अर्घाखाँची जिल्लाका नदी तथा खोलामा बाढ़ीको जोखिम छ। त्यस्तै रूकुम पूर्व, जाजरकोट, दैलेख, सुर्खेत, दाङ, डोटी अछाम, बझाङ र बाजुरामा पनि बाढ़ीको जोखिम रहेको महाशाखाले जनाएको छ। पूर्वमा भोजपुर, खोटाङ, ओखलढुङ्गा र रामेछापका केही साना नदी तथा खोलामा आकस्मिक बाढ़ी आउन सक्ने भएकाले ती क्षेत्रका बासिन्दाहरूलाई पनि सावधानी अपनाउन आग्रह गरिएको छ। मिटर ब्याज पीड़ित र सरकार बीचको वार्ता अहिले चलिरहेको छ। यसअघि बाराको सीमारामा भएको 5 बजे सहमतिलाई औपचारिक सम्झौताका रूपमा लिन सरकारसँग वार्ता भइरहेको हो। गृहमन्त्री सुदन गुरूङ र आन्दोलनरत मिटर ब्याज पीड़ित बीच सीमारामा भएको सहमतिपछि हिजो पनि वार्ता भएको थियो। पीड़ित पक्षबीच पहिलो चरणको छलफल सम्पन्न भएको छ। सहमति जुटाउन आज फेरि वार्ता भइरहेको हो। सरकारले पहिलो पटक मिटर ब्याज पीड़ितलाई मिटर ब्याज सम्बन्धी समस्यालाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तथा त्यस विरूद्ध छुट्टै कानूनी संरचना निर्माण गर्ने प्रतिबद्धता जनाएको छ। प्रस्तावित ऐनमा मिटर ब्याज जन्य कारोबारको स्पष्ट परिभाषा, पीड़ितको पहिचान, क्षतिपूर्ति, हडपिएको जग्गा जमीन फिर्ती, फर्जी तम्सु खारेज, संस्थागत कर्जामा सहज पहुँच विस्तार तथा निजी साहुबाट ऋण हुने कारोबारलाई कानूनी दायरामा ल्याउने व्यवस्था गरिएको छ। सम्झौतामा मिटर ब्याजसँग सम्बन्धित अपराधको विस्तृत सूची पनि समेट्ने तयारी भइरहेको छ। विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार, ऋण, सहुलियत तथा विकास सहकार्यका सबै क्षेत्रमा समावेश गर्न नेपालले अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ। राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित राइट टू डेभलपमेन्ट एट 40 क्याटालाइजिङ ग्लोबल पार्टनरशिप फर इन्क्लुसिभ एण्ड सस्टेनेबल डेभलपमेन्ट विषयक अन्तर्क्रिया कार्यक्रममा नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापाले यस्तो आग्रह गर्नुभएको हो। राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका अनुसार राजदूत थापाले विकासको अधिकारलाई केवल घोषणामा सीमित नराखी वित्तीय सहयोग, अन्तर्राष्ट्रिय व्यापार, ऋण सहुलियत र विकास सहकार्यका रूप सम्पूर्ण प्रक्रियामा मुख्य धारमा समावेश गर्नुपर्ने आवश्यकता ल्याउनुभयो। उहाँले दिगो विकास कुनै नीतिगत लक्ष्य मात्र नभई प्रत्येक नागरिकको आधारभूत मानवाधिकार भएको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि विश्व समुदायले साझा प्रतिबद्धता देखाउनुपर्ने बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनसादीको भाव घट्यो, सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधनका लागि सुझाव माग लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: सात गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्ज। यतिन्जेल हामीले देशका धेरै ठाउँमा वर्षा, दिउँसो अझै ठूलो पानी पर्ने सम्भावना, मिटर ब्याज पीड़ित र सरकार बीचको वार्ता चल्दै लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हप्ताको अन्तिम कारोबार दिन आज सुनचाँदीको भाव घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाव 3,100 रूपियाँले घटेर तोलाको 2,82,100 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव सामान्य बढ़ेर तोलाको 2,85,200 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि घटेको छ। चाँदीको भाव तोलामा 125 रूपियाँले घटेर 4,200 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 4,325 रूपियाँमा कारोबार भएको थियो। सरकारले सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सुझाव माग गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक सूचना निकाल्दै आउँदो साउन 6 गतेभित्र सुझाव दिन सरकारवाला तथा आम नागरिकलाई अनुरोध गरेको छ। प्राप्त सुझावलाई आवश्यकता अनुसार समावेश गरी विधेयकलाई अन्तिम रूप दिने अर्थ मन्त्रालयले जनाएको छ। मस्यौदामा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको भूमिका स्पष्ट बनाउनुपर्ने, सरकारले गर्ने शेयर तथा ऋण लगानीलाई कानूनी आधार दिने, सरकारी ऋणपत्र स्वदेशी तथा विदेशी बजारमा निष्कासन गर्न सक्ने व्यवस्था गर्ने र विदेशी मुद्रामा ऋणपत्र जारी गर्न सक्ने प्रावधान प्रस्ताव गरिएको छ। साथै सरकारी ऋणपत्रको डिजिटल अभिलेख राख्ने, थेमेटिक बण्ड जारी गर्ने र विनिमय दर तथा ब्याजदरको जोखिम न्यूनीकरणका लागि हेजिङको व्यवस्था गर्ने प्रस्ताव गरिएको छ। विधेयकमा नेपाल सरकारले कुन क्षेत्र र निकायमा शेयर तथा ऋण लगानी गर्न सक्ने र कुन क्षेत्रमा लगानी गर्न नपाइने भन्ने विषय पनि स्पष्ट पारिएको छ। पोखरा महानगरपालिकाले पृथ्वी चोकको प्रस्तावित बस पार्क क्षेत्रका सुकुम्बासीको व्यवस्थापन प्रक्रिया औपचारिक रूपमा अघि बढ़ाएको छ। बस पार्क क्षेत्रभित्र रहेका 500 भन्दा बढ़ी व्यापारिक संरचना हटाएपछि महानगरले त्यहाँ बसोबास गर्दै आएका 572 सुकुम्बासी परिवारको तथ्याङ्क प्रमाणीकरण र वैकल्पिक व्यवस्थापन शुरू गरेको हो। महानगरका मेयर धनराज आचार्यले व्यवस्थापन प्रक्रिया पारदर्शी, न्यायोचित र प्रमाणका आधारमा अघि बढ़ाउने बताउँदै वास्तविक सुकुम्बासीहरूलाई अन्याय हुन नदिने र गैर वास्तविक व्यक्तिले राज्यको सुविधा लिन नपाउने स्पष्ट पार्नु भएको छ। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले मध्यपूर्व क्षेत्रमा भइरहेको निरन्तरको सैन्य तनावप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ। महासचिवका प्रवक्ता स्टेफन दुजारिकले यसबारे जानकारी गराउनु भएको समाचार संस्था अल जजिराले जनाएको छ। प्रवक्ता दुजारिकका अनुसार महासचिव गुटरेसले तनावमा संलग्न सबै पक्षहरूलाई तत्काल उत्तेजना कम गर्ने कदम चाल्न र वार्ता तथा कूटनीतिको बाटोमा फर्कन आह्वान गर्नुभएको छ। यसैगरी महासचिव गुटरेसले हर्मुज जलमार्ग र त्यसका आसपासका क्षेत्रमा अन्तर्राष्ट्रिय जल यातायात सञ्चालनको अधिकार र स्वतन्त्रतालाई पूर्ण रूपमा पुनस्थापना गर्न आफ्नो माग पनि दोहोर्याउनु भएको छ। अन्तर्राष्ट्रिय कानून बमोजिम सलायम जलयान सञ्चालनको अधिकार र स्वतन्त्रताको सबै पक्षले सम्मान गर्नुपर्ने उहाँको जोड़ छ।

विशिष्ट बलिङ गर्दै 52 रन खर्चेर 4 विकेट लिए। मिचेल सान्टनर र माइकल ब्रेसवेलले समान दुई दुई विकेट लिएका थिए। 141 रनको सामान्य लक्ष्य पछ्याएको न्यूजील्याण्डले शुरूआतमा केही विकेट गुमाए पनि कप्तान टम लाथम र डिन फ्रक्सक्राफ्टले अभिजित 52 रनको साझेदारी गर्दै टोलीलाई जित दिलाएका हुन्। उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्चबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। देशका धेरै ठाउँमा वर्षा, दिउँसो अझै ठूलो पानी पर्ने सम्भावना। 29 जिल्लामा बाढ़ीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह। मिटर ब्याज पीड़ित र सरकारबीचको वार्ता चल्दै, मिटर ब्याज सम्बन्धी छुट्टै कानूनी संरचना निर्माण गर्ने सरकारको तयारी। विकासको अधिकारलाई व्यापार र विकास सहकारीको मूल प्रक्रियामा समेट्न अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आग्रह। विश्वव्यापी नीति, कार्यक्रम र सहकार्यमा जोड़। मध्यपूर्वमा बढ़दो सैन्य तनावप्रति राष्ट्रसंघको चिन्ता, तत्काल वार्ता तथा कूटनीतिको बाटोमा फर्कन आह्वान। र तेस्रो एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा वेस्ट इण्डिजमाथि न्यूजील्याण्डको अग्रता। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
1: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
0: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
1: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
0: मणिमुकुन्द क्याम्पस, योगी कुटी, बुटवल 11, रूपन्देही। फोन 071-424-117, मोबाइल 98-027-88-919। मणिमुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौँ, सुरक्षित भविष्य निर्माण गरौँ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौँ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौँ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौँ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौँ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कुञ्जलापुर, मणिग्राम, रूपन्देही।
3: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
4: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा 1 शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
3: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
4: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
3: सम्पर्क न्यू लाइट कलेज, तिलोत्तमा 1, शङ्करनगर, रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
5: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
6: हाम्रा सेवाहरू
5: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
6: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
5: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि दितो मूल्याङ्कन गर्ने,
6: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
5: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम, रूपन्देही।
7: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
8: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
9: बुटोल भएर

0: सेवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली
1: हाम्रा सेवाहरू
0: जनरल फिजिसियन
1: स्त्री तथा प्रसुति
0: बाल रोग
1: छाला तथा यौन रोग
0: हार जोड्ने नसा तथा बाथ रोग
1: टाउको तथा मनोरोग
0: नाक कान घाँटी
1: जनरल सर्जरी
0: भिडियो एक्सरे
1: डिजिटल एक्सरे
0: ECG
1: डेन्टल तथा प्याथोलोजी
0: फिजियोथेरापी
1: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
2: किशोर किशोरी युवाहरू र 15-49 वर्ष सम्मको महिला अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ
3: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
4: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही
5: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि
4: फोन नम्बर 071-562-832 मोबाइल
6: 98-570-21-835
7: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
8: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
7: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
9: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
7: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
10: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
11: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
12: सबै मिलाई खुवाऊ
11: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
13: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ
14: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
15: हेलो
16: हेलो बहिनी सन्चै छौ
15: हजुर सन्चै छु हजुरलाई कस्तो छ
16: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
15: अनि हुलाकमा पो जानु
16: हो नि हुलाकमा जाऊ न
15: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
16: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
15: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
16: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
15: ए सहरमा मात्र होला नि
16: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
15: थ्याङ्क यू मेरो दाइ आज राम्रो कुरा थाहा भयो
17: नेपाल सरकार विज्ञापन बोर्ड
18: नमस्कार स्वयंसेविका दिदी
19: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
19: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
18: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल सागसब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
19: हो त
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
19: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ
17: नेपाल सरकार विज्ञापन बोर्ड
10: शान्तिको मुहान लुम्बिनी शान्तिको आवाज रेडियो लुम्बिनी

0: खै जन्म दर्ता दिनुस् त
1: जन्म दर्ता गरेको छैन नि म्याडम
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
1: हो र मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
1: पहिला कसैले भनेन
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
5: नेपाल सरकार विज्ञापन बोर्ड
3: अब सुन्नुहोस् पूरा समाचार
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
3: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
4: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
4: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
3: मद्यपान र धूम्रपान सेवन नगरौं
4: स्वस्थ रहौ सुखमय जीवन बिताऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ
3: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
3: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
4: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
4: सचेत बनाऊ
3: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: सिकल सेल रोगको एक जानकारी।
2: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुढामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकल सेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकल सेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
1: सिकल सेल रोगका लक्षणहरू:
3: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
2: छाती पेट हातखुट्टा ढाडमा अचानक र कडा खालको दुखाई हुने,
3: जन्डिस हुने,
2: आँखाका समस्याहरू देखा पर्ने,
3: संक्रमणहरू भइरहने,
2: पक्षीघात समेत हुने,
3: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
2: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
3: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
2: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
3: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
2: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
3: रक्त अल्पताको उपचार गराउनु पर्छ,
2: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
3: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
2: धेरै तनाव लिनु हुँदैन,
3: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
2: सिकल सेल रोगको रोकथाम:
3: सिकल सेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
2: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
3: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
2: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
3: अनुरोधक: किलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
1: स्वास्थ्यमा बुटवल:
2: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
1: असल अभ्यासदेखि निकेका कुरा,
2: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
1: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
2: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
1: कार्यक्रम स्वास्थ्यमा बुटवल। सिकल सेल रोगको एक जानकारी।
2: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुढामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकल सेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकल सेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जीन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
1: सिकल सेल रोगका लक्षणहरू:
3: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
2: छाती पेट हात खुट्टा ढाडमा अचानक र कडा खालको दुखाई हुने,
3: जन्डिस हुने,
2: आँखाका समस्याहरू देखा पर्ने,
3: संक्रमणहरू भइरहने,
2: पक्षीघात समेत हुने,
3: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
2: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
3: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
2: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
3: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
2: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
3: रक्त अल्पताको उपचार गराउनु पर्छ,
2: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
3: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
2: धेरै तनाव लिनु हुँदैन,
3: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
2: सिकल सेल रोगको रोकथाम:
3: सिकल सेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
2: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
3: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
2: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
3: अनुरोधक: तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिकराम, रूपन्देही।
4: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
5: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
4: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
5: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
4: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
5: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
4: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
5: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
4: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
6: अनुरोधक: तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।
7: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
8: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5, मणिग्राम, रूपन्देही, शान्ति स्कूल अगाडि। मोबाइल 9857059934। लाइन्स चोक, नारायणगढ चितवन। मोबाइल 9855050934।
10: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक, नारायणगढ। मोबाइल 9855050934। ट्याङ्ला चोक, किर्तिपुर, काठमाडौँ। 9855240934।
11: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आज आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नाइस भएन।
7: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
11: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
7: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ। पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
12: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो 10 सिताजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
13: सी बाबा म बेस्तरी खुसी, म त अहिले
12: अब त म त बच्यो भनेको छ नि। म
13: सुँगै सुँगारे रामराजीपुर कलिपुर भन्छ न तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको कि। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटाउने गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान त पनि दिनुभयो, अनि बिहानै बेलुका बिहान बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
11: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
9: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ़ चितवन, मोबाइल 9855050934।
14: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
15: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
14: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
15: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
14: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
15: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
16: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
17: कहाँ हुनुहुने? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
16: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
17: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु, र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
16: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने, अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
17: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
16: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
18: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
16: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
19: मानसिक समस्याबाट बच्ने उपायहरू:
20: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
19: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
20: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
19: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
20: असल साथीहरूसँग मात्रै संगत गरौं,
19: मादक पदार्थ र लागु औषध सेवन नगरौं,
20: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
19: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
22: किन झोक्राउनु भन्छ काका?
23: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
22: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुहोस् बुद्ध फाइबरमा।
23: ए बुद्ध फाइबर, कामछोले पनि त्यही भन्थ्यो।
24: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी दिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिप्लेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98571 7557 र 98472 98228।
25: हाय दैव, फेरि मदिरा खाएर आएछन्, सबै पैसा जति रक्सीमै सके, अब कहाँ घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
26: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
27: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
25: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
26: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
28: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
29: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा
0: हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश। आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
1: होइन, के भयो बाबु? ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
0: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
1: खुसीको खबर
2: होइन के खुसीको खबर हो दाजु?
1: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
2: हो र?
1: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-535-823।
2: साउथ क्यूआर भयो
3: है? ए, बगनुस् त, मेसेज आएको छैन।

0: होइन काका, निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा।
1: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
0: के तपाईँको बगैँचामा फल लागेको छैन?
2: अरे हजुर, कलमी बिरुवा फनेरे सोहार बजार से लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
0: जहाँ पायो त्यहीँबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
2: कहाँ पर खोजे त बाबु, बताइहाल्नु।
0: यी सबै बिरुवाहरू गुप्त नर्सरीबाट ल्याएको हो नि।
2: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्त नर्सरी।
3: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
4: गुप्ता नर्सरी तिलोत्तमा 4 डाइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
3: फोन नम्बर 560205।
5: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
6: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
7: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
6: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
9: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
10: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
9: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
10: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
9: मणिमुकुन्द क्याम्पस, योगी कुटी, बुटवल 11, रूपन्देही। फोन 071-420-117, मोबाइल 98-027-88-919। मणिमुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
8: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भन्नु भयो?
11: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
8: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि? नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8, करैया 4 नम्बर, रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98-470-77-003, 98-470-66-155 र 98-470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
12: यति बेला दिउँसोको

0: मनोरञ्जन का कुरा कतै संस्कृति का कुरा
1: कतै भएका छन् सपना पूरा कतै माया पिरती अधुरा
0: हिजोको समाज र आजका भोगाई पुराना र नयाँ भाका गीत संगीत मार्फत अब कार्यक्रम सुस्तेरीमा
1: लुम्बिनी 96.8 MHz बाट हरेक हप्ताको बुधबार र शुक्रबार प्रकाश न्यौपानेको साथमा
0: कार्यक्रम सुस्ते

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम सुशीलीको प्रतीक्षामा बस्नुभएका तपाईँ सम्पूर्ण लोकपारखी मित्रमा। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो लुम्बिनी 96.8 मेगाहर्ज, हाम्रो वेबसाइट www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट र प्रत्यक्ष फेसबुक लाइभबाट पनि यति बेला तपाईँ जोड़िरहनु भएको छ। कार्यक्रमको शुक्रबारी व्यवसायमा रमाइलो गराउनका लागि प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त केवाली र म तपाईँको लोकसयात्री प्रकाश ने पनि यति बेला जुटिसकेका छौं। धेरै साथीले फोन गरिराख्नु भएको छ, होलमा बस्नु भएको छ, पहिला उहाँलाई स्वागत गरिहालौं अनि त्यसपछि हामीले कार्यक्रम स्वागत गर। नमस्ते
1: नमस्ते सर, नमस्ते।
0: माधवजी
1: एकदम आरामै, तपाईँको आवाज काटिएर छ, मिलाउन पठान
0: आवाज काटिएको
1: हजुर।
0: अब प्रशान्त अनि के गर्दै
1: म ड्राइभर चल्छु,
0: के गर्दै हुनुहुन्छ?
1: म आँप केरा भैङ्कटर बेच्दैछु सर।
0: आँप केरा
1: हजुर
0: मान्छे व्यापारीहरूलाई पनि कार्यक्रम सुशीलबाट नमस्कार सुनाइदिनु होला।
1: मैले सुनाइदिन्छु, एकदम आवाज काटियो कि सर तपाईँको
0: आवाज काटिएको छ।
1: हजुर पोसेली सुनाउनु पनि तपाईँको आवाज काटिएको छ,
0: तपाईँको आवाज सुनाउनु सुरु गर्नु।

0: sat nirma tarara pani gatama mata peri sarakanto sarakanna nam tare hai kalchan patama gas kar dai deerma rodai chauki rena tas nirma tarara pani gatama mata peri farakanto farakanna nam tare hai pelchan patama mata peri farakanto farakanna nam tare hai pelchan patama unte sir हजुर हजुर सर
1: निकै अब चिज लाउँदै ल्याउनु भएको कामना छ अब चाहिँ आउनु भएको छ वन अधिकारीको भन्ने गीत बताउनु चाहनुहुन्छ
0: अब सुनाउन त यहाँ मेरा नजिक बाबुराम बेटा एर बिहानी हुनलाल सर अनि गोड सर यहाँ एकदम चुरा बेच्ने साउन अब एक गते साउनमा हरियो चुरा बेच्ने भाइ हुनुहुन्छ नजिकै एकदम रमाइलो छ सर यहाँ बजारमा सबैलाई हुन्छ सर
1: नमस्ते माधव पाण्डेज निकै रमाइलो गर्ने मान्छे आफैमा कलाकार माया गर्नुहुन्छ कार्यक्रमलाई कार्यक्रम सुशेलीलाई माया गर्नुहुन्छ कार्यक्रम सुशेलीको शुक्रबार व्यवसाय यो रमाइलो गराउनका लागि तपाईसँग जोडिनका लागि हामी प्रत्यक्ष लाइभ फेसबुक लाइभमा यति बेला जोडिएका छौं जतिले पनि फेसबुक खोल्नु भएको छ रेडियो लुम्बिनी मणिक्राम भनेर सर्च गर्नुभयो भने हामीसँग साथी बन्न सक्नुहुन्छ साथी बनिसकेपछि त्यहाँबाट तपाईँले सन्देश आफ्ना आफूलाई मनपर्ने भाका पनि रोज्न सक्नुहुन्छ धेरै साथीहरू हामीसँग जोडिनुहुन्छ रमाइलो गर्नुपर्छ रमाइलो गर्नका लागि जोडिनुहुन्छ आज मौसम निकै शीतल छ आहा तराईको भेगमा भन्नुपर्दा रूपन्देही बुटोल मणिग्राममा चाहिँ यति बेला निकै शीतल छ न्यानो न्यानो मौसममा पनि शीतल आभास भएको छ हाम्रा प्राविधिक मित्रले आज स्वेटरै लाउनु भएको छ प्रशान्तजीले ज्याकेटै लाउनु भएको छ आज निकै जाडो छ निकै जाडो जाडो मौसम छ त्यसैले पनि जहाँ हुनुहुन्छ के अवस्था छ पानी बर्खाको मास हो बर्खा मास हो पानी धेरै पर्न सक्छ बाढ़ी पहिरोको खतरा हुन सक्छ नदी तटीय क्षेत्रहरूमा बसोबास गर्नुहुने सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरू चाहिँ सतर्कता अपनाउनुहोला यो मौसमको कुरा हो कहिले धेरै पानी पर्न सक्छ त्यसैले पनि जहाँ हुनुहुन्छ जसरी हुनुहुन्छ सुरक्षित अवस्थामा रहनुहोला हामीलाई माया गर्नुहोला रेडियो सुन्नुहोला फेसबुक पेजमा जोडिनुहोला र हामीसँग सँगै रहेर 0175625012 बाटो भएर हामीसँग भलाखुसारी गर्न आउनुहोला त्यही पनि भन्न चाहन्छु तपाईँलाई निमन्त्रणा गर्नका लागि यति बेला फेसबुक लाइभ हेरिरहनु भएको छ धेरै साथीले हेरिरहनु भएको छ कमेन्ट गरिसक्नु भएको छ धर्मजीले दुबईबाट हामीलाई म्यासेज गरिसक्नु भएको छ अहिले पनि हामी यो म्यासेज उठाउनुभन्दा पहिला खुमन अधिकारीको पानी कुवाको यो जीवनमा बिर्सिएको छैन तिमीले रुवाको समथिङ त्यही गीत हो त्यसैले पनि यो गीत स्वीकार्नका लागि शुक्रबार बसाईको दैलो उगार्दैछौ स्वीकार्नुहोला

आहा, पानी कुवाको यो जीवनमा बिर्सनै गाह्रो भयो तिमीले रुवाको खुमन अधिकारी र देवी घरतीको आवाजमा रहेको यो रमाइलो भाकाले शुक्रबारी बसाईको दैलो उगारेका छौ। पक्कै पनि आज साउने संक्रान्ति पनि हो। हाम्रो प्राविधिक मित्रले चाहिँ तिउरी लाउने भनेर हाम्रो सविता ढकालले प्राविधिक मित्र सविता ढकालले यतिखेर तिउरी लाउने भनेर पक्कै पनि तिउरी थिचेर आएकी छु भन्नु भएको छ। तपाईँलाई कस्तो लागेको छ? पक्कै पनि प्राविधिक मित्र सविताले आज तिउरी लाउने भनेर घरमा चाहिँ थिचेर तयारी अवस्था गर्नु भएको छ। हाम्रो प्रशान्तजीले पनि हामीले पनि लगाउने हो कि नै भनेर हामीसँग सल्लाह गरिरहनु भएको छ। आज साउने संक्रान्ति, पक्कै पनि हामी सानो छँदाखेरि आज लुतो फाल्ने दिन भनेर विशेष रूपमा चिनिने गर्थ्यो। आज लुतो फाल्ने एउटा जिल्लाकोले अर्को जिल्लाकोलाई गाली गर्ने, रामे श्यामे भन्ने, आज ओ मेरो लुतो लैजा भन्ने, होइन, यस्तो प्रचलन चाहिँ को आज यो साउनको महिना एक गते संक्रान्ति विशेष गरेर महिलाहरूले हरिया चुराहरू लगाउने महिना, त्यसैले सजिने सारी गुनियो चोली सारीमा सजिने संस्कृतिको एउटा चाहिँ पहिचान गराउनका लागि महिलाहरूले चाहिँ ती चुराहरू लगाएर मठ मन्दिरहरूमा शिवजीको पूजा गर्न जाने महिना आजबाट शुरूआत भएको छ। धेरैले उपासना पनि गरिरहनु भएको होला, आजबाट शुरूआती गर्नुहुन्छ। हाम्रो विशेष गरेर हिन्दू प्रचलनमा माछा मासुहरू अब एक महिना नखाने, होइन, अनि राम्रो चाहिँ कुराहरू चाहिँ सेवन गर्ने, खीरहरू खाने, दूधहरूबाट बनेको कुरै परिकारहरू चढाउने, यसले यस्तै सिस्टम हो। त्यसैले पनि साउने संक्रान्तिको पनि धेरै धेरै शुभकामना सबैलाई जतिले यो लाइभ रेडियो लुम्बिनीको सुशीली हेर्नु भएको छ। रेडियो लुम्बिनी परिवार र हाम्रो सुशीली परिवारले तपाईँहरू सबैलाई साउने संक्रान्तिको शुभकामना पक्कै पनि दिएका छौं। सविताजी, साँझसँगै बसेर लगाउँला तिउरी, हुन र धेरैले तिउरी लगाउनुहुन्छ, त्यसपछि लुतो फालौंला, कता कति लुतो छ भने पनि हामीले पनि फालौंला। त्यो पनि एउटा संस्कार संस्कृति पहिलेदेखि चलेर आएको, यसलाई पनि निरन्तरता दिन पनि म अनुरोध गर्न चाहन्छु। धर्मराज ढकालले हामीलाई झापा घर भए वीरता मोड घर भएर पनि अबुधाबीमा हुनुहुन्छ, दुबईमा हुनुहुन्छ, दुबईबाट हामीलाई म्यासेज गर्नुहुन्छ। नमस्ते, शुभ दिन, साउने संक्रान्तिको शुभकामना भन्नुभएको छ धर्मराजजी, तपाईँलाई पनि हाम्रो तर्फबाट शुभकामना। ढकाल धर्मराज वीरता मोड घर झापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई लक्ष्मी परियार र चीज गुरूङ र अर्जुन घतराजको उमेर 55 बोल गीत बजाइदिनुहोस् ल भन्नुभएको छ। पक्कै पनि तपाईँको रजाईको गीतलाई हामीले प्राथमिकतामा राख्नेछौ। हाम्रो प्राविधिक मित्रहरूले चाहिँ तयारी गर्दै हुनुहुन्छ। पक्कै पनि उमेर 55 गीत र आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नु पर्दा आज साउन

गते जन्मदिन मनाउने मोरङकी साथी गीता केसी, झापाकी साथी देविना दाहाल, काठमाडौँका साथी लक्ष्मी तामाङ, सिन्धुलीका सन्देश तामाङ र रेडियो नेपालका पुराना आरजे दाई अमर ध्वज तामाङलाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्न चाहन्छु गर्दै र मेरा आफन्त जनहरू घर परिवार लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई शुभ दिनको कामना गर्दै अब बच्ने गीत यो बजाउन अनि सुनाउन चाहन्छु। सबै सबैलाई यो कार्यक्रम हेरेर शेयर गरिदिनका लागि पनि अनुरोध गर्न चाहन्छु भन्नुभएको छ। पक्कै पनि धर्मराजजी तपाईँलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। दुबईमा अथवा विदेशमा रहने सम्पूर्ण साथीहरूलाई शेयर गरेर हामीसँग जोडिदिनुहोला, तपाईँका सन्देशहरू पठाउनुहोला, विदेशको गतिविधि बताउनुहोला, हामीले त्यो तपाईँको सन्देश जस्ताको तस्तै पढ्ने प्रयास गर्नेछौ र तपाईँलाई मनपर्ने भाका पनि तपाईँ रोज्न सक्नुहुन्छ। विशेष गरेर नेपालमा टेलिफोन गर्न चाहनुहुन्छ भने 071-562-012 बाटो भएर तपाईँ आउनुहोला, योग पनि तपाईँलाई आग्रह गर्न चाहन्छु। र हामीसँग रहेर तपाईँको प्रतिभा पस्कन सक्नुहुन्छ, प्रतिभा पस्कनका लागि 071-562-012 बाटो भएर आउन हामी अनुरोध गर्न चाहन्छौ। त्यसै गरेर नारायण नेपालीले दोहा कतार मर्मरा इस्तानबुलबाट भन्नुभएको छ, अति राम्रो प्रस्तुति भाइ भनेर हामीलाई कार्यक्रम निकै राम्रो छ भनेर प्रशंसा गर्नुभएको छ। आदरणीय दाईलाई पनि म हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। कतारमा जति पनि नेपाली रोजीरोटीको लागि जानुभएको छ, विशेष गरेर मर्मरा इस्तानबुलका सम्पूर्ण कर्मचारीहरूलाई पनि सुनाउन चाहन्छु अब बज्ने गीत भन्नुभएको छ। जति पनि रोजीरोटीको लागि जानुभएको छ, जे सोचेर जानुभयो त्यो चाहिँ तपाईँको पूरा होस्, हामी पशुपतिनाथसँग पनि यो कामना गर्न चाहन्छौ। हाम्रा नेपालीहरू जहाँ छन्, जहाँ रमाएका छन्, त्यहाँ रमाउने स्थिति बनाइदिनुहोला भगवान। उहाँ जे सोचेर जानुभएको छ, पक्कै पनि आर्थिक स्थितिले रोजीरोटी चलाउनका लागि देशमा उद्योग धन्दा नभएको कारणले रोजगारीका लागि धेरै विदेशिनु भएको छ, उहाँहरू जहाँ हुनुहुन्छ सकुशल राखिदिनुहोला भनेर हामीले पनि पशुपतिनाथसँग प्रार्थना गरिरहेका छौं। जति पनि नेपाली हुनुहुन्छ, गीत संगीतसँग जोडिन चाहनुहुन्छ अथवा हाम्रो कार्यक्रम सुसेनीसँग जोडिन चाहनुहुन्छ भने लाइभमा आउनुहोला, लाइभमा फोन गर्न सक्नुहुन्छ, 071-562-012 बाटोबाट आउन सक्नुहुन्छ। आउनका लागि पनि म अनुरोध गरिरहेको छु, तपाईँसँग प्रतिभा छ, लुकाएर नराख्नुहोला, तपाईँको प्रतिभा पस्कनका लागि एउटा अवसर हामीले मिलाएका छौं। रेडियो लुम्बिनीले यति बेला कला संस्कृतिको जगेना गर्नुपर्छ भनेर कार्यक्रम सुशीली ल्याएको थियो, त्यो सुशीलीलाई पनि हामी परिमार्जित गर्दै गर्दै यति बेला फेसबुकबाट लाइभमा प्रत्यक्ष तपाईँसँग जोडिएका छौं। यो प्रशान्तजीको देन हो, प्रशान्त हाम्रो क्यामेरा पर्सनले निकै मेहनत गरिरहनु भएको छ, कार्यक्रमलाई कसरी तपाईँहरूसँग जोडिन सकिन्छ भनेर निकै लाग्नु भएको छ। प्रशान्तजी हार्दिक आभार प्रकट गर्न चाहन्छु। प्राविधिक मित्र उत्तिकै मेरो आवाज तपाईँको रेडियो सेटमा पुर्याउनका लागि राम्रा राम्रा भाका छानेर बस्नु भएको छ, त्यही पनि तपाईँले अझै मिठा अझै रमाइला भाका रोज्नु भएको छ। यति बेला भने धर्मराजजीको रोजाइमा रहेको उमेर 55 बोलको गीत स्वीकार्नुहोला।

मेरो उमेर चाहिँ 55, व्यवहार चाहिँ 55, निकै रमाइलो गीत रचना भएको थियो धर्मराजजीले. पक्कै पनि लक्ष्मी परिवार चीज गुरुङ र अर्जुन गहतराजको आवाजमा रहेको यो रमाइलो भाकापछि फेरि पनि स्वागत छ कार्यक्रम सुशीलीमा. कार्यक्रम सुशीली शुक्रबारी बसाईमा बाहिर झमझम झरी चलिरहेको छ, होइन प्रशान्तजी? बाहिर झरी चलिरहेको छ, शीतलता आवास भएको छ. तपाईँले म्यासेज पठाउनु भएको छ, होइन? ती म्यासेजहरू पढ़िरहेका छौं हामी. तपाईँले जस्तो म्यासेज पठाउनु भएको छ त्यस्तै म्यासेज पस्किएका छौं. रमाइला गीत संगीत रोज्नु भएको छ, तिनी गीत संगीतहरूसँगै हामी पनि झम झम नाचेका छौं, झुमेका छौं. त्यसैले पनि कार्यक्रम सुशीलीको शुक्रबारी बसायो 1 बजेबाट 2 बजेसम्म तपाईँसँगै रहने हामी प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त गेवाली र म तपाईँको लोकयात्री प्रकाश नेउपाने यति बेला तपाईँसँगै जोड़िएका छौं फेसबुक पेजमा पनि. त्यसैले पनि फेसबुक पेजमा जोड़िन चाहनुहुन्छ भने पनि रेडियो लुम्बिनी मरिक्राम भनेर हामीलाई सर्च गरेर आउनुहोला, हामीसँग साथी बन्न सकिन्छ. यस्तै गरेर सौरभ केसीले हामीलाई हेलो दादा गुड आफ्टरनून, म बागचौर नगरपालिका 8 को मान्छे, हाल भारतको गुजरातदेखि सुन्दैछु. मेरो घरमा हुने बुढी र छोरा लगायत मलाई सौरभ केसी भनेर चिन्ने नचिन्ने सम्पूर्णका लागि अब बज्ने रमाइलो भाकासँगै म आराम रहेको जानकारी गराउन चाहन्छु भन्नुभएको छ. सौरभजी, तपाईँलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु. त्यसै गरेर हामीलाई कर्णप्रिय केसी संगीतले पनि लव भई दर्शन नमस्ते, के छ हजुर, के छ हजुरको खबर, सन्चै हुनुहुन्छ? म चाहिँ यता भारतको हिमाचलबाट कर्णप्रिय केसी संगीत घर दाङको तुलसीपुर कार्यक्रम मजाले सुन्दैछु. यही कार्यक्रम मार्फत हजुर लगायत सम्पूर्णमा मिठो सम्झनासँगै अब बज्ने गीत समर्पण गर्न चाहन्छु र म हिमाचलमा आरामै रहेको जानकारी पनि घर परिवारलाई गराउन चाहन्छु भन्नुभएको छ. कर्णप्रिय केसी संगीतले हामीलाई भारतको हिमाचलबाट, सौरभ केसीले हामीलाई भारतको गुजरातबाट सुनिरहनु भएको छ, हेरिरहनु भएको छ, कार्यक्रम लाइभसँग जोड़िनु भएको छ र म्यासेज गर्नुभएको छ. उहाँहरूप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छौ. कार्यक्रम सुशीलीले नयाँ नयाँ कलाकारको प्रतिभाको खोजी गर्ने, नयाँ कलाकार उत्पादन गर्ने सकेसम्म जति पनि लुकेर बस्नु भएको छ, जतिले पनि रेडियो लुम्बिनी जहाँसम्म सुन्नु भएको छ, 1 बजेबाट 2 बजेसम्म हामीलाई फोन गर्नुहोला. तपाईँको घर नजिकै वरिपरि कला गला कोही मान्छेसँग छ अथवा प्रतिभा बाहिर ल्याउनु पर्नेछ, लुकेर बसेको प्रतिभा छ भने हामीसँग सम्पर्क गराइदिनका लागि पनि हामी अनुरोध गर्न चाहन्छौ. त्यसै गरेर गुरु पंगेनीले पनि हामीलाई नमस्कार सबै सबैमा साउने संक्रान्तिको शुभकामना अर्पण गर्दछु. म मणिग्राम 3 नम्बर ज्ञानोदय चोक साइलदाईको होटेलबाटदेखि हो. कार्यक्रम मजाले बसेर सुनेका छौं. कार्यक्रम निकै राम्रो छ. यति बेला खेत रोपेर पनि भ्याइयो, होटेल पनि राम्रै चलेको छ. नास्ता खाने भए साइलदाईको होटेलमा आउनुहोला. तपाईँहरूलाई पनि स्वागत छ भन्नुभएको छ. गुरु पंगेनीजी, तपाईँलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु. पक्कै पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु. हामीलाई म्यासेज गर्नुभएको छ, धेरैले माया गर्नुभएको छ. कार्यक्रम सुशीली हो, शुक्रबारी बसायो. कार्यक्रम सुशीली हरेक हप्ताको आइतबार, शुक्रबार र बुधबार 1 बजेबाट 2 बजेसम्म आउने गर्छ. त्यसैले पनि तपाईँलाई त्यस कार्यक्रममा जोड़िन चाहनुहुन्छ भने हामीसँग पक्कै पनि जोड़िनुहोला. जोड़िनका लागि पनि अनुरोध गर्न चाहन्छु. रेडियो लुम्बिनी मणिग्राम भनेर सर्च गरेर आउनुभयो भने पक्कै पनि तपाईँहरूलाई पनि हामीले स्वागत गरिरहेका छौं. कार्यक्रम सुशीली हो. कार्यक्रम सुशीलीसँग यति बेला जोड़िन चाहनुहुन्छ भने, लाइभमा जोड़िन चाहनुहुन्छ, फोन गरेर पक्कै पनि प्रतिभा सुनाउन चाहनुहुन्छ भने पनि हामीलाई फोन गर्न सक्नुहुन्छ. 071-562-012 को बाटो भएर आउनका लागि पनि म अनुरोध गर्दै फेरि पनि रमाइलो भाका तपाईँका माझमा राख्न चाहन्छु. हजुरैले हो पशुपति शर्मा र मञ्जु पौडेलको आवाजमा रहेको यो रमाइलो भाका स्वीकार्नुहोला.

आहा, मन्दिर राम्रो सुनको गजुरैले हो, रोइरहने मान्छेलाई हाँसिरहने पारेको हजुरैले हो। पक्कै पनि यो रमाइलो भाका पशुपति शर्मा र मञ्जु पौडेलको आवाजपछि फेरि पनि स्वागत छ कार्यक्रम सुशीलीमा। सुशीली कार्यक्रम सुशीली शुक्रबारी व्यवसायसँगै छौं। यति बेला तपाईँ हामीसँगै हुनुहुन्छ, हामी तपाईँसँगै जोडिरहेका छौं। फेसबुक लाइभसँग तपाईँसँग हामी जोडिरहेका छौं, तपाईँका म्यासेजहरू पढ़िरहेका छौं र रमाइला गीत संगीत लोकदोहरी भाकाहरू उठाइरहेका छौं। नेपाली लोकदोहरी भाकालाई, नेपाली मौलिकपन बोकेका लोकदोहरी भाकालाई बचाउनुपर्छ, कला संस्कृतिको जगेना गर्नुपर्छ र तपाईँ हामी सबै एक आपसमा जोडिनुपर्छ अथवा तपाईँका कुरा हामीसँग, हाम्रा कुरा तपाईँसँग साथासाथ गर्नुपर्छ। रमाइलो गर्ने कार्यक्रम हो कार्यक्रम सुशीली। कार्यक्रम सुशीलीसँग तपाईँसँग प्रतिभा छ भने 0175062012 को बाटो भएर आउनुहोला। प्रदेशमा रहने, देशभन्दा बाहिर रहने सम्पूर्ण नेपालीहरूलाई हामीसँग जोडिएर सन्देश पठाउन सक्नुहुन्छ। आफू आफन्तजनहरूलाई नयाँ लोकदोहरी भाकाहरू अथवा पुराना लोकदोहरी भाकाहरू पनि तपाईँहरूले म्यासेज मार्फत सुनाउन चाहन्छु अथवा समर्पण गर्न चाहन्छु भनेर विदेशमा रहने सम्पूर्ण नेपालीहरूले पनि म्यासेज गर्न सक्नुहुन्छ। कार्यक्रम सुशीली तपाईँहरूकै हो, तपाईँहरूकै लागि यति बेलाका 1 बजीबाट 2 बजेसम्म रमाइलो गराउनका लागि हामी जुटिरहेका छौं। प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त केवारी र म तपाईँको लोकसयात्री प्रकाश नेउपाने यति बेला शुक्रबारी व्यवसायमा एकै ठाउँ बसेर रमाइलो गरिरहेका छौं। उकाली ओह्राली भन्ज्याङ चौतारीमा अथवा मेलापात जाँदा होस्, साउनको महिना छ, यति बेला रोपाई पनि चलिरहेका छ र असारे साउने भाकाहरू बजाउँदै अथवा खेत रोप्दै धेरै ठाउँहरूमा पानी अलिक कम कम परिरहेको छ, पानी अड्कलिएर आएको हुँदा त्यसलाई चाहिँ रोपाई पनि नसिद्धिएको पनि हुन सक्छ, त्यसैले धेरै रोपाईमा पनि व्यस्त पनि हुनुहुन्छ। कोही गोडमेलमा व्यस्त हुनुहुन्छ, कोही रोपाईमा व्यस्त हुनुहुन्छ, साउन लागिसकेको छ, कोही चाहिँ बजारमा चुरा हरिया चुराहरू छान बजाउँदै कतै फुटेको छ कि कतै के छ भन्दै छानी छानी चुरा लगाउन थालिसक्नु भएको छ। हरिया चुरा लगाउने महिना साउन, शिवजीको पूजा गर्ने महिना। कोही मन्दिरतिर धाउँदै हुनुहुन्छ होला, आजबाट हामीले शिवजीको पूजा आज आराधना चाहिँ साउनभरि चाहिँ भोले बाबाको पूजा हर हर महादेव भनेर सबैले मनाउँछौ, त्यसैले पनि धेरै त्यता पनि लाग्नु भएको होला। पक्कै पनि कार्यक्रम सुशीली तपाईँकै हो, हामीसँग जोडिनका लागि म अनुरोध गर्न चाहन्छु। टेकुजीले हामीलाई तनहुँबाट म्यासेज गर्नुभएको छ। टेकु छेत्री धेरै फोन गरेर यथार्थका गीत गाउनुहुन्छ। पक्कै पनि टेकुजीले यति बेला सुनिरहनु भएको छ, हेरिरहनु भएको छ हामीलाई। हजुर सर नमस्ते, नमस्कार, गुड आफ्टरनून, साउने संक्रान्तिको शुभकामना भन्नुभएको छ। हाम्रो तर्फबाट पनि टेकुजी तपाईँलाई लगायत गण्डकी प्रदेशमा रहने सम्पूर्ण, तनहुँमा रहने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई अथवा हाम्रा आम जतिले पनि हेर्नु भएको छ सबैलाई, सुन्ने नसुन्ने सबैलाई साउने संक्रान्तिको हाम्रो तर्फबाट पनि शुभकामना छ। साथ हेर्दै र सुन्दै म तनहुँबाट भनिरहनु भएको छ। पक्कै पनि मिल्छ भने मेरो रजाईको गीत युके लन्डनको सरकारी जागिरे गोर्खा पल्टनको भाका राखिदिनुहोला र यस भाका मार्फत हजुरलाई, रेडियो होल युनिटलाई र सम्पूर्ण साथीलाई साउने संक्रान्ति पर्वको शुभकामना सहित सम्झँदै कार्यक्रमको उत्तरोत्तर प्रगतिको कामना गर्दै विदा हुन्छु, नमस्कार भन्नुभएको छ। टेकुजी तपाईँलाई पनि हार्दिक आभार प्रकट गर्न चाहन्छु। हामीलाई तनहुँदेखि फोन गर्नुहुन्छ, माया गर्नुहुन्छ, कहिले फोन गर्न नभ्याउँदा हामीलाई म्यासेज गर्नुहुन्छ, फोन गरेर पनि यथार्थका गीतहरू चाहिँ पस्कनुहुन्छ। लोकदोहरी भाका हो, लोकदोहरी भाकाका भाकाहरू पस्कनुहुन्छ। जे समाजमा घटेको छ, जे घटेको छ घटना, त्यही घटनालाई यथार्थ रूपमा लिनुहुन्छ। टेकुजीलाई पनि म हार्दिक आभार प्रकट गर्दै, कोही कोही होला भन्नेले फेरि हामीलाई म्यासेज गर्नुभएको छ, कोही कोही होला भन्नेले नाम लेखेर हामीलाई चाहिँ म्यासेज गर्नुभयो। हेलो दादा नमस्ते, म केशहर राणा आसामदेखि कार्यक्रम सुन्दैछु, सबैलाई मिस यू अल फ्रेन्ड भन्न चाहन्छु र अब बज्ने गीत समर्पण गर्न चाहन्छु भनेर हामीलाई आसामदेखि सुनेर साथ दिनुभएको छ। कोही कोही होला भनेर आफूलाई कोही कोही होला भनेर चाहिँ नाम लेख्नु भएको छ। पक्कै पनि को हुनुहुन्छ ठेगाना सहित आफ्नो नामै लेखेर चाहिँ हामीलाई पठाउनका लागि पनि म अनुरोध गर्न चाहन्छु। यति बेला हाम्रो टेकुजीले रोजेको भाका चाहिँ पक्कै पनि तयारी गरिसक्नु भएको छ प्राविधिक मित्र। यति बेला कार्यक्रम सुशीली शुक्रबारी व्यवसायमा फोन गरेर आफ्नो प्रतिभा सुनाउन चाहनुहुन्छ भने पक्कै पनि 0175062012 को बाटो भएर आउनुहोला। अहिले भने टेकु छेत्रीको रोजाईमा रहेको युके लन्डनको सरकारी जागिरे गोर्खा पल्टनको भाका चाहिँ स्वीकार्नुहोला।

आहा, युके लन्डन दाई पोखरेली नानीलाई नबिर्सनु है। टेकु छेत्रीको रोजाईमा रहेको गोर्खा पल्टन एल्बमबाट यति बेला यो भाका तपाईँको माझमा राखेका छौ। फेरि पनि कार्यक्रममा स्वागत छ। यो भाकापछि फेरि पुनः स्वागत छ कार्यक्रम सुशेलीमा। कार्यक्रम सुशेलीको शुक्रबारी बसाईमा यति बेला लाइभ सँगै रेडियो लुम्बिनीबाट यति बेला यो कार्यक्रम सुशेली आइरहेको छ। प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त केवाली र म तपाईँको लोकसयात्री प्रकाश नेउपाने। शुक्रबारी बसाईमा रमाइलो गराउनका लागि हामी जुटिरहेका छौं। अब दुई बजेसम्म तपाईँसँगै रहनेछौ। कसैसँग अथवा तपाईँसँग प्रतिभा छ भने 71-5-62-012 को बाटो भएर तपाई आउन सक्नुहुन्छ, प्रतिभा सुनाउन सक्नुहुन्छ, प्रतिभा पस्कन सक्नुहुन्छ, अथवा नेपाली कला संस्कृतिको जगेना गर्नका लागि हामीले के गर्न सक्छौ त्यो चाहिँ तपाईँले भलाकुसारी पनि गर्न सक्नुहुन्छ। लुकेका प्रतिभाहरूको खोजी गर्ने कार्यक्रम हो। त्यसैले कार्यक्रम सुशेलीले नेपाली लोकदोहोरी, जसले नेपाली मौलिकपन बोकेका भाकाहरू छन् त्यसलाई बचाउनुपर्छ अथवा कला संस्कृतिलाई जोगाउनुपर्छ हाम्रा कलाकारले, जसरी नेपाललाई, नेपालमा मात्र नभएर लोकदोहोरी मार्फत आफ्ना गाउँठाउँलाई विदेशमा पनि पहिचान गराउन सफल हुनुभएको छ। सबै कलाकारप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छौ। कार्यक्रम सुशेलीको तर्फबाट यस्तै यस्तै कार्यक्रमबाट राष्ट्रिय चर्चित कलाकारहरू उत्पादन हुनुभएको, उहाँहरू पनि यस्तै कार्यक्रमबाट, यस्तै कार्यक्रमहरूमा प्रतिभामा अथवा प्रतियोगितामा भाग लिएर अथवा यस्ता कार्यक्रमहरूमा सहभागी भएर राष्ट्रिय स्तरको कलाकार बन्न सफल हुनुभएको, तपाईँहरू पनि पछि नपर्नका लागि म अनुरोध गर्न चाहन्छु। जोसँग गला छ, जोसँग कला छ, जोसँग गाउन सक्ने क्षमता छ, उहाँ चाहिँ जोडिनका लागि म अनुरोध गर्न चाहन्छु। 71-5-62-012 बाट भएर तपाईँ आउनका लागि म अनुरोध गरिरहेको छु। त्यसै गरेर हामीलाई फेरि पनि म्यासेज गर्नुभएको छ देवाकर आचार्य जोङले। नमस्कार, म नयाँ मिलदेखि कार्यक्रम लोक सुशेली, कार्यक्रम सुशेली सुन्दैछु। कार्यक्रम राम्रो लाग्छ। आफ्नै मौलिकता झल्किने कला संस्कृति केही मात्रामा भए पनि संरक्षण गरेकोमा रेडियो लुम्बिनीप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु भन्नुभएको छ। दिवाकरजी, तपाईँलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु। तपाईँहरू जस्तै धेरै श्रोताले कार्यक्रम सुन्नुभयो भने, पक्कै पनि धेरैलाई शेयर गर्नुभयो भने हामीलाई पनि कार्यक्रम गर्न हौसला हुन्छ। त्यसैले व्यक्त गर्दै अब बच्ने भाका मार्फत म कार्यक्रम संचालक हजुर, प्राविधिक साथी साथै क्यामेरामा सहयोग गर्ने साथी अनि मलाई दिवाकर भनेर चिन्ने नचिन्ने सबै लोकप्रेमी साथीहरूलाई समर्पण गर्न चाहन्छु। मिल्छ भने भेटम एक दिन बोलको गीत, लोकदोहोरी गीत बजाइदिनु हुन अनुरोध गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु भनेर दिवाकर आचार्य जोङले हामीलाई नयाँ मेलदेखि तिलुत्तमा वडा नम्बर 5 हामीलाई म्यासेज गर्नुभएको छ। दिवाकरजी, म्यासेजको लागि म हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रमलाई शेयर गरेर धेरै साथीहरूसँग साथी बनाइदिनु होला। जतिले पनि रेडियो सुन्नु भएको छ, जति पनि लाइभमा आउनु भएको छ, जतिले पनि लाइभ हेरेर म्यासेज गर्नु भएको छ, सबैले कार्यक्रमलाई शेयर गरेर सबैको मनमा कार्यक्रम सुशेली पुर्याइदिनका लागि हामी अनुरोध गरिरहेका छौं। तपाईँसँग एउटा कुरा मात्र, यति कुरा मागेको छु म, यो कार्यक्रमलाई शेयर गरिदिनका लागि म अनुरोध गरिरहेको छु। यति चाहिँ पक्कै पनि मान्दिनुहुनेछ, म यति आशावादी पनि छु। त्यसै गरेर कमल श्रेष्ठले पनि हामीलाई हेलो सर नमस्ते भन्नुभएको छ। कमल श्रेष्ठले हजुर नमस्कार, म तिनजुरी मीडिया ग्रुपको सदस्य 13 थुमको फेदापबाट कमल श्रेष्ठ। यस कार्यक्रम मार्फत अब बज्ने गीत सुनाउनु पर्दा साथीहरू देव बास्कोटा, मनोज भुजेल, छुच्ची आरती लिम्बू भुजेल, लोकेन थोकनेल लिम्बू, त्यसै गरेर राजन खतिवडा, चित्र योगी, सुशीला कार्की, सरला राई, मीडिया प्रेमी निर्मल बनेम, फूलमाया अंखेवा लिम्बू लगायत सम्पूर्ण साथीहरूलाई अब बज्ने गीत मार्फत मजाले इन्जोय दिनुहोला भन्दै विदा हुन चाहन्छु भन्नुभएको छ। अह, निकै राम्रो म्यासेज पनि लेख्नु भएको छ कमल श्रेष्ठजी, तपाईँलाई पनि म हार्दिक आभार प्रकट गर्न चाहन्छु। हामीलाई पूर्वबाट, पश्चिमबाट, देशबाट मात्रै नभएर विदेशबाट पनि धेरैले माया गर्नुहुन्छ। कार्यक्रम कस्तो लाग्छ, अझै पनि यसलाई अझै कसरी सुधारेर जानुपर्छ अथवा अझै रमाइलो गराउन के गर्नुपर्छ, तपाईँका सुझाव सल्लाह प्रतिक्रियाको पनि प्रतीक्षा गरिरहेको छु। यदि म्यासेज गर्न चाहनुहुन्छ भने पनि हामीसँग साथी बनेर कमेन्ट बक्समा कार्यक्रमलाई सुझावको रूपमा पनि लेख्न सक्नुहुनेछ। यदि प्रत्यक्ष टेलिफोन गरेर हामीलाई सुझाव दिन चाहनुहुन्छ भने 71-5-62-012 बाटो भएर पनि तपाईँ आउन सक्नुहुन्छ। त्यसै गरेर देवर्षी पाण्डेले पनि हामीलाई माया गर्ने राख्ने मान्छे अचाल चाहिँ हराउनु भएको छ। देवर्षीजी फोन पनि गर्नुहुन्छ हामीलाई, निकै माया गर्ने मान्छे देवर्षी पाण्डे, सबैलाई अभिवादन, सबैको पिपल रोपौं जय होस् भन्नुभएको छ। एउटा नेपालमा पिपल रोप्ने अभियन्ता पनि हुनुहुन्छ उहाँ।
देवर्षी पाण्डेजीले हामीलाई माया गर्नुहुन्छ, फोन गर्नुहुन्छ, कहिले फोन गरिराख्ने मान्छे पनि अहिले धेरै हराउनु भएको छ। यो बर्खाको टाइममा पिपल रोप्नको लागि व्यस्त पनि हुनुहुन्छ होला, त्यसैले पनि पिपल रोप्ने अभियन्ताको रूपमा पनि मैले चिनेको छु। देवर्षीजी तपाईँलाई पनि हार्दिक आभार प्रकट गर्न चाहन्छु, कार्यक्रम सफलताको शुभकामना भनेर हामीलाई म्यासेज गर्नुभएको छ। धेरै साथीहरूले माया गर्नुभएको छ, म्यासेज गर्नुभएको छ, प्रतिभा छ भने फोन गर्नुहोला। फोन गर्नका लागि 0175625012 बाट भएर तपाईँ आउन सक्नुहुन्छ। कला संस्कृतिको जगेना गर्नका लागि अथवा लोक प्रतिभा लुकेका प्रतिभा तपाईँसँग छ अथवा तपाईँसँग गला छ कला छ भने हामीसँग प्रत्यक्ष रूपमा जोडिन पनि सक्नुहुन्छ। जोडिनका लागि रेडियो लुम्बिनी मणिग्राम नेपालीमा सर्च गर्नका लागि म अनुरोध गरिरहेको छु, नेपालीमा सर्च गर्नुहोला, हामीसँग साथी बन्नुहोला र तपाईँका प्रतिभा छन् भने सुनाउनुहोला र छैनन् भने पक्कै पनि म्यासेज मार्फत पनि तपाईँलाई आफूलाई मनपर्ने भाका रोजाईको रूपमा पनि पठाउन सक्नुहुन्छ, तपाईँलाई मनपर्ने लोकदोहोरी भाका पठाउन सक्नुहुन्छ, त्यसका लागि पनि म्यासेज गर्न सक्नुहुन्छ। त्यसैले प्रत्यक्ष लाइभमा जोडिनका लागि सबैले कति जोडिनु भएको छ, तपाईँ जति जोडिनु भएको छ पक्कै पनि कार्यक्रमलाई शेयर गरेर सबैको माझमा पुर्याउनका लागि पनि म अनुरोध गरिरहेको छु। नजिकै हुनुहुन्छ, फोनमा पलाकुसारी गर्न चाहनुहुन्छ भने 0175625012 बाटो भएर हामीसँग जोडिन सक्नुहुन्छ, लुकेका प्रतिभाहरू सुनाउन सक्नुहुन्छ। तपाईँसँग कला छ भने त्यसलाई लुकाएर नराख्नुहोला, रेडियो मार्फत अथवा लाइभ मार्फत धेरैले तपाईँको आवाज सुन्नेछन्, त्यसैले सुनिसकेपछि तपाईँको स्वरको एउटा मूल्याङ्कन हुन्छ, त्यसले तपाईँ प्रतिभा पस्कँदै जानुभयो भने राष्ट्रिय स्तरको चर्चित लोक तथा दोहोरी गायक बन्नलाई कुनै ठूलो कुरो छैन। त्यसैले पनि हामीलाई फोन गर्नका लागि 0175625012 बाट हामी खुल्ला राखेका छौं। यति बेला दिवाकर आचार्यको रोजाईमा रहेको भेटम एक दिनको लोक तथा दोहोरी भाका तपाईँका लागि स्वीकार्नुहोला।

0: आहा भेटम एक दिन भोबो फेरि रुन्छु र जाऊ भन्छु बाटो छेक्दिन विमला छेत्री र साथीहरूको आवाजमा रहेको पक्कै पनि दिवाकर आचार्य ज्वाङको रोजाईमा रहेको यो भाका पछि फेरि पनि स्वागत छ कार्यक्रम सुशीलीमा। कार्यक्रम सुशीलीको शुक्रबारी व्यवसायमा यति बेला रमाइला रमाइला आलोक दोहोरी गीता भाकासँगै तपाईसँगै रमाइलो गरिरहेका छौं। पक्कै पनि तपाईँ हामीसँगै हुनुहुन्छ, हामी तपाईसँगै छौं, रमाइला कुराकानी सँगै तपाईँका म्यासेजहरू पढ़िरहेका छौं। तपाईँले पठाएका म्यासेज जस्ताको तस्तै चाहिँ हामीले पढ्ने प्रयास गरेका छौं। त्यसैले कार्यक्रम सुशीली हरेक हप्ताको बुधबार शुक्रबार र आइतबार 1 बजेबाट 2 बजेसम्म तपाईसँगै आउने गर्छ, लाइभमा आउने गर्छ। फेसबुक पेजमा यति बेला लाइभ हेरिरहनु भएको छ, धेरै साथीहरूले म्यासेज गर्नुभएको छ, लाइक गर्नुभएको छ, शेयर गरिदिनु भएको छ, तपाईँहरूप्रति म हार्दिक आभार प्रकट गर्न चाहन्छु। विशेष गरेर हामीले अब तीज विशेष कार्यक्रम भनेको जस्तै तीज लागिसकेपछि तीजका भाकाहरू तपाईँहरूको माझमा राख्दै जानेछौ, दशैं लागेपछि दशैंका भाकाहरू, तिहार लागेपछि तिहारका भाकाहरू, पर्व विशेष कार्यक्रमका भाकाहरू अथवा लोकदोहोरी गीतहरू हामीले पस्कदै जानेछौ। नेपाली मौलिकपन बोकेका जसले नेपाललाई नेपालमा मात्र नभएर विदेशमा पनि चिनाउन सहयोग गर्ने त्यस्ता सभ्य लोकदोहोरी भाकाहरूलाई तपाईँहरूको माझमा हामी राख्दै जानेछौ, पस्कदै जानेछौ, रमाइलो गराउनेछौ। त्यसैले पनि कार्यक्रम सुशीली तपाईँकै हो, त्यसैले हामीसँग जोडिनका लागि म अनुरोध गरिरहेको छु। फेसबुकसँग जोडिनुहोस्, रेडियो लुम्बिनी मणिग्राम नेपालीमा सर्च गर्नुहोस् र हामीसँग साथी बन्न सक्नुहुन्छ। साथी बनिसकेपछि हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार 1 बजेबाट 2 बजेसम्म हामीसँग रहेर म्यासेज गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ। फोन गर्नका लागि 0175562012 को बाटो भएर आउन सक्नुहुन्छ। यिनै भाका सुनाउँदा सुनाउँदै अथवा यिनै कुराकानी गन्थन मन्थन गर्दा गर्दै तपाईँका म्यासेज पढ्दा पढ्दै शुक्रबारी बसाईलाई छुट्टैको निर्धारित समय सकिएको जानकारी प्राविधिक मित्रले दिनुभएको छ। पक्कै पनि 1 बजेबाट 2 बजेसम्म हामीले तपाईँसँग रमाइलो गर्ने कार्यक्रम हो, त्यसैले पनि यो समय अवधिभर हामीसँग छुट्नुभन्दा पहिला तपाईसँग छुट्टिएर जानुभन्दा पहिला कार्यक्रम कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै झर्को नमानिकन सुझाव सल्लाह प्रतिक्रिया टिपोट गराउनुहोला अथवा म्यासेज गर्नुहोला। हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0175062012 को बाटोमा आएर पनि तपाईँले सुझाव सल्लाह प्रतिक्रिया टिपाउन सक्नुहुन्छ। त्यसले हामीलाई कार्यक्रम अझै राम्रो, तपाईँसँग अझै कसरी जोडिने त, तपाईँसँग कस्ता अझै भाकाहरू तपाईँको माझमा ल्याउँदा राम्रो हुन्छ, यस्ता यस्ता किसिमका तपाईँ सुझाव सल्लाह प्रतिक्रिया हामीलाई दिनका लागि पनि म अनुरोध गर्दै प्रतीक्षा गर्दै आजलाई छुट्टैको निर्धारित समय सकिसकेको छ। आज जति पनि आउनुभयो कार्यक्रममा, फोन गर्नुभयो माधवजी, तपाईँलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। जतिले म्यासेज गर्नुभयो, धेरैले विदेशबाट सम्झनु भएको छ, कतारबाट, दुबईबाट, साउदीबाट हामीलाई सम्झनु भएको छ। पक्कै पनि जाँदा जाँदै कोही मित्रले फोन गर्नु भएको हो कि हाम्रो प्राविधिक मित्रले फोन उठाउनु भएको छ कार्यक्रमको लागि हो भने उहाँलाई पक्कै पनि जोडिहाल्नका लागि पनि म अनुरोध गर्न चाहन्छु। हामीसँग समय एकदमै छोटो छ, त्यसैले पनि जोडिहाल्नका लागि म अनुरोध गर्न चाहन्छु। कहाँदेखि को हुनुहुन्छ? हजुर नमस्ते।
1: नमस्ते हजुर, नेपानीजी नमस्ते।
0: सुरजजी आराम हुनुहुन्छ? तिलोत्तमा सत्रबाट हामीलाई माया गर्नुभएको छ, कार्यक्रमको अन्तिम अन्तिममा आउनुभएको छ। सुरजजी के गर्दै हुनुहुन्छ?
1: म अन्तिम अन्तिममै पनि आएँ, तर यसो सानो हजुरसँग कुरा गर्न अनि यसो रेडियो लुम्बिनी सम्झिन मात्रै आएको, म बाहिर छु अहिले है।
0: हजुर,
1: म थोरै साथीभाइ एक दुईजना हाम्रो साथीहरूलाई सम्झिन्छु, त्यसपछि बिदा भइहाल्छु है त।
0: आज केही पस्कनुहुन्न कसैले?
1: आज म बाहिर छु, त्यही भएर म
0: पस्कन्छु। सुरजजी रमाइलो मान्छे, अहिले चाहिँ तिलोत्तमा सत्रभन्दा बाहिर हुनुहुन्छ?
1: हजुर हजुर, म यता भइरहेको छु।
0: निकै माया गर्नुहुन्छ, कार्यक्रमको अन्त्य अन्त्यमा आएर पनि रेडियोलाई माया गर्नु भएको छ सुरजजी। अब भने एउटा राम्रो भाका चाहिँ बज्दैछ, लाउर ख्याम सेन्चुरी र रन्जु नेउपानीको आवाजमा रहेको रमाइलो भाका, यो अन्तिम भाका पनि हो, कसैलाई समर्पण अथवा सम्झना गर्न चाहनुहुन्छ भने सक्नुहुन्छ।
1: हजुर लगायत रेडियो लुम्बिनी अनि प्राविधिक मित्र सम्पूर्णलाई चाहिँ एकदमै सम्झिँदै, प्लस अब मेरो साथीहरू हुनुहुन्छ, थुप्रै हुनुहुन्छ, अब सुनिराख्नु भएको छ, मलाई नै हतार छ, सबै साथीहरूलाई सम्झिँदै बिदा हुन्छु। नमस्ते।
0: नमस्ते सुरजजी, निकै माया गर्ने सुरजजी आउनुभएको थियो तिलोत्तमा सत्रबाट, अहिले बाहिर छु भन्नुभएको छ। सुरजजीले हार्दिक आभार प्रकट गर्दै 1 बजेबाट 2 बजेसम्म मेरो आवाज तपाईँको रेडियो सेटसम्म पुर्याउनका लागि सहयोग गर्ने सविता ढकाल प्राविधिक मित्रलाई विशेष धन्यवाद दिँदै, क्यामेरा पर्सन प्रशान्त गेवालीलाई पनि धेरै धेरै धन्यवाद दिँदै, जतिले पनि कार्यक्रम हेर्नुभयो सुन्नुभयो सबैप्रति आभार प्रकट गर्दै, पृष्ठभूमिमा लाहुर एल्बमबाट ख्याम सेन्चुरी र सन्जु नेउपानीको आवाजमा रहेको यो रमाइलो भाका तपाईँको माझमा राख्दै पक्कै पनि आइतबारी 1 बजे तपाईँसँग रमाइलो गर्नका लागि फेरि जुट्ने बाचा गर्दै म प्रकाश नेउपाने पनि शुक्रबारी व्यवसायबाट बिदा हुन चाहन्छु। नमस्कार, जय गीत जय संगीत।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ,
4: प्रविधिको सही प्रयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनि देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
4: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: दिलकुमारी आज त काम गर्ने जागरै छैन।
2: हो भाइ आज मलाई पनि काम गर्ने जागरै छैन।
3: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन।
2: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
5: लैङ्गिक हिंसा अन्त्य गरौ। हिंसा नगरौ र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
6: आग लागि हुन नदिन सधैँ चनाखो बनाऊ। खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोभ वा हिटर निभाऊ। सिलिन्डरको रेगुलेटर पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौ। ग्यासको गन्ध आए व्यवस्था नगरौ। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौ। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ। चुरोट तमाखु चिलिम सुल्पा नखाऊ। खाएमा आगो राम्ररी निभाऊ। बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौ। घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौ। आग लागि जन्य विपदबाट बस्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका दिउखुरी नेपाल।
7: डेंगू से बचे की खंती मच्छर के काटे से बचब ही सर्वोत्तम उपाय हुए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के ना देवा जाए। अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में जचावा जाए।
8: अनुरोध आग लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल।
9: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
10: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
11: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
12: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
4: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
13: होइन के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
4: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
14: रौनक घर र मन दुवै रङ्गीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर

0: सुनसाना डिजाइन का सुन चाँदी का रेडीमेड गहना पाइनु का साथे अर्डर अनुसार बिना रसायन का गहना निर्माण गरिन्छ। ए सुन्नुस् त, पुराना गहना सँगै नयाँ गहना साट्नु का साथै खरिद बिक्री पनि गरिन्छ है।
1: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9842712882 र 9847024870।
2: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
3: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
4: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला।
5: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
2: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
3: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ।
6: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
7: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
8: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले सीता भाउजूलाई रक्सी खाएर पिटेछन्।
9: ए भन्त भन्त।
4: होइन, के भयो बाबु?
10: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
4: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
7: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
11: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
12: होइन, के खुसीको खबर हो दाजु?
11: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
12: हो र?
11: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-537-823।
12: साउजी क्यूआर भयो है?
13: ए बगनुस् त, मेसेज आएको छैन। घरी एसएमएस

business at.

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
1: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल, यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली, तिलोत्तमा छ, गोरकट्टा।
5: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध।
6: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कूल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
7: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेशन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेशनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँ खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
8: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
5: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देही।
7: फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
9: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं।
10: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम, राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
11: सबै हतारै हतार, ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
12: ए, किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
11: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
12: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान,
11: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071-562-269। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5, मणिग्राम रूपन्देही।
3: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
13: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
14: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
13: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
13: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
15: गर्ने एउटा थाक्ने जहान। दिनभरि तिमीले के गरेर बस्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
16: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
17: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
16: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
17: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा हो।
15: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
18: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
19: सिकल सेल रोगको एक जानकारी।
20: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्त कोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकल सेल रोगीको शरीरमा हसिया आकारको रक्त कोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अङ्गहरूमा अक्सिजनको मात्रा कम भई ती अङ्गहरूमा खराबी हुन्छ र ती अङ्गको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकल सेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
19: सिकल सेल रोगका लक्षणहरू:
15: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
16: छाती, पेट, हात खुट्टा, ढाडमा अचानक र कडा खालको दुखाइ हुने,
15: जन्डिस हुने,
16: आँखाका समस्याहरू देखा पर्ने,
15: संक्रमणहरू भइरहने,
16: पक्षघात समेत हुने,
15: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
16: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
15: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
16: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
15: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
16: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
15: रक्त अल्पताको उपचार गराउनु पर्छ,
16: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
15: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
16: धेरै तनाव लिनु हुँदैन,
15: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
16: सिकल सेल रोगको रोकथाम:
15: सिकल सेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
16: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
15: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
16: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
15: अनुरोधक: तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिकराम, रूपन्देही।
16: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
21: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
16: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराउ।
21: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाउ।
16: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराउ।
21: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
16: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
21: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
16: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
22: अनुरोधक: तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: ओ मिन भाइ कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
2: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा दराज पलङ फर्निचर फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नि?
1: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ, पनि नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज पलङ डाइनिङ टेबल ड्रेसिङ टेबल कम्प्युटर टेबल टिभी ट्रली मेट्रेस दसना पर्दा सिरक डोरम्याट कार्पेट ड्रम बक्स प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर तिलोतमा 8 करैया 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 9847077003 9847066155 र 9847016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
3: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: शरीर फुलेर झागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
3: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
0: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गैरकोट वार्ड नम्बर 10 सीताजी। हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा, जम्मै बगुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भछु सेवा अब म व्यस्तरी खुसी म त अहिले अब त म त बसे भने छ नि म
6: सुँगै सुँगारे रामराजीपुर कलिम्पुर भन्छ न तितरमाडी मेरो मलले खाएर गएको के खोज्दै खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको के यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतते पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसी भतते पोल्ने दुख्ने बेसी पटाउने सुतेको सुते हो नि सुते सुते खाने भात अनि त्यहाँदेखि हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान्छ पनि दिनुभयो अनि बिहान बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको
7: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लायन्स चोक नारायणगढ चितवन मोबाइल 9855050934
8: साप के काटे में ध्यान देवे वाला बात साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए सांप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए झाड़ फूक के तरफ न जावा जाए अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए
9: अनुरोध आग लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल
10: ओहो भाई कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त
11: हो दाई कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
10: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ
11: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त
10: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा यी औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
11: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन
10: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
11: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
12: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ दृष्टिविहीन छ जागिर कसले दिला र लौ है बाबु बहिनीलाई पाल्ने जिम्मा तिम्रो
13: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा
12: दुख गरेर पढायौ लेखायौ बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि फेरि छोरी हो जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन
13: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन् समाजलाई पनि योगदान दिन सक्छिन्
14: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन् यसका लागि उपयुक्त वातावरण दिउ
15: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश

0: मरगा खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: वर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरीदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सटमा पाउनुहोस् 100 स्क्वायर फिट को सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुने छन्।
2: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
4: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
5: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
6: सम्पर्क नम्बर 0175-60-090, मोबाइल नम्बर 98-74-12-882 र 98-470-24-870।
7: किन झोक्राउनु भ काका?
8: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
7: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
8: ए बुद्ध फाइबर, कामसोली पनि त्यही भन्थ्यो।
9: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, शोरूम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98-570-21-757 र 98-472-98-228।
10: सीसीटी कलेज को नया भर्ना संबंधी अत्यंत जरूरी सूचना।
11: Stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm. Wherever you are, stay connected with

सेप्टेम्बर महिनादेखि लागू हुने र फिफा विश्वकपका विजेताले च्याम्पियनशीप रिंग पनि पाउने। नेपाल खबरमा अब पूरा खबर। मौसम पूर्वानुमान महाशाखाले आज रातीदेखि थप वर्षाको सम्भावना रहेको जनाएको छ। अहिले पनि काठमाडौँ उपत्यका सहित सबै प्रदेशको थोरै जिल्लामा पानी परिरहेको छ। पछिल्लो एक घण्टामा सबैभन्दा धेरै पानी वर्षाको ठोरीमा 20.6 मिलिमिटर परेको छ। मनसुनी वायुको प्रभावका कारण देशका धेरै ठाउँमा आज रातीदेखि मध्यमदेखि ठूलो वर्षाको सम्भावना छ। मौसमविद विनु महर्जनका अनुसार देशका पहाड़ी भागका धेरै ठाउँ तथा हिमाली र तराई क्षेत्रका केही ठाउँमा भोलि दिउँसोसम्म नै पानी पर्ने सम्भावना छ। विशेष गरी बागमती, गण्डकी, लुम्बिनी र कर्णालीको पहाड़ी क्षेत्रमा पहिरोको जोखिम रहेको अनि नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने भएकोले सतर्कता अपनाउन मौसमविदको आग्रह छ। त्यस्तै लामो दूरीको यात्रा तय गर्दा वा यात्रामा निस्कनु अघि मौसम र सड़कको अवस्था बुझ्न पनि सुझाव छ। आन्दोलनरत मिटर ब्याज पीड़ित र सरकारी वार्ता टोलीबीच आज बिहानैदेखि निरन्तर वार्ता भइरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरकारी वार्ता टोली र मिटर ब्याज पीड़ित पक्षका प्रतिनिधिहरूबीच छलफल भइरहेको हो। यसअघि भएको मौखिक सहमतिलाई लिखित रूपमा सम्झौताको रूप दिने गरी वार्ता भइरहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सरकारले पहिलो पटक मिटर ब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तथा त्यस विरूद्ध छुट्टै कानूनी संरचना निर्माण गर्ने प्रतिबद्धता समेत जनाएको छ। नेपालको पहिलो सड़क सुरुङ मार्गका रूपमा निर्माण गरिएको नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा ढिलाइ भएको छ। यससँगै यही साउनभित्र सुरुङ मार्ग सञ्चालनमा ल्याउने गरी आवश्यक प्राविधिक तयारी सम्पन्न गरिएको भए पनि उद्घाटनका लागि ढिलाइ भइरहेको हो। सुरुङ मार्ग सञ्चालनका लागि आवश्यक सुरक्षा प्रणाली, भेन्टिलेशन, विद्युत आपूर्ति, अग्नि नियन्त्रण प्रणाली, संचार, सीसीटीभी निगरानी तथा ट्राफिक व्यवस्थापन लगायत अन्तिम परीक्षण भइसकेको सड़क विभाग अन्तर्गतको नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ। आयोजनाका उपनिर्देशक संजय ले सुरुङ मार्गको उद्घाटनका लागि तयारी भइरहेको उज्यालोलाई बताउनु भएको छ। उहाँका अनुसार यसबारेमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकासँग छलफल भइरहेको छ र आउँदो 11 वा 12 गतेसम्म उद्घाटन गर्ने गरी तयारी भइरहेको छ। यो सुरुङ मार्ग जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको हो। परियोजनाको कुल लागत झण्डै 22 अर्ब रूपियाँ रहेको छ। सुरुङ मार्ग निर्माणको मुख्य जिम्मेवारी जापानी निर्माण कम्पनी आजमा आन्द्रो कर्पोरेशनले सम्हालेको हो भने परामर्श सेवामा जापानी कम्पनीहरूको संयुक्त संलग्नता रहेको छ। परियोजनाको मुख्य सुरुङको लम्बाई झण्डै 2.68 किलोमिटर छ भने उद्धारका लागि छुट्टै आपतकालीन सुरुङ पनि निर्माण गरिएको छ। सुरुङ मार्गसँगै पहुँच सड़क, फ्लाइओभर, पुल तथा अन्य सहायक संरचनाहरू समेत बनेका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 2076 साल कार्तिक 4 गते यसको शिलान्यास गर्नुभएको थियो। सुरुङ मार्ग सञ्चालनमा आएपछि शुरूआती चरणमा निश्चित मापदण्ड अनुसार गाड़ीलाई प्रवेश दिइनेछ। सुरुङभित्र गति सीमा, गाड़ी बीचको दूरी, लेन अनुशासन तथा सुरक्षा मापदण्डको पालना गराइनेछ। सुरुङको सञ्चालन, निगरानी र आपतकालीन व्यवस्थापन अत्याधुनिक नियन्त्रण केन्द्रबाट गरिने व्यवस्था मिलाइएको छ। नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा आएपछि काठमाडौँ उपत्यका प्रवेश गर्ने तथा बाहिरिने यात्रु र मालवाहक गाड़ीको आवागमन थप सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ। यसले नागढुङ्गा सड़क खण्डमा हुने लामो ट्राफिक जाम न्यूनीकरण गर्नुका साथै यात्राको समय घटाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास छ। यो सुरुङ सञ्चालनको जिम्मा युनिस एआरटीजेबीले पाएको छ। युनिस चिनिया र एआरटी नेपाली कम्पनी हो। सुरुङ मार्ग प्रयोग गर्ने गाड़ीलाई शुल्क तोकिसकिएको छ। एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा निर्माणाधीन काकड़बिट्टा लौकही सड़क विस्तार आयोजनामा विद्युतीय पोल स्थानान्तरण नहुँदा निर्माण कार्य प्रभावित भएको छ। ठेक्का सम्झौता भई काम शुरू भएको 29 महिना बितिसक्दा पनि सड़क क्षेत्रमा रहेका पोलहरू नहटाइँदा लक्ष्य अनुसार भौतिक प्रगति हासिल हुन नसकेको हो। सड़क विभाग अन्तर्गतको आयोजना निर्देशनालय एडीबीले सन् 2024 फेब्रुअरी 1 ठेक्का सम्झौता गरी यो आयोजनाको निर्माण कार्य अघि बढ़ाएको थियो। चिनिया निर्माण कम्पनी सीआरएफजी र नेपाली कम्पनी टुण्डीजेबीले संयुक्त रूपमा निर्माण गरिरहेको काँकडभिट्टा लौकही सड़कको अहिलेसम्म समग्र भौतिक प्रगति 43% छ। कुल 40 किलोमिटर लम्बाई रहेको यो खण्डमा एकतर्फी 18 किलोमिटर सड़क कालोपत्र भइसकेको छ। निर्माण कम्पनीका प्रतिनिधि दोरमणी पौडेलका अनुसार ग्रामीण तथा वन क्षेत्रमा काम गर्न समस्या नभए पनि बजार क्षेत्रमा विद्युतीय पोलका कारण अवरोध भएको छ। विशेष गरी दोस्रो खण्ड अन्तर्गत झापाको सीतापुरीदेखि मोरङको गोठगाउँसम्मको क्षेत्रमा काम गर्न निकै असहज भएको उहाँले बताउनुभयो। सकेसम्म छिटो गरौं भनेर शुरू गर्दा पनि 2 वर्षसम्म पोल
ओसारिएकोले काम गर्न धेरै कठिन रहेको पौडेलले बताउनुभयो। काँकडभिट्टा लौकै सड़क योजना पश्चिम खण्डका योजना प्रमुख जगत प्रजापतिले सड़क निर्माण शुरू हुनुभन्दा एक वर्ष अगावै नेपाल विद्युत प्राधिकरणलाई पोल सार्नका लागि आवश्यक रकम भुक्तानी गरिसकेको जानकारी दिनुभयो। ठेक्का लाग्नुभन्दा एक वर्ष अघिबाटै विद्युत प्राधिकरणसँग सम्झौता गरेको भए पनि पोल सार्ने काम पूरा नभएको उहाँले बताउनुभयो। दुई नम्बर प्याकेजमा अझै 30% बढ़ी पोलहरू हटाउन बाँकी रहेको छ। विद्युत प्राधिकरणले असार मसान्तसम्म पोल सार्ने कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म 30% भन्दा बढ़ी पोल सार्न बाँकी रहेको आयोजनाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। आजदेखि 3 महिने डेंगी सचेतना अभियान शुरू भएको छ। डेंगीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले साउन भदौ र असोज महिनालाई डेंगी सचेतना अभियानका रूपमा सञ्चालन गर्न थालेको हो। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै 753 पालिकालाई डेंगी सचेतना 3 महिने अभियान सञ्चालन गर्न निर्देशन दिएको छ। अभियान अन्तर्गत पालिकाको नेतृत्वमा सम्बन्धित वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामुदायिक संस्था तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गरिने भएको छ। डेंगी फैलाउने लामखुट्टेको नियन्त्रण तथा रोकथामका लागि विभिन्न क्रियाकलाप मार्फत जनचेतना जगाउने मन्त्रालयको मुख्य उद्देश्य रहेको छ। अभियान अन्तर्गत मुख्य गरी हरेक हप्ता हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम सञ्चालन गरी सार्वजनिक निकाय, कार्यालय, विद्यालय तथा सामुदायिक संस्थामा लामखुट्टेको प्रजनन स्थल र वासस्थान खोजेर नष्ट गरिनेछ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशी विद्यार्थी भिसामा बस्न पाइने समय अवधि 4 वर्षमा सीमित गर्ने नयाँ नियम घोषणा गरेको छ। अहिले विद्यार्थीहरूले आफू अध्ययनरत रहेसम्म सामान्यतया अमेरिकामा बस्न पाउने व्यवस्था छ। ट्रम्प प्रशासनले विदेशी विद्यार्थीहरूलाई थप कड़ी कडाउ गर्ने आफ्नो योजनाको अन्तिम सूचना सार्वजनिक गरेको बीबीसीले जनाएको छ। अब पाठ्यक्रमका कार्यक्रम परिवर्तन गर्ने तथा एकबाट अर्को विश्वविद्यालय वा कलेजमा सर्ने क्रम पनि निकै कम हुने खबरमा उल्लेख छ। नयाँ नियम आउँदो सेप्टेम्बर महिनादेखि हुने भनिएको छ। होमल्याण्ड सेक्युरिटी विभागका अनुसार यो परिवर्तन विदेशी विद्यार्थीको संख्यामा भएको उल्लेख्य वृद्धिलाई सम्बोधन गर्न तथा भिसाको स्थितिलाई प्रयोग गरी दशकौंसम्म देशमा बसिरहने विद्यार्थीहरूलाई ध्यानमा राखेर गरिएको हो। विभागले यसलाई भिसाको जथाभावी दुरूपयोग रोक्ने तथा नियमित निगरानी मार्फत राष्ट्रिय सुरक्षा सुदृढ हुने कदमका रूपमा उल्लेख गरेको छ। तर एसोसिएशन अफ इन्टरनेशनल एजुकेटर्सले नयाँ नियमलाई अनावश्यक तथा गलत रूपमा निर्देशित भनेको छ। अब नयाँ नियम अनुसार विदेशी विद्यार्थीहरूले ग्रेजुएशनपछि स्वदेश फर्किन वा अर्को वर्गको भिसा हासिल गर्न 30 दिनको समय पाउनेछन्। यसअघि यस्तो अवधि 60 दिनको हुने गर्थ्यो। यी नियमहरू विदेशी विद्यार्थीहरूको संख्या घटाउने तथा आप्रवासन रोक्ने ट्रम्प प्रशासनको नीति अन्तर्गत पर्छन्। अब खेल खबर। एसएससी महिला 19 वर्ष

राति पाउने एक बजे हुने विश्वकपको फाइनलमा उपाधिका लागि स्पेन र अर्जेन्टिना बीच प्रतिस्पर्धा हुँदैछ। अर्जेन्टिना साबिक उपाधि विजेता टोली पनि हो। फिफाले सन् 2026 प्रतियोगिताको सम्झनामा 2026 स्थान च्याम्पियनशीप रिंग तयार पारेको छ। विजेता टोलीका सदस्यहरूलाई 30 औठी प्रदान गरिनेछ भने बाँकी 1996 आधिकारिक रूपमा इजाजत प्राप्त स्मृति सामग्रीका रूपमा विश्वभर उपलब्ध गराइनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज रातिदेखि थप वर्षाको सम्भावना, कतै ठूलो पानी पर्ने सतर्कता अपनाउन आग्रह। नागढुंगा सुरुङ मार्ग सञ्चालनमा ढिलाइ, उद्घाटनका लागि तयारी भने अन्तिम चरणमा। काँकडभिट्टा लौकै सड़क विस्तारमा विद्युतीय पोल बाधक, 29 महिनादेखि अवरूद्ध हटेन। आजदेखि 3 महिने डेंगी सचेतना अभियान शुरू, हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम सञ्चालन गरिने। अमेरिकाले विदेशी विद्यार्थीको भिसा अवधि 4 वर्षमा सीमित गर्ने नयाँ नियम आउँदो सेप्टेम्बर महिनादेखि लागू हुने। र फिफा विश्वकपका विजेताले च्याम्पियनशीप रिंग पनि पाउनेछन्।

0: समयसँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: साली नदीको शिर,
2: मणिचूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: शहरबाट नजिकै,
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841549481, वेबसाइट झुले.com.np।
4: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
5: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
6: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44 28 242, 44 28 242।
7: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
8: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभञ्जङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। ललितपुरको जावला खेलमा रहेको सदर चिड़ियाखाना आजदेखि सर्वसाधारणका लागि फेरि खुला भएको छ। काग, गिद्ध, हाँस लगायत पंक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिड़ियाखाना गएको असार 5 गतेदेखि बन्द रहेको थियो। संक्रमण नियन्त्रणका लागि बिरामी पंक्षीहरूको उपचार, सरसफाई तथा आवश्यक व्यवस्थापन सम्पन्न भएपछि वातावरणीय नमूनाको परीक्षणमा एभियन इन्फ्लुएन्जा अर्थात बर्ड फ्लू भाइरस नदेखिएकोले चिड़ियाखाना फेरि संचालनमा आएको हो। चिड़ियाखाना प्रशासनका अनुसार हिजो पशु सेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीको बैठकले बन्द चिड़ियाखाना खोल्ने निर्णय गरेको हो। सदर चिड़ियाखाना व्यवस्थापनले आगन्तुकलाई जनावर तथा पंक्षीसँग सुरक्षित दूरी कायम गरी अवलोकन गर्न पनि आग्रह गरेको छ। त्यसै गरी आफूसँग ल्याएका खानेकुरा खुल्ला ठाउँमा नराख्न, प्रयोगपछि फोहोर डस्टबिनमा व्यवस्थित रूपमा फाल्न तथा अनिवार्य रूपमा मास्क प्रयोग गर्न पनि चिड़ियाखाना प्रशासनले सर्वसाधारण आगन्तुलाई अनुरोध गरेको छ। सौर मास अनुसार हरेक वर्ष साउन 1 गते मनाउने साउने संक्रान्ति पर्व आज देशभर स्नान दान गरी मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि सूर्य दक्षिणतर्फ सर्ने भएकोले आजदेखि दक्षिणयान शुरू हुन्छ। माघ 1 गते शुरू हुने उत्तरायण र साउन 1 गते शुरू हुने दक्षिणयानलाई वैदिक सनातन परम्परामा विशेष महत्वका साथ मनाइन्छ। साउन महिनालाई भगवान शिवको विशेष पूजा आराधना गर्ने महिनाका रूपमा पनि लिइन्छ। महिलाहरूले हरियो चूरा तथा हरियो कपड़ा लगाएर प्रकृतिसँगको निकटता झल्काउने

परम्परा पनि रहेको छ। यसैबीच साउन महिनाको पहिलो दिन आज काठमाडौँको पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको भीड़ लागेको छ। शिवको पूजा आराधना गर्न बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको हो। पशुपतिनाथका साथै देशका अन्य शिवालयमा पनि आज भक्तजनको उपस्थिति रहेको छ। र काठमाडौँ महानगरपालिका छ कपन भिरकुटी चोक सड़कमा गैराती मोटरसाइकल र स्कूटर थोकिँदा एकजनाको ज्यान गएको छ। दुर्घटनामा स्कूटरका चालक संखुवा सभाको मकालु गाउँपालिका घर भई काठमाडौँ बुढानीलकण्ठ बस्ने 27 वर्षीय कुसाङ शेर्पाको ज्यान गएको काठमाडौँ प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका शेर्पाको हेल्पिङ ह्याण्ड्स अस्पताल चाबहिलमा उपचारको क्रममा ज्यान गएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालकलाई थप उपचारका लागि एम्स अस्पताल धुम्बाराही पठाइएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र चारभन्जाङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज रातिदेखि थप वर्षाको सम्भावना, कतै ठूलो पानी पर्ने सतर्कता अपनाउन मौसमविदको आग्रह। बर्ड फ्लू नियन्त्रणपछि जावलाखेल सदर चिड़ियाखाना आजदेखि फेरि खुल्यो, आगन्तुकलाई जनावर तथा पंक्षीसँग दूरी कायम गरी अवलोकन गर्न आग्रह। र साउन महिनाको पहिलो दिन आज पशुपतिनाथमा भक्तजनहरूको भीड़। अहिलेलाई चारभन्जाङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
1: सीट को खुशी को

0: हाय दैव फेरि मुद्रा खाएर सबै पैसा जति रक्सीमै सके। अबको घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्।
1: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
2: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला, हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
0: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
1: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
3: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
4: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
5: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता बाबुलाई रोक्सी खाएर पिटेछन्।
6: ए जान्त जान्त
2: होइन, के भयो बाबु?
7: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नुभयो।
2: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
4: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
8: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
9: डर लाग्नु, निद्रा नलाग्नु,
8: अनौठा विचार आउनु,
9: निराशा बढ्नु, खुशी नहुनु,
8: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
9: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
8: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
9: छटपटी हुनु, चिटचिट पसिना आउनु,
8: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
9: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
8: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
9: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
10: नानी खाना खान आऊ।
11: लाउ दिनुस।
10: हात धोयौ?
11: धोइसके बाबा।
10: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनुपर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ, अनि मात्रै खाऊ।
11: ढिला भइसक्यो।
12: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनुपर्छ।
10: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त?
12: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खाने पानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ।
13: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: उत्सवको पर्व
16: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
15: एचएसबी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
16: कृषि विकास ब्याङ्कको गल्ली मिलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
15: फोन नम्बर 071-542-6999-5450-6999।
17: सौजी क्युआर भए
18: मेसेज आएको छैन।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड
1: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई
1: ल बारात नागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सिएनसी मसिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 98570-72397 र 98475-42914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा

0: पछिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गए निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
3: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
4: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
3: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
5: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
6: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
7: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
5: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 98-026-37-111 र 98-026-21-354।
8: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
9: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
8: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
5: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
3: फोन नम्बर 071-531-641, 535-641।
10: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
11: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
12: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
11: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
3: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
13: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ? हँ, तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
14: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
15: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
14: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
15: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस् र?
13: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
16: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
17: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता? अका होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल बाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के? हाँ, तब का पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई हो जाले, ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
18: देखा, पाथर खोजत के भगवाने मिले जैसन हो गई, और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत?
17: ठीक बात सुनल जाए, रेडियो में लगातार बाजत बा।
16: गोश मछली अंडा सबसे बढ़िया बा, गोश मछली अंडा सबसे बढ़िया बा,
17: फल फूल और साग पात बच्चा के खाना साथ साथ
18: सब मिल के खियावल जाए,
17: कमती में दुई साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति छह महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोश, हरियर साग पात और पियर जात के फल फूल खियावेली।
18: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे, उसे एक जवा बेसी दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज, उसे दुई जवा बेसी देवल जाए।
17: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाहे, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही, बुझलू ने?
18: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही एफएम द्वारा सचेतना में जारी संदेश।
19: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
20: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या?
19: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
21: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
19: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
22: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
23: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
24: सबै मिलाई खुवाऊ,
23: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
25: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
26: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है, खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
0: सिकल सेल रोगको एक जानकारी।
1: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकल सेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकल सेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
0: सिकल सेल रोगका लक्षणहरू:
2: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
1: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाई हुने,
2: जन्डिस हुने,
1: आँखाका समस्याहरू देखा पर्ने,
2: संक्रमणहरू भइरहने,
1: पक्षीघात समेत हुने,
2: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
1: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
2: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
1: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
2: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
1: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
2: रक्त अल्पताको उपचार गराउनु पर्छ,
1: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
2: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
1: धेरै तनाव लिनु हुँदैन,
2: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
1: सिकल सेल रोगको रोकथाम:
2: सिकल सेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
1: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
2: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
1: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
2: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिकराम रूपन्देही।
4: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना: फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा पिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
6: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
0: सिकल सेल रोगको एक जानकारी।
1: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
0: सिकल सेल रोगका लक्षणहरू:
5: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
1: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाइ हुने,
5: जन्डिस हुने,
1: आँखाका समस्याहरू देखा पर्ने,
5: संक्रमणहरू भइरहने,
1: पक्षीघात समेत हुने,
5: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
1: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
2: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
1: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
2: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
1: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
2: रक्त अल्पताको उपचार गराउनु पर्छ,
1: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
2: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
1: धेरै तनाव लिनु हुँदैन,
2: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
1: सिकलसेल रोगको रोकथाम:
2: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
1: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
2: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
1: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
2: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
7: खै दाई, दुई चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
8: ए ल ल, लिनुहोस् भाइ।
7: अनि दाई, कति भयो पैसा?
8: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
10: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
11: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
3: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु, चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्राली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9852140934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नु भएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को
0: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। हेर्नुहोस् मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडकोट भन्नुभयो 10 पिताजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाए, दबाई ल्याएर खाएपछि झन बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको सक्ने भछु
6: सेवामा म व्यस्तरी खुसी म त अहिले त
5: अब त म त बचे भनेछ नि म
7: सुँगै सुँदाखेरि रामराजीपुर कल्याणपुर भन्छ न पितरमाडी मेरो मलले खाएर गएको के खोज्दै खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको कि यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतै पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसी भतै पोल्ने दुख्ने बेसी पटाउने सुतेको सुते हुने सुते सुते खाने भात अनि त्यहाँदेखि हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान पनि दिनुभयो अनि बिहान बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855050934
8: साप के काटे में ध्यान देवे वाला बात साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए साप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए झाड़ फूक के तरफ न जावा जाए अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए
9: अनुरोध है लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल
10: ओहो भाई कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
11: हो दाई कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
10: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ
11: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त
10: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
11: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन
10: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
11: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
12: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ दृष्टिविहीन छ जागिर कसले देला र लौ है बाबु बहिनीलाई पाल्ने जिम्मा तिम्रो
13: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा
12: दुख गरेर पढायौ लेखायौ बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि फेरि छोरी हो जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन
13: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय दिउन बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन् समाजलाई पनि योगदान दिन सक्छिन्
14: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन् यसका लागि उपयुक्त वातावरण दिउँ
15: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश

0: Marka Kati Ofisi Siment. Deşko Siment.
1: Vârzăr car, rang, raunak. Car raman, duve rangin banavne akar shak offer. Azei vârzăr paints ko kharit ma paun hoz. Motorcycle, freezer, mobile phone jitni mauka. Saathei short sort ma paun hoz, 100 square feet ko silk illusion design pani. Sarta haru lagu hune chan.
2: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
4: तिलोत्तमा 5 मडगिराम रूपन्देही
3: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
5: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 98472882 र 98470-24870
6: किन झोक्राउनु भच्छ काका
7: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
6: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
7: ए बुद्ध फाइबर कामसोली पनि त्यही भन्थ्यो
8: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजमेर मोबाइल 98570-21757 र 98472-98228
9: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
10: डर लाग्नु निद्रा नलाग्नु
9: अनौठा विचार आउनु
10: निराशा बढ्नु खुसी नहुनु
9: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
10: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
9: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
10: छटपटी हुनु चिटचिट पसिना आउनु
9: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
10: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
9: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
10: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊं
9: नेपाल सरकार विज्ञापन बोर्ड
11: नानी खाना खान आऊ
12: लाउ दिनुस
11: हात धोयौ
12: धोइसके बाबा
11: त्यसरी पानीले मात्रै होइन नि नानी साबुन पानीले मिचिमिची हात धुनुपर्छ जाऊ फेरि साबुन पानीले मिचिमिची हात धोएर आऊ अनि मात्रै खाऊ
12: ढिला भइसक्यो
13: जति ढिलो भए पनि खाना खानु अघि खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिचिमिची हात धुनुपर्छ
11: हो त मैले भनेको मानेन आखिर आमाले नै भन्नु पर्यो होइन
13: त्यति मात्र होइन पानीको मुहान ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौं
14: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ
15: नेपाल सरकार विज्ञापन बोर्ड
16: उत्सवको पर्व
17: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
16: इसीएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
17: कृषि विकास बैङ्कको गल्ली मिलनचोकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
16: फोन नम्बर 071-542-6999
18: 545-6999
19: खुसीको खबर खुसीको खबर खुसीको खबर
20: होइन के खुसीको खबर हो दाजु
19: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
20: हो र
19: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो दोस्रो शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-535-823
18: सौजी क्यूआर भयो है
21: ए बगनुस् त मेसेज आएको छैन
22: घरी एसएमएस आएन

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
5: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
6: सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरू, फलफूल खेतीको सिजन शुरूआत सँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, निलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमला

0: लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले, जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
1: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
2: गुप्ता नर्सरी, तिलोत्तमा 4 ड्राइभर टोल, रूपन्देही।
0: फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
3: तिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
4: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
5: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
6: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
7: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
8: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिझो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
6: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 98-026-37-111 र 98-026-21-354।
9: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
10: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
9: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
6: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
11: फोन नम्बर 071-531-641 535-641।
12: ए दिल कुमारी, आज त काम गर्ने जागरै छैन।
13: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
14: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
13: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
10: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
15: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
11: गर्ने

0: थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
2: के को छलफल हो दाई बाबुजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
2: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
0: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
3: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।

0: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
1: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाई, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
0: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
1: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
0: मणिमुकुन्द क्याम्पस, योगीकुटी बुटवल 11 रूपन्देही। फोन 071-424-117, मोबाइल 98-027-88-919। मणिमुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कुञ्जलापुर, मणिग्राम, रूपन्देही।
3: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
4: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
3: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
4: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
3: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
5: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
6: के भनौँ दाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
5: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
7: हजुर, नेपालमै उत्कृष्ट
5: सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा। तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा 4 नयाँ मिल, रूपन्देही। सम्पर्क फोन 071-592-183, मोबाइल 98-570-68-805, 97-676, 091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
0: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: कक्षा 12 को बोर्ड परीक्षा में उत्तीर्ण संपूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षा को शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्ष में भर्ना खुले सहर्ष जानकारी गराउँदछौं।
9: इस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल इस कलेज में भर्ना भई आफ्नो सीट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौं।
8: अंग्रेजी र नेपाली दुवै माध्यममा पढाई हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा फाइनान्स र मार्केटिङ छनोट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
9: भर्नामा छुट सम्बन्धी जानकारी जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था, त्यस्तै गरी बाह्र जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
8: सम्पर्क 9857016604, 9847078 र 0715140029।
9: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्देह।
10: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता? आ का होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल बाई, आ ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के? हाँ तब का, पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई होई जाले ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
11: देखा, पाथर खोजत के भगवाने मिले जैसन होई गईल, और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत।
10: ठीक बा, सुनल जाए रेडियो में लगातार बाजत बा।
12: गोश मछली अंडा सबसे बढ़िया बा, गोश मछली अंडा सबसे बढ़िया बा,
10: फल फूल और साग पात बच्चा के खाना साथ साथ
11: सब मिल के खियावल जाए,
10: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी अंडा मछरी गोश हरियर साग पात और पियर जात के फल फूल खियावेली।
11: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जवा बेसी दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे 2 जवा बेसी देवल जाए।
10: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिहे के चाही, खास करके हाथ सफा रखा, खाए वाला सामान ठीक से धो के और पानी भी सक भर धिका के पिए के चाही, बुझलू ने?
11: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही एफएम द्वारा सचेतना में जारी संदेश।
13: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
14: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या?
13: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
15: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
13: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
16: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
17: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
18: सबै मिलाई खुवाऊ,
17: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दूधको साथै अंडा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफूल पनि खुवाए तपाईले नि
18: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दूध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ
19: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
20: स्नातक तह भर्ना सम्बन्धी रामबडी बहुमुखी क्याम्पसको सूचना रूपन्देहीको मणिग्राम स्थित रामबडी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो कार्यक्रमहरू बीबीएस बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ कक्षा सञ्चालन साउन अन्तिम सातादेखि जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही फोन 071-560-226 बीबीएस भर्नाको लागि 98-570-42-624 बीए र बीएड को लागि 98-471-29-657
21: स्वास्थ्यमा बटुवल
22: बाल बालिका देखि वृद्ध सम्मका स्वास्थ्यका कुरा
21: असल अभ्यास देखि मितिका कुरा
22: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब
21: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
23: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
21: कार्यक्रम स्वास्थ्यमा बुटवल
24: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ साथै अबका दिनमा आफ्नो घर व्यावसायिक प्रतिष्ठान उद्योग धन्दा कल कारखाना होटल रेस्टुरेन्ट कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ
25: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
26: खै दाई दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न
27: ए ल ल लिनुहोस् भाइ
26: अनि दाई कति भयो पैसा
27: ल हेर भाइ के गरेको तपाईँले तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ हेर्नुहोस् है भाइ कारवाहीमा पर्नु होला नि हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ ख्याल गर्नुहोस् है भाइ ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
28: हो तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरि माना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ
25: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
22: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
0: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
0: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
0: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
0: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
1: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
25: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
4: प्रविधिको सही प्रयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनि देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हँ, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
4: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
2: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
5: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया नास्ता खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाइले मेरो कामै देख्नुहुन्न।
5: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
2: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ, घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
6: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
4: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
7: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स सुक नारायणगढ चितवन, मोबाइल 9850505934।
10: जडिलो बाटो बचौं र बचाऊ, सलाई लाइटर जस्ता प्रज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं, जंगलमा सलाई तथा लाइटरको प्रयोग नगरौं र गर्नै पर्ने भए सावधानी पूर्वक प्रयोग गरी राम्रो गरी निभाऊ। हाम्रो सानो असावधानीले जंगल मात्र होइन आसपासका बस्ती समेत उजाड हुन सक्छन्। जनधन र वनको संरक्षण गरौं, सचेत बनाऊ, डढेलोबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
11: जातीय विभेदको अन्त्य गरौं, जातीय आधारमा नभई मानिसको ज्ञान, सीप र कर्मको कदर गरौं। मानिसको श्रेष्ठता उसको आचरणले निर्धारण गर्दछ। कर्मद्वारा मानिसको श्रेष्ठता कायम गरौं। जातीय विभेदले पैदा गरेको अन्धविश्वासमा नपरौं। छुवाछुत र भेदभाव जन्ने कार्य दण्डनीय हो, सचेत रहौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
12: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
13: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
12: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
13: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
12: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
13: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
12: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
13: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
14: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
15: कहाँ हुनु नि? वहाँ त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराऊ कि भनेर त्यतै जान लागेको नि दिदी।
14: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त हृष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
15: हो नि दिदी, म हजुरले भने जस्तै हृष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन, 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
14: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाइ फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परेर भाइ?
15: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
14: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
16: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक, अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
14: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी

0: Marga Kanji OPC Cement. Desh ko cement.
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने. मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको. कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि. गहनामा खास सधैँको विश्वास.
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही.
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ. ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है.
4: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9472812882 र 9847024870.
5: होइन पुर्खे बा, किन के भयो र?
6: बाह्र चौरा
5: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या. एकपटक यिनलाई मडिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो.
7: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल.
5: होइन है पुर्खे बा, फेरि दौडिँदै कता हो?
6: ए किरिम झनमा गएको सब ठिक ठाक. अब त पुर्खे बा पनि हिन्छ मर्निङ वाक.
7: सम्पर्क क्रिम्सन अस्पताल तिलोत्तमा 6 मणिग्राम रूपन्देही. फोन 071-562744 562744.
8: वडा अध्यक्षज्यू नमस्कार.
9: नमस्कार सन्तोषजी, के छ टोलतिर सब ठिक ठाक?
8: खै के भन्नु वडा अध्यक्षज्यू, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो. प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्, केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ. तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त.
9: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती गर्ने जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन. त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन. क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि.
8: टोल छिमेकीको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन.
9: अह, हुँदै हुँदैन. यस्तो घटना हामीले मिलाउन थाले भने अपराध झन बढ्न सक्छ. यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ. तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ. जबरजस्तीकरणी जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं. नेपाल सरकार विज्ञापन बोर्ड.
10: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ. यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ.
11: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन.
12: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए. म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो.
13: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ.
14: नेपाल सरकार विज्ञापन बोर्ड.
15: सौजी क्युआर भयो है?
16: ए बोक्नुहोस् त, मेसेज आएको छैन.
17: घरी एसएमएस.

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको? यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
6: हाम्रा सेवाहरू:
5: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
6: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
5: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
6: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
5: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
7: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
8: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
9: यति बेला साँझको

नमस्कार। रेडियो लुम्बिनीबाट अपराह्न 5 बजेको हाल खबरमा दिवाकर पन्तीको स्वागत छ। यो हाल खबर एफएम 96.8 MHz, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षक। करारका कर्मचारी व्यवस्थापनमा सरकारको सात बुँदे निर्णय, पेन्सन वा उपादानमा निस्किएकालाई सधन्यवाद विदाई, नयाँ भर्नामा कडाई। आजदेखि आर्थिक वर्ष 2083-84 शुरू, सरकारी कर्मचारीको बढ़ेको तलब आजदेखि कार्यान्वयनमा। कपिलवस्तुका सांसद शाह र कृष्णनगरका मेयर विरूद्ध पक्राउ पूर्जी जारी, विरोधमा कृष्णनगर बजार बन्द। बागमती प्रदेशमा मन्त्रालयको संख्या 14बाट 8मा झर्यो, 6 जना मन्त्री बिना विभागीय। विवादमा तानियो दुर्गेश प्रियंकाको मास्टरनी गीत, तत्काल हटाउन शिक्षक महासंघको माग। मुलुकभर मनसून थप सक्रिय हुँदै भोलि रातिदेखि विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना। आजदेखि फेरि खुल्यो सदर चिडियाखाना, व्यवसायमा एआई प्रयोग सम्बन्धी रूपन्देहीका उद्योगीलाई तालिम। आज शेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार रकम भने 4 अर्ब 57 करोड़ मात्रै। र फिफा विश्वकपका विजेताले च्याम्पियनशीप रिंग पनि पाउने।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब खबर विस्तारमा। सरकारले करारमा कार्यरत कर्मचारीहरूको व्यवस्थापनका लागि नयाँ मापदण्ड ल्याएको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्री परिषदको निर्णय अनुसार सात बुन्दे निर्देशन जारी गर्दै करार कर्मचारी व्यवस्थापनमा कडाई गरेको हो। उक्त निर्णय कार्यान्वयनका लागि सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा निकायमा पत्राचार गरिएको छ। नयाँ व्यवस्था अनुसार सरकारी सेवाबाट अवकाश लिई उपादान वा निवृत्तिभरण पेन्सन खाइरहेका व्यक्तिहरू अब करार सेवामा रहन पाउने छैनन्। त्यस्ता कर्मचारीहरूलाई साउन 1 गतेदेखि नै लागू हुने गरी सधन्यवाद विदाई गर्ने निर्णय सरकारले गरेको छ। यस्तै संगठन तथा व्यवस्थापन सर्वेक्षणका कारण दरबन्दी कटौतीमा परेका तर हाल कार्यरत रहेका करार कर्मचारीहरूलाई अर्को व्यवस्था नभएसम्म सम्बन्धित निकायले पुलमा राख्नुपर्नेछ। त्यस्ता कर्मचारीहरूको एकीकृत विवरण अद्यावधि गरिने मन्त्रालयले आज जारी गरेको परिपत्रमा उल्लेख छ। नयाँ स्थापना भएका निकाय वा रिक्त दरबन्दीमा नयाँ व्यक्तिलाई नियुक्त नगरी कुनै पनि निकायलाई करार कर्मचारी आवश्यक परे पूलमा रहेका कर्मचारीहरू मध्येबाटै भूमि व्यवस्था तथा सामान्य प्रशासन मन्त्रालय मार्फत माग गरी पदपूर्ति गर्ने परिपत्रमा उल्लेख छ। मन्त्रालयले मर्जर वा खारेजीको प्रक्रियामा रहेका निकायहरूको हकमा त्यस्ता निकायको सम्पत्ति संरक्षण र दायित्व हस्तान्तरणका लागि आवश्यक पर्ने न्यूनतम जनशक्ति हाल कार्यरत करार कर्मचारीहरूबाटै छनौट गरिने जनाएको छ। करार कर्मचारीहरूको दीर्घकालीन व्यवस्थापनका लागि 1 महिनाभित्र थप अध्ययन गरिने पत्रमा उल्लेख छ। आगामी दिनमा करारमा नियुक्ति गर्दा पालना गर्नुपर्ने न्यूनतम सेवा शर्त सुविधा र करार अन्त्य गर्दा उपलब्ध गराइने सुविधाका सम्बन्धमा उपयुक्त विकल्प सिफारिश गरिने मन्त्रालयले जनाएको छ। सरकारी कर्मचारीको तलब तथा सुविधा आजदेखि बढ़ेको छ। आर्थिक वर्ष 2083-84 शुरू भएसँगै सरकारले बजेट मार्फत घोषणा गरेको नयाँ तलबमान कार्यान्वयनमा आएको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गत जेठ 15 गते आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्दै सरकारी कर्मचारीको पारिश्रमिक तथा सुविधामा पुनरावलोकन गरी शुरू स्केलमा 10% वृद्धि गर्ने घोषणा गर्नुभएको थियो। नयाँ व्यवस्था अनुसार कर्मचारीलाई मासिक 10% प्रोत्साहन भत्ता पनि उपलब्ध गराइनेछ। सरकारले यस व्यवस्थापछि कर्मचारीको खाइपाइआएको खुद आमदानीमा करिब 21%सम्म वृद्धि हुने जनाएको छ। बजेट अनुसार सरकारी कर्मचारीको न्यूनतम मासिक तलब 40,000 रूपियाँ र अधिकतम 1,00,000 रूपियाँसम्म कायम गरिएको छ। कपिलवस्तु क्षेत्र नम्बर 3 का प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह र कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाह विरूद्ध पक्राउ पूर्जी जारी भएको विरोधमा कृष्णनगर बजार आज बन्द गरिएको छ। सामान्य विवादको विषयलाई राजनैतिक प्रतिशोध सार्ने उद्देश्यले सांसद र नगर प्रमुखलाई फसाउन खोजिएको भन्दै स्थानीयले बजारसँगै यातायातका साधन पनि बन्द गराएका हुन्। सांसद शाह मेयर शाह विरूद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता गराएका कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं कोहिनूर मार्बलका संचालक रितेश शर्मा भने फरार रहेका छन्। शर्मा विरूद्ध आपराधिक उपद्रव मुद्दामा पक्राउ पूर्जी जारी भएको छ। कपिलवस्तु प्रहरीले शर्मा सहित 7 जना विरूद्ध जाहेरी दर्ता गरी अदालतबाट पक्राउ अनुमति लिएर पूर्जी जारी गरेको थियो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी रिपेन्द्र सिंहले शर्मा सहितको टोली फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको बताउनुभयो। बागमती प्रदेश सरकारले खर्च कटौतीका लागि मन्त्रालयको संख्या 14 घटाएर 8 वटामा झारेको छ। मन्त्रालयको संख्या घटे पनि मन्त्रीको संख्या भने 14 नै यथावत छ। त्यस अनुसार 6 जना मन्त्री बिना विभागीय बनेका छन्। मुख्यमन्त्री इन्द्रबहादुर बानियाको सिफारिशमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आज मन्त्री परिषदको नयाँ कार्यविभाजन स्वीकृत गरेसँगै 8 मन्त्रालयलाई मात्र जिम्मेवारी तोकिएको छ। कार्यविभाजन अनुसार किरण थापा मगर, उर्मिला नेपाल, भरतबहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र विनु रायमाझी पौडेललाई बिना विभागीय मन्त्री बनाइएको छ। तर मन्त्री पद, सरकारी सुविधा, सुरक्षा, गाड़ी र झण्डा भने यथावत कायम छ। मन्त्रालय हटाएर पनि मन्त्री नहटाउँदा राज्यले तलब भत्ता, गाड़ी, इन्धन, सुरक्षा तथा अन्य सुविधा भने निरन्तर बेहोर्नुपर्ने अवस्था बनेको छ। प्रियंका कार्की र दुर्गेश थापाको सहकार्य रहेको गीत मास्टर नै विवादमा तानिएको छ। गत मंगलबार गीत सार्वजनिक भएसँगै आलोचना शुरू भएको हो। सामाजिक सञ्जाल प्रयोगकर्ताले गीतमा डबल मिनिङ अर्थात दुई अर्थी शब्दको प्रयोग भएको भन्दै आलोचना गरेका छन्। युट्युबमा आएका हजारौं टिप्पणीमा पनि शिक्षक जस्तो सम्मानित पेशालाई जोडेर यस्तो गीत बनाइनु अनुचित भएको प्रतिक्रिया देखिन्छ। यसैबीच नेपाल शिक्षक महासंघले गीतप्रति आपत्ति जनाउँदै यसको प्रचार प्रसार तत्काल रोक्न माग गरेको छ। महासंघले आज विज्ञप्ति जारी गर्दै मास्टरनीको प्रमोशनल सामग्रीका रूपमा सार्वजनिक गरिएको गीतप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। विज्ञप्तिमा महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संवेदन गरिएको गीतले शिक्षक र शिक्षण पेशाको गरिमामाथि गम्भीर प्रहार गरेको उल्लेख छ। गीत सार्वजनिक कार्यक्रममा दुई अर्थी शब्द प्रयोगबारे सोधिएको प्रश्नमा गायक तथा संगीतकार दुर्गेश थापाले भने गीत कसरी बुझ्ने भन्ने कुरा श्रोताको सोचमा भर पर्ने बताउनु भएको थियो। सामाजिक सञ्जालमा कलाको स्वतन्त्रता र सामाजिक जिम्मेवारी बीचको सीमाबारे पनि बहस भइरहेको देखिन्छ। मास्टरनी प्रियंका कार्कीले निर्माण गरेको आगामी फिल्म मास्टरनीको प्रमोशनल गीत हो। निर्माण पक्षका अनुसार यो गीत फिल्मभित्र समावेश हुने छैन, तर फिल्मको प्रचारका लागि विशेष रूपमा तयार गरिएको हो। जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार रातिदेखि मौसमी प्रणाली थप सक्रिय हुने जनाएको छ। मनसूनी वायुको प्रभावका कारण शनिबार रातिदेखि देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद विनु महर्जनले पछिल्लो 24 घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै जसो स्थानमा मध्यदेखि भारी वर्षा भएको बताउनुभयो। देशका पहाड़ी भूभागका धेरै स्थानहरू तथा हिमाली र तराईका केही स्थानहरूमा शनिबारसम्मै मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको उहाँको भनाइ छ। भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरू विशेष गरी बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाड़ी भूभागका पहाड़ी क्षेत्रमा पहिरो जान सक्ने, नदी तथा खोलाहरूमा पानीको बहाव बढ़न सक्ने भएकाले सतर्कता अप्नाउनु पर्ने महर्जनको भनाइ छ। लामो दूरीको यात्रा तय गर्दा वा यात्रामा निस्कनु अघि मौसम र सड़कको अवस्था बुझ्न तथा अध्यावधिक मौसमी सूचना लिएर मात्र यात्रा गर्न उहाँको सुझाव छ। ललितपुरको झावलाखेलमा रहेको सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि फेरि खुला भएको छ। काग, गिद्ध, हाँस लगायत पंक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिडियाखाना गएको असार 5 गतेदेखि बन्द भएको थियो। संक्रमण नियन्त्रणका लागि बिरामी पंक्षीहरूको उपचार, सरसफाई तथा आवश्यक व्यवस्थापन सम्पन्न भएपछि वातावरणीय नमूनाको परीक्षणमा एभियन इन्फ्लुएन्जा बर्ड फ्लू भाइरस नदेखिएकाले चिडियाखाना फेरि सञ्चालनमा आएको हो। चिडियाखाना प्रशासनका अनुसार पशु सेवा विभाग, केन्द्रीय पशुरोग अनुसन्धान प्रयोगशाला तथा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको बैठकले चिडियाखाना फेरि खोल्ने निर्णय गरेको हो। सदर चिडियाखाना व्यवस्थापनले आगन्तुकलाई जनावर तथा पंक्षीसँग सुरक्षित दूरी कायम गरी अवलोकन गर्न आग्रह गरेको छ। यसै गरी आफूसँग ल्याएका खानेकुरा खुला ठाउँमा नखान, प्रयोगपछि फोहोर डस्टबिनमा व्यवस्थित रूपमा फाल्न तथा अनिवार्य रूपमा मास्क प्रयोग गर्न पनि चिडियाखाना प्रशासन

तथा व्यवसाय संचालन गर्ने तरिकामा तीव्र परिवर्तन आएकोले समय अनुसार नयाँ प्रविधिको बारेमा जानकारी दिन तालिम आयोजना गरिएको बताउनुभयो। प्रशिक्षक इन्जिनियर अमृत राणा भाटले आधुनिक डिजिटल उपकरणको सही प्रयोगले व्यवसाय संचालन, ग्राहक सेवा, प्रचार प्रसार, सामग्री निर्माण तथा कार्यालय व्यवस्थापनलाई सरल र प्रभावकारी बनाउन सकिने जानकारी दिनुभयो। त्यस अवसरमा तीनवटा तालिममा सहभागी 60 जना प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले जानकारी गराउनुभयो। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज उच्च अंकको वृद्धि भएको छ। नेप्से परिसूचक 779.74 अंकले बढ़ेर 2677.54 बिन्दुमा बन्द भएको हो। नेप्से परिसूचकमा उच्च अंकको वृद्धि भए पनि कारोबार रकम भने उल्लेख बढ़न सकेन। आज 4,57,50,00,000 रूपियाँ बराबरको कारोबार भएको छ। आजको कारोबारमा 259 कम्पनीको शेयर मूल्य बढ़दा 13 वटाको घटेको छ। बाँकी 2 वटाको शेयर मूल्य भने स्थिर रहेको छ। घटेको बजारमा 2 कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्, जसमा श्रीनगर एग्रीटेक इण्डस्ट्रीज र सूर्यकुण्ड कुण्ड हाइड्रो इलेक्ट्रिज रहेका छन्। यी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस्तै आत्मनिर्भर लघुवित्त वित्तीय संस्थामा लगानी गर्ने लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन्। यस कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। र फिफा विश्वकप फुटबल 2026का विजेताहरूले ऐतिहासिक रूपमा पहिलो पटक च्याम्पियनशीप रिंग औठी प्राप्त गर्ने भएका छन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अनुसार फिफा कपका विजेताहरूले ट्रफी र स्वर्ण पदकका साथै च्याम्पियनशीप रिंग पनि प्राप्त गर्ने भएका हुन्। अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा आउँदो आइतबार राति 1:15 हुने विश्वकपको फाइनल उपाधिका लागि स्पेन र अर्जेन्टिना बीच प्रतिस्पर्धा हुँदैछ। सेमी फाइनलमा स्पेनले फ्रान्सलाई र अर्जेन्टिनाले इंग्ल्याण्डलाई हराउँदै उपाधि नजिकै पुगेका हुन्। फिफाले सन् 2026को प्रतियोगिताको सम्झनामा 2026 स्थान च्याम्पियनशीप रिंग तयार पारेको छ। विजेता टोलीका सदस्यहरूलाई 30 वटा औठी प्रदान गरिनेछ भने बाँकी 1,996 वटा आधिकारिक रूपमा इजाजत प्राप्त स्मृति सामग्रीका रूपमा विश्वभर उपलब्ध गराइनेछ। हरेक औठीको एकतर्फ फिफा विश्वकपको ट्रफी रहनेछ भने अर्कोतर्फ प्रतियोगिताको विजेताको पहिचान झल्किने गरी विशेष रूपमा तयार पारिने आयोजकले जनाएका छन्। यही खेल खबरसँगै हामी हालखबरको अन्त्यमा छौं। हालखबर सक्नु अघि मुख्य खबर शीर्षक। करारका कर्मचारी व्यवस्थापनमा सरकारको 7 बुँदे निर्णय, पेन्सन वा उपादानमा निस्किएकालाई सदन्यवाद विदाई, नयाँ भर्नामा कडाई। आजदेखि आर्थिक वर्ष 2083-84 शुरू, सरकारी कर्मचारीको बढेको तलब आजदेखि कार्यान्वयनमा। कपिलवस्तुका सांसद शाह र कृष्णनगरका मेयर विरूद्ध पक्राउ पूर्जी जारी, विरोधमा कृष्णनगर बजार बन्द। बागमती प्रदेशमा मन्त्रालयको संख्या 14-8 झर्यो, 6 जना मन्त्री बिना विभागीय, विवादमा तानियो दुर्गेश प्रियंकाको मास्टर निगी, तत्काल हटाउन शिक्षक महासंघको माग। देशभर मनसून थप सक्रिय हुँदै भोलि रातिदेखि विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना। आजदेखि फेरि खुल्यो सदर चिडियाखाना, व्यवसायमा एआई प्रयोग सम्बन्धी रूपन्देहीका उद्योगीहरूलाई तालिम। आज शेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार रकम भने 4,57,00,000 मात्रै। र फिफा विश्वकपका विजेताले च्याम्पियनशीप रिंग पनि पाउने। अपराह्न 5 बजेको हालखबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
1: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
0: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
1: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
0: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
1: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
0: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
4: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
3: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
5: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
4: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
5: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
2: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुसारै छैन त।
7: होइन, के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
6: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी

0: बिहार का खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 9872-1282 र 9872-24-870।
5: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अव्वल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलसी, बीएससी नर्सिङ, बीपीएस, बीएनएस, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071-410-380, 071-410-479, मोबाइल 9857-85-188, 9857-20752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
6: होइन पुर्खे बा, किन के भयो र?
7: 12-14 घुमे खै
6: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति, ईसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन है पुर्खे बा, फेरि दौडिँदै कता हो?
7: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
6: सम्पर्क क्रिम्सन अस्पताल, तिलोत्तमा 6 मणिग्राम रूपन्देही। फोन 071-562-744, 562-744-745।
8: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
9: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
10: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनु होला।
11: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
8: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
12: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
13: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
14: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
15: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रक्सी खाएर पिकेछन्।
16: ए जान्त जान्त
10: होइन, के भयो बाबु?
17: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
10: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
14: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
16: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
18: लो किन नि, के भयो सन्चो भएन?
16: होइन, यतिकै जानै मन लागेन।
18: यतिकै पनि हुन्छ?
16: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
18: ए कुरा त्यस्तो पो, ल हिँडा म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
19: नमस्ते, कति कामले पाल्नु भयो?
18: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
19: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
16: हस् म्याडम।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ओहो
18: ला मरेँ के हो?
8: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
18: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
8: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
18: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
8: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
21: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
22: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
23: नेपाल सरकार विज्ञापन बोर्ड।
24: खुसीको खबर
25: होइन के खुसीको खबर हो दाजु?
24: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
25: हो र?
24: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 0175538023।
26: तिलोत्तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-7719 र 98-672-96-018।
27: सधैँ हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जान्न।
28: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
27: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
28: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
27: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
29: ए
0: दिल कुमारी आज त काम गर्ने जागरै छैन।
1: हो भाइ आज मलाई पनि काम गर्ने जागरै छैन।
2: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब हामी काम गरेका छौ उति नै मेहनत गरेका छौ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
2: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
2: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्?
0: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
3: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
4: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
5: के भनौँ दाइ? रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
4: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
6: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निभान हस्पिटल, अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निभान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निभान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त, स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर, मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णतः प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा 4 नयाँ मिल, रूपन्देही। सम्पर्क फोन 071-5-92-183, मोबाइल 98-570-68-805, 97-676, 091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
7: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
9: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ।
8: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ नेपाली, स्वास्थ्य र अङ्ग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
9: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था, त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
8: सम्पर्क 98-570-16-604, 98-470-78-505 र 071-514-029।
9: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्दे।
10: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी?
11: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाँकी,
10: सासू सालको मेसो खोज्दैछौ क्या?
11: आहा, यो अनि तरिका सासु ससुराको हो त। पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
12: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
11: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
13: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
14: सबै मिलाई खुवाऊ।
13: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ। बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अण्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
15: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
16: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: सिकल सेल रोगको एक जानकारी।
2: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढ़ी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कड़ा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
1: सिकल सेल रोगका लक्षणहरू:
3: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
2: छाती पेट हात खुट्टा धारमा अचानक र कड़ा खालको दुखाइ हुने,
3: जन्डिस हुने,
2: आँखाका समस्याहरू देखा पर्ने,
3: संक्रमणहरू भइरहने,
2: पक्षीघात समेत हुने,
3: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
2: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
3: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
2: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
3: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
2: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
3: रक्त अल्पताको उपचार गराउनु पर्छ,
2: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
3: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
2: धेरै तनाव लिनु हुँदैन,
3: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
2: सिकलसेल रोगको रोकथाम:
3: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
2: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
3: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
2: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
3: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
5: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
4: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
5: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
4: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
6: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
7: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
8: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
9: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
8: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
9: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
8: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
9: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
8: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
9: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
8: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
7: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
2: हाम्रा सेवाहरू
1: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
2: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
1: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
2: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
1: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम रूपन्दे,
3: शाखा कार्यालय तिलोतमा नगरपालिकाको अगाडि।
4: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
5: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि। मोबाइल 9857059934। लाइन सुक नारायणगढ चितवन। मोबाइल 9855050934।
8: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन सोक नारायणगढ। मोबाइल 9855050934। ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 भएन।
5: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
8: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
5: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
9: बिनिसरा मसरङ्गी गाडको भन्नुमा 10 सिताजी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने निकाल्ने पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाए, दबाई ल्याएर खाएपछि झन् बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो। डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के हो त्यो भाँडामा पानी पुनी दबाई दुबाई हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
10: श्री बाबु म बेस्तरी खुसी। म त अहिले
9: अब त म त बचे भनेको छ नि। म
10: सुमाया सुधार रामराजीपुर कलिपुर भन्छ न तितरमाडी। मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको के। यहाँ झस्का हानि, यहाँबाट झस्का हानि र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतत्तै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ। त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सक्ने भएको।
11: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
7: वैदिक आयुर्वेद सेवा प्राली, तिलोत्तमा 5 मडग्राम, रूपन्देही शान्ति स्कूल अगाडि। मोबाइल 98570-59934, लाइन सुक नारायणगढ चितवन। मोबाइल 98550-50934।
12: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
13: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
12: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
13: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
12: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
13: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
12: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
14: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
15: के गर्नु भएको?
16: देख्नु भएन, औषधि हालेको।
15: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
16: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
15: हेर्नुहोस् त, यसरी बाली नालीमा बिसादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ।
17: बेलुकीको 6 बज्यो।
18: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
19: राष्ट्रको शान किसान।
18: A complete piping solutions.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सरकार र मिटर ब्याज पीड़ित बीच नौ बुधे सहमति, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गरिने, पीड़ितको तर्फबाट सबै आन्दोलन स्थगित।
0: आज रातिदेखि थप वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह, डेंगी रोकथामका लागि तीन महिने सचेतना अभियान शुरू।
1: नयाँ आर्थिक वर्षसँगै स्वास्थ्य, विद्युत, गरगहना लगायत शिक्षामा पनि कर, सम्बन्धित निकायसँग समन्वय गरी समता शुल्क परिमार्जन गर्न विज्ञको सुझाव।
2: मज्जासँग हेर्न दिउँ, संवाद गरौं, सात दिन पन्ध्र दिन लागोस् न, पन्ध्र दिनपछि निर्णय गरिदिउँ। त्यो निर्णय गर्दा कहीँ कसैलाई मन पर्ला, कहीँ नपर्ला, त्यो स्वाभाविक हो।
0: युगाण्डामा स्कूल बस दुर्घटना हुँदा 20 जना बाल बालिकाको ज्यान गयो, चालकले नियन्त्रण गुमाउनु अघि नै बसमा यान्त्रिक खराबी देखिएको प्रारम्भिक अनुमान।
1: र 19 वर्ष मुनिको महिला प्रिमियम कपको सेमी फाइनलमा नेपाल युएईसँग सुपर ओभरमा पराजित, फिफा विश्वकपको विजेताले च्याम्पियनशीप रिङ पनि पाउने।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556 94 33 4 93 555।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा साउन 7 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। शुरूमा केवी रंगी सरकार र मिटर ब्याज पीड़ित बीच भएको सहमति बारेको खबर। आन्दोलनरत मिटर ब्याज पीड़ितका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच नौबुधे सहमति भएको छ। प्रधानमन्त्री कार्यालयमा आज बिहानदेखि चलेको निरन्तरको वार्तापछि भएको सहमति पत्रमा सरकारी वार्ता टोलीको तर्फबाट सचिव पुष्कर सापकोटा र पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहाले हस्ताक्षर गर्नुभएको छ। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथाको पूर्ण उन्मूलन भएको घोषणा गर्न आउँदो मन्त्री परिषदमा प्रस्ताव लैजानेछ, जसबाट सम्पूर्ण फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास र बाध्यकारी चेकहरू स्वत अवैध र खारेज हुनेछन्। गृह मन्त्रालयले 3 महिनाभित्र विशेष विधेयकको मस्यौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्न छुट्टै न्यायाधिकरण, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी समेत गरिनेछ। यस्तै ओडा कार्यालयमा लेनदेन प्रमाणीकरण गर्दा रकमको वैधानिक स्रोत र बैंक कारोबारको प्रमाण अनिवार्य गरिनुका साथै आपराधिक लाभ वा भ्रष्टाचारको रकम मिटर ब्याजमा लगाउनेहरूमाथि कड़ा कार्यवाहीको व्यवस्था गरिनेछ। मिटर ब्याज पीड़ितहरूको अनुसन्धानका लागि लिखतहरूको फोरेन्सिक ल्याब परीक्षण, सम्पत्तिको स्रोतको खोजी र सम्पत्ति शुद्धिकरण, मनी लाउण्डरिङ अन्तर्गत छानबिन फौजदारी कार्यविधि बमोजिम हुनेछ भने अदालतमा विचाराधीन मुद्दाहरूको हकमा पीड़ितको न्यायका लागि कानूनी अड़चन फुकाइने भएको छ। यस्तै पीड़ितका गुनासो सम्बोधनका लागि केन्द्रमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिवको संयोजकत्वमा उच्च स्तरीय समन्वय समिति र छुट्टै डेक्स स्थापना गरिने भएको छ। जिल्ला स्तरमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पीड़ितका 3 जना प्रतिनिधिसहित सहजीकरण समिति गठन गरी 6 महिनाभित्र सबै उजुरी फर्स्यूट गरिनेछ, जसको अनुगमन प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले गर्नेछ। साथै पुनः मिटर ब्याजको चक्रमा पर्न नदिन वार्षिक बजेटमा आर्थिक सहायता तथा राहत प्याकेज ल्याउने सहमति भएसँगै पीड़ितहरूले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्। यसअघि गृहमन्त्री सुदन गुरूङ र पीड़ित प्रतिनिधिबीच मौखिक सहमति भएकोमा आजको वार्तापछि लिखित सम्झौता भएको हो।
4: मौसम पूर्वानुमान महाशाखाले आज रातीदेखि थप वर्षाको सम्भावना रहेको जनाएको छ। आज दिउँसो पनि काठमाण्डु उपत्यका सहित सबै प्रदेशका थोरै जिल्लामा पानी परेको छ। पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै पानी वर्षाको ठोरीमा 60 मिलिमिटर परेको छ। मनसुनी वायुको प्रभावका कारण देशका धेरै ठाउँमा रातीदेखि मध्यमदेखि ठूलो वर्षाको सम्भावना छ। मौसमविद विनु महर्जनका अनुसार देशका पहाड़ी भागका धेरै ठाउँ तथा हिमाली र तराई क्षेत्रका केही ठाउँमा भोलि दिउँसोसम्म नै पानी पर्ने सम्भावना छ। विशेष गरी बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाड़ी क्षेत्रमा पहिरोको जोखिम रहेको अनि नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविदको आग्रह छ। त्यस्तै लामो दूरीको यात्रा तथा तय गर्दा वा यात्रामा निस्किनु अघि मौसम र सड़कको अवस्था बुझ्न सुझाव छ।
3: बर्खायाममा हुन सक्ने डेंगीको जोखिम र रोकथामका लागि आजदेखि डेंगी सचेतना अभियान शुरू भएको छ। डेंगीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले साउन, भदौ र असोज 3 महिनालाई डेंगी सचेतना अभियानका रूपमा सञ्चालन गर्न थालेको हो। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै 753 वटै पालिकालाई डेंगी सचेतना 3 महिने अभियान सञ्चालन गर्न निर्देशन दिएको छ। अभियान अन्तर्गत पालिकाको नेतृत्वमा सम्बन्धित वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामुदायिक संस्था तथा अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गरिने भएको छ। डेंगी फैलाउने लामखुट्टेको नियन्त्रण तथा रोकथामका लागि विभिन्न क्रियाकलाप मार्फत जनचेतना जगाउने मन्त्रालयको मुख्य उद्देश्य रहेको छ। अभियान अन्तर्गत मुख्य गरी हरेक हप्ता हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम सञ्चालन गरी सार्वजनिक निकाय कार्यालय विद्यालय तथा सामुदायिक संस्थामा लामखुट्टेको प्रजनन स्थल र वासस्थान खोजेर नष्ट गरिने भएको छ।
4: नेपालको पहिलो सड़क सुरुङ मार्गका रूपमा निर्माण गरिएको नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा ढिलाइ भएको छ। यसअघि यही साउनभित्र सुरुङ मार्ग सञ्चालनमा ल्याउने गरी आवश्यक प्राविधिक तयारी सम्पन्न गरिएको भए पनि उद्घाटनका लागि ढिलाइ भइरहेको हो। सुरुङ मार्ग सञ्चालनका लागि आवश्यक सुरक्षा प्रणाली, भेन्टिलेशन, विद्युत आपूर्ति, अग्नि नियन्त्रण प्रणाली, संचार, सीसीटीभी निगरानी तथा ट्राफिक व्यवस्थापन प्रणालीको अन्तिम परीक्षण भइसकेको सड़क विभाग अन्तर्गतको नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ। आयोजनाका उपनिर्देशक संजय पन्थीले सुरुङ मार्गको उद्घाटनका लागि तयारी भइरहेको उज्यालोले बताउनु भएको छ। उहाँका अनुसार यसबारेमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकासँग छलफल भइरहेको र आउँदो 11 वा 12 गतेसम्म उद्घाटन गर्ने गरी तयारी भइरहेको छ। यो सुरुङ मार्ग जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको हो। परियोजनाको कुल लागत झण्डै 22 अर्ब रूपियाँ रहेको छ। सुरुङ मार्ग निर्माणको मुख्य जिम्मेवारी जापानी निर्माण कम्पनी हाम्जा आन्दो कर्पोरेशनले सम्हालेको हो भने परामर्श सेवामा जापानी कम्पनीहरूको संयुक्त संलग्नता रहेको छ। परियोजनाको मुख्य सुरुङको लम्बाई झण्डै 2.68 किलोमिटर छ भने उद्धारका लागि छुट्टै आपतकालीन सुरुङ पनि निर्माण गरिएको छ। सुरुङ मार्गसँगै पहुँच सड़क, फ्लाइओभर, पुल तथा अन्य सहायक संरचनाहरू समेत बनेका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 2076 कार्तिक 4 गते यसको शिलान्यास गर्नुभएको थियो। सुरुङ मार्ग सञ्चालनमा आएपछि शुरूवाती चरणमा निश्चित मापदण्ड अनुसार गाड़ीलाई प्रवेश दिइनेछ। सुरुङभित्र गतिसीमा, गाड़ीबीचको दूरी, लेन अनुशासन तथा सुरक्षा मापदण्डको पालना गराइनेछ। सुरुङको सञ्चालन, निगरानी र आपतकालीन स्थापन अत्याधुनिक नियन्त्रण केन्द्रबाट गरिने व्यवस्था मिलाइएको छ। नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा आएपछि काठमाडौँ उपत्यका प्रवेश गर्ने तथा बाहिरिने यात्रु र मालवाहक गाड़ीको आवागमन थप सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ। यसले नागढुङ्गा सड़क खण्डमा हुने लामो ट्राफिक जाम न्यूनीकरण गर्नुका साथै यात्राको समय घटाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास छ।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। शिक्षा समता शुल्क र यसको व्यावहारिक कार्यान्वयन बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
6: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरशिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
5: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन, सञ्चालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाइ अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यवहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
6: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
5: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक

0: peopletopeople.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारम सँगै अपलोड गर्नुहोस्, जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC-देखि उच्च तहसम्म। तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिसिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्, साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नवर्ने गरी उत्प्रेरणा पत्र।
1: आवेदन समय अवधि 2083 श्रावण 8 गति दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 सम्पर्क गर्न सक्नुहुनेछ।
2: एयरटेल अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकार र मिटर ब्याज पीड़ित बीच नौबुदे सहमति, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गरिने, पीड़ितको तर्फबाट सबै आन्दोलन स्थगित, आज रातिदेखि थप वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह, डेंगी रोकथामका लागि 3 महिने सचेतना अभियान शुरू, नागडुंगा सुरुङमार्ग संचालनमा ढिलाइ लगायतका खबर प्रस्तुत गर्यौं।
4: नेपाल दर्पणमा अब बाँकी प्रसंग। आजदेखि नयाँ आर्थिक वर्ष 2083-84 शुरू भएको छ। नयाँ आर्थिक वर्षसँगै सरकारको आमदानी र खर्चको नयाँ लेखा संचालनमा आएको छ भने नयाँ बजेटका व्यवस्थाहरू पनि आजैदेखि कार्यान्वयनमा आएका छन्। बजेट अनुसार अब शिक्षा, स्वास्थ्य र विद्युत सेवामा उपभोक्ताले थप कर तिर्नुपर्नेछ। यसको सबैभन्दा बढ़ी प्रभाव शिक्षा क्षेत्रमा परेको छ। अब निजी विद्यालय, कलेज, विश्वविद्यालय तथा प्राविधिक शिक्षालयमा अध्ययन गर्दा लिइने सेवा शुल्कमा 3% शिक्षा समता शुल्क थपिनेछ। सरकारले हुने खाने वर्गबाट शुल्क संकलन गरी त्यसलाई गरीब तथा विपन्न विद्यार्थीको शिक्षामा खर्च गर्ने उद्देश्य रहेको जनाएको छ। यस्तै प्रकृतिको शुल्क झण्डै 16 वर्ष अघि तत्कालीन अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईले पनि लागू गर्नुभएको थियो, तर चौतर्फी विरोधपछि यो कर व्यवस्था खारेज भयो। अहिले शिक्षा समता शुल्कका नाममा ल्याइएको 3% शुल्कको अवधारणा के हो भनेर हामीले शिक्षाविद डाक्टर विद्यानाथ कोइरालालाई सोधेका छौं।
5: यो ठाउँमा जन्मेका केटाकेटी यही पढ्नुपर्छ भन्ने किसिमको व्यवस्था भएको देशहरूमा अप्ट आउट शुल्क लाउने चलन जति हो। अब हाम्रोमा जाने के हो भने उनीहरूले सहयोग गरोस् भनेर भन्ने चाहना हो, क्षमता अनुसार चाहिँ छान्ने एउटा त्यो नीति हो कि नियमन गर्ने, कतिसम्मलाई हो कतिसम्मलाई होइन भनेर भन्ने किसिमको दोस्रो नीति हुँदो रहेछ। तेस्रो तरिका चाहिँ सबैलाई समान बनाउनको निम्ति उपयोग गर्ने तरिका हो। धादिङको उत्तरी भेगमा मैले धादिङ एउटा सामान्य उदाहरण दिए, सरकारले प्रति विद्यार्थी लागत निजीले भन्दा बढ्ता खर्च गर्छ। त्यो सरकारको लागत धेरै भएको ठाउँमा निजीलाई परिचालन गरेर तिम्रो लागत अनुसार पैसा यति दिन्छु, बाँकी पैसा तिमी चाहिँ उठाउन सक्छौ है, त्यो अर्को किसिमको तरिका हुन्छ। तीनवटा बाटो छ। अब हाम्रा सरकारहरूको अहिलेसम्मको बुद्धि नपुग्ने ठाउँ के रहेछ भने यो के चाहिँ गर्ने भन्ने बारेमा उनीहरू सोध्दै सोतारिन्छन्।
4: यो 16 वर्ष अघि पनि बाबुराम भट्टराई अर्थमन्त्री हुँदाखेरि आएको रहेछ र त्यसलाई विरोध गरेपछि पछि त्यो हट्यो पनि 1% भयो। त्यो बेला र अहिलेमा चाहिँ के अवस्था, के फरक छ?
5: बाबुराम भट्टराईले चाहिँ के गरिदिनु भयो सबै भनेर भन्दाखेरि उहाँले 1% बनिदिनु भयो। अब निजीले के गरिदियो? 1% अभिभावकमाथि थपिदियो। अहिले अब 3% आयो, त्यो पनि अभिभावकमाथि थपिन्छ, त्यसमा कुनै नौलो नै भएन। अभिभावकलाई त्यो बोझ भयो भनेर न्यू खोज्नु एउटा तरिका हो। अभिभावक स्वेच्छाले तिर्न चाहन्छन् भनेर भन्नु अर्को तरिका हो। यतिभन्दा यति सरकारलाई बुझाउनै पर्छ तिमीले भन्नु अर्को तरिका हो। यो लाउने कसरी हो, लिने कसरी हो? सरकारी स्कूल र निजी स्कूलमा गुणस्तर बराबरी बनाउन सकिन्छ भनेर भन्ने किसिमको गर्ने बित्तिकै अब कसरी जाने हो? सकिँदैन भने निजीलाई कहाँ कहाँ उपयोग गर्ने हो? यो तरिका नै जानिएन के
4: सरकारले त्यहाँबाट उठाएको पैसा दुर्गम अथवा भनौ आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई चाहिँ सहयोग गर्ने भनेर भनेको छ। सरकारको तर्क त्यो छ। अर्को पक्ष भनेको तपाईँको निजीमा पनि पढाउने सबै अभिभावकहरू धनी हुन्छन्, पैसावाला हुन्छन् भन्ने छ।
5: गजब ल्याउनु भयो। पैसा संकलन हुँदो रहेछ, उपयोग गर्ने बेलामा चाहिँ त्यसलाई अर्कातिर साइफनिङ गर्ने, अर्कातिर पठाउने किसिमको चलन जति रहेछ सरकारको, त्यो पैसाको सदुपयोग नहुने भयो। सदुपयोग नहुने भएपछि दिने मान्छेले दिन चाहेन। यो चिन्तनमा साँच्चै सरकारले सोचेर भोलिको दीर्घ हिसाबबाट सोचेको भएदेखि त केही बाटो निकाल्थ्यो होला। धनी अभिभावक

0: छन्, गरीब अभिभावक पनि छन्, र अर्का पनि भनेको विपन्न मान्छेहरूले पनि अहिले निजीमा किन पढाउन थाले भनेर भन्दाखेरि केटाकेटीहरूलाई यहाँ पढाइदियो भने हामीले खोजेको अङ्ग्रेजी पनि फर्रै भन्छन्, हामीले खोजेको तिनले तह पनि लाग्छन् भन्ने किसिमको कुरो खोजे। नसकेको के हो भने सरकारी स्कुल पनि समकक्षी छ है भनाउनलाई सबैलाई सकिएन, कसले हेरिदिने हो त्यो बुझा छैन। अब रासपाको त्यो चिन्तन त्यतातिर गएको जस्तो मैले देख्दिनँ।
1: अब यसका लागि अझ न्यायसंगत वा प्रभावकारी विकल्प के हुन सक्थ्यो?
0: सम्पन्नको निम्ति आर्थिक हिसाबले गरौं, जस्तो पूरा पैसा तिर्ने, आधा पैसा तिर्ने, निशुल्क तिर्ने भने अब त यहाँले भन्नुभयो गरीबको मान्छेको निम्ति चाहिँ गरीबलाई चाहिँ ठाउँ त हुन्थ्यो। न चिन्तन बनाउँछन् न त्यो बारेमा कार्यान्वयन गर्छन्। कम से कम जो सरकारवालाहरू हुन् मजासँग हेर्न दिउँ, संवाद गरौं, 7 दिन 15 दिन लागोस् न, 15 दिनपछि निर्णय गरिदिउँ। त्यो निर्णय गर्दा कहीँ कसैलाई मन पर्ला कहीँ नपर्ला त्यो स्वाभाविक हो, कुनै नौलो होइन। त्यसो गरिदियो भनेदेखि यसको जोस सम्मान योग्य छ, प्रविधिमा जोड्नुपर्ने किसिमको कुरो छ, काम त्यतातिर गइदियो भने यसले चाहिँ गरिखान्छ जस्तो लाग्छ मलाई।
2: उहाँ हुनुहुन्थ्यो शिक्षाविद डाक्टर विद्यानाथ कोइराला। फेरि पनि खबरकै सिलसिला, नेपाल भारत पारवहन सम्झौता अन्तर्गत तेस्रो देशबाट आयात हुने माल सामानलाई भारतीय भूमि हुँदै नेपालको सीमानासम्म ढुवानी गर्ने प्रक्रियामा आजदेखि कोलकाता विराटनगर रेलवे कार्गो ढुवानी शुरू भएको छ। नेपाल भारत पारवहन सम्झौताले तेस्रो देशबाट हुने आयात तथा निर्यातको लागि भारतीय सड़क मार्ग, रेलमार्ग र जलमार्गको प्रयोग गरी पारवहन गर्न पाउने व्यवस्था बमोजिम। यसअघि कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट नेपालका लागि रेल मार्फत हुने कार्गो ढुवानीको दायरा विस्तार गरी विराटनगर भन्सारसम्म रेल कार्गो लैजान पाउने व्यवस्था गरेको थियो। नेपाली महावाणिज्य दूतावासको निरन्तरको पहलपछि कोलकाता भन्सारले कोलकाता र हल्दियाबाट वीरगंजका अतिरिक्त जोगबनी स्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगरको नेपाल भन्सार यार्डसम्म रेलबाट मालसामान ढुवानी गर्ने प्रक्रियागत व्यवस्था मिलाएको थियो। यसको कार्यान्वयनका लागि महावाणिज्य दूतावासले कोलकाता भन्सार बन्दरगाह सीपी लाइनसँग समन्वय गरी आज कोलकाता बन्दरगाहदेखि विराटनगरका लागि पहिलो पटक औपचारिक रूपमा रेल कार्गो सेवाको शुरूआत भएको छ। कोलकाता स्थित नेपाली महावाणिज्य दूत झक्क प्रसाद आचार्य, कोलकाता भन्सार, कोलकाता पोर्ट र भारतीय कन्टेनर निगम लिमिटेडका अधिकारीले संयुक्त रूपमा हरियो झण्डा देखाई यो रेल कार्गोको शुभारम्भ गर्नुभएको हो। नेपाल भारत सीमावर्ती क्षेत्र जोगबनी एकीकृत भन्सार यार्ड हुँदै विराटनगर आइपुग्ने यो रेल सेवा पूर्ण रूपमा सञ्चालनमा आएसँगै अब एकै पटकमा 45 वटासम्म 40 फिटका कार्गो कन्टेनरहरू रेल मार्फत सिधै विराटनगर पठाउन सकिने भएको छ। सड़क मार्गको तुलनामा रेल कार्गो सुरक्षित, भरपर्दो, न्यून लागत हुने र झण्डै 24 घण्टाको समय अवधिमा विराटनगर पुग्ने भएकोले सबै प्रकारको वस्तु आयातमा सहज हुनेछ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
6: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
5: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
6: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
7: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: Kiss bonus pound.
1: It's a tough and a Kiss on my tail off the home.
0: भरपूर मनोरंजन सहित मात्र रु 999 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुक

0: रूपमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। नयाँ आर्थिक वर्षको पहिलो दिन आज साउन 1 गते शेयर बजार उच्च अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 79.74 अंकले बढ़ेर 2677.54 बिन्दुमा पुगेको छ। नेप्से लगातार चौथो दिन बढ़ेको हो। आज म्यूचुअल फण्ड बाहेक सबै समूहको उपसूचक बढ़ेकामा जलविद्युत लगानी र उत्पादन तथा प्रशोधन समूह 4% भन्दा धेरैले उकालो लागेको छ। आज 259 कम्पनीको शेयर बढ़ेकोमा 13 घटेको छ। यस्तै माण्डु हाइड्रो पावर र निर्धन उत्थान लघुवित्तको शेयर भने घटबढ भएको छैन। आज श्रीनगर एग्रिगेट इण्डस्ट्रीजको शेयर 15% बढ़ेको छ। बजार उच्च अंकले उकालो लागेको दिन आत्मनिर्भर लघुवित्तको शेयर 15% घटेको छ। आज कारोबार रकम सामान्य बढ़ेको छ। हिजो 4.56 अर्ब करोड़को कारोबार भएकोमा आज 335 कम्पनीका 1.03 करोड़ कित्ता शेयर 4.57 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
0: सरकारले सरकारी जागिरबाट पेन्सन प्राप्त कर्मचारीलाई फेरि करारमा राख्न नपाइने निर्णय गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सबै निकायमा परिपत्र गरी कुनै पनि सरकारी सेवाबाट अवकाश प्राप्त गरी उपदान प्राप्त गरिसकेका वा निवृत्ति भरण पाइरहेका करारका कर्मचारीलाई आजदेखि सेवा निरन्तरता नदिने निर्णय भएको उल्लेख गरेको छ। यसैबीच सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा सरकारी कर्मचारीबाट सम्पत्ति विवरण बुझाउने कार्य पनि शुरू भएको छ।
1: ललितपुरको जावलाखेलमा रहेको सदर चिड़ियाखाना आजदेखि सर्वसाधारणका लागि फेरि खुला भएको छ। काग, गिद्ध, हाँस लगायत पक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिड़ियाखाना गएको असार 5 गतेदेखि बन्द भएको थियो। संक्रमण नियन्त्रणका लागि बिरामी पक्षीहरूको उपचार, सरसफाई तथा आवश्यक व्यवस्थापन सम्पन्न भएपछि वातावरणीय नमूनाको परीक्षणमा एभियन इन्फ्लुएन्जा बर्ड फ्लू भाइरस नदेखिएकाले चिड़ियाखाना फेरि सञ्चालनमा आएको हो। चिड़ियाखाना प्रशासनका अनुसार हिजो पशु सेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको बैठकले चिड़ियाखाना फेरि खोल्ने निर्णय गरेको हो। सदर चिड़ियाखाना व्यवस्थापनले आगन्तुकलाई जनावर तथा पक्षीसँग सुरक्षित दूरी कायम गरी अवलोकन गर्न आग्रह गरेको छ।
0: बागमती प्रदेश सरकारले खर्च कटौतीका लागि मन्त्रालयको संख्या 14 घटाएर 8 झारेको छ। तर मन्त्रालयको संख्या घटे पनि मन्त्रीको संख्या भने यथावत 14 नै छ। त्यस अनुसार 6 मन्त्री बिना विभागीय बनेका छन्। मुख्यमन्त्री इन्द्रबहादुर बानियाको सिफारिशमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आज मन्त्री परिषदको नयाँ कार्य विभाजन स्वीकृत गरेसँगै 8 मन्त्रालयलाई मात्र जिम्मेवारी तोकिएको छ।
1: सौरमास अनुसार हरेक वर्ष साउन 1 गते मनाइने साउने संक्रान्ति पर्व आज देशभर स्नान दान गरी मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ। धेरै नेपाली खेतीपातीमा संलग्न हुने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन्। क्रममा हिलो मैलोका कारण लाग्ने छाला सम्बन्धी रोगबाट बस्न लुतो फाल्ने परम्परा रहेको छ। साउन महिनालाई भगवान शिवको विशेष पूजा आराधना गर्ने महिनाका रूपमा पनि लिइन्छ। महिलाले हरियो चुरा तथा हरियो कपड़ा लगाएर प्रकृतिसँगको निकटता झल्काउने परम्परा पनि रहेको छ। साउन महिनाको पहिलो दिन आज काठमाण्डुको पशुपतिनाथ सहित देशका अन्य शिवालयमा पनि भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ।
0: नेपाल दर्पणमा अब विदेशको खबर। युगाण्डामा स्कूल बस दुर्घटना हुँदा 20 बाल बालिका सहित कम्तीमा 21 ज्यान गएको छ। पूर्वी युगाण्डामा शैक्षिक भ्रमणमा निस्किएका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको बीबीसीले जनाएको छ। पछिल्ला वर्षहरूमा बाल बालिका संलग्न भएका गाड़ी दुर्घटना मध्ये यो युगाण्डकै सबैभन्दा घातक दुर्घटना मध्ये एक हो। गैराती कापचोरवा क्षेत्रमा भएको दुर्घटनामा कर्मचारी लगायत अन्य धेरै व्यक्ति घाइते भएका विवरण सार्वजनिक भए पनि संख्या उल्लेख गरिएको छैन। पर्यटकीय क्षेत्र सीपी फल्सको शैक्षिक भ्रमण गरेर फर्कदै थिए। चालकले नियन्त्रण गुमाउनु अघि नै बसमा यान्त्रिक खराबी देखिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। एसीसी 19 वर्ष मुनिको महिला प्रिमियम कपको सेमी फाइनलमा नेपाल यूएईसँग सुपर ओभरमा पराजित भएको छ। मलेसियाको बायोमास ओभलमा सुपर ओभरमा नेपालले दिएको 7 रनको लक्ष्य यूएईले 3 बलमा भेटायो। यसअघि यूएईले दिएको 101 रनको लक्ष्य पछ्याएको नेपालले 20 ओभरमा सबै विकेट गुमाएर 100 रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो। नेपालकी अनुकडायतले 20 रन बनाइन्। यूएईकी वैष्णवी महेशले 3 विकेट लिइन्। अघि टस जितेर ब्याटिङ गरेको युएईले 19 ओभर 5 बलमा 100 रन बनाउँदै सबै विकेट गुमाएको थियो। अब युएईले फाइनलमा उपाधिका लागि थाइल्याण्डसँग खेल्नेछ। इण्डोनेसियालाई 31 रनले हराउँदै थाइल्याण्ड उपाधि नजिकै पुगेको हो। सेमी फाइनलमा पुग्ने चारवटै टोली एसिया कपमा छनौट भएका छन्।
0: र फिफा विश्वकप फुटबल सन् 2026का विजेताहरूले ऐतिहासिक रूपमा पहिलो पटक च्याम्पियनशीप रिंग अर्थात औठी पनि प्राप्त गर्ने भएका छन्। फिफाका अनुसार विश्वकपका विजेताहरूले ट्रफी र स्वर्ण पदकका साथै च्याम्पियनशीप रिंग पनि प्राप्त गर्ने भएका हुन्। पर्सि आइतबार मध्यराती पाउने 1 बजे हुने विश्वकपको फाइनलमा उपाधिका लागि स्पेन र साबिक विजेता अर्जेन्टिना बीच प्रतिस्पर्धा हुँदैछ। फिफाले सन् 2026को प्रतियोगिताको सम्झनामा 2026 स्थान च्याम्पियनशीप रिंग तयार पारेको छ। विजेता टोलीका सदस्यलाई 30 वटा औठी प्रदान गरिनेछ भने बाँकी 1996 वटा आधिकारिक रूपमा इजाजत प्राप्त स्मृति सामग्रीका रूपमा विश्वभर उपलब्ध गराइनेछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: सरकार र मिटर ब्याज पीड़ित बीच 9 बुँदे सहमति। पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गरिने। पीड़ितको तर्फबाट सबै आन्दोलन स्थगित।
0: आज रातिदेखि थप वर्षाको सम्भावना। सतर्कता अपनाउन आग्रह। डेंगी रोकथामका लागि 3 महिने सचेतना अभियान शुरू।
1: नयाँ आर्थिक वर्षसँगै स्वास्थ्य, विद्युत, गरगहना लगायत शिक्षामा पनि कर। सम्बन्धित निकायसँग समन्वय गरी समता शुल्क परिमार्जन गर्न विज्ञको सुझाव।
0: युगाण्डामा स्कूल बस दुर्घटना हुँदा 20 जना बाल बालिकाको ज्यान गयो। चालकले नियन्त्रण गुमाउनु अघि नै बसमा यान्त्रिक खराबी देखिएको प्रारम्भिक अनुमान।
1: र 19 वर्ष मुनिको महिला प्रिमियम कपको सेमी फाइनलमा नेपाल युएईसँग सुपर ओभरमा पराजित। फिफा विश्वकपको विजेताले च्याम्पियनशीप रिंग पनि पाउने।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। यात्रा गर्दा सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: साउजी क्युआर भए
5: ए बगनुस् त, मेसेज आएको छैन।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिन्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिन्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिन्डर लिँदा सिल भए नभएको तथा सिलिन्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गन्हाउने, लिक भएको वा शंकास्पद सिलिन्डर घरमा नल्याऊ। ग्यास गन्हाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: हो, घर पनि कति राम्रो बनेछ, चिटिक्कै भएछ।
3: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
4: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
2: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
5: घर, अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सिएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
2: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857723997 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: सबै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाऊ न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुक ढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-3111 र 98-026-21-354
6: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
7: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
8: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
7: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौं
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
11: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो
12: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस अनुभवी प्राध्यापक टोली व्यावहारिक सिकाइ करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो
11: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था
12: सिट सीमित छन् आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्
11: मणिमुकुन्द क्याम्पस योगीकुटी बुटवल 11 रूपन्देही फोन 071-424-117 मोबाइल 98-027-88-919 मणिमुकुन्द क्याम्पस लर्न टुडे लिड टुमोरो
13: त्रिभुवन विश्वविद्यालय बाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
14: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलुतमा एक शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
13: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
14: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
13: सम्पर्क न्यू लाइट कलेज तिरोत्तमा एक शङ्करनगर रूपन्देही। फोन 071-414-268 मोबाइल 98-570-34-520।
15: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
16: हाम्रा सेवाहरू
15: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
16: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
15: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
16: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
15: सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
17: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
18: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
19: बुटोल भएर हावाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
20: हाम्रा सेवाहरू
19: जनरल फिजिसियन,
20: स्त्री तथा प्रसुति,
19: बाल रोग,
20: छाला तथा यौन रोग,
19: हार जोड्ने नसा तथा बाथ रोग,
20: टाउको तथा मनोरोग,
19: नाक कान घाँटी,
20: जनरल सर्जरी,
19: भिडियो एक्सरे,
20: डिजिटल एक्सरे,
19: ईसीजी,
20: डेन्टल तथा प्याथोलोजी,
19: फिजियोथेरापी
20: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
21: किशोर किशोरी, युवाहरू र 15-49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
22: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
13: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
22: 98-570-21-835।
23: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
24: कक्षा 12 बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोत्तमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
23: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
24: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली, स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
23: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था, त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
24: सम्पर्क 98-570-16-604, 98-470-78-505 र 071-514-029।
23: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्देही।
25: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
26: के हुनु नस्नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सासुरको मेसो खोज्दै छौ क्या।
25: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
27: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
25: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
28: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
29: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
30: सबै मिलाइ खुवाऊ।
29: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
30: साथै
0: गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाउनु
1: हो। यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
2: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मरिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
3: सिकल सेल रोगको एक जानकारी।
4: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढ़ी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कड़ा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
3: सिकल सेल रोगका लक्षणहरू:
5: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
4: छाती, पेट, हात खुट्टा, ढाडमा अचानक र कडा खालको दुखाई हुने,
5: जन्डिस हुने,
4: आँखाका समस्याहरू देखा पर्ने,
5: संक्रमणहरू भइरहने,
4: पक्षीघात समेत हुने,
5: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
4: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
5: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
4: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
5: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
4: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
5: रक्त अल्पताको उपचार गराउनु पर्छ,
4: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
5: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
4: धेरै तनाव लिनु हुँदैन,
5: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
4: सिकलसेल रोगको रोकथाम:
5: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
4: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
5: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
4: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
5: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
6: कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
7: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
6: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
7: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
6: हो त अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
8: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
9: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
10: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
11: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
10: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
11: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
10: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
11: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
10: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
11: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
10: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
9: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
4: व्यावसायिक कृषिले बनाउँछ सुखी, निर्यातमुखी कृषि प्रणालीमा सुधार गरी व्यावसायिक कृषिको प्रारम्भ गरौं। खेती योग्य जमिन बाँझो नराखौं, लाखौं खर्च गरेर विदेशीको सट्टा स्वदेशमै व्यावसायिक कृषि र पशुपालन गरौं। व्यावसायिक कृषि उत्पादन मार्फत आर्थिक उपार्जन गरौं। मान रोपौं, मुरी फलाउं, खेती योग्य जमिन बाँझो नछाडौं, पसिना बगाउं, समुन्नत बनाऊ, आफू र देशलाई प्रनिर्भरताबाट बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
5: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
1: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
5: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
6: बिनिसरा मसरङ्गी गाइडकोट नम्बर 10 सीताजी। हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गिने के, सबै खुट्टा नचल्ने पनि पुरै काम नि मेडिकल गए वहाँ एक्सरे गरे एक्सरे गरेर दबाई ल्याएर खाए दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु 15 दिनमा बल्ल थाहा हुन्छ 7 दिनसम्म म लगातार गए थेरापी गर्नु अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ उमाल्दो रहेछ अनि त्यो बाफले सेक्दो रहेछ कि 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु
7: श्री बाबु म बेस्तरी खुसी म त अहिले
6: अब त म त बचे भनेछ नि
8: रामराजीपुर कलिम्पुर भन्छ पितरमाडी मेरो मलले खाएर गएको के खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको कि यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतते पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसरी भतते पोल्ने दुख्ने बेसरी पटाउने सुतेको सुते हो नि सुते सुते खाने भात अनि त्यहाँदेखि हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान्छ पनि दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको
9: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
3: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 98570-59934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 98550-50934
10: यति बेला साँझको

नमस्कार, रेडियो लुम्बिनीबाट साँझ 7 बजेको हाल खबरमा दिवाकर पन्थीको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षक: करारका कर्मचारी व्यवस्थापनमा सरकारको सातबुँदे निर्णय, पेन्सन वा उपादानमा निस्किएकालाई सधन्यवाद विदाई, नयाँ भर्नामा कडाई। आजदेखि आर्थिक वर्ष 2083-84 शुरू, सरकारी कर्मचारीको बढ़ेको तलब आजदेखि कार्यान्वयनमा। कपिलवस्तुका सांसद शाह र कृष्णनगरका मेयर विरूद्ध पक्राउ पूर्जी जारी, विरोधमा कृष्णनगर बजार बन्द। बागमती प्रदेशमा मन्त्रालयको संख्या 14बाट 8मा झर्यो, 6 जना मन्त्री बिना विभागीय। विवादमा तानियो दुर्गेश प्रियंकाको मास्टरनी गीत, तत्काल हटाउन शिक्षक महासंघको माग। देशभर मनसून थप सक्रिय हुँदै भोलि रातीदेखि विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना। आजदेखि फेरि खुल्यो सदर चिडियाखाना, व्यवसायमा एआई प्रयोग सम्बन्धी रूपन्देहीका उद्योगीलाई तालिम। र फिफा विश्वकपका विजेताले च्याम्पियनशीप रिङ पनि पाउने।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब खबर विस्तारमा। सरकारले करारमा कार्यरत कर्मचारीहरूको व्यवस्थापनका लागि नयाँ मापदण्ड ल्याएको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्री परिषदको निर्णय अनुसार 7 बुँदे निर्देशन जारी गर्दै करार कर्मचारी व्यवस्थापनमा कडाई गरेको हो। उक्त निर्णय कार्यान्वयनका लागि सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा निकायमा पत्राचार गरिएको छ। नयाँ व्यवस्था अनुसार सरकारी सेवाबाट अवकाश लिए उपादान वा निवृत्तिभरण पेन्सन खाइरहेका व्यक्तिहरू अब करार सेवामा रहन पाउने छैनन्। त्यस्ता कर्मचारीहरूलाई साउन 1 गतेदेखि नै लागू हुने गरी सधन्यवाद विदाई गर्ने निर्णय सरकारले गरेको छ। यस्तै संगठन तथा व्यवस्थापन सर्वेक्षणका कारण दरबन्दी कटौतीमा परेका तर हाल कार्यरत रहेका करार कर्मचारीहरूलाई अर्को व्यवस्था नभएसम्म सम्बन्धित निकायले पुलमा राख्नुपर्नेछ। त्यस्ता कर्मचारीहरूको एकीकृत विवरण अध्यावधिक गरिने मन्त्रालयले आज जारी गरेको परिपत्रमा उल्लेख छ। नयाँ स्थापना भएका निकाय वा रिक्त दरबन्दी नयाँ व्यक्तिलाई नियुक्त नगरी कुनै पनि निकायलाई करार कर्मचारी आवश्यक परे पुलमा रहेका कर्मचारी मध्येबाटै भूमि व्यवस्था तथा सामान्य प्रशासन मन्त्रालय मार्फत माग गरी पदपूर्ति गर्नुपर्ने परिपत्रमा उल्लेख छ। मन्त्रालयले मर्जर वा खारेजीको प्रक्रियामा रहेका निकायहरूको हकमा त्यस्ता निकायको सम्पत्ति संरक्षण र दायित्व हस्तान्तरणका लागि आवश्यक पर्ने न्यूनतम जनशक्ति हाल कार्यरत करार कर्मचारीहरूबाटै छनौट गरिने जनाएको छ। करार कर्मचारीहरूको दीर्घकालीन व्यवस्थापनका लागि 1 महिनाभित्र थप अध्ययन गरिने पत्रमा उल्लेख छ। आगामी दिनमा करारमा नियुक्त गर्दा पालना गर्नुपर्ने न्यूनतम सेवा शर्त सुविधा र करार अन्त गर्दा उपलब्ध गराइने सुविधाका सम्बन्धमा उपयुक्त विकल्प सिफारिश गरिने मन्त्रालयले जनाएको छ। सरकारी कर्मचारीको तलब तथा सुविधा आजदेखि बढ़ेको छ। आर्थिक वर्ष 2083-84 शुरू भएसँगै सरकारले बजेट मार्फत घोषणा गरेको नयाँ तलबमान कार्यान्वयनमा आएको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गत जेठ 15 गते आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्दै सरकारी कर्मचारीको पारिश्रमिक तथा सुविधामा पुनरावलोकन गरी शुरू स्केलमा 10% वृद्धि गर्ने घोषणा गर्नुभएको थियो। नयाँ व्यवस्था अनुसार कर्मचारीलाई मासिक 10% प्रोत्साहन भत्ता पनि उपलब्ध गराइनेछ। सरकारले यस व्यवस्थापछि कर्मचारीको खाइपाइ आएको खुद आमदानीमा करिब 21%सम्म वृद्धि हुने जनाएको छ। बजेट अनुसार सरकारी कर्मचारीको न्यूनतम मासिक तलब 40,000 रूपियाँ र अधिकतम 1,00,000 रूपियाँसम्म कायम गरिएको छ। कपिलवस्तु क्षेत्र नम्बर 3 का प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह र कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाह विरूद्ध पक्राउपूर्ति जारी भएको विरोधमा आज कृष्णनगर बजार बन्द गरिएको छ। सामान्य विवादको विषयलाई राजनैतिक प्रतिशोध साध्ने उद्देश्यले सांसद र नगर प्रमुखलाई फसाउन खोजिएको भन्दै स्थानीयले बजारसँगै यातायातका साधन पनि बन्द गराएका छन्। सांसद शाह र मेयर शाह विरूद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता गराएका कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं कोइनूर मार्बलका संचालक रितेश शर्मा भने फरार रहेका छन्। शर्मा विरूद्ध पनि आपराधिक उपद्रव मुद्दामा पक्राउपूर्ति जारी भएको छ। कपिलवस्तु प्रहरीले शर्मा सहित 7 जना विरूद्ध जाहेरी दर्ता गरी अदालतबाट पक्राउ अनुमति लिएर पूर्ति जारी गरेको थियो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी रिपेन्द्र सिंहले शर्मा सहितको टोली फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको बताउनुभयो। बागमती प्रदेश सरकारले खर्च कटौतीका लागि मन्त्रालयको संख्या 14 घटाएर 8 वटामा झारेको छ। मन्त्रालयको संख्या घटे पनि मन्त्रीको संख्या भने 14 नै यथावत छ। त्यस अनुसार 6 जना मन्त्री बिना विभागीय बनेका छन्। मुख्यमन्त्री इन्द्रबहादुर बानियाको सिफारिशमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आज मन्त्री परिषदको नयाँ कार्यविभाजन स्वीकृत गरेसँगै 8 मन्त्रालयलाई मात्र जिम्मेवारी तोकिएको छ। कार्यविभाजन अनुसार किरण थापा मगर, उर्मिला नेपाल, भरत बहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र बिनु रायमाझी पौडेललाई बिना विभागीय मन्त्री बनाइएको छ। तर मन्त्री पद, सरकारी सुविधा, सुरक्षा, गाड़ी र झण्डा भने यथावत कायम छ। मन्त्रालय हटाएर पनि मन्त्री नहटाउँदा राज्यले तलब भत्ता, गाड़ी, इन्धन, सुरक्षा तथा अन्य सुविधा भने निरन्तर बेहोर्नुपर्ने अवस्था बनेको छ। प्रियंका कार्की र दुर्गेश थापाको सहकार्य रहेको गीत मास्टरनी विवादमा तानिएको छ। गत मंगलबार गीत सार्वजनिक भएसँगै आलोचना शुरू भएको हो। सामाजिक सञ्जाल प्रयोगकर्ताले गीतमा डबल मिनिङ अर्थात दुई अर्थी शब्दको प्रयोग भएको भन्दै आलोचना गरेका छन्। युट्यूबमा आएका हजारौं टिप्पणीमा पनि शिक्षक जस्तो सम्मानित पेशालाई जोडेर यस्तो गीत बनाइनु अनुचित भएको प्रतिक्रिया देखिन्छ। यसैबीच नेपाल शिक्षक महासंघले गीतप्रति आपत्ति जनाउँदै यसको प्रचार प्रसार तत्काल रोक्न माग गरेको छ। महासंघले आज विज्ञप्ति जारी गर्दै मास्टरनीको प्रमोशनल सामग्रीका रूपमा सार्वजनिक गरिएको गीतप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। विज्ञप्तिमा महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संवेदन गरिएको गीतले शिक्षक र शिक्षण पेशाको गरिमामाथि गम्भीर प्रहार गरेको उल्लेख छ। गीत सार्वजनिक कार्यक्रममा दुई अर्थी शब्द प्रयोगबारे सोधिएको प्रश्नमा गायक तथा संगीतकार दुर्गेश थापाले भने गीत कसरी बुझ्ने भन्ने कुरा श्रोताको सोचमा भर पर्ने बताउनु भएको थियो। सामाजिक सञ्जालमा कलाको स्वतन्त्रता र सामाजिक जिम्मेवारी बीचको सीमाबारे पनि बहस भइरहेको देखिन्छ। मास्टरनी प्रियंका कार्कीले निर्माण गरेको आगामी फिल्म मास्टरनीको प्रमोशनल गीत हो। निर्माण पक्षका अनुसार यो गीत फिल्मभित्र समावेश हुने छैन, तर फिल्मको प्रचारका लागि विशेष रूपमा तयार गरिएको हो। जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार रातिदेखि मौसमी प्रणाली थप सक्रिय हुने जनाएको छ। मनसुनी वायुको प्रभावका कारण शनिबार रातिदेखि देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद विनु महर्जनले पछिल्लो 24 घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै जसो स्थानमा मध्यमदेखि भारी वर्षा भएको बताउनुभयो। देशका पहाड़ी भूभागका धेरै स्थानहरू तथा हिमाली र तराईका केही स्थानहरूमा शनिबारसम्मै मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको उहाँको भनाइ छ। भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरू विशेष गरी बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाड़ी भूभागका पहाड़ी क्षेत्रमा पहिरो जान सक्ने, नदी तथा खोलाहरूमा पानीको बहाव बढ़न सक्ने भएकाले सतर्कता अप्नाउनु पर्ने महर्जनको भनाइ छ। लामो दूरीको यात्रा तय गर्दा वा यात्रामा निस्कनु अघि मौसम र सड़कको अवस्था बुझ्न तथा अध्यावधिक मौसमी सूचना लिएर मात्र यात्रा गर्न उहाँको सुझाव छ। ललितपुरको जावलाखेलमा रहेको सदर चिड़ियाखाना आजदेखि सर्वसाधारणका लागि फेरि खुला भएको छ। काग, गिद्धा, हाँस लगायत पंक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिड़ियाखाना गएको असार 5 गतेदेखि बन्द भएको थियो। संक्रमण नियन्त्रणका लागि बिरामी पक्षीहरूको उपचार सरसफाई तथा आवश्यक व्यवस्थापनका काम सम्पन्न भएपछि वातावरणीय नमूनाको परीक्षणमा एभियन इन्फ्लुएन्जा बर्ड फ्लू भाइरस नदेखिएकाले चिड़ियाखाना फेरि सञ्चालनमा आएको हो। चिड़ियाखाना प्रशासनका अनुसार पशु सेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको बैठकले चिड़ियाखाना फेरि खोल्ने निर्णय गरेको हो। सदर चिड़ियाखाना व्यवस्थापनले आगन्तुकलाई जनावर तथा पक्षीसँग सुरक्षित दूरी कायम गरी अवलोकन गर्न आग्रह गरेको छ। त्यसै गरी आफूसँग ल्याएका खानेकुरा खुल्ला ठाउँमा नखान, प्रयोगपछि फोहोर डस्टबिनमा व्यवस्थित रूपमा फाल्न तथा अनिवार्य रूपमा मास्क प्रयोग गर्न पनि चिड़ियाखाना प्रशासनले सर्वसाधारणलाई अनुरोध गरेको छ। रूपन्देहीमा विभिन्न उद्योग तथा अन्य क्षेत्रमा रहेका युवाहरूका लागि सञ्चालित व्यवसायमा एआई उपकरणको प्रयोग तथा सीएनसी कास्ट राउटर सञ्चालन तालिम सम्पन्न भएको छ। रूपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा स्थापित शिव विकास इकाईको आयोजना तथा फर्निचर उद्योग संघ रूपन्देही एवं सक्षम नेम आईटी एजुकेशन प्रणालीको समन्वयमा 3 फरक फरक तालिम सम्पन्न भएका हुन्। तालिमका सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्दै संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले आधुनिक प्रविधिको विकाससँगै उद्योग तथा व्यवसाय सञ्चालन गर्ने तरिकामा तीव्र परिवर्तन आएकाले समयानुसार नयाँ प्रविधिको बारेमा जानकारी दिन तालिम आयोजना गरिएको बताउनुभयो। प्रशिक्षक इन्जिनियर अमृत राणाभाटले

0: होइन काका, निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा।
1: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
0: के तपाईँको बगैँचामा फल लागेको छैन?
2: अरे हजुर, कलमी बिरुवा फनेर त्यो हाट बजारले लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
0: जहाँ पायो त्यहीँबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
2: कहाँ पर खोजे त बाबु, बताइहाल्नुहोस्।
0: यी सबै बिरुवाहरू गुप्त नर्सरीबाट ल्याएको नि।
2: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्त नर्सरी।
3: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
4: गुप्ता नर्सरी तिलोत्तमा 4 डाइभर टोल रूपन्देहीमा

0: सम्पर्क गर्नुहोस्।
1: फोन नम्बर 560205।
2: जिलोतमाको बडीग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब, तिलोथमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
3: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
4: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
5: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
4: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
9: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
10: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
9: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
10: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
8: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
11: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
12: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणि मुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
13: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त 2 पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस, अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
12: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
13: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
12: मणि मुकुन्द क्याम्पस, योगी कुटी, बुटवल 11, रूपन्देही। फोन 071-424-117, मोबाइल 98-027-88-919। मणि मुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
14: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएडमा भर्ना खुल्यो।
15: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात, पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा 1 शङ्करनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो।
14: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
15: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
14: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
16: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
17: हाम्रा सेवाहरू
16: आधुनिक भवनको नक्सा, डिजाइन तथा सुपरिवेक्षण गर्ने,
17: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
16: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
17: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
16: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम रूपन्देही,
18: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
0: सम्पर्क 98570-24344 98570-35227 र 98570-73220
18: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
19: के भनौँ दाई, रोग पनि एकदम भए पो सैथरी छ अनि सैथरी दबाई खानै पर्यो।
18: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
20: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि हजुर पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा 4 नयाँ मिल, रूपन्देही। सम्पर्क फोन 071-5-92-183, मोबाइल 98-570-68-805, 97-6-76, 091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
21: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
22: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ, सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
21: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाई पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98-470-77-003, 98-470-66-155 र 98-470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
23: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
24: कक्षा 12 बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
23: यस क्षेत्रमै
25: गुणस्तरीयको खबर सुन आउँछ, बाली नाली चौपैया र खेतबारीको कुरा, पाटी पौवा भन्ज्याङ अनि चौतारीको कुरा, हिमाल चुली पहाड खोज तराई फाट पनि कान्था भनी सिआइएनको यो साझा खबर मेथी।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। पूर्व अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारिकमा रिहा गर्न विशेष अदालतको आदेश लगाइएको आरोप पुष्टि नभएको निष्कर्ष। मिटर ब्याज पीड़ित र सरकार बीच नौ बुधे सहमति, आन्दोलन स्थगित।
1: कार्यलाई अपराधिकरण गर्ने गरी चाहिँ कानून निर्माण गर्ने भन्ने विषय छ। त्यसको लागि चाहिँ अनुगमन गर्नका लागि प्रधानमन्त्री कार्यालयको सचिवको संयुक्त क्रममा चाहिँ एउटा केन्द्रीय समन्वय समिति पनि गठन भएको छ।
0: बागमती प्रदेशमा मन्त्रालयको संख्या आठमा सीमित। असार अन्तिम सातासम्म सरकारद्वारा 5 लाख भन्दा बढ़ी मेट्रिक टन रासायनिक मल आपूर्ति। डेंगी रोकथामका लागि आजदेखि 3 महिने सचेतना अभियान शुरू।
2: यो डेंगी संक्रमण उच्च हुने यो 3 महिनालाई मध्यनजर गरेर सरसफाईका क्रियाकलापहरू र डेंगी गराउने लामखुट्टेको टोकाईबाट बच्ने उपायहरू गर्दै 3 महिने अभियान सञ्चालन गरेको छ। यो
0: डजेलधुराका किसान व्यवसायका आलु खेतीमा रमाउँदै काठमाडौँ उपत्यकामा उपयोग भएर बचेको गोलभेडा अरू जिल्लामा पठाउने तयारीबारे छलफल। मौसमजन्य विपदमा सहयोग माग्न अब सजिलो नम्बर।
3: मैले जोड गरेर भन्न चाहन्छु कि 1234 नम्बर अथवा 100 नम्बर अथवा 1155 नम्बर तपाईँले कन्ठै गर्नुहोस् र तपाईँले चाहिँ यदि कुनै समस्या पर्यो भने त्यहाँ कल गरेर बुझिहाल्नुहोस्।
0: र एसएससी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपाल पराजित। विश्व एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि उसुको टोली पर्सि चीन जाने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सुशासनका लागि विभिन्न अभियान, नीति तथा कानूनी व्यवस्था गरिए पनि व्यवहारमा त्यसको प्रभाव देखिन सकेको छैन। राजनीतिक इच्छा शक्तिको कमी, दण्डहीनता र संस्थागत कमजोरी यसका मुख्य कारण हुन्। निगरानी निकायहरू सक्रिय देखिए पनि निष्पक्षता र प्रभावकारितामा प्रश्न उठ्ने गरेको छ। पारदर्शिता, उत्तरदायित्व र नागरिक सहभागिता बलियो बनाउन नसकेसम्म भ्रष्टाचार नियन्त्रण सम्भव हुँदैन। कड़ा कार्यवाही, प्रणालीगत सुधार र जनचेतना बढ़ाउने तर्फ सरकारले विशेष ध्यान दिनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: मिटर ब्याज पीड़ित पक्ष र सरकार बीच नौबुधे सहमति भएसँगै आन्दोलन स्थगित भएको छ। गत असार 25 गते जनकपुरको तृतीया गाछीबाट शुरू भएको पैदल न्याय मार्च 12 को निजगढ़ पुगेपछि असार 32 गते गृहमन्त्री सुदन गुरूङ र पीड़ित प्रतिनिधि बीच काठमाण्डुमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। सोही सहमति बमोजिम हिजो नै काठमाण्डु आएको पीड़ित पक्षको वार्ता टोली र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटा नेतृत्वको सरकारी टोलीबीच भएको सघन वार्ताले सहमति जुटाएको हो। सहमति पत्रमा सरकारी वार्ता टोलीकर्ताहरूबाट सचिव सापकोटा र पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहले हस्ताक्षर गर्नुभएको छ। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथाको पूर्ण उल्लंघन भएको घोषणा गर्न आगामी मन्त्री परिषद प्रस्ताव लैजाने, जसबाट सम्पूर्ण फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास र बाध्यकारी चेकहरू स्वतः अवैध खारेज भएको छ। सहमति अनुसार गृह मन्त्रालयले 3 महिनाभित्र विशेष विधेयकको मस्यौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्न छिट्टै न्यायाधिकरण पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गर्नेछ। वार्ता टोलीका संयोजक सचिव पुष्कर सापकोटाले भन्नुभयो,
1: मिटर ब्याजलाई चाहिँ एउटा चाहिँ गैरकानुनी तरले हुने कुराहरूलाई चाहिँ अपराधिकरण घोषणा गर्ने, नेपाल सरकारले घोषणा गर्ने भन्ने विषय छ भने फर्जी किसिमले बनेका त्यस्ता किसिमका कागज पत्रहरू चाहिँ गैरकानुनी घोषणा गरेर एउटा चाहिँ गर्ने किसिमको चाहिँ अपराधिकरण गर्ने, यस्तो किसिमको कार्यलाई अपराधिकरण गर्ने गरी चाहिँ कानून निर्माण गर्ने भन्ने विषय छ। त्यसको लागि चाहिँ अनुगमन गर्नका लागि प्रधानमन्त्री कार्यालयको सचिवको संयुक्त क्रममा चाहिँ एउटा केन्द्रीय समन्वय समिति पनि गठन भएको छ।
5: त्यस्तै सरकारसँग सहमतिपछि पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहले भन्नुभयो,
6: विगतका दिनमा चाहिँ सहमति पनि भए तर त्यो सहमतिहरू चाहिँ पूर्ण कारण भएन त्यसले गर्दाखेरि नेपाल सरकारसँग चाहिँ हाम्रो चाहिँ यो आराम नै के थियो कि यो चाहिँ सहमति चाहिँ पूर्ण तरिकाले कारण हुनुपर्छ बल्ल मिटर ब्याज पीडित चाहिँ न्याय पाउँछ अब सरकारले चाहिँ हामीसँग जुन सहमति गरेको छ त्यो चाहिँ कारण जसरी पनि गर्नु पर्यो हाम्रो सन्देश चाहिँ यही हो अब हामीसँग चाहिँ मिटर ब्याजमा चाहिँ विशेष फर्जी तमसुक दृष्टिबन्धक छिनुवा र बाध्यकारी चेकका पीडितहरू हुनुहुन्छ।
5: पूर्व अर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालतले साधारण तारिकमा रिहा गर्न आदेश गरेको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाले आज उहाँलाई साधारण तारिकमा रिहा गर्न आदेश गर्नुभएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हिजो पौडेल विरूद्ध विशेष अदालतमा सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अभियोग पत्र दायर गरेको थियो। विभागले पौडेल विरूद्ध 20,90,00,000 बिगो मागदावी लिएको थियो। आज थुनछेक बहसपछि अदालतले उहाँलाई मुद्दाको पूर्वक्षका लागि साधारण तारिकमा राख्न आदेश गरेको विशेष अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले बताउनुभयो।
7: यी प्रतिवादीले इन्कार रहित बयान गरेको यी प्रतिवादीको नाममा सहप्रतिवादी दीपक भट्टको वित्तीय कारोबार समेतबाट सम्पत्ति वा लाभ प्राप्त भएको भन्ने समेत खुल्न नसकेको समेतको अवस्था हुँदा उल्लेखित तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादीको हकमा विषय अध्ययन 59 को दफा 7 को गएको अवस्था विद्यमान रहेको देखियो। तसर्थ पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी प्रस्तुत मुद्दाका पूर्व पक्षको लागि प्रतिवादी विष्णु प्रसाद पौडेललाई साना तारेमा राख्नु भनी आज विशेष अदालतको इलास नम्बर 2 माननीय सदस्य नारायण प्रसाद पौडेल, माननीय सदस्य दिल्ली रत्न श्रेष्ठ र माननीय सदस्य विदुर कोइरालाको इलासबाट यो आदेश भएको छ।
5: बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर 8 सीमित गरेको छ। नयाँ आर्थिक वर्ष 2083-84 को शुरूआतसँगै मन्त्रालयको संख्या 14 घटाएर 8 कायम गरिएको हो। वैशाख 22 गते बसेको मन्त्री परिषद बैठकको निर्णय आजदेखि कार्यान्वयनमा आएको हो। नयाँ संरचना अनुसार अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित प्रदेशमा 8 मन्त्रालय रहनेछन्। नेपालको संविधानको धारा 168 को उपधारा 990 बमोजिम मुख्यमन्त्री इन्द्र बहादुर बानियको सिफारिशमा देश प्रमुख दीपक प्रसाद देवकोटाले मन्त्री परिषदको कार्य विभाजन गर्नुभएको हो। डेंगी रोकथामका लागि आजदेखि 3 महिने सचेतना अभियान शुरू गरेको छ। डेंगीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले साउन भदौ र असोज महिनालाई सचेतना अभियानका रूपमा सञ्चालन गर्न लागेको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै 753 वटै पालिकालाई डेंगी सचेतना 3 महिने अभियान सञ्चालन गर्न निर्देशन दिएको छ। अभियान अन्तर्गत पालिकाको नेतृत्वमा सम्बन्धित ओडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामुदायिक संस्था तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गरिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
2: यो डेंगी संक्रमण उच्च हुने यो 3 महिनालाई मध्यनजर गरेर सरसफाईका क्रियाकलापहरू र डेंगीको गराउने लामखुट्टेको टोकाईबाट बच्ने उपायहरू गर्दै 3 महिने अभियान सञ्चालन गरेको छ। यो अभियान सञ्चालन गर्ने क्रममा डेंगी गराउने लामखुट्टेको वृद्धि विकास हुने ठाउँको खोजी गर्ने, नष्ट गर्ने, घर वरिपरि सरसफाई गर्ने र व्यक्तिगत रूपमा लामखुट्टेको टोकाइबाट बच्ने उपायहरूमा सबैलाई सुसूचित गरिने, सचेतना अभिवृद्धि गरिने काम गरिनेछ।
5: डेंगी फैलाउने लामखुट्टेको नियन्त्रण तथा रोकथामका लागि विभिन्न क्रियाकलाप मार्फत जनचेतना जोगाउने मन्त्रालयको मुख्य उद्देश्य रहेको छ। अभियान अन्तर्गत मुख्य गरी हरेक हप्ता हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम सञ्चालन गरी सार्वजनिक निकाय, कार्यालय, विद्यालय तथा सामुदायिक संस्थामा लामखुट्टेको प्रजनन स्थल र वासस्थान खोजेर नष्ट गरिनेछ। सरकारले आर्थिक वर्ष 2082-83 को असार 24 गतेसम्म 5,61,493.85 मेट्रिक टन रासायनिक मल आपूर्ति गरेको जनाएको छ। यो परिणाम वार्षिक 6,00,000 मेट्रिक टन आपूर्तिको लक्ष्यको करिब 94% हो। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार गएको आर्थिक वर्षका लागि 28,82,14,00,000 रूपियाँ विनियोजन गरिएको थियो। गएको असार 24 गतेसम्म 4,91,300 मेट्रिक टन रासायनिक मल खरिदका लागि टेण्डर प्रक्रिया सम्पन्न भएको छ। मन्त्रालयका अनुसार हालसम्म 2 कम्पनी मार्फत 3,27,579.80 मेट्रिक टन युरिया, 2,03,426.3 3.30 मेट्रिक टन डीपीए तथा 30,487.75 मेट्रिक टन पोटास गरी कुल 5,61,493.85 मेट्रिक टन रासायनिक मल आपूर्ति गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। पछिल्लो चार वर्षमा 1,451 जना व्यवारिसे बालबालिका फेला परेका छन्। सरकारी तथ्याङ्क अनुसार प्रत्येक वर्ष व्यवारिसे बालबालिका भेटिने क्रम पनि बढ्दैछ। राष्ट्रिय बाल अधिकार परिषदलाई उद्धृत गर्दै महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले तथ्याङ्कमा बालबालिका 2,083 सार्वजनिक गरेको छ, जसमा पछिल्लो चार वर्षमा 1,451 जना व्यवारिसे बालबालिका फेला परेको उल्लेख छ। व्यवारिसे फेला परेको कुल बालबालिका मध्ये बालक 919 जना र बालिका 532 जना छन्, जसमध्ये 925 जना बालिका परिवारमा पुनर्मिलन गरिएका छन्। 522 जना बालगृह तथा अस्थायी संरक्षण सेवा केन्द्रमा पुनस्थापना गरिएको सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। गोलबेडा किसानले मूल्य पाउने गरी कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति व्यवसायी तथा सम्बन्धित निकायसँग समन्वय गरी उत्पादकत्वमा बढ़ी उत्पादन भएको गोलबेडालाई अन्य बजारमा पठाउने प्रक्रिया अघि बढ़ाएको हो। कालीमाटी अन्तर्गत 11 संघीय कृषि बजारसँग समन्वय गरी उपत्यका बाहिर गोलबेडा निकासी शुरू गरिनुका साथै कालीमाटी बजार र उत्पादनका अन्य उत्पादन केन्द्रबाट बाहिर पठाइएको गोलबेडाको तथ्याङ्क संकलन अनुगमन तथा सहजीकरणको काम पनि अघि बढ़ाइएको छ। एसएससी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा नेपाल पराजित भएको छ। आज मलेसियामा सम्पन्न खेलमा युएससँग नेपाल सुपर ओभरमा पराजित भएको हो। सेमी फाइनलमा पराजित नेपाल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आगामी महिला 19 वर्ष मुनिको एसिया कपका लागि भने छनौट भएको छ। प्रतियोगिताको सेमी फाइनलमा पुगेर 4 टीम एसिया कपका लागि छनौट भएका हुन्। सेमी फाइनलमा शुरूमा ब्याटिङ गरेको युएलाई नेपालले 19 ओभर 5 बलमा 100 रनमा समेटेको थियो। 101 रनको लक्ष्य पछ्याएको नेपालले पूरै 20 ओभर खेल्दै सबै विकेट गुमाएर 100 रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो। त्यसै जापानको आइची नागोयामा हुने 20 एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि उसुको थाउलो टोली आइतबार चीनको कुमलिङ प्रस्थान गर्ने भएको छ। खेलाड़ीमा हरि गोले, राजीव तामाङ, दीपक हमाल, विजय सञ्जाली र सविता राई रहेका छन्। एसियाली खेलकुदकै लागि छनौट भएकी सुस्मिता तामाङ चीनमै रहेकाले त्यतैबाट टोलीसँग समावेश हुने छिन्। प्रशिक्षकमा प्रकाश महर्जन हुनुहुन्छ। एसिया टोली बाहे खेलाड़ी निमा घरती मगर र प्रशिक्षक नवीन बस्नेत पनि टोलीसँगै चीन जानुहुनेछ।
0: सन्तोषी राहुल निर्वाहमुखीबाट व्यावसायिक आलु खेतीमा किसानको आकर्षण
8: यो राष्ट्रिय कृषि अन परियोजनाले वर्षकै अलिअलि सेन्सन कार्यक्रम सूचना निकाले अनुसार चाहिँ निवेदन दियो भने छनौटमा पारिरहेको छ र काम पनि भइरहेको छ। आलु गत वर्ष मैले 15 क्विन्टल बिउ आलु लगाएको हो, 80-90 क्विन्टल उत्पादन भयो।
0: सरकारवालाको सहयोगका कारण बढ़दो उत्साह रिपोर्ट विपद बारेको सूचना एकद्वार प्रणालीबाट दिनका लागि सहकार्य गृहमन्त्रीको विशेष चासो कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
10: सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
11: कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtiaye.org फोन नम्बर 01-5224-352-5224-353
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। डडेलधुराका किसान पछिल्ला वर्षहरूमा परम्परागत निर्वाहमुखी खेतीबाट व्यावसायिक बन्न थालेका छन्। उनीहरूले लगाउने मध्येमा आलु खेती पनि प्रमुख एक हो। घरायसी उपयोगका लागि सीमित क्षेत्रफलमा आलु लगाउने किसानहरू अहिले बजारलाई लक्षित गर्दै ठूलो क्षेत्रफलमा आलु खेती तथा बिउ आलु उत्पादनमा लागेका छन्।
14: डडेलधुराको अमरगढ़ी नगरपालिका एकका पदम एर पहिले परिवारको आवश्यकताका लागि मात्रै आलु उत्पादन गर्नुहुन्थ्यो, अहिले भने व्यावसायिक रूपमा खेती विस्तार गर्दै आलु बिक्रीबाट राम्रो आमदानी गरिरहनु भएको छ।
15: बिउ उत्पादन सम्बन्धी तालिम दुईचोटि लिए, बिउ उत्पादन सम्बन्धीको अनुमति पत्रको लागि र अर्को चोटि चाहिँ प्राकृतिक कुराहरू सम्बन्धी 6 दिने तालिम लिएर काम गरिरहेका छौँ। विभिन्न समूह सहकारी समन्वय गरेर मेरो आफ्नै फर्मले 740 क्विन्टल यो उन्नत बिउहरू उत्पादन गरेर यहीँको शीत भण्डारमा राखेका छौँ।
14: पहिले आफ्नो घराइसी उपभोगका लागि मात्रै आलु खेती गर्ने पदम लगायतका स्थानीयवासी अहिले आलु उत्पादनलाई जीविकोपार्जनको मुख्य आधार बनाई व्यावसायिक उत्पादनमा लागेका छन्। आलुको माग र मूल्य दुवै राम्रो भएकाले यसबाट आर्थिक रूपमा बढ़ी लाभ मिलिरहेको अमरगढ़ी आठका किसान कमल सिंह झुकालको अनुभव छ।
8: कृषि ज्ञान केन्द्रले यो राष्ट्रिय कृषि ज्ञान परियोजनाले वर्षकै अलिअलि सेन्सन कार्यक्रम हामीले अनुसार चाहिँ निवेदन दियो भने छनौटमा पारिरहेको छ र काम पनि भइरहेको छ। आलु गत वर्ष मैले 15 क्विन्टल बिउ आलु लगाएको हो, 80-90 क्विन्टल उत्पादन भयो।
14: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ डडेलधुराका अनुसार आलु जोन हुँदै सुपर जोन कार्यक्रम सञ्चालन शुरू हुँदासम्म जिल्लामा 121 हेक्टर क्षेत्रफलमा मात्रै आलु खेती हुने गरेको थियो। अहिले त्यो विस्तार भएर 1122 हेक्टर पुगेको छ। एकाइका प्रमुख पिताम्बर बस्नेत:
16: गहुँबाट जति फाइदा हुन्छ त्योभन्दा आलु तरकारीबाट चाहिँ त्यसको दोब्बर तेब्बर फाइदा हुन्छ नि त। त्यसलाई सुरुमा किसानलाई हामी डेमोन्स्ट्रेसनहरू गराएर देखाएर चाहिँ उहाँलाई त्यो गर्यो, त्यसपछि फाइदा हुने भनेपछि किसान स्वस्फूर्त आइरहनु भएको छ र टोटल 1122 हेक्टर हाम्रो चाहिँ टोटल आलु खेती हो। हिउँदेर बर्खे गरेर खास गरी हिउँदे आलु हाम्रो धेरै छ, लगभग 65% हामी हिउँदे आलु भन्छौँ भने 35% चाहिँ बर्खे आलु खेती भएको अवस्था हो।
14: उन्नत जातका बिउ, सिँचाई सुविधाको विस्तार, कृषि यान्त्रिकरण, आधुनिक उत्पादन प्रविधि र प्राविधिक सेवाको पहुँच बढ्दै जाँदा आलुको उत्पादन र उत्पादकत्व दुवैमा उल्लेख्य सुधार आएको कृषि प्राविधिकहरूले बताएका छन्। किसान भने उत्पादन भएको आलुको बजार र चित्त बुझ्दो भाव निर्धारणमा स्थानीय सरकार तथा सरकारवालाबाट पर्याप्त सहयोग नपाएको गुनासो गर्दै आएका छन्। तर्कराज भट्ट, CIN रेडियो अमरगढ़ी, डडेलधुरा।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। विपदको पूर्व सूचना र प्रतिकारका लागि एकै संयन्त्र बनाएर काम गर्न सकिँदै
3: त्यसैबाट तपाईँको चाहिँ के त भन्दाखेरि बाटो घाटो इत्यादिको अवस्था के छ भन्ने कुरा पनि थाहा हुने, त्यसैबाट यदि सहायता चाहियो मानव भोलि कसैलाई दमकल चाहिएला अथवा एम्बुलेन्स चाहिएला अथवा हेली उद्धार गर्नु पर्ला त्यो सबै हुने चाहिँ सिस्टम हुन्छ। त्यो चाहिँ धेरै देशहरूले प्र्याक्टिस पनि गर्नुभएको छ, विकसित देशहरूमा त्यसको सिस्टम पनि छ।
0: प्रतिकारका लागि सरकारले बनाएका योजना र कानूनको अवस्था, तपाईँको प्रश्न र उत्तर सहितको विशेष कुराकानी बाँकी नै छ। CIN-को साझा खबर सुन्दै गर्नुहोला।
17: 5 बजे बिहान उठेर भरे 10 बजे राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
18: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
19: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
18: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
20: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
21: कार्यक्रम साझा आवाज,
18: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
22: महिला किसानका संघर्ष, सपना
1: र सफलताका कथा।
4: प्रोप्राइटर मधुमाया जीजी पढे हैन प्रोप्राइटर बने छु। हेर्नुस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
18: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
19: तपाईकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
20: पसिनाको सम्मान, समानताको अभियान,
21: कार्यक्रम साझा आवाज।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालमा वर्षा शुरू भइसकेको छ। सरकारले मातहतका निकायलाई तयारी अवस्थामा राखेको छ भने कुनै विपदको घटना भएमा सामान्य अवस्थामा फर्काउनका लागि पनि सबै उपकरणको जोहो गरिरहेको छ। मौसमजन्य विपदको सूचना संकलन र प्रतिकारीको योजनाका बारेमा साथी लीलप्रकाश चन्दले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकारी शाखाका प्रमुख रामबहादुर केसीसँग कुराकानी गर्नुभएको छ।
3: अब नयाँ सरकार आइसकेपछि अहिले हाम्रो चाहिँ अब हामीले जस्तो अहिले राष्ट्रिय विपद जोखिम व्यवस्थापन प्राधिकरण हेर्नुभयो भने हामीले खैती योजना बनाइसक्यौँ। साउन अब आज 1 गते भयो, अब आजबाट हामी चाहिँ खैती प्रक्रिया सुरु गर्छौँ। अरू निकायले पनि त्यो गर्नुपर्छ, त्यो अनिवार्य हो। तर अब प्रदेश सरकारले पनि त्यो गर्नु पर्यो, स्थानीय तहले पनि त्यो गर्नु पर्यो। समयमै तपाईँको खैदी योजना बनाउनु पर्यो, समयमै ठेक्का आउनु गर्नु पर्यो, अथवा चाहिँ उपभोक्ता समितिबाट गर्ने हो कि कसरी गर्ने त्यो गर्नु पर्यो, र तपाईँको अछार त कुर्नै भएन।
22: मनबहादुर शाहले लेख्नु भएको छ सामाजिक सञ्जाल फेसबुकमा, वर्षेनी बाढी र पहिरोबाट जनधनको ठूलो क्षति भइरहँदा पनि सरकार किन हरेक वर्ष तयारीमा छौं भन्ने एउटै जवाब दोहोऱ्याइरहेको होला। विपद आउनु अघि गरिनुपर्ने कामहरू किन समयमा पूरा हुँदैनन् र यसको जिम्मेवारी कसले लिन्छ भनेर सोध्नु भएको छ। छोटकरीमा दोहोऱ्याउन चाहन्छु,
3: एकदमै हामीले पहिलाको भन्दा अहिले हामी चाहिँ प्रोएक्टिभ भएर लागिराखेका छौँ। भनेको
22: पहिला भनेको अघिल्लो वर्ष एक वर्ष
3: त्योभन्दा पहिला अब
22: दुई वर्ष अगाडि भन्दा अहिले
3: त्यो मात्रै होइन, त्योभन्दा पहिलाको कुरा पनि छ भने बिस्तारै हामी चाहिँ अब मान्छेले विपद बुझ्दै आएको छ। विपद जोखिम न्यूनीकरण व्यवस्थापन भनेको के हो भन्ने कुरा मान्छेलाई बुझाउनु नै गाह्रो छ। त्यो भएर यो स्ट्यान्डर्ड फ्रेमवर्कदेखि धेरैमा के भनिएको छ भन्दा पहिला चाहिँ विपद बारेको बुझाइ चाहिँ तपाईँको मान्छेको एकरूपतामा हुनु पर्यो, भनेको मान्छेलाई अवेर गर्नु पर्यो, मान्छेले स्वीकार पनि गर्नु पर्यो र त्यही अनुसार बिहेभियर पनि त चेन्ज गर्नु पर्यो। भनेपछि अब बिस्तारै त्यो चाहिँ सुधार भइराखेको छ। गत वर्ष देख्नुभयो भने हामी गत वर्ष पनि तपाईँको चाहिँ यस गरेका हाम्रो चाहिँ रेस्पोन्सका कामहरू अथवा पूर्व तयारी कामहरू र त्योभन्दा आज यो वर्ष हामी अझ खारिएर काम गरिराखेका छौँ। भनेपछि अहिले चाहिँ अब केही नभएको होइन, केही चाहिँ भइराखेको छ। अझै हामीले सुधार गर्नुपर्ने चाहिँ धेरै आवश्यकता छ। अझै यसलाई सुधार गरेर हामी चाहिँ अगाडि बढ्ने प्रतिबद्धता चाहिँ व्यक्त गर्न चाहन्छु।
22: संगीत च्यानलको नामबाट हामीलाई प्राप्त प्रश्न छ, मनसुनको समयमा अरनीको पृथ्वी त्रिभुवन राजमार्ग जस्ता मुख्य सड़कहरू अवरुद्ध हुँदा ढुवानी र उपचारमा निकै शास्ति हुने गरेको छ। सड़क अवरुद्ध भएको केही घण्टाभित्रै सञ्चालनमा ल्याउन उपकरणहरू कुन कुन ठाउँमा अलर्ट अवस्थामा राखिएका छन् जानकारी दिन मिल्छ भनेर सोध्नुभयो।
3: एकदमै मिल्छ, यसमा अहिले धेरै प्रगति भएको भन्छुमा गत वर्ष र यो वर्ष हामीले हेऱ्यौँ है। यो वर्ष आज हामी चाहिँ तपाईँ यसलाई सिस्टमेटिक बनाइसकेका छौँ। जस्तो कि अहिले हाम्रो चाहिँ सड़क विभागको चाहिँ राष्ट्रिय सड़क भनौँ न, राष्ट्रिय सड़क र त्योसँग जोड्ने फिडर सड़कहरूमा 277 ह्याभी इक्विपमेन्टहरू पूर्व तैनाती अवस्थामा चाहिँ छन् र अहिले त्यही अनुसारको अपरेटरहरूलाई आज मात्रै पनि हाम्रो एउटा मिटिङ थियो। अहिले एउटा नयाँ एप्लिकेसन बनेको छ, सेतु एप्लिकेसन भनेर, सेतु एप भनेर सेतु एसिटियु सेतु भन्छ नेपालीमा लेखिने हुन्छ। त्यो सेतु एपबाट एप एपमा हामीले के गरेका छौँ भन्दाखेरि जस्तो कुनै
22: ठाउँ
3: होइन तपाईँको यस्तो छ, अहिले चाहिँ यो हाम्रो चाहिँ अपरेटर र यो भनेको डिजास्टर रेस्पोन्समा खटिनेले मात्र यसलाई हामीले चाहिँ प्रयोग गर्ने भनेका छौँ। जस्तो कि कुनै ठाउँमा चाहिँ मानव सडक अवरुद्ध भयो, सडक अवरुद्ध हुने बित्तिकै तपाईँको त्यो सेतुमा चाहिँ इन्फर्मेसन आउँछ। त्यो आउने बित्तिकै तपाईँको के छ भन्दाखेरि त्यो नजिकको चाहिँ तपाईँको हाम्रो डिभिजन सडक कार्यालयहरू छ, तपाईँ ह्याभी इक्विपमेन्ट सहित उहाँहरू चाहिँ डिप्लोय भइहाल्नुहुन्छ, परिचालन भइराख्नु भइहाल्नुहुन्छ र त्यो सेतुबाट के हेर्न सकिन्छ भने त्यो मान्छे परिचालित भयो कि भएन र अहिले चाहिँ तपाईँको चाहिँ त्यो मर्म सम्मारको अथवा तपाईँको चाहिँ त्यो बाटो खुलाउने सन्दर्भमा के प्रगति भइराखेको छ सबै मोनिटरिङ गर्न मिल्छ माथिबाट। यो किन गरिएको त भन्दाखेरि पहिला पनि तपाईँको चाहिँ अब बाटो खुलाउने अथवा अवरोध खुलाउने काम नभएको होइन, तर त्यो के भयो भने अलिकति ढिलो भयो होइन। त्यो भएको अब जति सक्दो छिटो मौसम अथवा चाहिँ हाम्रो चाहिँ वातावरण ठिक छ भने त्यतिखेर चाहिँ हाम्रा चाहिँ यो अपरेटरहरू तुरन्त त्यसमा खटिनुहुन्छ, त्यो सेतुबाट हामी चाहिँ यसलाई चाहिँ मोनिटर गर्छौँ र त्यो मोनिटरको आधारमा यदि कोही खटिया रहन्छ भने फेरि त्यही प्रकारको चाहिँ हामी त्यहाँ अलर्टिङ गर्नुपर्ने हुनसक्छ। त्यो भएको कुरा अहिले चाहिँ गत वर्षको भन्दा पनि हामी चाहिँ यो वर्षमा चाहिँ अलिकति सुधार गरिकै सकेका छौँ। हाम्रो चाहिँ अलिकति यसलाई सिस्टमेटिक अथवा डिजिटल प्लेटफर्ममा हामीले चाहिँ राखिसकेका छौँ र हजुरहरू चाहिँ मैले अगाडि भनेको चाहिँ कतै चाहिँ सडक अवरुद्ध भएको चाहिँ पाउनुभएको छ भने तपाईँले चाहिँ मैले अगाडि भनेको 1234 नम्बरमा चाहिँ कल गर्न सक्नुहुनेछ अथवा तपाईँको 100 नम्बरमा कल गर्न सक्नुहुनेछ। कुन सडकमा अथवा तपाईँ कता यात्रा गर्दै हुनुहुन्छ त्यता जाने बाटोमा चाहिँ के कस्तो किसिमको अवस्थाहरू आउन सक्छ मौसमको हिसाबले त्यो कुरा चाहिँ बुझ्न सक्नुहुन्छ। मैले यसका लागि चाहिँ अनुरोध गरेँ भनेको मैले जोड गरेर भन्न चाहन्छु कि एक दुई तिन चार नम्बर अथवा सय नम्बर अथवा 1155 नम्बर तपाईँले कन्ठै गर्नुहोस् र तपाईँले चाहिँ यदि कुनै समस्या पर्यो भने त्यहाँ कल गरेर बुझिहाल्नुहोस् र हजुरलाई चाहिँ सपोर्ट अवश्य प्राप्त हुनेछ।
22: फोन गर्ने नम्बर 1234
3: हजुर
22: पहिले जुन 1159 हटाएर नयाँ राख्नु भएको छ 100 नेपाल पुलिसलाई पनि गर्न सकिने भयो 1155 नम्बर पनि गर्न सकिने
3: सकियो।
22: यो धेरै निकाय धेरै नम्बर हुँदाखेरि यो प्रभावितहरूमा अलमल जस्तो त्यस्तो केही हुने डर तपाईँहरूलाई हुन्छ कि हुँदैन?
3: एकदमै हामीलाई पनि अलमल हुन सक्छ, यसको बारेमा पनि हामी सोल्युसन खोजिराखेका छौँ र यसको लागि चाहिने भनेको इन्टिग्रेटेड इमर्जेन्सी रेस्पोन्स सिस्टम भन्छ। जस्तो कि एउटा चाहिँ सिङ्गल नम्बर भयो भने त्यस नम्बरबाट जस्तो मानव उदाहरणको लागि हामीले 100 नम्बर त्यो बनायौँ भने त्यसैबाट तपाईँको चाहिँ अब मौसम सम्बन्धी पनि जानकारी प्राप्त हुने, त्यसैबाट तपाईँको चाहिँ के त भन्दाखेरि बाटोघाटो इत्यादिको अवस्था के छ भन्ने कुरा पनि थाहा हुने, त्यसैबाट यदि सहायता चाहियो मानव भोलि कसैलाई दमकल चाहिएला अथवा एम्बुलेन्स चाहिएला अथवा हेली उद्धार गर्नु पर्ला त्यो सबै हुने चाहिँ सिस्टम भन्छ। त्यो चाहिँ धेरै देशहरूले प्र्याक्टिस पनि गर्नुभएको छ, विकसित देशहरूमा त्यसको सिस्टम पनि छ।
22: अहिले प्राधिकरणले छलफल चलाएको हो, धेरै नम्बर भन्दा एउटा
3: हो एकदम छलफल हामी चाहिँ एउटा रिपोर्ट पनि यसको बनिसकेको छ। रिपोर्ट के भन्दाखेरि अब इन्टिग्रेटेड इमर्जेन्सी रेस्पोन्स सिस्टममा जानै पर्छ
22: एकीकृत रूपमा,
3: एकीकृत रूपमा नै तपाईँ हामी चाहिँ रेस्पोन्सलाई चाहिँ अगाडि बढाउनु पर्ने हुन्छ किनकि यो धेरै नम्बरहरू बनायो भने मान्छेलाई कन्फ्युजन हुन्छ, नम्बर सम्झिन पनि गाह्रो हुन्छ, त्यसले गर्दा भोलि तपाईँको त्यो नम्बरै नसम्झिएको कारणले गर्दा भोलि मान्छेकोलाई क्षति हुने स्थिति आयो भने त्यो राम्रो भएन नि। त्यो भएको हुनाले हामीले अहिले गृह मन्त्रालय लगायतका जति पनि हाम्रा संयन्त्रहरू हुन्छ ती संयन्त्रमा यो एकीकृत तपाईँको आपतकालीन प्रतिकार प्रणाली चाहिँ निर्माण गर्नुपर्छ भनेर चाहिँ हामी चाहिँ भनेका छौँ र त्यसमा हाम्रो गृहमन्त्रीज्यूले पनि एउटा चाहिँ अस्ति भर्खरै के भन्नुभएको छ भने युनिफाइड कमान्ड एन्ड कन्ट्रोल हुने खालको चाहिँ एप बनाउनु पर्यो, त्यो किसिमले चाहिँ हामी जानुपर्छ अब भन्ने किसिमको पनि हामीलाई निर्देशन गर्नुभएको छ। हामी इन्टिग्रेटेड इमर्जेन्सी रेस्पोन्स सिस्टममा जानैपर्छ, सिङ्गल तपाईँको चाहिँ एउटा तपाईँ नम्बरबाट सब चाहिँ रेस्पोन्स हुने चाहिँ स्थितिको चाहिँ सिर्जना गर्नुपर्छ भन्नेमा हामी एकदमै लागिपरेका छौँ लाग्छौँ र यसलाई हामी जोड गरिरहेको छौँ।
22: सुरक्षा निकायलाई पनि फरक फरक छुट्टा छुट्टी ढङ्गले फोन गर्न सकियो कि अथवा कुनै एउटा नम्बरमा गर्यो भने त्यो सबै सुरक्षा निकाय अथवा सबै सुरक्षा निकायलाई जानकारी गराउनु पनि
3: इन्टिग्रेटेड इमर्जेन्सी रेस्पोन्स सिस्टममा तीनवटै सुरक्षा निकाय त्यहाँ
22: किनभने नेपाल प्रहरीको एक प्रकारको सशस्त्रको अर्को अनि फेरि नेपाली सेनाले पनि त्यस्तो खालको व्यवस्था
3: अहिले चाहिँ फरक फरक नै छ। अहिले त अब फरक नै गर्नु पर्यो, जस्तो कि तपाईँले नेपाल प्रहरीलाई चाहियो भने 100 गर्नु पर्यो, एपिएफ भन्यो भने 1114 चाहिँ गर्नुपर्ने हुन्छ, सशस्त्र प्रहरी बल नेपालको चाहिँ 1114 नम्बरमा चाहिँ डायल गर्न सक्नुहुन्छ। अब समग्रमा तपाईँको चाहिँ तिनवटै सुरक्षालाई जोड्ने भनेको फेरि 1234 हो, त्यो भयो भने जिल्लाको डिओसीमा उठ्छ, डिओसीमा चाहिँ नेपाली सेनाको पनि त्यहाँ प्रतिनिधित्व हुन्छ, त्यसमा तपाईँको नेपाल प्रहरीको पनि हुन्छ, सशस्त्र प्रहरी बल नेपालको पनि हुन्छ। अहिले त्यसलाई आज हामी चाहिँ युज गर्न सक्छौँ
22: भनेको अरू छोडेर 1234 गर्यो भने त्यो सबैले सुन्ने ठाउँमै पुग्ने
3: पुग्ने त्यो चाहिँ पुग्ने सम्भावना किनकि भन्दा डिओसीले त्यो उठ्यो, डिओसी भन्ने बित्तिकै जिल्ला सुरक्षा समितिको कुरा आउँछ, जिल्ला सुरक्षा समिति भनेको के त भन्दा सिडिओले त्यसको अध्यक्षता गर्नुहुन्छ। तिनवटै सुरक्षा निकाय भनेको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना चाहिँ त्यसमा हुन्छ र त्यसको चाहिँ सदस्य सचिव भनेको साई सिडिओ हुने व्यवस्था हुन्छ। त्यो भएको हुनाले 1234 नम्बरमा चाहिँ हामीले यदि कल गर्यो भने तिनवटै सुरक्षा निकायले त्यो एकैचोटि सुन्ने स्थिति चाहिँ सिर्जना हुन्छ।
22: मानव जाजरकोटमा कुनै प्रकारको जोखिम भयो भने जाजरकोटबाट 1234 हान्दा त्यो जाजरकोटमै पुग्ने हो कि अथवा अर्को ठाउँमा पुग्ने?
3: जाजरकोटमा हान्दाखेरि जाजरकोटको डिओसी भनेको जिल्ला प्रशासन कार्यालयमा हुन्छ, त्यो डिओसी त्यहाँ जान्छ र त्यहाँ कस्तो प्रकारको समस्या हो तुरन्तै तपाईँको त्यहाँ अब जिल्ला सुरक्षा समिति त त्यहीँ हुन्छ, जिल्लामा सिडिओले त्यसको नेतृत्व गर्नुहुन्छ भनेपछि त्यो तुरन्तै तपाईँको चाहिँ सहायता पाउने स्थिति सिर्जना हुन्छ।
0: पूर्व अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारिकमा रिहा गर्न विशेष अदालतले आदेश दिएको छ। मिटर ब्याज पीड़ित र सरकारबीच 9 बजे सहमति भएसँगै आन्दोलन स्थगित भएको छ। बागमती प्रदेशमा मन्त्रालयको संख्या 8 सीमित भएको छ। असार अन्तिम सातासम्म सरकारले 5,00,000 भन्दा बढ़ी मेट्रिक टन रासायनिक मल आपूर्ति गरेको छ भने आजबाट डेंगी रोकथामका लागि 3 महिने सचेतना अभियान पनि शुरू भएको छ। डडेलधुराका किसान व्यावसायिक आलू खेतीमा रमाउँदै आमदानी गरिरहेका छन्। काठमाडौँ उपत्यकामा उपयोग भएर बचेको गोलभेडा अरू जिल्लामा पठाउने तयारीबारे छलफल अघि बढ़ेको छ। मौसमजन्य विपदमा सहयोग माग्न अब सजिलो नम्बर सार्वजनिक पनि भएको छ र एसएससी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपाल पराजित भएको छ। 20 एसियाली खेलकुदको तयारीका लागि उसुको टोली भने पर्सि चीन जाने भएको छ। हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि साउन 2 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सन्तोष गन्धर्व विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: यति बेला रातिको 8 बज्यो।
1: सिकल सेल रोगको एक जानकारी।
2: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
3: सिकल सेल रोगका लक्षणहरू:
4: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
2: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाई हुने,
4: जन्डिस हुने,
2: आँखाका समस्याहरू देखा पर्ने,
4: संक्रमणहरू भइरहने,
2: पक्षीघात समेत हुने,
4: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
2: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
4: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
2: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
4: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
2: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
4: रक्त अल्पताको उपचार गराउनु पर्छ,
2: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
4: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
2: धेरै तनाव लिनु हुँदैन,
4: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
2: सिकलसेल रोगको रोकथाम:
4: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
2: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
4: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
2: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
4: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
0: स्वास्थ्यमा बुटवल।
2: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
0: असल अभ्यासदेखि मिटेका कुरा,
2: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
0: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
2: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
0: कार्यक्रम स्वास्थ्यमा बुटवल।
5: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
6: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
5: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
6: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
5: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
7: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोधले हुन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
8: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
9: खैदाई दुई किलो चिरोट अनि एउटा सुर्ती ल्याउनुस् न
10: ए ल ल लिनुस् भाइ
9: अनि दाइ कति भयो पैसा
10: ल हेर भाइ के गरेको तपाईले तपाईलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ हेर्नुस् है भाइ कारवाहीमा पर्नु होला नि हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ ख्याल गर्नुस् है भाइ ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
11: हो तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरि बाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउ
8: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803-64460।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक समस्याबाट बस्ने उपायहरू।
9: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
9: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
9: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
9: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
1: खै खै के आयो त्यस्तो हा यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यस्तो त जसले लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: किन आँखा मिचेको मिचेको गरेको
6: हेर्न अचानकै मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
5: धेरै समय मोबाइल चलाएपछि क्या
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
5: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
6: ए त्यसो भए जोगिन के गर्ने त
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
1: मोबाइल हेर्दा ध्यान दिउँ आँखालाई बचाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
7: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
6: होइन के भन्नु भएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
7: होइन ठिकै त भन्यो नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौ त
8: अंकल अंकल आउनुहोस् म हजुरलाई बाटो घटाइदिन्छु
9: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
5: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
7: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
1: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं
4: नेपाल सरकार विज्ञापन बोर्ड
11: नारी पुरुष बराबरी पाइला हाराहारी समान कामको समान ज्याला नहोस् घटी बढी काम सानो ठुलो हुन्न कामलाई सम्मान गरौं लिङ्ग जात वर्ग होइन श्रमलाई इज्जत गरौं महिलाको श्रमलाई सक्दो हौसला बढाऊ महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं
12: लैङ्गिक हिंसा अन्त्य गरौं हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश
13: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो जुनसुकै रोगमा पनि सफलता, नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइसोक नारायणगढ़, मोबाइल 9855509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को 19 भएन।
14: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नु।
13: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
14: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
15: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
16: बिनिसरा मसरङ्गी गाइडकोट भन्नुमा 10 पिताजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
17: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
16: अब त म त बचेँ भनेको छ नि। म
17: रामराजीपुर कल्याणपुर भन्छ तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको कि। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहान बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सक्नु भएको।
13: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता, नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन सुख नारायणगढ़ चितवन, मोबाइल 9855509934।
14: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ, 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमाली फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
15: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
18: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855059934।
19: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: रमिला तिमीले के भन्न खोजेको हो? के हो भन, धक्नमा नि भन न।
1: मेनुकाको विवाहको तयारी भइरहेको छ सर, त्यही भएर।
0: किन त्यस्तो गरेको होला त?
1: के गर्ने सर, अब प्रहरीलाई खबर गर्ने,
0: मेनुकाको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने। उहाँहरूलाई 20 वर्ष नपुगी विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो? एकचोटि सम्झाऊ नमाने प्रहरीलाई खबर गरौं। 20 वर्ष नपुगी विवाह गरेमा बाल विवाह हुन्छ, त्यस्तो विवाह गैर कानूनी हुन्छ, विवाह गराउनेलाई कानून बमोजिम कारवाही पनि हुन्छ।
2: बाल विवाह कानूनी अपराध हो, यसलाई आजैबाट रोकौं।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: झाडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
4: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
3: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो के, दशा लाग्यो डाक्टर साहब।
4: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
3: मेरो मुख सुकेको छ अनि खुट्टा बाउडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
4: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
3: हजुर।
4: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
3: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँ माझ आइपुगेका छौ। प्रस्तुत छ रजह चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 19 भएन।
6: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
5: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
6: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ। पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
8: बिनिसरा मतरङ्गी गाइडको भन्नुभयो 10 पिताजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने नि पुरै काम नि मेडिकल गए वहाँ एक्सरे गरे एक्सरे गरेर दबाई ल्याएर खाएँ दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु 15 दिनमा बल्ल थाहा हुन्छ 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु के अब त्यो भाँडामा पानी पुनि दबाई दुबई हाल्दो रहेछ उमाल्दो रहेछ अनि त्यो बाफले सेक्दो रहेछ कि 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु
9: श्री बाबा म बेस्तरी खुसी म त अहिले त
8: अब त म त बच्यो भनेको छ नि म
9: सुँगै सुँदा रामराजीपुर कल्याणपुर भन्छ न तितनमाडी मेरो मलले खाएर गएको के खोज्दै खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको के यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतते पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसी भतते पोल्ने दुख्नी बेसी पटौनी सुतेको सुते हो नि सुती सुती खाने भात अनि त्यहाँ हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यही बहनी त्यहाँबाट त्यहाँ बहनी त्यहाँबाट त्यहाँ बहनी हुन्थे लाउने दबाई पनि खान पनि दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सक्नु भएको
10: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
11: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन सुक नारायणगढ चितवन मोबाइल 9855509934
12: जातीय विभेद के अंत्य करा जाए जात के आधार में कौनो भी व्यक्ति के ज्ञान सीप और कर्म की कदर न करा जाए इंसान के श्रेष्ठता ओकरे व्यवहार से पता चलाला कर्म के अनुसार इंसान के श्रेष्ठता कायम करा जाए जातीय विभेद के पैदा कई गवल अंधविश्वास में न पड़ा जाए छुआछूत और भेदभाव जैसन काम न करा जाए और सचेत रहा जाए अनुरोधक लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल
13: ओहो भाई कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त
14: हो दाई कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
13: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ
14: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त
13: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
14: ठिक भन्नुभयो दाइ मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन
13: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
15: कति धेरै भिड हो मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो ल मलाई कसले छुँदैछ यताउता आँखा भनी देख्दिन कसलाई आरोप लगाउनु र अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ लौ न सहयोग गर्नुहोस्
16: ओए बहिनीलाई के गरेको हो त मान्छे नै रहेनछस्
17: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ
18: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
19: होइन काका बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त
20: होइन के भन्छ हो यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र बरु 50-60 वर्षको घरबार
21: असर युद्धका कारण ऊर्जा आपूर्तिमा दबाव बढ़ेकाले इरानी नागरिकहरूलाई बिजुलीको प्रयोग घटाउन भनिएको छ दक्षिण अफ्रिकी अधिकारीहरूले आप्रवासन नियन्त्रण अभियानलाई तीव्र बनाइरहँदा सयौं विदेशी नागरिकहरू घर फर्कन सहयोग खोज्दै दूतावासहरू बाहिर जम्मा भएका छन्। नाइजेरिया र मलावीका दूतावास बाहिर ठूलो संख्यामा मानिसहरू शिविर बनाएर बसेका र देशका विभिन्न स्थानबाट मानिसहरू आउने क्रम जारी रहेको विवरणहरू आएका छन्। घर फर्कन चाहने मानिसहरूको बढ़दो संख्या व्यवस्थापन गर्न कतिपय देशहरूलाई कठिन भइरहेको छ। ब्रिटेनको सत्तारूढ़ लेबर पार्टीले आधिकारिक रूपमा एन्डी बर्नमलाई आफ्नो नयाँ नेता घोषणा गरेको छ। यसले उनलाई कियर स्टारमरका ठाउँमा प्रधानमन्त्री बन्ने बाटो खोलिदिएको छ। यसअघि मन्त्री रहिसकेका बर्नमले हालै उनैका लागि भनेर खाली गरिएको संसदीय सीट जितेका थिए। उनले ग्रेटर म्यान्चेस्टरका मेयरका रूपमा लगभग एक दशक काम गरेका छन्। पार्टी नेताका रूपमा आफ्नो पहिलो भाषणमा उनले उनैको शब्दमा आशा फर्काउने प्रतिबद्धता व्यक्त गरे। भारतले विश्वकै सबैभन्दा ठूलो रेल सञ्जाल मध्येको एउटालाई आधुनिकीकरण गर्ने प्रयासका क्रममा पहिलो पटक हाइड्रोजन ऊर्जाबाट चल्ने रेल शुरू गरेको छ। योसँगै कार्बन उत्सर्जन घटाउने उद्देश्यले उक्त प्रविधिको परीक्षण गरिरहेका केही सीमित देशहरूको सूचीमा भारत पनि सामेल भएको छ। 10 डब्बा भएको उक्त रेल उत्तरी राज्य हरियाणामा पर्ने जिन्द र सोनीपत बीचको 90 किलोमिटर दूरीमा सञ्चालन हुनेछ। र छिमेकी इराकमा रहँदै आएको इरानको एउटा विपक्षी समूहले ड्रोन र रकेट आक्रमणमा आफ्ना 9 सदस्य मारिएका जनाएको छ। कोमौला पार्टी कुर्द इरानीहरूको समूह हो र उत्तरी इराकको सुलेमानिया शहर नजिकै उनीहरूको एउटा आधार क्षेत्र छ। त्यसका एकजना प्रवक्ताले आज सबेरै त्यहाँ हमला भएको र त्यसका लागि इरानी सरकार जिम्मेवार रहेको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईलाई पुनः स्वागत छ। एक साता भन्दा बढ़ी समयदेखि आन्दोलनरत रहेका मित्रव्याज पीड़ित र सरकारबीच पटक पटकको छलफल र घण्टौं लामो वार्तापछि 9 बुँदे सहमति भएको सहभागीहरूले बताएका छन्। सहमतिसँगै पीड़ित पक्ष आन्दोलन स्थगित गर्न सहमत भएको सरकारी पक्षले जनाएको छ। सरकारले मित्रव्याजलाई आर्थिक अपराध मानेर त्यो पूर्ण उन्मूलन भएको घोषणा गर्न आगामी मन्त्री परिषद बैठकमा प्रस्ताव लैजाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। वार्तामा देखाएको सक्रियताले आफूहरू पनि यसपटक सहमति कार्यान्वयन हुनेमा विश्वस्त रहेको आन्दोलनरत पक्षले बताएको छ। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
2: दुई पक्षबीच भएको सहमति अनुसार गृह मन्त्रालयले 3 महिनाभित्र यो समस्याको समाधानका लागि एउटा विशेष विधेयकको मस्यौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ। त्यसले मुद्दा हेर्न छुट्टै न्यायाधिकरण, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गर्ने सरकारी पक्षले उल्लेख गरेको छ। वडा कार्यालयमा लेनदेन प्रमाणीकरण गर्दा रकमको वैधानिक स्रोत र ब्याङ्क कारोबारको प्रमाण अनिवार्य गरिनुका साथै आपराधिक लाभ वा भ्रष्टाचारको रकम मिटर ब्याजमा लगाउनेहरूमाथि कड़ा कार्यवाहीको व्यवस्था गरिने सहमतिमा उल्लेख छ। नयाँ ऐनमा वास्तविक भन्दा बढ़ी रकमको कागज बनाउने, ब्याजलाई सावामा जोड्ने, ऋणीलाई भरपाई नदिने, बढ़ी ब्याज लिने, धम्क्याउने, शारीरिक एवं मानसिक शोषण गर्ने, खाली चेक वा कागजमा जबरजस्ती सही गराउने र सम्पत्ति हत्याउने कार्यलाई अपराध मानिने प्रधानमन्त्री सचिवालयले जनाएको छ। यी सहमतिले खास गरी 3 महत्वपूर्ण उपलब्धि भएको वार्तामा सहभागी मिटर ब्याज पीड़ित नवीन निर्गले बीबीसीलाई बताए।
22: यो पटक हामीले 3 उपलब्धि निकालेका छौँ। पहिलो उपलब्धि छ मिटर ब्याज जो कुप्रथा थियो आर्थिक अपराधका रूपमा समाजमा थियो त्यसलाई उन्मूलनको घोषणा गर्ने राज्यले भनेर पहिलो सहमति गरेका छौँ। दोस्रोमा चाहिँ त्यो राजनीतिक घोषणापछि पूर्ण ऐन निर्माण गर्ने र तेस्रो कुरा चाहिँ एउटा विशेष अदालत मार्फत न्यायिक निरूपणको प्रक्रिया अगाडि बढाउने भन्ने 3 दीर्घकालीन विषयका उपलब्धिहरू छन्। इमानदारपूर्वक सहमति कार्यान्वयन भयो भने चाहिँ अब मिटर ब्याज पीड़ितहरूले न्याय पाउँछन् भन्ने हामीलाई चाहिँ विश्वास छ।
2: सहमति पालना गराउने दिशामा निरन्तर खबरदारी गरिरहने पीड़ित पक्षले जनाएको छ। फेरि वार्तामा सहभागी नवीन निर्ग।
22: अहिलेको सम्झौता कार्यान्वयन भएन भने त फेरि लगत्तै आन्दोलनको कार्यक्रमहरू घोषणा गर्छौ, अर्को ढंगको रचनात्मक कार्यक्रम घोषणा गर्छौ।
2: गत असार 25 जनकपुरको तृतीया गाछीबाट पैदल न्याय मार्च 12 निजगढ़ पुगेको तेस्रो दिन गृहमन्त्री सुदन गुरूङ र पीड़ित पक्षबीच काठमाण्डुमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। 12 चिमरामा सरकारी टोली र पीड़ितका प्रतिनिधिहरूबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिइएको सहभागीले बताएका छन्। गनी अन्सारी, बीबीसी, काठमाण्डु।
1: अब एउटा विषय संक्षेपमा। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल विरूद्ध हिजो दायर भएको सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा आज विशेष अदालतले साधारण तारिखमा उनलाई छाड्न आदेश दिएको छ। अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई थुनामै राखेर वा धरौटी मागेर मुद्दा अघि बढ़ाउन आवश्यक नरहेको निर्क्योल निकालेको हो। अदालतले पौडेलको संलग्नता तत्काल प्राप्त प्रमाणबाट नखुलेको आरोपमाथि उनले इन्कारी बयान दिएको र व्यवसायी दीपक भट्टसँग वित्तीय कारोबार गरेको अनि सम्पत्ति वा लाभ प्राप्त गरेको नदेखिएको भन्दै उनलाई सामान्य तारिखमा छाड्न आदेश दिएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले नेता पौडेललाई गएको असार 8 गते सुर्खेतबाट पक्राउ गरेको थियो। उनी त्यस यता हिरासतमा रहँदै आएका थिए। अब अर्को विषय, नेपालमा मौसमी विपदबारे हालसम्म एसएमएस र टोल फ्री नम्बर मार्फत पूर्व सूचना दिँदै आइएकोमा यो मनसूनदेखि पूर्व सूचनालाई प्रभावकारी बनाउन फोन कल मार्फत पनि दिइने एक अधिकारीले बीबीसीलाई बताएका छन्। जल तथा मौसम विज्ञान विभागले यो वर्ष पानी थोरै पर्ने अनुमान गरे पनि परेका बेला ठूलो पर्ने र त्यसले जोखिम उत्तिकै निम्त्याउने जनाएको छ। पछिल्ला वर्षहरूमा मौसम सम्बन्धी पूर्वानुमान भरपर्दो देखिन थाले पनि त्यस सम्बन्धी सूचना सम्प्रेषण प्रभावकारी नभएको भन्दै त्यसतर्फ ध्यान दिन विज्ञहरूले सुझाउने गरेका छन्। यसै सन्दर्भमा साथी गनी अन्सारीले विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान शाखाका प्रमुख वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीलाई सम्पर्क गरी शुरूमा तपाईहरूले सूचना सम्प्रेषण प्रभावकारी बनाउन के गरिरहनु भएको छ भनेर सोधेका छौं।
0: एसएमएस मार्फत सूचना पठाउँदाखेरि एसएमएस हेरेले नहेर्ने, रातिको समयमा पनि एसएमएसले मान्छेलाई ब्युजाउने भएन, तर त्यसको ठाउँमा कल पठाउन सकियो भने कम्तीमा नउठाउँदासम्म त्यो बजिरहेको छ, त्यसले चाहिँ अलि प्रभावकारी हुन्छ कि भन्ने एउटा छ। तर अब त्यसमा केही सीमितताहरू पनि देखिए, जस्तै धेरै मान्छेलाई एकचोटि कल पठाउँदाखेरि नेटवर्कमा कन्जेसन हुने समस्या, त्यस कारणले गर्दाखेरि चाहिँ त्यस्तो कलहरू चाहिँ हामी विपद रेस्पोन्डरहरूलाई अलिक महत्वपूर्ण व्यक्तिहरूलाई जस्तै पालिकाको कुरा गर्दाखेरि मेयरलाई, उपमेयरलाई, वडा अध्यक्षहरूलाई, त्यहाँको कम्युनिटीको चाहिँ डिजास्टर म्यानेजमेन्ट हेर्ने रेडक्रस जस्ता संस्थाहरू जसले कल पाए पछाडि उसले समुदायलाई ब्युजाउन सक्छ त्यस्तो मान्छेहरूलाई चाहिँ कल पठाउने भन्ने किसिमबाट पनि यसचोटिदेखि तयारी छ। अहिलेको यामयुमा नपरे पनि त्यो छलफल भएर निर्क्योल भएको विषय छ, त्यसमा हामी यो मनसुनमा चाहिँ काम गर्छौँ।
3: त्यसै गरी कति प्रकारका विपद वा प्रकोपहरू बारे यस्तो जानकारी गराइनेछ?
0: बाढी, पहिरो, त्यस्तै गरेर आकस्मिक बाढीको कुरा, हिमताल विस्फोटका कुरा, भारी वर्षा, तातो हावाको लहर, शीतलहर, आँधी हुरी, होइन तट्याङ, यी सबै कुराहरू समेटेका छौँ। तर अब जल तथा मौसम विज्ञान विभागको पनि सीमितता के छ भने हामी पूर्व अनुमान र पूर्व सूचना दिने नै गरी जस्तै तातो हावाको सन्दर्भमा अथवा तट्याङको सन्दर्भमा पूर्ण तयार पनि छैनौँ, तर भविष्यमा हामी त्यसमा पनि जान्छौँ भनेर अहिले हाम्रो समझदारी पत्रमा चाहिँ सबै प्रकोपहरू परेका छन्। हामीले अहिलेसम्म गरिराखेको चाहिँ बाढी र भारी वर्षाको लागि नै, सँगै हामीले हिमताल विस्फोटको केसमा पनि छोरोल्पा र इम्जा जस्ता ठूला हिमतालमा चाहिँ एसएमएस जाने प्रबन्ध चाहिँ मिलाएका छौँ। तर त्यो हुनको लागि चाहिँ हाम्रो ठाउँमा जडान भएका केन्द्रहरूले हामीलाई पहिला त्यहाँ भएको विपदको सूचना चाहिँ दिनुपर्ने हुन्छ। अब यो अलिकति आकस्मिक रूपमा फुट्न सक्ने र त्यसको सूचना समयमै हामीले प्राप्त गर्न सकेनौँ भने केही क्षणमै त्यो चाहिँ ठूलो बाढी भएर तल आइसक्ने भएको कारणले त्यसमा केही चुनौती चाहिँ छ, तर पनि हामीले अहिले यो एमओयु मार्फत चाहिँ त्यसलाई पनि सम्बोधन चाहिँ गरेका छौँ।
3: र यी सेवा जुन दिने भनिएको छ त्यो निश्चित क्षेत्रमा केन्द्रित रहन्छ, अलिक बढी जोखिम भएका क्षेत्रमा अथवा कस्तो हुन्छ त्यसबारे पनि अलिकति भन्नुहोस्।
0: यो महत्वपूर्ण प्रश्न हो। यसमा चाहिँ अहिले 273 हामीले बाढीग्रस्त क्षेत्रहरू विगतका बाढीका घटनाका आधारमा तय गरेका छौँ र ती क्षेत्रमा चाहिँ अहिले जान्छ। तर अब बिस्तारै हाम्रो स्वचालित अवलोकन प्रणाली पनि दुर्गम क्षेत्रहरूमा विस्तार हुँदै जाँदा, नयाँ नदीहरूमा विस्तार हुँदै जाँदाखेरि त्यो चाहिँ भविष्यमा बढ्दै जाने देखिन्छ। अब अहिले हामी सरस्वती बाढीको कुरा गर्दाखेरि देशका प्रमुख नदी नालाहरू चाहिँ छुटेका छैनन्, तर अब ससाना खोला खोल्सीहरूमा पनि बाढी आउने र त्यसले प्रभाव पार्ने क्रम बढ्दै गएको देखिया छ। पछिल्लो जलवायु परिवर्तन लगायतको प्रभावको रूपमा पनि त्यसलाई सम्बोधन गर्न सकिने गरी यामयुमा प्रबन्ध छ, तर हामी त्यसको लागि तयार हुनको लागि चाहिँ अझै तयारी गर्न पाइन्छ।
3: अहिलेलाई चाहिँ पश्चिम राप्ती, कन्काई, कोशी, बागमती, नारायणी, बबई, कर्णाली, महाकाली लगायत नदी तटीय क्षेत्र पर्ने भए
0: भए यी नदीहरू र तिनका उपजलाधारसम्म जस्तै हामी सप्तकोशी भन्छौँ सातवटै कोशीहरूमा पहाडी क्षेत्रसम्म हाम्रो चाहिँ अहिले त्यो यो एसएमएस जाने प्रणाली चाहिँ छ काठमाडौँ पोखरा सहरी क्षेत्र पनि त्यसमा समेटिएको छ अझै नसमेटिएको क्षेत्र भनेको चाहिँ अलिकति दुर्गम क्षेत्रहरू उच्च हिमाली क्षेत्रहरू ती क्षेत्रहरू चाहिँ समेट्न सकिएको छैन त्यसलाई हामी बिस्तारै समेट्दै जानेछौँ
3: यहाँहरूले जुन गर्दै आउनु भएको छ यो काम पूर्व सूचना दिने काम यसप्रति कस्तो प्रतिक्रिया कतिको प्रभावकारी
0: यसमा दुईवटा तथ्याङ्कले यसलाई पुष्टि गर्छ यसको प्रभावकारी पहिलो चाहिँ गृह मन्त्रालय राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको विभिन्न विपदहरूबाट भएको खास गरी मानवीय क्षतिको चाहिँ आँकडा हेर्ने भने पछिल्लो दशक भनौँ न एकदमै घट्दै गएको देखिएको छ हामी उदाहरणको रूपमा पश्चिम राप्तीलाई नै हेर्ने गर्छौँ त्यहाँ चाहिँ सन् 2014 हामीले पूर्व सूचना प्रणाली र यो विभिन्न चाहिँ यो 2016 चाहिँ एसएमएस प्रणाली विभिन्न जुन प्रयोगमा ल्यायौँ त्योभन्दा अगाडि मानवीय क्षति 19-20 र औसत हेर्ने भने 8-9 क्षति हामीले वार्षिक देख्ने गरेका छौँ तर अब यो पछिल्लो दशक त्यो पूर्व सूचना प्रणाली स्थापना भइसके पछाडि चाहिँ त्यहाँ 2 मात्रै छ भनेको यसको प्रभावकारिता चाहिँ सिद्ध भएको छ अब यसमा पूर्व सूचना प्रणालीको मात्रै भूमिका नहुन पनि सक्छ विभिन्न अन्य प्रविधिको पनि त्यसमा आंशिक भूमिका हुन सक्छ तर हाम्रो विश्वास के हो भने यसमा पूर्व सूचना प्रणाली पूर्वानुमान प्रणालीको प्रमुख हात नै छ
1: उनी थिए जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान शाखाका प्रमुख वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुली साथी गनी अन्सारीसँग कुरा गर्दै अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग इरानले पछिल्ला हवाई आक्रमणका क्रममा अमेरिकाले आफ्ना सार्वजनिक संरचनाहरूलाई निशाना बनाएको आरोप लगाएको छ उसले आफूले पनि कुवेत र बाहरेनका साथै जोर्डन र सिरियामा रहेका अमेरिकी सैन्य संरचनालाई निशाना बनाएको भनेको छ यसबीचमा कुवेतको सेनाले इरानी ड्रोन हमलामा आफ्ना केही सैनिक घाइते भएका जनाएको छ बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेल
21: बीबीसी भेरिफाईले इरानको होर्मोजगान प्रान्तको एउटा पुलमा आक्रमण भएको पुष्टि गरेको छ अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले निशाना बनाइएका स्थानहरूको सूची सार्वजनिक गरेको छैन तर ती आक्रमणको उद्देश्य उचेका शब्दमा इरानी सैन्य क्षमतालाई अझ कमजोर बनाउनु रहेको जनाएको छ राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानलाई वार्तामा फर्काएर युद्ध अन्त्य गर्न दवाब दिन इरानका पुलहरू र विद्युत केन्द्रहरूमा आक्रमण गर्ने चेतावनी दिएका छन् लगातार 6 रातसम्म अमेरिकाले इरानमा हवाई आक्रमण गरिरहेको हो
1: हवस् त यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् नमस्कार

0: यति बेला रातिको 9 बज्यो।
1: तपाईँको आँखाको अपरेसन सफल भएको छ, तपाईँ सर्वप्रथम कसलाई हेर्न चाहनुहुन्छ?
2: सुन्दर संसारले निहाल्न नपाएकी म अभागीलाई, जसले सुन्दर संसार देखायो म उसलाई हेर्न चाहन्छु।
1: नआत्तिनु है, बिस्तारै पट्टी खोलेपछि हजुर आँखा हेर्नु है।

0: यो मेरो सानो चिनो, तिमीले आँखा देख्ने भएपछि मेरो अन्तिम सास नहुँदै यो चिनो लगाएर भेट्न आऊ ल। अफसोस, तिम्रो ओठले व्यक्त गरेको खुसीहरू मैले देख्न सकिनँ भने पनि मेरा ओठले व्यक्त गरेका खुसी तिमीले अवश्य देख्नेछौ। स्वीकार मायाको तर्फबाट मायालाई सानो उपहार।
1: आँखाले देखेर अर्को मनले देखेर अफसोस नियतिले उसलाई सराप्यो, जसले जीवन आहुति दिएर आफ्नो प्रेमिकालाई यो सुन्दर संसार देख्न सक्ने बनायो। तर दुर्भाग्य भनौँ या भगत क्रोर संयोग मात्रै, जसलाई उसले यो संसार देखाउनका खातिर आफैलाई सखाइयो नि उसले नै आफ्नो दोस्रो भगवान चिन्न सकेन। यस्तै छ माया प्रेम, उसको जीवनमा आएको खुसी त्यो खुसीका लागि आफ्नो रित्ताको घाउ पीडा पनि कति खुसीले वहन गर्न सके यो प्रेमीले।
2: हाय दैव, फेरि मधुर खाएर आएछन्, सबै पैसा जति रक्सीमै सके, अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
3: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
4: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला, हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
2: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
3: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
5: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
6: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
7: उत्सवको पर्व
8: एसआर इप्सन क्यानन ब्रान्डको आठ नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
7: एसएसडी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
8: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
7: फोन नम्बर 071-542-6999-549-6999।
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर
10: होइन के खुसीको खबर हो दाजु?
9: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
10: हो र?
11: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-573-8823।
10: सौजी क्युआर भयो है?
12: ए बकुन्स त मेसेज आएको छैन।

0: घर पनि कति राम्रो बनेछ, चिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नैदेखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सिएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857723397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सबै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जान्न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कुल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही
5: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
6: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
7: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
6: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं।
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं।
0: मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं।
1: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं।
0: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं।
1: वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ।
0: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ।
1: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ।
0: वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
2: अब नसा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लाली गुराँस फार्मेसी अस्पताल लाइन बुटवल पुष्पलाल पार्क देखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याब को ठीक पछाडि। मोबाइल 9806233111 र 9806221354।
3: बुटवल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
4: हाम्रा सेवाहरू
3: जनरल फिजिसियन,
4: स्त्री तथा प्रसूति,
3: बाल रोग,
4: छाला तथा यौन रोग,
3: हाड जोड्ने नसा तथा बाथ रोग,
4: टाउको तथा मनोरोग,
3: नाक कान घाँटी,
4: जनरल सर्जरी,
3: भिडियो एक्सरे,
4: डिजिटल एक्सरे,
3: ईसीजी,
4: डेन्टल तथा प्याथोलोजी,
3: फिजियोथेरापी
4: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
5: किशोर किशोरी युवाहरू र 15-49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
6: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
2: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 0175-62-832, मोबाइल
7: 9857-21-835।
8: भर्ना खुल्यो।
9: कक्षा 12 बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
8: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
9: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली, स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
8: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था। त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
9: सम्पर्क 9857-16604, 9847-78505 र 0715-14-029।
8: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्देही।
10: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
11: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाँकी सासु सासुरको मेसो खोज्दैछौ क्या?
10: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
12: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भनिदिउँ त नानी।
10: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
13: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
14: सबै मिलाइ खुवाऊ।
13: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
15: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
16: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
7: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
14: सिकल सेल रोगको एक जानकारी।
17: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढ़ी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कड़ा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
14: सिकल सेल रोगका लक्षणहरू:
18: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
17: छाती, पेट, हात खुट्टा, ढाडमा अचानक र कड़ा खालको दुखाई हुने,
18: जन्डिस हुने,
17: आँखाका समस्याहरू देखा पर्ने,
18: संक्रमणहरू भइरहने,
17: पक्षघात समेत हुने,
18: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
17: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
18: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
17: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
18: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
17: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
18: रक्त अल्पताको उपचार गराउनु पर्छ,
17: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
18: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
17: धेरै तनाव लिनु हुँदैन,
18: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
17: सिकलसेल रोगको रोकथाम:
18: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
17: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
18: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
17: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
18: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
14: स्वास्थ्यमा बुटवल।
19: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
14: असल अभ्यासदेखि नीतिका कुरा,
19: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
14: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
19: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
14: कार्यक्रम स्वास्थ्यमा बुटवल।
19: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
20: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
21: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराउँ।
20: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
21: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराउँ।
20: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
21: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
20: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
21: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
22: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
23: माया त नसोची लगाइयो, अब यो निर्णय चाहिँ सोचेर गर्दैछु।
24: म पनि यो बन्धनमा बस्न चाहन्न, जहाँ मेरो मायाको सम्मान र कदर नै छैन।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पठाउनुहोस् है। ए नानी छोरी।
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएको छ दे त नानी। लु
3: दिन त। हेलो भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी के भने रहेछ, के भयो बाबा?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए बाबु हतियार टच बालेर जाऊ।
8: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: है बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल शुरू गरौं हुन्न त?
3: हुन्छ
9: हुन्छ ल हुन्छ।
8: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
1: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त, सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र?
7: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन,
9: सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
9: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
9: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
13: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
12: के रे नानी, त भर्खर 17 की लागि होइन र?
13: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
12: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
13: ए हो र?
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
16: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
17: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
18: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
20: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
19: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
20: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
19: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
20: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
5: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
4: दुःख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
5: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
6: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
7: प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
8: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
9: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्राली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि। मोबाइल 98570-59934। लायन्स चोक नारायणगढ चितवन। मोबाइल 98550-50934।
10: के हो
11: हेर त, रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिनँ।
10: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स आयो, एम्बुलेन्स आयो, ल ल ल उठाउ त उठाउ, लगिहालो लगिहालो। यो
11: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
10: तिहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
11: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
12: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
13: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
14: नमस्ते डाक्टर साहब।
15: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
14: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
15: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
14: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
15: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा
10: उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
14: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
10: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
14: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
10: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
13: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
12: डर लाग्नु, निद्रा नलाग्नु,
13: अनौठा विचार आउनु,
12: निराशा बढ्नु, खुसी नहुनु,
13: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
12: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
13: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
12: छटपटी हुनु, चिटचिट पसिना आउनु,
13: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
12: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
13: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
12: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: ए दाई, पख्नुस् त पख्नुस्। के गर्नु भएको?
10: देख्नु भएन, औषधी हालेको।
14: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
14: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
14: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
14: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
14: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
13: नेपाल सरकार, विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आग लागि बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
12: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
13: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
12: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
13: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊं। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
12: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
13: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: पकाउनुहुन्छ के हो कस्तो राम्रो कुरा आवश्यकता अनुसार सबैले सबै काम गर्नुपर्छ त्यसो भए फेरि पढौ है आमाले
17: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन बोर्ड
18: बीचो शान्तिको मुहान लुम्बिनी शान्तिको आवाज रेडियो लुम्बिनी
19: म सायद तिमीले खोजेको जस्तो केटी होइन मेरो लाइफको हरेक कुरामा इन्टरफेयर गर्छौ मेरो पनि त आफ्नो लाइफ हुन्छ मैले डिसिजन लिइसकेँ विक्रम म यो रिलेसनमा बस्छु

0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ़, मोबाइल 9855509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नति भएन।
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
0: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बगुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के हो त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
4: श्री बाबा म बेस्तरी खुसी, म त अहिले त
3: अब त म त बचेँ भनेछ नि। म
5: सुँगै सुँगा रामराजीपुर कलिम्पुर भन्छ न, पितरमाडी मेरो मलदेखि।

0: काहीँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको।
1: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। इस कार्यक्रम को सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन सुख नारायणगढ चितवन, मोबाइल 9855050934।
3: ए बाबु, हजारो सो टर्च बालेर जाऊ।
4: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
3: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
4: है, बल्ल सम्झे। सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
3: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
4: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
3: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
5: सतर्कता अपनाउने गरौं, सुरक्षित बनाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: डेंगू से बचे की खंती मच्छर के काटे से बचब ही सर्वोत्तम उपाय हुए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बारी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए दे के लिए घर के आसपास सफा रखा जाए और पानी जमे के ना देवा जाए। अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में जचावा जाए।
8: अनुरोध है, लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
9: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
10: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
9: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
10: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
9: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
10: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
9: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
10: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
11: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
12: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
11: दुख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
12: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
13: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
14: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
15: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि 100 गहना बनाइदिनु।

0: भनेको कहाँ बनाइदिने होला?
1: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
1: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-70-24-870।
5: किन झोक्राउनु भन्छ काका?
6: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
5: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
6: ए बुद्ध फाइबर, कानछोली पनि त्यही भन्थ्यो।
1: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मेल, मोबाइल 98-570-21-757 र 98-472-98।
7: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलटी, बीएससी नर्सिङ, बीपीएस, BNS, M Pharma। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071-410-380, 071-410-479, मोबाइल 98-570-85-188, 98-570-20-752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
8: होइन पुर्खे बा, किन के
9: भयो?
8: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति, ईसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार, परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन है पुर्खे बा, फेरि दौडिँदै कता हो?
9: ए क्रिम्सनमा गएको सब ठिक ठाक, अब त पुर्खे बा पनि हिन्छ मर्निङ वाक।
8: सम्पर्क क्रिम्सन अस्पताल, तिलोत्तमा 6 मणिग्राम रूपन्देही। फोन 071-562-744, 562-745।
10: साउजी क्युआर भयो है?
11: ए बगनुस् त, मेसेज आएको छैन।
12: घरी एसएमएस

0: फोन पॉइंट सँग सधैँ रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857723997 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिलो तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा पाँच मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सकेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: विश्व शान्ति।

0: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
1: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
2: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिझो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउने, पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
0: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि।
2: मोबाइल 9806335111 र 9806211354।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
4: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
5: फोन नम्बर 0175316041 5356041।
6: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
7: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
8: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
7: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
7: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
9: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
10: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खोल्यो।
9: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
10: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
9: मणिमुकुन्द क्याम्पस, योगीकुटी, बुटवल 11, रूपन्देही। फोन 071-424-117, मोबाइल 9807-88-919। मणिमुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
11: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौँ, सुरक्षित भविष्य निर्माण गरौँ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौँ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौँ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौँ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौँ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं। तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कुञ्जलापुर, मणिग्राम, रूपन्देही।
0: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएडमा भर्ना खुल्यो।
12: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो।
0: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
12: सीट सीमित छिटो सम्पर्क गर्नुहोला।
5: सम्पर्क न्यू लाइट कलेज तिरोत्तमा एक शंकरनगर रूपन्देही। फोन 071414268 मोबाइल 9857034520।

0: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
1: हाम्रा सेवाहरू
0: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
1: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
0: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
1: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
0: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम, रूपन्देही,
2: शाखा कार्यालय तिलोतमा नगरपालिकाको अगाडि।
3: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
4: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
5: किन भनौँ दाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
4: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
6: हजुर, नेपालमै उत्कृष्ट
4: सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त, स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर, मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णतः प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा 4 नयाँ मिल, रूपन्देही। सम्पर्क फोन 071-5921183, मोबाइल 9857068805, 97676, 091-99। स्वास्थ्य र शान्तिको द्वार प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
7: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
8: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ, सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
7: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर, रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 9847077003, 9847066155 र 9847016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
10: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
9: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ।
10: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ एक नेपाल नेपाली, स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनोट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
9: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था, त्यस्तै गरी बाह्र जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
10: सम्पर्क 9857016604, 9847078505 र 0715140029।
9: पशुपति कलेज तिलोत्तमा 16 कोटिहोबा बोहिया रूपन्दे।
11: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
12: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या?
11: आहा, यो नि तरिका सासु ससुराको हो त। पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
13: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भनिदिउँ त नानी।
11: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
14: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
15: सबै मिलाई खुवाऊ।
14: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अण्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
16: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पुसिलो खाना खुवाऊ।
17: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: सुख शान्ति र समृद्धिका लागि जीवन विज्ञान जीवन जिउने कला आध्यात्मलाई जोड्ने कार्यक्रम जीवन विज्ञान फरक प्रस्तुतिका साथ हरेक दिन मात्र रेडियो लुम्बिनी 96.8 मेगाहर्जमा।
1: घनश्याम प्रसाद शाहजी सुन्नुहुन्छ, हरिओम गुरुदेव। सजगता ब्रह्माण्डमा नै छ कि ब्रह्माण्डमा सजगता नै छ? अति सुन्दर प्रश्न। सजगतामा ब्रह्माण्ड नै छ या ब्रह्माण्डमा चाहिँ सजगता नै छ? सजगता भनेको के हो अनि कहाँ नै छ हेरौँला। सजगता भनेको होसमा रहनु, सजग हुनु, थाहा पाउनु, यही होसको यात्रालाई सजगताको यात्रा भनिन्छ। कुनै पनि विषयमा म सजग छु भने त्यो विषयको ज्ञान मलाई हुन्छ, सजग छैन भने हुँदैन। असजगता भनेको बेहोसी, सजगता भनेको होस। यही होसलाई चेतना भन्छ। चेतनाले थाहा पाउँछ, अचेतनाले थाहा पाउँदैन, अचेत भयो भने थाहा पाउँदैन। यतिसम्म त हामीले बुझ्यौं। अब यही चेतनाबाटै ब्रह्माण्ड यो निर्माण भएको हो कि अथवा यो ब्रह्माण्डमा चेतना व्याप्त छ, निहित छ कि चेतनाभित्र चाहिँ ब्रह्माण्ड छ कि? यहाँ सुन्नुहोस्, चेतनाभित्र सबै कुरा छ। चेतना भन्दा बाहिर त केही पनि छैन। चेतनालाई टुक्र्याउन मिलेन, छुट्याउन मिलेन, किनभने चेतना बिना कुनै पनि कुरा उत्पत्ति हुँदैन। यही चेतनाबाट शक्ति बन्यो, ऊर्जा बन्यो, त्यही ऊर्जाबाट पदार्थ बन्यो। अहिले संसारमा देखिने पदार्थहरू कण कण ऊर्जाले बनेको छ। एउटा कणलाई पनि टुक्र्याएर हेर्यो भने अन्तिममा ऊर्जै भेटिन्छ। ऊर्जाबाटै सृष्टि बनेको छ र त्यो ऊर्जा चेतनाबाट बनेको छ। चेतना बिना त केही पनि हुँदैन। ऊर्जाका धेरै क्षेत्रहरू हुन सक्छन्, तर कुनै पनि क्षेत्रको ऊर्जा क्रियाशील हुनको लागि चेतना चाहिन्छ। जस्तो हामी आफैलाई हेरौँ, हाम्रो शरीर छ, देखिन्छ, अब नदेखिने मन पनि छ, हाम्रा विचार पनि छन्, हामीलाई थाहा छ, देखाउन नमिल्ला तर छ, मन छ, अहंकार छ, बुद्धि छ, विचार छ, भावना छ, सुख छ, दुःख छ, तर यो सबै कुरालाई चेतना नभइकन अनुभव गर्न सकिँदैन। मसँग चेतना छ भने बुद्धिले काम गर्छ, विचारले काम गर्छ, भावनाले काम गर्छ, मनले काम गर्छ, मस्तिष्कले काम गर्छ। अब मसँग चेतना छैन, अचेत भए भने सबै कुराले काम गर्न बन्द गर्छ एकैपटक। चेतनाकै शक्तिद्वारा सबै शक्ति परिचालित छ। अचेत भए भने केही पनि हुँदैन, न सुख हुन्छ न दुःख हुन्छ। सुखी हुनलाई पनि चेतना चाहिँदो रहेछ, दुखी हुनलाई पनि चेतनै चाहिँदो रहेछ। चेतना भएन भने त सुख दुःख दुइटै हुँदैन। अचेत मान्छेलाई के सुख के दुःख के थाहा र चेत भए रहन्जेलसम्म मात्रै यो दुःख सुख हो, चेत भएर मैले केही पनि हुँदैन। यसको अर्थ चेतना यस्तो शक्ति हो जसद्वारा सबै शक्तिहरूले काम गरेको हुन्छ र यो ब्रह्माण्डमा कुनै पनि विषय कुनै पनि वस्तु चेतना विहीन छैन। चेतना जीवमा मात्रै होइन वनस्पतिमा पनि छ, अरू कुरा फरक छ। हाम्रो हामी सबैको अनुहार फरक छ, शरीरको बनावट फरक छ, रंग फरक छ, मन फरक छ, भात फरक छ, कर्म फरक छ, आनी बानीहरू फरक छ, सबै कुरा फरक छ, तर चेतना फरक छैन, एउटै छ। मलाई सिमुट्दा जसरी दुख्छ तपाईँलाई पनि उसै गरी दुख्छ, पीडा उही हो, थाहा पाउने क्षमता उही हो, थाहा सबैले पाउँछ र मानिस मात्रै होइन जनावरले पनि थाहा पाउँछ। जनावरमा पनि त्यही चेतना छ जुन चेतना हामीमा छ, हामी पनि थाहा पाउँछौँ सुख दुःख, राम्रो नराम्रो, पीडा थाहा पाउने हामीसँग क्षमता छ। त्यसै गरी जनावरमा पनि

तपाईँ एउटा लहरा भएको बिरुवालाई एक ठाउँमा थाँक्रो हालिदिनुहोस्, कतातिर थाँक्रो छ काँड रुख सड्नुपर्छ उसलाई थाहा छ, ऊ त्यतै त्यतै जान्छ, उसमा पनि चेतना छ, चेतना विहीन यहाँ केही पनि छैन। र त्यो मात्रै होइन, जडमा पनि चेतना छ, जसलाई हामी जड भन्छौं, जड पदार्थ जहाँ जीवन देखिँदैन, जीवन्तता छैन। जीवन चाहिँ चेतनालाई भनिन्छ, चेतनालाई नै जीवन भनिन्छ, जीवन भनेको चेतना हो। थाहा पायो भने चेतन, थाहा पाएन भने जड, थाहा पाउने क्षमता चाहिँ चेतन नभए जड। तर जान्ने व्यक्तिहरू के भन्छन् भने त्यो जडमा पनि चेतना छ, किनभने चेतना नभए त जड पनि भन्न सक्दैन। कण कणमा चेतना व्याप्त छ, कुनै पनि कण चेतना विहीन हुनै सक्दैन, हर एकमा चेतना छ। यही सिद्धान्त अन्तर्गत कण कणमा भगवान भनियो। कण कणमा भगवानको अर्थ कण कणमा चेतना छ, उही शक्ति छ, उही ऊर्जा छ, ऊर्जाको स्रोत नै चेतना हो। चेतना भएन भने कुनै ऊर्जा बन्नै सक्दैन, ऊर्जा त्यहीँबाट उत्पन्न भएको छ। त्यस कारणले चेतना कहाँ छ कहाँ छैन भन्न मिल्दैन। चेतनाको कारणले जगत बन्यो कि जगतको कारणले चेतना बन्यो यो भन्न मिलेन। जता हेरे पनि उही उही छ, उभन्दा बाहेक केही पनि छैन। चेतना नै सर्वव्यापी हो, सर्वेश्वर हो, ऊ जहीँ तहीँ छ। चेतना आकाश जस्तो छ, जसरी आकाश नभएको ठाउँ कहीँ पनि हुँदैन, जहाँ पनि आकाश छ। आकाश सीमाहीन छ, कहाँसम्म आकाश छ भन्न सकिँदैन। आकाश कहिले जन्मियो कहिले मर्छ त्यो पनि भन्न सकिँदैन। चेतना त्यस्तै छ, चेतना सर्वव्यापी छ। चेतना अमृत छ जो मर्दैन, एउटै चेतनाले सारा सृष्टि बनेको छ, त्यसकारण कोही पनि फरक होइन। एउटा ध्यानको गहिराईमा यो चेतनाको बोध हुन्छ, त्यो बेलामा के लाग्छ भने सारा सृष्टि म भन्दा अलग होइन, म र तपाईँमा रत्ति पनि अलग छैन, यहाँ को ठूलो को सानो को राम्रो को नराम्रो त्यस्तो होइन, हामी सबै एउटै हौ, एउटै, फरक छैन। त्यो बोध भएपछि मानिसहरूले भने, ऋषिहरूले भने, अद्वैत, यहाँ दुई छैन, एक मात्रै छ। एक भने त्यो एक भनेको के हो, त्यही एक चेतना, सच्चित आनन्द, सच्चिदानन्द। त्यही सच्चिदानन्दले नै सारा सृष्टि बनेको छ, सबैमा त्यही सच्चित आनन्द सच्चिदानन्द व्याप्त छ, त्यही सत्य हो। चेतना नै सत्य हो, चेतना नै आनन्द हो, चेतना नै सबै कुरा हो। बाहिर पनि उही, भित्र पनि उही, तल पनि उही, माथि पनि उही, सबै उही नै उही छ। त्यसकारण उसले बन्यो कि उसले उसलाई बनायो, यो प्रश्न यसमा कठिन छ, यो त समष्टि हो। चेतना, चेतना सर्वेश्वर हो।

0: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ़ चितवन, मोबाइल 9855050934।
3: हेलो
4: हेलो,
3: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउँछ है। ए नानी छोरी,
5: हजुर,
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी, लु
5: दिन त। हेलो भन्नुहोस् त।
3: हेलो हजुर,
5: हजुर,
3: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
5: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
4: ए नानी, के भने रहेछ, के भयो?
5: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, किन दिन्थे?
6: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
6: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
7: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: मन्जु तिमी त विदेश जान लाग्यौ रे।
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद।

नमस्कार, रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरमा प्रकाश पाण्डेको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूआतमा अहिलेसम्मका मुख्य खबर शीर्षकहरू। करारका कर्मचारी व्यवस्थापनमा सरकारको सात बुधे निर्णय, पेन्सन वा उपदानमा निस्किएकाहरूलाई समन्वयवाद विदाई, नयाँ भर्नामा कडाई। आर्थिक वर्ष 2083-84 शुरू, सरकारी कर्मचारीको बढ़ेको तलब कार्यान्वयनमा। कपिलवस्तुका सांसद शाह र कृष्णनगरका मेयर विरूद्ध पक्राउ पूर्जी जारी, विरोधमा कृष्णनगर बजार बन्द गरियो। बागमती प्रदेशमा मन्त्रालयको संख्या 14 8 झर्यो, 6 मन्त्री बिना विभागीय। विभागमा तानियो दुर्गेश र प्रियंकाको मास्टरनी गीत, तत्काल हटाउन शिक्षक महासंघको माग। देशभर मनसून थप सक्रिय हुँदै आज रातिबाट विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना। फेरि खुल्यो सदर चिड़ियाखाना, व्यवसायमा एआई प्रयोग सम्बन्धी रूपन्देहीका उद्योगीलाई तालिम। फिफा विश्वकपका विजेताले च्याम्पियनशिप रिड पनि पाउने। अब हाल खबर विस्तारमा, सरकारले करारमा कार्यरत कर्मचारीहरूको व्यवस्थापनका लागि नयाँ मापदण्ड ल्याएको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्री परिषदको निर्णय अनुसार सात बुँदे निर्देशन जारी गर्दै करार कर्मचारी व्यवस्थापनमा कडाई गरेको हो। उक्त निर्णय कार्यान्वयनका लागि सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय तथा निकायमा पत्राचार गरिएको छ। नयाँ व्यवस्था अनुसार सरकारी सेवाबाट अवकाश लिई उपदान वा निवृत्ति भरण पेन्सन खाइरहेका व्यक्तिहरू अब करार सेवामा रहन पाउने छैनन्। त्यस्ता कर्मचारीहरूलाई साउन 1 नै लागू हुने गरी सधन्यवाद विदाई गर्ने निर्णय सरकारले गरेको छ। यस्तै संगठन तथा व्यवस्थापन सर्वेक्षणका कारण दरबन्दी कटौतीमा परेका र हाल कार्यरत रहेका कर्मचारीहरूलाई अर्को व्यवस्था नभएसम्म सम्बन्धित निकायले पुनमा राख्नुपर्नेछ। त्यस्तै कर्मचारीहरूको एकीकृत विवरण अद्यावधिक गरिने मन्त्रालयले जनाएको छ।